लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 केबी प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढाउने सहमति भएको छ। मोतिहारी निजगढ 400 केबी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ। दाङको तुलसीपुरमा 17 वर्षीय किशोरी बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। तुलसीपुर 7 का 43 वर्षीय डीआर भण्डारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पीड़ितको किटानी जाहारीका आधारमा बिहान भण्डारीलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएका आशंकामा पक्राउ परेका अर्का एकजनालाई भने संलग्नता पुष्टि नभएपछि रिहा गरिएको छ। प्रहरीका अनुसार भण्डारी तुलसीपुरकै निजी विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल सोही विद्यालयका सीईओ र शिक्षक हुन्। भण्डारीलाई अदालतमा उपस्थित गराई म्याथ थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पुँजी बजार सधैँ बढ़िरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनु भयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनु भयो। नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले 3 वर्ष फैसला सुनाएको छ। अदालतले 30 प्रतिवादी मध्ये 16 जनालाई दोषी ठहर गर्दै 7 जनालाई सफाई दिएको छ। फरार रहेका 7 जनाको मुद्दा भने हाललाई मुल्तवीमा राखिएको छ। दोषी ठहर भएका 7 जना अहिले पनि कारागारमा छन्। उनीहरू मध्ये पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, सागर राई, सन्देश शर्मा, केशव दुलाल र सानु भण्डारीलाई 4 वर्ष कैद र 40,000 रुपियाँ जरिवानाको सजाय सुनाइएको छ। उनीहरूले पुनरावेदन गरे पनि तत्काल कारावारबाट छुट पाउने छैनन्। प्रतिवादी प्रतीक थापाले भने सफाई पाएका छन्। बेचुन झालाई 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना तोकिए पनि उनले तोकिएभन्दा बढी समय जेलमा बिताइसकेकाले रिहा हुनुभएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँ, टेकनाथ रिजाल, गोविन्द चौधरी, आङटावा शेर्पा लगायत अन्य दोषी ठहर भएका प्रतिवादी भने हाल थुना बाहिर छन्। कानूनी व्यवस्था अनुसार उनीहरूले उच्च अदालतमा पुनरावेदन गर्दा तत्काल जेल जानुपर्ने छैन। अब जिल्ला अदालतको फैसलाको पूर्ण पाठ आएपछि दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। अस्ट्रेलियाले एआई प्रयोगलाई व्यवस्थित गर्न र रचनात्मक क्षेत्रको प्रतिलिपि अधिकार संरक्षण गर्न नयाँ कानून बनाउने तयारी गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले एआईलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने भन्दै यसको प्रयोगका लागि स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: ஸ்பைசஸ் கோர்க்கா ரேடியோ.
1: नमस्ते, स्वागत छ फेरि पनि यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ यो कार्यक्रम प्रभातकालीन आवाजमा. हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ र ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ. कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टाको अर्को विषयवस्तु हुनेछ आजको हाम्रो डेली सप्लिमेन्ट टेक्नोलोजी ट्रेन्ड्स. बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. कार्यक्रममा यदि तपाईँ हामीसँग जोडिनको लागि इच्छुक हुनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ. अब आजको राशिफल. आजको राशिफल सुरु गरौँ मेष राशिबाट. फाइदा मात्र हेर्दा आलोचित भइएला अनि पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ. वृष राशि, विभिन्न उपहार आदि प्राप्त हुने समय छ. सहयोगीहरूले राम्रो साथ दिनेछन् अनि रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ. मिथुन राशि, आत्मविश्वासको कमीले काममा पछि परिएला अनि शुभ चिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ. कर्कट राशि, आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ. प्रयत्न गरेको काम सम्पादन हुनेछ अनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ. सिंह राशि, छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीका साथ काम लिनुहोला अनि फाइदाका लागि केही वस्तु त्याग्नु पर्ला सिंह राशि हुनेहरूले. कन्या राशि, मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ अनि तारिफ योग्य काम सम्पादन गर्दै मनज्ञ धन आर्जन गर्न सकिएला. तुला राशि, मेहनतले नाम दाम र इनाम दिलाउनेछ. प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिएला अनि विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ. वृश्चिक राशि, स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला अनि सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्, सचेत रहनुहोला. धनु राशि, स्वास्थ्यका लागि आहार विहारमा केही सजग रहनुपर्ने देखिन्छ अनि व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरीको अनुभूति हुनेछ. मकर राशि, छोटो समयमा फाइदा उठाउन सकिएला. सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ अनि विशेष उपहार आदि प्राप्त हुन सक्छ मकर राशि हुनेहरूलाई. कुम्भ राशि, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ. आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिएला अनि आर्थिक लाभ हुने काम पनि सम्पादन हुने देखिन्छ. मीन राशि, परिस्थितिवश चिताएको काममा केही विलम्ब हुनेछ. हडबडको त्रुटिले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ अनि अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुझ्नु पर्ने देखिन्छ. सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो. अब गीत सुनाउँछु म दिनेश गौतमको, पैसा कसले बनायो.

0: BFBS गोर्खा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov

सुन्दै हुनुहुन्थ्यो मनोज थापा मगर र निकिता थापालाई मुस्कान। अब हामी आजको डेली सप्लिमेन्ट टक्र्याउँछौँ र यो बिहिबार परेकाले टेक्नोलोजी सम्बन्धी हामी चर्चा गर्नेछौँ। टेक्नोलोजी ट्रेन्ड्समा हरेक दिन भिन्न भिन्न विषयवस्तु पस्कने गर्दछौँ। बिहिबारको दिन टेक्नोलोजी सम्बन्धी हामी चर्चा गर्छौँ। अब अहिलेको समयमा टेक्नोलोजीको कुरा गर्ने बित्तिकै आर्टिफिसियल इन्टेलिजेन्स एआईसँग जोडिहाल्छ र अहिले प्र्याक्टिकल वर्क प्लेस टुल्सका रूपमा एआई एजेन्ट्सहरू देखा पर्न थालेका छन्। पहिले च्याटबोटका रूपमा प्रयोगमा आउँथ्यो भने अब बिस्तारै अब इन्टायर वर्क फ्लोहरूमा, बिजनेसको कम्पनीको वर्क फ्लोहरूमा एआईको प्रयोग हुन थालेको छ। एआई एजेन्ट्सको रिक्रुटिङ, कस्टमर सपोर्ट, कोडिङ, सेजुलिङ अनि रिसर्चतिर पनि एआईको नै प्रयोग बढी हुन थालेको छ। एआई चिपका लागि अहिले एकदमै रेस अगाडि बढेको छ। मेजर टेक्नोलोजी कम्पनीहरूले एआई चिप्समा बिलियन्स अफ डलर्स खर्च गरिराखेका छन् र थर्ड पार्टी हार्डवेयरमा रिलाई गर्नुभन्दा एआई चिप्स नै विकास गर्ने भनेर उनीहरू त्यसतर्फ लागेका हुन् र सुन्नमा आएको छ मेटाले पनि आफ्नै नेक्स्ट जेनेरेसन इन हाउस एआई चिप प्रोडक्सन सुरु गर्दैछ र यसले कम्प्युटिङ इन्फ्रास्ट्रक्चरलाई अब एकदमै ड्रामेटिकली अगाडि बढाउँछ, एक्सप्यान्ड गर्छ भनेर भनिएको छ र एआई मोडलहरू बिस्तारै इन्फ्रास्ट्रक्चरका लागि अथवा इन्फ्रास्ट्रक्चर सपोर्टका लागि केपेबल हुन्छन् भन्ने सुन्नमा आएको छ र मेटाले अब आफ्नै एआई चिप तयार गर्ने रे। क्वान्टम कम्प्युटिङ अब बिस्तारै रिसर्चबाट डेभलपमेन्टतिर लागेको बुझिएको छ। पहिले अब धेरै रिसर्चहरू भए, त्यसमा धेरै खर्च पनि गरिएको थियो, तर अब रिसर्चबाट बिस्तारै डिप्लोयमेन्टतर्फ लागेको बुझिएको छ, किनभने यसको विकास अहिले निकै अगाडि बढिसकेको छ। अहिले एसियाकै कुरा गर्ने हो भने एसियाका सरकारी तवरमा, त्यो लेभलमा, गभर्मेन्ट लेभलमा क्वान्टम टेक्नोलोजीको विकास द्रुत गतिमा बढिरहेको छ र धेरैभन्दा धेरै इन्भेस्टमेन्ट यसमा भइरहेको हामी पाउँछौँ। र यो सँगसँगै साइबर सेक्युरिटी एक्सपर्टहरूले के भनिरहेका छन् भने अर्गनाइजेसनहरूलाई पोस्ट क्वान्टम एन्क्रिप्सनका लागि तयार हुनु भनेर भनेका छन् र फ्युचर क्वान्टम कम्प्युटरहरूमा समस्या आउन सक्छ, यो सेक्युरिटी को समस्या आउन सक्छ, त्यसको लागि तयार रहनु भनेर वार्निङ पनि दिएको छ। एआई सेक्युरिटी र नेसनल स्ट्राटेजी ठुला ठुला प्रायोरिटीका रूपमा अगाडि देखा पर्न थालेका छन् र देशहरूले बिस्तारै एआईलाई स्ट्राटेजिक एसेटका रूपमा मान्न थालेका छन्। कमर्सियल टेक्नोलोजीमा पहिला उनीहरू कमर्सियल टेक्नोलोजीकै रूपमा लिन्थे आर्टिफिसियल इन्टेलिजेन्सलाई, भने अब स्ट्राटेजिक एसेटका रूपमा यसलाई मान्न थालिएको छ। र अहिले डिस्कसन मुख्यतया केमा केन्द्रित हुन थालेको छ भने सेक्योर एआई इन्फ्रास्ट्रक्चर, सोभरेन एआई केपेबिलिटिज अनि प्रोटेक्टिङ क्रिटिकल डिजिटल सिस्टम्स, यी कुराहरूमा बढी डिस्कसनहरू केन्द्रित हुन थालेका छन्।
अब एउटा प्रश्न तपाईँ हामी सामु एकदमै टड्कारो रूपमा खडा भएको छ, त्यो के भने आर एआई एजेन्ट्स अबाउट टु बिकम योर नेक्स्ट को वर्कर? हामीले यो प्रश्न बारम्बार उठाउँदै आइरहेका छौँ र यो प्रश्न अहिले जताततै हावी भएको छ। हुँदाहुँदै एआई एजेन्टहरू तपाईँको को वर्करका रूपमा देखा पर्ने हुन् त के बेर, किनभने एआईको नै प्रयोग बढिरहेको छ जताततै र एआईमै हाम्रो परनिर्भरता रहिआएको छ। त्यस हिसाबले पनि तपाईँको को वर्करका रूपमा आर्टिफिसियल इन्टेलिजेन्स एजेन्ट्सको प्रयोग हुनु नौलो कुरो भएन, तर यसमा धेरै कुरो विचार मन्थन गर्नुपर्ने हुन्छ। तपाईँले एआईलाई तपाईँको उदाहरणको लागि ट्राभल बुक गर्न ट्रस्ट गर्नुहुन्छ, तपाईँको इमेल म्यानेजमेन्टका लागि एआईलाई ट्रस्ट गर्नुहुन्छ तपाईँले, अनि एआईको मद्दतबाट तपाईँको बिहाफमा तपाईँको अनुपस्थितिमा सपिङ होला, आदि इत्यादि प्रश्नहरू अहिलेको अवस्थामा अनुत्तरित छन्, तर त्यो बिस्तारै सुल्झँदै जान्छ भन्ने सबैलाई लागेको छ। अब को वर्करका रूपमा एआई एजेन्ट अगाडि आउने हो भने तपाईँको टिममेट्स अब कस्तो एआई हुनसक्छ? अनि एआईले टाइम सेभ गर्छ कि नयाँ जोखिमहरू अगाडि ल्याउँछ तपाईँ सामु, त्यो पनि त सोच्ने बेला भयो। अब एआई एआई एआई भनिरहेका छौँ र एआईले सब थोक गर्छ भनिरहेका छौँ, को वर्करका रूपमा पनि हामीले एआई एजेन्ट पाउन सक्छौँ भनेर भनिरहेका छौँ, र यी कुराहरू सबै गरिरहँदाखेरि एआईले तपाईँको टाइम सेभ गर्ने हो कि उल्टो झन् समस्या अगाडि खडा गर्ने हो, त्यो हेर्न बाँकी छ। अनि यसै सिलसिलामा अब स्कुलहरू अनि वर्क प्लेसेसले एआई एजेन्ट तयार पार्ने हो त उसो भए? हुन त यी कुराहरू अहिले हामीलाई अलिकति पत्याउन गाह्रो लागे पनि सनै सनै अथवा बिस्तारै भनौँ यी कुराहरू सहज लाग्न थाल्छन्, किनभने आजभन्दा 15-20 वर्ष अगाडि जुन हाम्रो मस्तिष्कमा धारणा थियो टेक्नोलोजी सम्बन्धी, त्यो अहिले पुरै पूर्ण रूपमा परिवर्तन भएको छ। पहिला यस्तो हुन सक्ने भन्ने कल्पना पनि गर्न सक्दैनथ्यौँ भने अहिले ती कुराहरू भइराखेका छन्। त्यसैले एआई एजेन्ट्स तपाईँको को वर्कर अब केही वर्षमा भए भने तपाईँ आश्चर्य मान्नुपर्ने छैन। यिनै जानकारीका साथ आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब गीत सुनौ, अङ्कित बाबु अधिकारीको कफी क्रश।

Coffee Crush. अंकित बाबु अधिकारीको गीत सुन्दै हुनुहुन्थ्यो. ब्रिटिश फोर्सेस बनाईवासीका लागि, विशेष गरी गर्भवती महिला अनि बच्चा पाएका महिलाहरूका लागि योगा कार्यक्रम आज 16 तारिक दिनको 12 बजेदेखि 1 बजेसम्म पीसीएमएफमा हुँदैछ. स्मरण रहोस्, यसभन्दा अगाडिको कार्यक्रम रद्द गरिएको थियो. प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेका आज बुधबारको दिन 12 बजेदेखि 1 बजेसम्म पीसीएमएफमा हुँदैछ र यसबाट पक्कै पनि गर्भवती महिलाहरू र बच्चा भर्खरै पाउनुभएका महिलाहरू लाभान्वित हुनेछन्. नछुटाउनुहोला. हरेक बिहिबारको दिन हुने गर्दछ, गत हप्ता भने रद्द गरिएको थियो र आज त्यो हुँदैछ दिनको 12 बजेदेखि. फ्लर्टी माया अब गीत सुन्छ हामी नितेश जङ कुँवरको.

0: यो BFBS गोरखा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

हेरिरहे छु म एकहोर भाइ प्रताप दास र सलोमी गुरुङको मिठो गीत सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस प्रणालीमा अहिले हिज म्याजेस्टी द सुल्तान्स कप सुरु भएको छ र आज प्रिलिमिनरी राउन्ड्सका खेलहरू अहिलेसम्म त समाप्त भइसक्नुपर्ने किनभने 7 बजीदेखि 8:30 बजीसम्मको समय तालिका थियो र केही समय अगाडि कमान्डर ब्रिटिस फोर्सेस प्रणालीले अपडेट गर्नुभएको थियो स्कोर. ब्रिटिस फोर्सेस ब्रुनाई 3 रोयल ब्रुनाई पुलिस 0 अनि पुल बीमा कोला बेलायत डिस्ट्रिक्ट 1 रोयल ब्रुनाई ल्यान्ड फोर्सेस 0. तर खेल सकिएको थिएन उहाँले अपडेट गर्नुहुँदा. त्यसपछि यदि यो स्कोरमा केही तलमाथि छ भने हामीलाई अपडेट गर्न सक्नुहुन्छ ब्रिटिस फोर्सेस ब्रुनाईवासी जसले आजको यो खेल हेरिराख्नु भएको छ अथवा हेर्नु भएको थियो. र आज दिउँसो हुने खेलहरू प्रिलिमिनरी राउन्ड्सका खेलहरू टेम्बुरोङ डिस्ट्रिक्ट भर्सेस गोर्खा सेक्युरिटी युनिट पुल एबाट अनि पुल बीबाट मुआरा डिस्ट्रिक्ट भर्सेस रोयल ब्रुनाई एयर फोर्स. यी दुवै खेलहरू 4:30 बजीदेखि 6 बजीसम्म हुनेछन् आज हिज म्याजेस्टी द सुल्तान्स कप ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा जारी छ.

सुन्दै हुनुहुन्थ्यो अपूर्व तामाङलाई भावना. हिज म्याजेस्टी द सुल्तान्स कपका रिजल्टहरू हामीलाई प्राप्त भएका छन्. अहिले बिहान ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा प्रिलिमिनरी राउन्डका खेलहरू सकिएका छन् र ब्रिटिस फोर्सेस ब्रुनाई अनि रोयल ब्रुनाई पुलिसको बीचमा भएको खेलमा 4-3 ब्रिटिस फोर्सेस ब्रुनाईले जित्न सफल भएको छ भने रोयल ब्रुनाई ल्यान्ड फोर्सेस भर्सेस कोला बेलायतको खेलमा रोयल ब्रुनाई ल्यान्ड फोर्सेस विजयी भएको छ. पेनल्टी सुट आउट भएको रहेछ. सडन डेथमा रोयल ब्रुनाई ल्यान्ड फोर्सेसले जित हासिल गरेको छ भने ब्रिटिस फोर्सेस ब्रुनाई हुन त फर्स्ट हाफमा 3-0 अग्रता लिइरहेको थियो तर लास्टमा 4-3 जित्न सफल भयो भनेपछि एकदमै सनसनीपूर्ण खेल भएको रहेछ. ब्रिटिस फोर्सेस ब्रुनाई अनि रोयल ब्रुनाई ल्यान्ड फोर्सेस क्वार्टर फाइनलमा प्रवेश गरेका छन्. कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्दैछु कर्म ब्यान्डको यो गीत यदिबाट. इन्जोय.

इंग्लैंडमाथि जीत निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गरेको हो। एक गोलले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिनाले अन्तिम समयमा 2 गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ। इंग्ल्याण्डका एन्थोनी गोर्डनले 55 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो, तर 85 मिनटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउनु भयो। अतिरिक्त समयको 2 मिनटमा मेसीको पासमा लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले 2-1 को जित निकाल्यो। अर्जेन्टिनाले अब उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। वर्षात शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका 56 वटा ढोका मध्ये 21 वटा ढोका खुलिएको छ। हिजो अबेर कोशी ब्यारेजमा पानीको बहाव 1,63,230 क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्षायाम शुरू भएसँगै उग्र

0: काँग्रेसका अनुसार प्रदेश सरकार सञ्चालनका क्रममा देखिएका असहयोग र राजनीतिक मतभेदका कारण यस्तो निर्णय गरिएको हो। निर्णयसँगै कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरिएको छ भने सुदूरपश्चिममा मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गरेका छन्। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि एमालेसँगको सत्ता सहकार्य बिहिबारसम्म अन्त्य गर्ने तयारी काँग्रेसको छ। यसैबीच काँग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश सरकार गठनबारे छलफल भएको छ। दुई दलबीच सत्ता सहकार्य विषयमा सकारात्मक संवाद भएको नेताहरूले बताएका छन्। यता नेकपाले, काँग्रेस र एमाले दुवैसँग संवाद भइरहेको जनाएको छ। एमाले भने काँग्रेसले पार्टीलाई एक्ल्याउने रणनीति अप्नाएकाले सत्ता सहकार्यमा समस्या आएको प्रतिक्रिया दिएको छ। नेपाल र भारतबीच विद्युत आयात निर्यात क्षमता विस्तारसहित पाँच बुधे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो।
1: बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढ़ी 400 KV प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 MW बढ़ाएर 1400 MW र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 MW बढ़ाएर 1650 MW पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 KV अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 KV प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। मोतिहारी निजगढ 400 KV प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार, प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ।
0: नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पूँजी बजार सधैँ बढ़िरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनुभयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ।

गोर्खा रेडियो नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय बिहानको 9:10 गएको छ। त्यतिखेर भर्खरै सुन्नुभएको गीत कन्दरा ब्यान्डको हुनेछ। यो गीतबाट कार्यक्रमको तेस्रो घन्टा पनि अगाडि बढ्यो र अझै हामीसँग यो एक घन्टा करिब 50 मिनट जति बाँकी छ। एक घन्टाको समयमा 10 मिनट जति गइसकेको छ र यो समयमा तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक प्रयोग गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

क्षमा चाहे श्रोता, गीत बज्दा बज्दै चटक्कै रोकियो, त्यहाँ ठ्याक्कै एक ठाउँमा पुगेर रोकियो, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो, तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो सरोकारको विषय हुनसक्छ, मङ्की गार्डिङ, मङ्की एडभेन्चर वक। आज बिहिबार 16 तारिक बेलुकी 5 बजे हुँदैछ पनागामा। यदि तपाईँ इच्छुक हुनुहुन्छ यो कार्यक्रममा सहभागिता जनाउनको लागि भने राम्रो मौका छ। 5 बजे सुरु हुनेछ मङ्की गार्डिङ, मङ्की एडभेन्चर वक। हिज म्याजेस्टी द सुल्तान्स कप सुरु भएको छ आजदेखि, र प्रिलिमिनरी राउन्डका खेलहरू, आज बिहान हुने खेलहरू सकिए र दिउँसो 4:30 बजेदेखि 6 बजेसम्म 2 खेलहरू हुनेछन्, र त्यसको लागि तपाईँ गएर त्यहाँ टिमलाई सपोर्ट गर्न सक्नुहुन्छ। हुन त ब्रिटिस फोर्सेस ब्रुनाई टिमले आज बिहान खेलेर जिति पनि सकेको छ अनि क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ, तर त्यसका अलावा अन्य टिमहरूलाई पनि यसो हौसला प्रदान गर्न जान सक्नुहुन्छ। र आज दिउँसो हुने खेलहरू, तेम्बुरोङ डिस्ट्रिक्ट भर्सेस गोर्खा सेक्युरिटी युनिट, पहिलाको गोर्खा रिजर्भ युनिट, अनि पुल बीमा मुआरा डिस्ट्रिक्ट भर्सेस रोयल ब्रुनाई एयरफोर्सको बिचमा खेल हुनेछ दिउँसो 4:30 बजेदेखि 6 बजेसम्म। तपाईँहरू ग्यारिसन स्पोर्ट्स कम्प्लेक्स पाल्नुहुनेछ अनि इन्करेज गर्नुहुनेछ खेलाडीहरूलाई। अब स्वीकार्नुहोस् अशिरा शाहको जाली शब्द।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।

अरिजित सिंह अनि निकिता गान्धीलाई सुन्दै हुनुहुन्थ्यो आवर्ण जावर्ण दे. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने विश्वभरि हामीलाई विविध माध्यमबाट सुनिरहनु भएको छ. हुन त बहुसंख्यकले हामीलाई बिएफएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ. यदि तपाईँले बिएफएस रेडियोको एप अहिलेसम्म डाउनलोड गर्नुभएको छैन भने अब गर्ने बेला भयो. यो निशुल्क हो. तपाईँले एन्ड्रोइड होस् आइओएस दुवैमा फ्री डाउनलोड पाउनुहुन्छ. बिएफएस रेडियो भनेर लेखिएको छ. त्यो एप डाउनलोड गरेर 24 घन्टा बिएफएस गोर्खा रेडियो अथवा बिएफएस रेडियोका अन्य च्यानलहरू सुन्न सक्नुहुन्छ. आज वर्ल्ड स्नेक डे, आज विश्व सर्प दिवस. हुन त सर्प भन्ने बित्तिकै एउटा डरको प्रतीक हो, किनभने हामीलाई सर्पदंशले धेरैलाई सताएको छ. विशेष गरी नेपालको तराई इलाकामा एकदमै विषालु सर्पहरूको बिगबिगी छ. यो बर्खा याममा झन् एकदमै बढी सर्पदंशका घटनाहरू हामीले सुन्ने गर्दछौँ. र सर्पदंश हुन त हामीले त्यसका आधारमा मात्रै सर्पलाई एकदमै दुश्मनै ठानेर त्यो व्यवहार गर्नु भएन. जुन हाम्रो त्यो प्रेजिडिस छ सर्पको विरुद्धमा, त्यसलाई अलिकति खुकुलो बनाउनु पर्छ भन्ने मलाई लाग्छ. किनभने सर्पले पनि त्यत्तिकै आएर केही नगरी तपाईँलाई टोक्ने होइन. उसको ह्याबिट्याट बिथोली दियो भने, उसलाई अलिकति बिस्काइदियो भने आदि इत्यादि हो टोक्नको लागि ऊ अगाडि आउने, नभए ऊ आफ्नै बाटो लाग्छ. सर्पका स्पिसिज कति छन् भन्ने कुरो तपाईँलाई हेक्का छ. विश्वमा 3458 प्रजातिका सर्पहरू पाइँदा रहेछन्. 3458 तपाईँले कति देख्नु भएको छ होला. अब डकुमेन्ट्रीतिर देख्नुभएको होला, ठुला ठुला एकदमै बिखालु सर्पहरू, किङ कोब्रा, अर्को के भन्छ के अरे ऱ्याटल स्नेक, एकदमै बिखालु सर्पहरू. तर 3458 प्रजातिका पाइँदा रहेछन्. यो पनि बुझ्ने कुरा हो. र आज वर्ल्ड स्नेक डे पारेर अलिकति यस सम्बन्धी अवेरनेस ल्याउनु पनि जरुरी छ, र आफै पनि त्यस विषयमा जानकारी लिन जरुरी ठान्दछु म. कपुरी कलरब सुनाऊ अब विमल मगरलाई.

कपोरी कलर अब बिमल मगर को गीत आज ब्रिटिश फोर्सेस बनाएमा विशेष गरी गर्भवती महिलाहरूका लागि अनि जसले भर्खरै बच्चा पाउनु भएको छ ती महिलाहरूका लागि योगा कार्यक्रम राखिएको छ क्रिस्टिन बेकरको साथमा प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर आज दिनको 12 बजेदेखि 1 बजेसम्म हुनेछ पिसिएमएफमा र यस सम्बन्धी अथवा यो कार्यक्रम गत हप्ता रद्द गरिएको थियो हरेक बिहिबार पिसिएमएफमा सञ्चालनमा आइरहेको कार्यक्रम हो यो र गत हप्ता भने रद्द भएको थियो आज त्यो सुचारू हुनेछ याद गर्नुहोला 12 बजेदेखि 1 बजेसम्म ब्रिटिश फोर्सेस बनाईवासीका लागि प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर आज दिनको 12 बजे पिसिएमएफमा

सुन्दै हुनुहुन्थ्यो हेमन्त राणालाई. ब्रिटिस फोर्सेस ब्रुनाईमा आउँदो 18 तारिक शनिबारको दिन हिज म्याजेस्टी द सुल्तान्स कप फुटबल टुर्नामेन्टको फाइनल खेल हुनेछ, अनि त्यो दिन ब्रिटिस फोर्सेस ब्रुनाई ओपन डे पनि हो. मिलिट्री इक्विपमेन्ट डिस्प्लेज, पाइप्स एन्ड ड्रम्स, कल्चरल पर्फर्मेन्सेस, फुड स्टल्स, फेस पेन्टिङ, आइसक्रिम, बाउन्सी कासल्स, पिआरआई सप, अनि बिएफएसले राफल ड्र पनि गर्ने भएको छ त्यो दिन. र यो रमाइलो कार्यक्रममा पक्कै पनि पाल्नुहुनेछ. र यो कार्यक्रम ओपन डे राखिएको हुनाले लोकल कम्युनिटीका जो कोही पनि आउन सक्छन् सबैको लागि यो कार्यक्रम आयोजना गरिएको हो. पक्कै पनि तपाईँ सहभागी बन्नुहुनेछ अनि रमाइलो गर्नुहुनेछ. 18 तारिक तपाईँको अरू डायरीसँग डी कन्फ्लिक्ट गर्नुहोला. 18 तारिक दिनको 2:30 बजेदेखि बेलुकी 6:30 बजेसम्म हो. हुन त त्यसभन्दा अगाडि नै सुरु हुन्छ फुटबल खेल, त्यति बेला सुरु हुने भनिएको छ, तर ओपन डे भने बिहानैदेखि हुनेछ. अब गीत सुनौ बारदली सुशान्त केसी र इन्द्रकला राईको स्वरमा.

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु.
1: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
3: यो PFBS गोर्खा रेडियो हो.

Hercules Basnetko, Khula Akash. हामीलाई यतिखेर नारायण सापकोटाजीले फिनल्यान्डबाट सम्पर्क गर्नुभएको छ र उहाँले केही समय अगाडि हामीलाई फेसबुक मार्फत सम्पर्क गर्नुभएको हो र एउटा गीत सुन्ने इच्छा जाहेर गर्नुभएको छ र उहाँको रोजाइमा परेको गीत छ नारायण गोपालको स्वरमा रहेको वीरताको चिन्ह हो. अब ढिला नगरिकन म नारायण सापकोटाजीको अनुरोधमा सुनाइहाल्छु.

वीरताको चिन्ह वीरको सन्तान नारायण गोपालले गाउनु भएको यो कालजय गीत सुन्नको लागि हामीलाई फिनल्यान्डबाट सम्पर्क गर्नुहुने श्रोता हुनुहुन्छ नारायण सापकोटा. गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ र ढिला नगरिकन म अब अर्को गीत पस्किहाल्छु स्वप्न सुमनको तिम्रो बोलीमा.

इम्रो बोलीमा हराए हराए हराएमा ब्युटिफुल सङ बाई स्वप्न सुमन. स्वप्न सुमनको यो गीतको साथ साथमा आजको प्रभातकालीन आवाज कार्यक्रमको हामी अन्ततिर आइपुग्यौं र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ. जाँदा जाँदै याबेस थापाको स्वरबद्ध गीत मुस्कुराए, यो गीत यहाँहरूलाई सुम्पदै कार्यक्रमबाट विदा पनि हुन्छु. यो गीत पछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचार पछि आज भने बिना गुरुङ आउनुहुनेछ मझेरी कार्यक्रम लिएर. म भने विदा भएँ. हस्त, नमस्ते, बाई बाई.

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: And smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: नेपाल र भारतबीच विद्युत आयात निर्यात क्षमता विस्तार सहित पाँच बुधे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो।
4: बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढ़ी 400 KV प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 MW बढ़ाएर 1400 MW र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 MW बढ़ाएर 1650 MW पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 KV अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 KV प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। मोतिहारी निजगढ़ 400 KV प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ।
3: वर्षात शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। हिजो अबेर कोशी ब्यारेजमा पानीको बहाव 1,63,230 क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्षायाम शुरू भएसँगै उग्र रूप लिने भएकाले यो नदीले नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान तान्ने गरेको छ। सप्तकोशीमा तमोर, अरूण, सुनकोशी, दुधकोशी, तामाकोशी, भोटेकोशी र इन्द्रावती नदीको पानी मिसिन्छ। वर्षायाममा पानीले भरिने सप्तकोशी सुखाई समयमा भने

0: वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र 2083 सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनुभयो। अमेरिकी सेनाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार यी आक्रमणहरूले हर्मुज जलमार्ग हुँदै आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गरी इरानको क्षमता कमजोर पार्ने उद्देश्य राखेका छन्। यसअघि कुवेत र बहरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली मार्फत अमेरिकी सैन्य अखडालाई लक्षित गरी प्रहार गरिएका इरानी क्षेप्यास्त्रलाई सफलतापूर्वक अवरोध गरी नष्ट गरेको बताएका छन्। थप बीबीसी संवाददाता
1: Now the Iranians are also threatening to possibly extend their own attacks to other routes that are used for oil and gas shipping. And President Trump is threatening to possibly order attacks on civilian infrastructure like power plants and bridges if Iran doesn't do a deal, which could be considered a war crime. But so far, he has not made a decision to resume all-out war, but he hasn't found a way to end it either.
0: इङ्ल्याण्डमाथि जित निकाल्दै सबैको विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको दोस्रो सेमी फाइनलमा अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 गोलले पराजित गरेको हो। एक गोलले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिनाले अन्तिम समयमा 2 गोल लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ। इङ्ल्याण्डका एन्थोनी गोर्डनले 55 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो, तर 85 मिनटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउनुभयो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार अनि शुभ प्रभात. स्वागत छ बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम मजेरीमा. मजेरी कार्यक्रममा सदा चाहिँ धनराज राई दाईले चलाउनुहुन्थ्यो भने आज भने उहाँको समय नमिलेको कारणले गर्दाखेरि मैले भने म तपाईँहरूको प्रस्तुता बिना गुरुङ उपस्थित भएकी छु आजको मजेरी कार्यक्रम सञ्चालन गर्नको लागि. त्यसैले सबैजनालाई नमस्कार अनि फेरि पनि स्वागत छ यो विशेष कार्यक्रम मझेरी जुन सञ्चालन हुनेछ हरेक सोमबारदेखि शुक्रबार बिहानको 10 बजेदेखि 1 बजेसम्म. हजुर श्रोता, आज हामीलाई विश्वका विभिन्न ठाउँहरूबाट सुन्दै हुनुहुन्छ होला. हामी चाहिँ बिएफपिएस गोर्खा रेडियो ब्रुनाईबाट बोल्दैछौँ. अहिले प्रसारण हुँदैछ. अहिले ब्रुनाईको समय भने 10:10 गएको छ र नेपाल काठमाडौँमा भने बिहानको 8 बज्नको लागि केवल 5 मिनट बाँकी रह्यो र लन्डनमा युनाइटेड किङडम लन्डनमा भने बिहानीको 3:10 गयो र सम्पूर्णलाई फेरि पनि शुभ प्रभात भन्दै मौसम विवरणतर्फ लागौँ. हजुर श्रोता, सेरिया ब्रुनाईको तापक्रम अहिले 27 डिग्री सेल्सियस रहेको छ. अधिकतम तापक्रम रहनेछ 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस. थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनेर अनुमान गरिएको छ. मेघ गर्जन सहित वर्षा हुनेछ अनि मन्द गतिमा हावा बहनेछ. भर्खरै पनि थोरै वर्षा भने भएको थियो, अहिले भने रोकिएको जस्तो लाग्छ. दिन भने शीतल देखिन्छ अहिलेको लागि. अब लागौँ काठमाडौँ नेपालमा. काठमाडौँ नेपालको तापक्रम अहिले रहेको छ 24 डिग्री सेल्सियस. अधिकतम तापक्रम रहनेछ 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 21 डिग्री सेल्सियस. गर्मी नै छ नेपाल काठमाडौँमा पनि. हेभी रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. नेपालमा पनि अहिले साउनको महिना छ, त्यस कारणले गर्दाखेरि हेभी वर्षा हुने सम्भावना अनि त्यसको साथसाथै मन्द गतिमा हावा भने बहने नै छ. लन्डन युनाइटेड किङडममा चाहिँ अहिलेको तापक्रम रहेको छ 28 डिग्री सेल्सियस अनि अहिले लन्डनमा भने बिहानीको समय छ, एकदमै बिहानी 3 बजेको छ. लगभग 3:11 गएको छ श्रोता. रात्रिकाल नै छ. हजुर श्रोता, मैले कार्यक्रमको सुरुवातमा दिनबाट चाहिँ सुरु गरिनँ, त्यसको लागि क्षमा चाहेँ. आज भने बिहिबारको दिन रहेको छ 16 जुलाई 2026. यसै गरी तदनुसार असारको 32 गते 2083 विक्रम सम्वत. आज बिहिबारको मजेरी बसाइमा यहाँहरू सम्पूर्णलाई मिठा मिठा गीत संगीत त्यसका साथसाथै केही रोचक जानकारीहरूले मनोरञ्जन भने पक्कै गर्ने बाचाको सहित आजको हामीले कार्यक्रम सुरुवात गर्यौं एकदमै रमाइलो गीतबाट. राजन राज शिवाकोटी अनि मान्धवी त्रिपाठीको आवाजमा टाकन टुकुन. अब भने अर्को गीत सुन्नतर्फ लागौं. यो गीतको बोल रहेको छ कालो केशमा रेलीमाई. सुनिता थेगिमले गाउनु भएको छ. इन्जोय गर्नुहोस्.

हजुर, यो थियो कालो केसमा रेलीमा सुनिता थेकिमको आवाजमा, यो रहेको थियो फिमेल भर्जनको एकदमै मिठो गीत। हजुर श्रोता, भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो। हामीलाई अनलाइन एप अनि रेडियो यसै गरी दुनियाँको हरेक कुनाबाट सुन्दै हुनुहुन्छ भने धेरै धेरै धन्यवाद। हामीलाई सुनेर अझै पनि साथ दिनुहुन्छ भन्ने पूर्ण आशा गरेकी छु। आज भने मजेरी कार्यक्रममा चाहिँ नयाँ प्रस्तुता बिना गुरुङ उपस्थित छु। आशा छ मैले तपाईँको मन पराउने गीतहरू बजाउने नै छु, अनि रिक्वेस्टहरू चाहिँ पठाउन नभुल्नुहोला अनि हाम्रो कार्यक्रमलाई माया गर्नुहोला। हजुर श्रोता, आज बिहिबारको दिन हप्ताको लगभग अन्त अन्तमा आइसकेका छौँ। अब भोलि त शुक्रबार भइ नै हाल्छ र आज पनि एउटा प्रेरक भनाइ लिएर उपस्थित भइसकेकी छु। यो चाहिँ 2000 वर्षभन्दा पुरानो एपिक्युरियस क्युरस भन्ने ग्रिक दर्शनबाट चाहिँ एपिक्युरियस एकदमै उहाँ चाहिँ ग्रिक फिलोसफर हुनुहुन्छ, उहाँले भन्नुभएको एउटा प्रेरक भनाइ चाहिँ तपाईँहरू समक्ष चाहिँ म साझा गर्नेछु। इङ्ग्लिसमा चाहिँ, डु नट स्पोइल वाट यु हेभ बाई डिजायरिङ वाट यु हेभ नट, रिमेम्बर द्याट वाट यु नाउ हेभ वाज वन्स अमङ द थिङ्स यु ओन्ली होप्ड फर। हजुर, एपिक्युरसले चाहिँ हाम्रो विभिन्न मानिसको चाहिँ एकदमै प्रतिस्पर्धा र उपभोगवादले चाहिँ भरिएको आधुनिक जीवनमा पनि उहाँको दर्शनले चाहिँ एकदमै सान्दर्भिक लाग्छ मलाई अहिले पनि, किनभने हामीले चाहिँ नभएको कुरामा चाहिँ बढी चाहना गर्छौँ र आफूसँग भएको कुरामा चाहिँ कहिले कृतज्ञता देखाउँदैनौँ। त्यस कारणले गर्दाखेरि आज तपाईँसँग जे छ त्यो चाहिँ तपाईँको भूतकालमा चाहिँ तपाईँको त्यो सपना रहेको हुन सक्थ्यो, अथवा कुनै दिन चाहिँ तपाईँले ठुलो आशको साथ चाहिँ यो दिनको लागि चाहिँ सपना बुन्नु भएको थियो होला। त्यस कारणले गर्दाखेरि आजको वर्तमानलाई चाहिँ एकदमै थ्याङ्क यू भन्नुहोस्, ग्रेटिट्युड प्रकट गर्नुहोस्, एकदमै उपभोगी उपभोगवादमा चाहिँ चुर्लुममा नडुब्नुहोस्। प्रतिस्पर्धा भन्ने जिन्दगीमा हुन्छ नै, तर पनि आजको दिनलाई चाहिँ थ्याङ्कफुल हुने कोसिस गर्नुहोस्। यो हाम्रो मानसिक शान्तिको लागि पनि एकदमै उपयोगी कुरा हो, त्यस कारणले चाहिँ स्मरण गर्नुहोस् यो कुरा। र यति भन्दै आजको कार्यक्रममा पनि हाम्रो विभिन्न समसामयिक विषयमा चर्चा गर्ने नै छौँ, त्यसका साथसाथै इनोभेसन, एजुकेसन, फेसन अनि डिजाइनसँग सम्बन्धित रहेर केही कुराहरू भने म तपाईँहरूलाई पक्कै पनि साझा गर्ने नै छु, पक्कै पनि यो कार्यक्रम चाहिँ रोचक बनाउने भरपूर प्रयास गर्ने नै छु। अहिलेको लागि भने चाहिँ गीत सुन्नतर्फ लागौँ। वर्षा थापाले गाउनुभयो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.au।
3: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, साइलो म चार घरे विश्व डङको आवाजमा एकदमै रमाइलो चुर्का भाकामा थियो, तपाईँहरूले सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोको विशेष कार्यक्रम मजेरी कार्यक्रम, र आज हामी विशेष यस कार्यक्रमको चाहिँ पहिलो घन्टे बसाइमा छौँ। कार्यक्रम प्रस्तुत बिना गुरुङको साथमा। हजुर श्रोता, हामीसँग जोडिन चाहनुहुन्छ भने पक्कै पनि सम्पर्क गर्नुहोला। सिभिलियन्सहरूको लागि चाहिँ दुईवटा नम्बर रहेका छन्, 3224167, 3220098। अनि ब्रुनाई बाहिरबाट फोन गर्दै हुनुहुन्छ भने चाहिँ 00673 चाहिँ कन्ट्री कोड हाल्न नबिर्सिनुहोला। हजुर, यसका साथसाथै इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com। अनि सबैभन्दा सजिलो उपाय भनेको फेसबुक नै रहेको छ। अहिलेको सोसियल मिडियाको जमानामा बिएफपिएस गोर्खा पेज सर्च गर्नुहोस्, अनि मेसेन्जरको मार्फत चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ। मन परेको गीत सुन्न सुनाउन चाहनुहुन्छ, केही सन्देश पुर्याउन चाहनुहुन्छ, कसैलाई बधाई दिन चाहनुहुन्छ, शुभकामना आदान प्रदान गर्न चाहनुहुन्छ भने पक्कै पनि सम्झिनुहोस् बिएफपिएस गोर्खा रेडियोलाई। र गीत सङ्गीतको क्रम भने जारी नै रहनेछ श्रोता। र आजको विषयवस्तुमा जानुभन्दा अगाडि अहिले भने अहिलेको लागि भने एउटा गीत सुनाउन चाहे। यो गीतको बोल रहेको छ तिम्रो मन त महालक्ष्मी, अनि कोरस देखाउनु भएको छ, इन्जोय गर्नुहोस्।

हजुर श्रोता, महालक्ष्मी अनि कोरसको आवाजमा सुन्नुभयो यो एकदमै पुरानो गीत तर निकै रमाइलो गीत रहेको थियो। यो चाहिँ रेखा थापाजीले चाहिँ अभिनय गर्नुभएको एकदमै राम्रो गीत पनि रहेको छ। सुनेर भने पक्कै इन्जोय गर्नुभयो होला। हजुर श्रोता, अहिले बिहानको 11 बज्नका लागि केवल 26 मिनट बाँकी रह्यो ब्रुनाईमा। र तपाईँहरूको बिहानी कस्तो चल्दैछ? बिहान उठेर चिया कफी पिइसक्नुभयो, कामतिर लागिसक्नुभयो होला, बालबालिकाको छुट्टी छ अहिले ब्रुनाईमा किनभने समर हलिडे सुरु भइसकेको छ, के कस्तो प्लानिङहरू गर्दै हुनुहुन्छ आफ्नो बालबच्चाहरूलाई चाहिँ बिजी राख्नको लागि? केही सुझाव सल्लाहहरू छन् भने चाहिँ पक्कै पनि मलाई पनि सेयर गर्नुहोस् है। हजुर, अहिलेको इन्टरनेट टेक्नोलोजी को जमाना छ अनि यसै इन्टरनेटमा पनि अहिले चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सले चाहिँ एकदमै सबैको दिनचर्यालाई चाहिँ एकदमै बिजी बनाएको छ। त्यसैसँग सम्बन्धित थोरै जानकारी म तपाईँहरूलाई साझा गर्नेछु। एआई आर्टिफिसियल इन्टेलिजेन्स नेपालीमा चाहिँ यसलाई कृत्रिम बुद्धिमत्ता भनेर चिनिन्छ अनि हाम्रो दैनिकीको हिस्सा बनिसकेको छ। एआई मोबाइलमा फोटो एडिट गर्नेदेखि लिएर गुगल म्याप्स बाटो देखाउनेदेखि लिएर अनलाइनमा किनमेल सामान सिफारिस गर्ने, ट्रान्सलेसन गर्ने, च्याट जिपिटी जस्ता टुलहरू चाहिँ युज गरेर चाहिँ हामीले लेख्न सिक्न चाहिँ सहयोग भइरहेको अवस्था छ। र एआईले चाहिँ हाम्रो धेरै समय बचाएको छ। पहिले जस्तो पत्र पत्रिका खोज्नुपर्ने अनि त्यसपछि गुगलमा सबै आर्टिकलहरू पढ्नुपर्ने त्यस्तो समय हाम्रो चाहिँ एकदमै बचाइदिएको छ एआई टुल्सहरूले गर्दाखेरि। त्यसैले हाम्रो समाज चाहिँ अहिले छिटो अनि सजिलो बन्दै गएको छ। त्यसकारणले एआईले चाहिँ एकदमै धेरै सहयोग गरेको देखिन्छ। त्यसै गरी स्वास्थ्यसँग सम्बन्धित केही जानकारीहरू चाहियो भने पनि यसमा धेरै उपयोगी कुराहरू चाहिँ छिटै उपलब्ध गराउन पनि मद्दत गरिरहेको छ। तर यसको अर्को पाटो भने हामीले बिर्सिन हुँदैन भने जस्तो लाग्छ। हजुर, किनभने यदि हामीले धेरै कुरामा चाहिँ एआईमा चाहिँ भर पर्यो भने चाहिँ हाम्रो आफ्नै क्रिटिकल थिङ्किङ चाहिँ स्वतः घट्दै जान्छ। स्वतः हामीले चाहिँ हाम्रो मस्तिष्क भनेको चाहिँ हाम्रो जुन मसललाई चाहिँ जति हामीले फिटनेस अनि व्यायामहरूले गरेर चाहिँ यसलाई अझ मजबुत बनाउँछौँ, त्यस्तै हाम्रो मस्तिष्क पनि जति हामीले सोच्छौँ, जति क्रिटिकल थिङ्किङ एक्सर्साइजहरू गर्छौँ, सानोदेखि प्रब्लम सल्भिङ कुराहरूमा चाहिँ हामीले हाम्रो मस्तिष्क प्रयोग नगरिकन पुरा एआई टेक्नोलोजीमा भर पर्यो भने चाहिँ सायद पछि चाहिँ हामीलाई एआई टेक्नोलोजीले चाहिँ ह्युमनलाई चाहिँ कन्ट्रोल गर्ने दिन चाहिँ नआउला भन्न सकिँदैन। त्यसकारणले गर्दाखेरि एआई टुल प्रयोग गर्नु एकदमै राम्रो कुरा हो। तपाईँको समय बचाइदिन्छ अनि एकदम उपयोगी पनि हुन्छ, तर यसको साथसाथै आफ्नो मस्तिष्कलाई व्यायाम हुने क्रिटिकल थिङ्किङहरू चाहिँ चट्ट नछोडिदिनु होला। यदि भन्दै अब अर्को गीत सुन्नतर्फ लागौँ। यो गीत रहेको छ लाउरे अनि लिल बुद्धको नयाँ संस्करणमा। यो एकदमै पुरानो गीत, रमाइलो गीत, च्याङबा होइचोङ च्याङबा, तर यो चाहिँ रिमिक्स भर्जनमा सुन्नुहोस् अनि इन्जोय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

हजुर, यो निकै नै रमाइलो गीत पश्चात फेरि पनि स्वागत छ मजेरी कार्यक्रममा। हजुर, गीतले भन्दै थियो देखे तिमीलाई हिजो है राति, अनि हिजो है राति भन्नाले आजको एकदमै बिहानी पख 3 बजे चाहिँ हामी फिफा वर्ल्ड कप हेर्दै थियौँ। सेमी फाइनल्स मा जानुभएको इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको गेम हेरेर एकदमै रोमाञ्चक भयो, अनि अनलकिली इङ्ल्यान्ड चाहिँ जस इङ्ल्यान्डले चाहिँ 1 गोल मात्र गर्यो भने अर्जेन्टिनाले 2 गोलले इङ्ल्यान्डलाई पराजित गर्यो। तर खेल भने एकदमै रोमाञ्चक, एकदमै मनोरञ्जनात्मक रहेको थियो, अनि तपाईँको आफ्नो टिमले नजित्दाखेरि पक्कै पनि अलिकति मनमा दुःख त लागिहाल्छ, तर पनि फुटबलको स्पिरिट नै त्यही हो। अब प्रतिस्पर्धामा एउटा टिमले त जित्ने नै भयो, अर्कोले हार्ने नै छ, तर पनि त्यहाँनिर भएको त्यो इमोसन्सहरू देख्न पाउँदाखेरि चाहिँ त्यो छुट्टै खालको आनन्द, सायद यो फिफाको छुट्टै त्यो मजा नै त्यसैमा होला। श्रोता, तपाईँहरूले चाहिँ रातभरि उठेर जागरण बसेर आजको म्याच हेर्नुभयो कि भएन? हजुर, यस्तै फिफा स्पिरिट बोकेको नेपाली ओएमजी स्पार्कले पनि एउटा गीत नयाँ रिलिज गर्नुभएको छ, यो उठ्यो बस्यो भन्ने एकदमै स्पोर्ट्स स्पिरिटमा रहेको गीत सुन्नुहोस्। You know it's about time we celebrate. One time.

हजुर श्रोता, ओएमजी स्पार्कको उठ्यो बस्यो नयाँ नयाँ युवाहरूको नयाँ जोस अनि नयाँ गीत सङ्गीतहरू चाहिँ सुन्नमा एकदमै मजा हुन्छ. अनि यो चाहिँ विशेष गरी फिफा वर्ल्ड कपको माहौललाई चाहिँ एकदम तताउने खालको गीत भर्खरै सुनिहाल्नुभयो. र अब भने माया मुस्कान अनि नेपालीपनको मिठो स्वाद बोकेको यो सदाबहार गीत सुन्ने पालो भएको छ श्रोता. गीतको बोल रहेको छ यो नानीको सिरैमा. यो यस गीतको चाहिँ एकदमै मूल गायक भने परम ध्वज प्रधान हुनुहुन्छ भने यो संस्करणमा भने विधान श्रेष्ठले गाउनु भएको छ. यो नानीको सिरैमा सुनेर इन्जोय गर्नुहोस्.

हजुर, एकदमै रमाइलो गीत यो नानीको सिरैमा विधान श्रेष्ठको आवाजमा सुनिहाल्नुभयो श्रोता। श्रोता, आज बिहिबारको दिन रहेको छ। ब्रुनाईमा भने समय अहिले 11 बज्नका लागि केवल 7 मिनट बाँकी रह्यो। हजुर श्रोता, हिज म्याजेस्टी द सुल्तान्स कप हुन गइरहेको छ। यो चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि सूचना। हिज म्याजेस्टी द सुल्तान्स कप हुन गइरहेको छ स्याटरडे, यो शनिबारको दिन 18 जुलाई, दिउँसोको 2:30 बजेदेखि 6:30 बजेसम्म। यो हुन गइरहेको छ ग्यारिसनको स्पोर्ट्स पिचमा। अनि ब्रिटिस फोर्सेस ब्रुनाईले चाहिँ हिज म्याजेस्टी द सुल्तान्स कप 2026 होस्ट गर्दै गर्न गइरहनु भएको छ। यहाँ चाहिँ 10 टिमहरू रहेका छन् अनि एकदमै प्रतिस्पर्धामय फुटबल कम्पिटिसन हुन गइरहेको छ। अनि उक्त दिन चाहिँ फाइनल हुन गइरहेको छ। यसका साथसाथै बिएफबी ओपन डे पनि हुन गइरहेको छ उक्त शनिबारको दिन 18 जुलाईको तारिख। र यो इभेन्ट भने ग्यारिसन मात्र नभइकन वाइडर कम्युनिटीको लागि पनि ओपन रहेको छ। त्यस कारणले गर्दाखेरि मानिसहरूको भिड जमात भने ठुलै देखिने वाला छ श्रोता। र त्यहाँ धेरै आकर्षक मिलिट्री इक्विपमेन्ट डिस्प्लेहरू हुन गइरहेको छ। पाइप्स एन्ड ड्रम्स त भइहाल्ने भयो। त्यसका साथसाथै कल्चरल प्रोग्राम्सहरू पनि देखाउनुहुनेछ। फुड स्टल हुनेछन्। यसका साथसाथै बालबालिकाहरूलाई मनपर्ने फेस पेन्टिङ, आइसक्रिम अनि बाउन्सी कासल्सहरू पनि रहनेछन्। यसका साथसाथै पिआरआई सप अनि बिएफबिएसले पनि राफल खेलाउने जस्तो देखिन्छ। हजुर, त्यस कारणले गर्दाखेरि बालबालिकाहरूको छुट्टी भइसक्यो यो शनिबारको दिन भने बच्चाहरूको लागि चाहिँ एउटा राम्रो गन्तव्य रहेको छ। उनीहरूको लागि इन्जोय गर्नको लागि, त्यसका साथसाथै परिवारसँग एउटा क्वालिटी टाइम बिताउनको लागि। हजुर श्रोता, यति भन्दै आजको मजेरी कार्यक्रमको पहिलो घण्टाको अन्तमा आइसकेकी छु। कार्यक्रम प्रस्तुता बिना गुरुङलाई बिदा दिनुहोस् पहिलो घन्टे बसाईबाट। अब भने बज्न गइरहेको गीत शिवराज गुरुङ अनि मेलिना राईको आवाजमा कहाँ होला मेरो मायालु। त्यस लगतै नेपालबाट प्रसारण हुने नेपाली समाचार 11 बजेको सुन्नुहुनेछ। त्यसपछि म फेरि पनि मजेरी कार्यक्रमको दोस्रो घन्टे बसाईमा पुनः उपस्थित हुने नै छु। अहिलेको लागि भने इन्जोय गर्नुहोस् कहाँ होला मेरो मायालु।

0: Pilain Bhari
1: On Air
0: App
1: Ani Smart Speaker Ma
2: Pidanako Sir Jolly Surma 30 Din Samma Chalne Sravan Mela Bhuli Bata Suru Hunecha Yo Varsha Mela Ma Karib 50 Lakh Swadeshi Tatha Bharatiya Bhakt Janaune Anuman Gariyeko Cha Jolly Sur Mandir Samrakshan Tatha Bikas Samiti Ka Adhyaksha Dharmaraj Basnet Le Mela Ko Taiyari Pura Bhayeko Jankari Dinu Bhayeko Cha Mela Avadhi Bhar 60,000 Bhanda Badi Bharatiya Paryatak Matra Aune Ra Bheti Sankalan 1 Crore Bhanda Badi Hune Anuman Gariyeko Adhyaksha Basnet Ko Bhanayo मेला व्यवस्थापनका लागि 14 उपसमिति गठन गरिएको छ भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पताल सहितका निकायसँग समन्वय गरिएको छ इलामको दक्षिणी भेग माई नगरपालिकादेखि पश्चिमी भेग मागसेबुङ लारुम्बा जोड्ने रुखुवा खोलामा पक्की पुल बनेको छ संघीय सरकार अन्तर्गत पुल सेक्टर धरानको 30 करोड 64 लाख लागतमा पक्की पुलको निर्माण सकिएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभयो 2083 साल 30 गते भित्र सक्ने गरी शान्ति निर्माण सेवासँग 2079 पुस 30 गते सम्झौता भएको थियो 200 मिटर लम्बाइ र 11 मिटर चौडाइको पक्की पुल बनेसँगै स्थानीयलाई यात्रा गर्न सहज र सुरक्षित भएको प्युठानमा पार्किङमा राखिएको ट्र्याक्टर आफै घुर्दा एक बालकको ज्यान गएको छ अर्का एक घाइते भएका छन् प्युठानको नौ बहिनी गाउँपालिका पाँच जाम्रीमा रोकिराखेको ट्र्याक्टरमा खेलिरहेका बेला 81 ट्र्याक्टर ब्याक भई करिब 400 मिटर तल खस्दा 7 वर्षीय कुण्डन घरतीको ज्यान गएको हो घाइते 7 वर्षीय पारस बुढाको बुटोल ल्याएर उपचार थालिएको छ ट्र्याक्टर चालक नौ बहिनी गाउँपालिकाका विकास परियार र ट्र्याक्टरका मालिकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ पहिरोले काली गण्डकी करिडोरको बागलुङ खण्ड गैरातीदेखि अवरुद्ध भएको छ जैमिनी नगरपालिका 8 बेल बगर करिडोरमा माथिबाट पहिरो खस्दा सड़क अवरुद्ध भएको हो सड़क खुलाउन काली गण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर तात्वीले जानकारी दिनुभएको छ सड़क अवरुद्ध भएपछि बागलुङको दक्षिणी भेग सड़क सञ्जालबाट विच्छेद भएको छ भने बुटोलतर्फका सवारी साधन बेल बगर रोकिएका छन् बरसात शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ हिजो अबेर कोशी ब्यारेजमा पानीको बहाव 163,230 क्युसेक पुगे

इंद्रावती नदी को पानी मिशिन्छ। वर्षायाममा पानीले भरिने सप्तकोशी सुक्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ। अर्जेन्टिनालाई विश्वकपबाट बाहिर गर्नुपर्ने माग सहित इन्टरनेटमा एउटा अभियान चलाइएको छ। अर्जेन्टिना आउट .org नामक वेबसाइटमा राखिएको अभियानमा लाखौं मानिसले हस्ताक्षर गरेका छन्। अभियानमा फिफा र रेफियोले अर्जेन्टिना तथा कप्तान लियोनेल मेसी प्रति पक्षपात गरेको आरोप लगाइएको छ। भीएआरको प्रयोग, पेनाल्टी निर्णय र खेल सञ्चालनमा अर्जेन्टिनाले फाइदा पाएको दावी गरिएको छ। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने यस्ता आरोपलाई आधारहीन भन्नुभएको छ। आधुनिक प्रविधि र भीएआरका कारण खेलमा कसैलाई विशेष फाइदा दिन सम्भव नभएको उहाँको भनाइ छ। यसअघि इजिप्ट विरूद्धको अन्तिम 16 खेलमा पनि अर्जेन्टिनाको जीतमाथि प्रश्न उठेको थियो। अमेरिकी सेनाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार यी आक्रमणहरूले हर्मुज जलमार्ग हुँदै आवाज जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गरी इरानको क्षमता कमजोर पार्ने उद्देश्य राखेका छन्। यसअघि कुवेत र बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणाली मार्फत अमेरिकी सैन्य खडालाई लक्षित गरी प्रहार गरिएका इरानी क्षेप्रास्त्रलाई सफलतापूर्वक अवरोध गरी नष्ट गरेको बताएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर श्रोता, हेर्दा राम्रो माछा पुछ्रे भन्ने एकदमै लोकप्रिय गीत सुनिहाल्नुभयो धर्मेन्द्र सेवानको आवाजमा। अनि हामीले बिएबिएस गोर्खा रेडियोको मजेरी कार्यक्रमको यो दोस्रो घन्टे बसाइ पनि सुरुवात गर्यौं उक्त रमाइलो गीतबाट। हजुर, कुमार बस्नेतको स्वरले चर्चित बनाएको उक्त गीत पछि धर्मेन्द्र सेवानले पनि नयाँ शैलीमा गएर युवा पुस्ता माझ पस्कनुभयो यो लोकप्रिय गीत। र यसमा चाहिँ यो गीतका शब्द तथा लय भने बुद्धि परियारले बनाउनु भएको, र पोखरा भन्ने बित्तिकै पोखराको पहिचान भन्ने बित्तिकै माछा पुछ्रे आउँछ, र माछा पुछ्रेलाई विभिन्न गीत संगीतहरूमा चाहिँ प्रेम, माया, ठट्टा, रोमान्स अनि गाउँले जीवनको एउटा चिनारीको रूपमा चाहिँ गीतहरूमा एकदमै प्रख्यात रूपले चाहिँ प्रयोग गरिएको पाइन्छ श्रोता। अनि माछा पुछ्रे भन्ने बित्तिकै त्यो अर्कै रमाइलो भाइब्स आउँछ, किनभने धेरै गीतहरूमा चाहिँ माछा पुछ्रेलाई चाहिँ रमाइलोको सँग चाहिँ संज्ञा दिएर जोडेर चाहिँ प्रस्तुत गर्नुहुन्छ प्राय कलाकार गायकहरूले। त्यस कारणले गर्दाखेरि मैले कार्यक्रमको सुरुवातमै दोस्रो घन्टेबाट बसाएको सुरुवातमै नै सुनाएँ, तपाईँहरूलाई पक्कै पनि रमाइलो लाग्यो होला। हजुर श्रोता, मजेरी कार्यक्रममा हुनुहुन्छ तपाईँ, अहिले रेडियो अन गर्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ हामीलाई बिएफपिएस गोर्खा रेडियोमा, विभिन्न एप रेडियो अनि गाडीमा सुन्न सक्नुहुन्छ। ब्रुनाईको सन्दर्भमा भन्नुपर्दाखेरि 89.5 मेगाहर्जमा सुन्नुहुन्छ। सनक्लिफमा कति मेगाहर्जमा सुन्नुहुन्छ? मेरो विचारमा 105.4 मेगाहर्जमा सुन्नुहुन्छ। त्यसै गरी काठमाडौँमा पनि आफ्नो स्थान अनुसार चाहिँ विभिन्न फ्रिक्वेन्सीहरूमा सुन्न सक्नुहुन्छ। केही छैन, जहाँबाट पनि सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद हामीलाई सुनेर साथ दिनुभएकोमा। अनि आगामी घन्टामा पनि एकदमै रमाइलो गीत सङ्गीत प्रसङ्गहरू ल्याएर तपाईँहरूलाई रोचक अनि रोमाञ्चक बनाउने चाहिँ कोसिस भने जारी नै गर्ने नै छु यो प्रस्तुताले। हजुर श्रोता, अहिले ब्रुनाईमा भने 11:11 गएको छ, अनि मौसम भने बिस्तारै शीतल हुँदै गएको छ, किनभने अघिसम्म पानी परेको थियो अनि अहिले भने एकछिन बन्द भयो पानी, अनि अहिले चाहिँ परसम्म पनि एकदमै कालो बादलहरू देख्न सक्छौँ। त्यस कारणले गर्दाखेरि आज दिन चाहिँ अलिक शीतल नै होला श्रोता। हजुर, बालबालिकासँग बाहिर निस्कँदै हुनुहुन्छ भने चाहिँ पक्कै पनि रेनकोट अनि छाताहरू चाहिँ रेडी गरेर नै निस्किनु होला। र यति भन्दै कार्यक्रमलाई अगाडि बढाउनेछु अर्को गीतबाट। यो रमाइलो गीत, मिठो गीत रहेको छ कमल खत्री अनि सिम्पल खरेलको आवाजमा। म गीत हुँ तिम्रो, इन्जोय।

कमल खत्री अनि सिम्पल खरेलको आवाजमा सुन्नुभयो म गीत हुँ तिम्रो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ बिएफएस गोर्खा रेडियोको आफ्नो विशेष कार्यक्रम मझेरी कार्यक्रम र हामी मझेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा छौँ र अहिले ब्रुनाईमा भने 11:16 गएको छ र मौसमको विवरण त मैले भनिहालेँ। अहिले पनि कालो बादल नै छ माथि अनि आकाशमा अनि शीतल देखिन्छ। दिन प्राय जस्तो घमाइलो भइराख्ने अहिले चाहिँ पानी पर्न लागेको भएर चाहिँ मलाई चाहिँ खुसी नै लागिराखेको छ। र अन्य भागहरूमा जस्तै काठमाडौँ नेपाल अनि लन्डनमा चाहिँ के कस्तो छ तपाईँहरूको जानकारी हाल खबर सुनाउन चाहनुहुन्छ कसैलाई भन्न हामीलाई चाहिँ भन्न चाहनुहुन्छ भने पक्कै पनि सम्पर्क गर्नुहोस्। हजुर आजको दिन विशेष जुलाई 16 तारिकमा चाहिँ इतिहासमा चाहिँ चन्द्रमामा पहिलो पटक अपोलो 11ले चाहिँ उडान भरेको थियो अनि यसले पृथ्वीबाट चाहिँ चन्द्रमासम्म पुग्न करिब 384,400 किलोमिटर यात्रा गरेको थियो। त्यो बेलाको रोचक कुरा के भन्दाखेरि नि श्रोता जिपिएस चाहिँ त्यो बेलामा त्यो इन्भेन्ट नै भएको थिएन। जिपिएस भन्ने कुरा चाहिँ पछि विकसित हुँदै आएको कुरा हो नि त अनि त्यस कारणले गर्दाखेरि चाहिँ नेभिगेसनको लागि चाहिँ नेभिगेसन कम्प्युटर अनि वैज्ञानिकहरूको गणनामा चाहिँ आधारित थियो र आज हाम्रो हातमा जुन मोबाइल फोन छ नि त्यसको क्षमता पनि नभएको त्यस बेला चाहिँ अपोलो 11 को कम्प्युटर भन्दा त्यो बेला चाहिँ हाम्रो जुन त्यो अपोलो 11 को चाहिँ कम्प्युटर भन्दा धेरै नै शक्तिशाली रहेको थियो अनि हाम्रो मोबाइल फोनको क्षमता चाहिँ त्यो बेलाको कम्प्युटर भन्दा चाहिँ अहिले चाहिँ झन् एकदमै एडभान्स रहेको छ। सो त्यो समयमा चाहिँ त्यतिको एडभान्स टेक्नोलोजीले पनि अपोलो 11ले चाहिँ चन्द्रमामा चाहिँ उडान भरेको थियो श्रोता। हजुर यो जानकारी पश्चात अब अर्कै गीततर्फ नै लागौँ श्रोता। विरज गौतम अनि राजेश पायल राय अनि अनु ढकालको आवाजमा आमैले भन्थे।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर तिलक बस्नेत अनि मोलिसा आले मगरको आवाजमा यो निकै नै रमाइलो गीत सुन्नुभयो माया पिरतीमा। हजुर श्रोता तपाईँहरू अहिले विश्वको जुन पनि कुनाबाट हाम्रो कार्यक्रम मजेरी सुन्दै गर्नुभएको छ र हामी समस्या जोडेर मेसेज पठाइदिनु भएकोमा गीत रिक्वेस्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र गीतको रिक्वेस्टको क्रममा भने हाम्रो रेगुलर लिसनर दाई हुनुहुन्छ परदेशी घिमिरे माइलो दाई, उहाँले चाहिँ मेसेज पठाउनु भएको छ। हेलो नमस्ते बिना गुरुङजी, एज युजल आज पनि मजेरी प्रोग्राम सुरुदेखि नै सुन्दै 6.4 किलोमिटर चाहिँ उहाँले जगिङ गरेर सघाउनु भएको रहेछ। सकेर साउको मेलोको तयारीमा छु है। हजुर सधैँ राई सरसँग सुन्ने प्रोग्राम आज हजुरसँग सुन्न पाउँदा पनि उति नै रमाइलो भइरहेको छ भन्नुभएको छ। धन्यवाद दाई त्यसको लागि। अनि यति भन्दै अब हजुरको समय मिलेमा एउटा गीत निष्ठुरीले छोडेर गइहाली सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा भए। ह्याभ अ वन्डरफुल डे अहेड, थ्याङ्क्स, सबैको जय होस् भनेर यो एकदमै राम्रो मेसेज पठाउनु भएको छ हाम्रो परदेशी माइलो, परदेशी घिमिरे माइलो दाईले। धन्यवाद दाई गीत रिक्वेस्टको लागि। अब भने तपाईँको रोजाइमा यो निष्ठुरेलाई छाडेर गइहाली भन्ने यो अलिकति ट्रेजेडी सङ जस्तो लाग्यो तर तपाईँको रोजाइमा छ, पक्कै पनि इन्जोय गर्नुहुनेछ। यो चाहिँ लाइनअप गरिसकेकी छु याम बरालको आवाजमा निष्ठुरेलाई छाडेर गइहाली सुन्नुहोस्।

हजुर, सन् 1999 सार्वजनिक भएको उक्त गीत लोकप्रिय गायक याम परालको आवाजमा रहेको थियो श्रोता। यसै गरी कालीप्रसाद रिजालको शब्द अनि आलोक श्रीको संगीतले यो गीतलाई नेपाली आधुनिक संगीतको चाहिँ अविस्मरणीय सृजना मध्ये एक बनाएको छ। हजुर, गीतले चाहिँ प्रेममा भएको बिछोड, एक्लोपना अनि विश्वास टुट्दाको पीडालाई भने मार्मिक रूपमा व्यक्त गरेको छ अनि आज पनि धेरै श्रोताको मन छुने गीत मध्ये यो एक हो अनि यसका लागि धन्यवाद दाईलाई यो गीत रिक्वेस्ट गरिदिनु भएकोमा। हाम्रो दाई परदेशी घिमिरे माइलो दाईलाई थ्याङ्क यू सो मच। हजुर, सधैँ जीवन भने उदासीमै रोकिन दिनु हुँदैन, त्यस कारणले गर्दाखेरि चाहिँ गीतले यो गीतले तपाईँलाई अलिकति भावुक बनाए पनि अब भने मुस्कुराउने बेला भएको छ। अब भने एउटा मुस्कुराउने गीत सुन्नतर्फ लागौँ श्रोता। एलिना चौहानको ऊर्जामय आवाजले भरिएको, एकदमै मिठो स्वरले भरिएको मुसु मुसु हाँसी देऊ भन्ने गीत सुन्नुहोस्।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, कोरी हेर एकदमै रोमान्टिक ऊर्जा अनि मिठो अनुभूति सँगै सुन्यौं हामीले प्रिय श्रेष्ठको आवाजमा यो मिठो गीत। हजुर श्रोता, तपाईँ हामीलाई बिएबिएस गोर्खा रेडियो कार्यक्रम मजेरीमा सुन्दै हुनुहुन्छ। म प्रस्तुता बिना गुरुङको साथमा र अहिले ब्रुनाईमा भने 12 बज्नका लागि समय बाँकी रहेको छ 16 मिनट। हजुर श्रोता, नेपालमा चाहिँ विशेष गरी अहिलेको एकदमै समसामयिक कुरा गर्नुपर्दाखेरि चाहिँ वन्यजन्तुको चाहिँ एकदमै द्वन्द बढेको छ। विशेष गरी चितवन नेसनल पार्कमा चाहिँ हामीले खबरमा पनि देखेका थियौँ कसरी चाहिँ ध्रुवे हात्ती नामक एउटा हात्तीको आक्रमणमा भने एउटा आमा र उनका 4 वर्षको छोराको ज्यानै गुमेको छ। र यस्ता दुःखद घटनाले भने एकपटक फेरि मानव अनि वन्यजन्तुको द्वन्दको चाहिँ चुनौतीलाई चाहिँ फेरि झकझकाएको छ। अनि विशेष गरी चितवन राष्ट्र निकुञ्ज वरपर यस्तो घटनाहरू चाहिँ एकदमै बढ्दै गएको भन्ने पनि देखिन्छ। अनि यो बढ्नुको पछाडि चाहिँ बस्तीहरू भने बिस्तारै बढ्दै गएको छ र जङ्गल र बस्तीको दूरी चाहिँ घट्दै गएको छ। यस कारणले गर्दा पनि यस्ता घटनाहरू चाहिँ अझै धेरै संख्यामा बढ्दै गएको भन्ने चाहिँ अनुमान पनि लगाउन सक्छ। र यस्ता जोखिमहरूले गर्दाखेरि चाहिँ मानव अनि वन्य जन्तुको चाहिँ को एक्जिस्टेन्समा चाहिँ ठुलो च्यालेन्ज चाहिँ उत्पन्न गरेको छ अहिलेको समस्या। र मेरो विचारमा वन्यजन्तु विशेषज्ञहरूले विज्ञहरूले चाहिँ अब वन्यजन्तुहरूको आवत जावत पनि आवश्यक नै हुन्छ यस्तो समयमा चाहिँ अब बस्ती फैलिने क्रममा चाहिँ उनीहरूको चाहिँ आफ्नो सुरक्षित रूपले आवत जावत हुन नपाएको कारणले गर्दाखेरि चाहिँ मानव बस्तीमा चाहिँ यस्तो क्षति हुन गएको भन्ने चाहिँ मेरो पनि आफ्नो बुझाइ हो। अनि यस्ता यस्तो समयमा चाहिँ विशेष गरी चाहिँ बस्ती वरपर छ भने चाहिँ विज्ञहरूले चाहिँ समयमै सूचना दिनुपर्ने हो अनि प्रारम्भिक चेतावनीहरू पनि प्रणालीहरू चाहिँ अझ मजबुत बनाउनु पर्ने हो किनभने मानिसको ज्यान जानु भनेको चाहिँ अब सानोतिनो कुरा होइन, धन भन्दा त मानिसको ज्यान ठुलो हो। यस कारणले गर्दाखेरि समुदायलाई चाहिँ यस्ता घटनाहरूले बेला बेलामा सचेत बनाइराखेको हुन्छ तर यसको लागि केही मेजर्सहरू अपनाएनौँ भने यस्तो संख्या चाहिँ यस्तो घटनाहरूको संख्याहरू भने बढ्दै जाने चाहिँ धेरै सम्भावना पनि देखिन सकिन्छ। पीडित परिवारलाई भने उचित क्षतिपूर्ति उपलब्ध होस् भन्ने पनि मेरो आशा हो। अनि यसका साथसाथै अन्य उपायहरू पनि प्रभावकारी उपायहरू पनि लागू गरे अझ राम्रो हुन्थ्यो कि भन्ने चाहिँ आजको सन्दर्भ हो। र यही सन्दर्भलाई ब्रुनाईसँग पनि जोड्यौँ भने चाहिँ अब त्यस्तो द्वन्द्व खालको चाहिँ छैन हाम्रो ब्रुनाईमा। बिएफपी परिवार वरपर पनि खासमा विशेष गरी चाहिँ एकदमै यहाँको सरकारले चाहिँ यो जुन पुच्छर लामो भएको बाँदरको प्रजाति मकाक बाँदरको प्रजातिलाई चाहिँ एकदमै संरक्षण गरिएको छ तर हाम्रो यो फ्ल्याट्सको वरपर चाहिँ एकदमै कहिलेकाहीँ चाहिँ उनीहरूले आतंक नै मचाउँछन्। र विशेष गरी चाहिँ हामी बस्ने फ्ल्याट्स वरपर चाहिँ खाना खोज्ने क्रममा मानिससँग चाहिँ नजिकिने समस्या चाहिँ बढ्दो देखिन्छ। अब गाडी आए पनि उनीहरूलाई चाहिँ अब खासै वास्ता नहुने के अब किनभने मानिसको बस्ती वरपर बस्ने बानी भएपछि उनीहरूलाई त्यो वन्यजन्तु भए पनि भाग्नुपर्छ भन्ने चाहिँ नभएको त्यस कारणले गर्दाखेरि हामीले चाहिँ उनीहरूलाई चाहिँ सकेसम्म खानाहरू खुवाउने कोसिस नगर्नुहोस् अनि वरपरको फोहोरहरू चाहिँ राम्रोसँग व्यवस्थापन गर्नुहोस्। हिजो पनि J16 चाहिँ अब एकदमै फोहोरको थुप्रो देखा परिएको थियो किनभने हामीले अब कति सोच्दा सोच्दै पनि अब एकछिन आँखा झिमिक गऱ्यौँ भने चाहिँ यो बाँदरहरूले चाहिँ फोहोरको त्यो बिन नै जताततै छताचुल्लो गरिदिएको अवस्थाहरू चाहिँ हामीले देख्न सक्छौँ। र हामीले चाहिँ अब सुरक्षित दूरी कायम गर्ने क्रममा पनि यस्ता सरसफाइहरूमा फोहोरहरू चाहिँ व्यवस्थापन राम्रोसँग गरेनौँ भने चाहिँ अझ हामीलाई नै समस्या आउन सक्छ अनि यो फोहोरले गर्दाखेरि चाहिँ अब विभिन्न के भन्नु कीटाणुहरू चाहिँ यताउता फैलिने चाहिँ डर पनि हुन्छ अनि अब वातावरण चाहिँ प्रदूषित पनि हुन जान्छ।
त्यस कारणले गर्दाखेरि वन्यजन्तुको पनि आफ्नै जिउने अधिकार छ. वन्यजन्तु चाहिँ अब वाइल्ड लाइफ के अरे फरेस्टमा होइन आफ्नै नेचुरल ह्याबिटेटमा चाहिँ उनीहरू चाहिँ बस्न पाउनुपर्छ. तर यसको व्यवस्थापनको लागि चाहिँ हामीले चाहिँ मानव अनि वन्यजन्तुको चाहिँ को एक्जिस्टेन्समा चाहिँ बढी ख्याल गर्नुपर्छ. दुवै प्रजातिको चाहिँ संरक्षणमा चाहिँ हाम्रो आफ्नो आफ्नो ज्यान पनि जोगाउनु पर्यो अनि वन्यजन्तुलाई पनि जिउन दिनु पर्यो. अनि यसरी सुरक्षित रहने केही उपायहरू चाहिँ चाल्नुपर्छ जस्तो लाग्छ. विशेष गरी हाम्रो नेपालमा चाहिँ यस्तो ज्यानै जानु भनेको चाहिँ एकदमै दुःखद कुरा हो. हजुर श्रोता, यो थियो अब सानो चर्चा गरिहाले मानव र वन्यजन्तुको सह अस्तित्वका बारेमा. अब हाम्रो कार्यक्रम भने गीत सङ्गीतको कार्यक्रम पनि हो, त्यस कारणले हामी गीत सङ्गीतलाई नै बढावा गरौँ. यो बज्न गइरहेको गीतको बोल भने रहेको छ मस्की मस्की माउन्ट 8848 ले गाएको, सुनेर पक्कै पनि इन्जोय गर्नुहोला.

हजुर, मिस्टर डीले गाउँदै हुनुहुन्छ काम झ्याप झ्याप। अहिलेको समयमा श्रोता पक्कै पनि हाम्रो नेपाली युवाहरू चाहिँ सबैजना विदेशी नै भएको छ। विदेश गएपछि गर्नुपर्ने नै काम नै हो, काममा व्यस्त हुन्छ, व्यस्त भइन्छ, हसल पनि गर्नुहुन्छ होला कतिजनाले। अनि यस्तै कामको व्यस्तता, हसल अनि सकारात्मक ऊर्जालाई चाहिँ ऱ्याप शैलीमा प्रस्तुत गर्नुभएको छ मिस्टर डीले। हजुर, यस्ता गीतहरू सुनेर चाहिँ कहिलेकाहीँ तपाईँ अब बोर हुनुभएको छ भने चाहिँ तपाईँको एनर्जी पनि अप गरिदिन्छ, यसको साथसाथै काम गर्दै हुनुहुन्छ भने त झन् तपाईँलाई अझ प्रेरणा मिल्यो होला। अब के गर्नु, अहिलेको समय नै पुरा ऱ्याप अनि यस्तो हुन्छ नि शब्दको खेल होइन, अनि एकदमै मनलाई छुने खालको शब्द प्रहारहरूले गर्दा नै मानिसहरू चाहिँ अलिकति अझै अघि बढ्नुभएको जस्तो अनुभव हुन्छ अहिलेको युवा माझमा। हजुर श्रोता, यस्तो इनर्जेटिक गीतहरू अझै पनि सुनाउने नै छु। अहिले भने हामी सङ्गीत, माफ गर्नुहोस्, मजेरी कार्यक्रमको दोस्रो घन्टे बसाइको पनि अन्तमा आइसकेका छौँ। अहिले ब्रुनाईमा समय भने 12 बज्नका लागि 4 मिनट मात्र बाँकी रह्यो र अब बज्न गइरहेको गीतको बोल भने रहेको छ सेकी सेकी। यो हिन्दी गीत रहेको छ सन्जु राठौडको आवाजमा। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार पश्चात म फेरि पनि उपस्थित हुने नै छु मजेरी कार्यक्रम।

0: सन्य समुदायमा
1: भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: स्याङ्जाको गल्याङ छ पिँढी खोलामा गोठ फत्किँदा एकजनाको ज्यान गएको छ। भैँसीलाई कुडो पानी दिने क्रममा अचानक गोठ फत्किँदा पातीखर्क वन पालेका 65 वर्षीय धनबहादुर रेग्मीको मृत्यु भएको ओडा अध्यक्ष दीप छिरिङ गुरूङले जानकारी दिनुभयो। गोठले पुरिदा चौपाया समेत मरेका छन्। विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब 80% ऋण पाइने भएको छ। राष्ट्र बैंकले यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि ऋणको सीमा बढ़ाएको हो। हालसम्म सबै प्रकारका सवारी साधन खरिद गर्न 60% मात्रै ऋण दिने व्यवस्था थियो। यसको अर्थ कुनै व्यक्तिले 1 करोड़ पर्ने विद्युतीय सवारी किन्न शुरूमा 20 लाख रूपियाँ भए पुग्ने भएको छ। हाल साना विद्युतीय सवारीको पहुँच धेरै भए पनि ठूला सार्वजनिक सवारी साधन अझै पर्याप्त रूपमा विद्युतीय बन्न सकेका छैनन्। स्वास्थ्य मन्त्रालयले स्वीकृत विदा नलिई लगातार 60 दिनभन्दा बढ़ी कार्यालय नआएका 23 जना कर्मचारीसँग स्पष्टीकरण सोधेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन 2053 दफा 74 उपदफा 1 को खण्ड ज बमोजिम विदा स्वीकृत नगराई अनुपस्थित रहेका कर्मचारीहरूलाई सेवाबाट हटाउन सकिने बताएको छ। मन्त्रालयले 15 दिनभित्र आधिकारिक सफाई पेश गर्न निर्देशन दिएको हो। यसमा वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगंज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू रहेका छन्। अनुपस्थित हुनेहरूमा 9 तहका रेडियोलोजिस्ट, पेडियाट्रिक सर्जन तथा मेडिकल अधिकृतहरू, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा स्टाफ नर्सहरू रहेका छन्। प्युठारमा पार्किङमा राखिएको ट्र्याक्टर आफै गुड्दा एक बालकको ज्यान गएको छ, अर्का एक घाइते भएका छन्। प्युठानको 9 बहिनी गाउँपालिका 5 जाम्ब्रीमा रोकिराखेको ट्र्याक्टरमा खेलिरहेका बेला 81 ट्र्याक्टर ब्याक भई करिब 400 मिटर तल खस्ता 7 वर्षीय कुण्डन घरतीको ज्यान गएको हो। घाइते 7 वर्षीय पारस बुढाको बुटोल ल्याएर उपचार थालिएको छ। ट्र्याक्टर चालक 9 बहिनी गाउँपालिकाका विकास परियार र ट्र्याक्टरका मालिकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। नेपाल र भारतबीच विद्युत आयात निर्यात क्षमता विस्तारसहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो।
4: बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढ़ी 400 किमी प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 मेगावाट बढ़ाएर 1400 मेगावाट र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 मेगावाटबाट बढ़ाएर 1650 मेगावाट पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 किमी अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य

0: छ। नेताहरूले मुख नखोले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी,
1: नेपाली कांग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो?
2: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो।
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ?
2: अब अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नु भएको छैन, हामीले पनि गरिसकेका छैनौँ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरूप्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौँ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा। हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर के गरौँ सिओडी ब्यान्डको आवाजमा सुन्नुभयो कार्यक्रमको सुरुवातमै. हजुर श्रोता पुनः स्वागत छ बिएबिएस गोर्खा रेडियोको विशेष कार्यक्रम मझेरीमा. अनि आज म भने नयाँ प्रस्तुता बिना गुरुङ उपस्थित छु तपाईँहरूको माझमा. र गीतको सुरुवात गरे कार्यक्रमको सुरुवात गरे के गरौँ भन्ने गीतबाट. यो गीत चाहिँ एकदमै एक जमानाको एकदमै सबैले मन पराएको गीत हो. अहिले पनि यो मिलेनियल्सहरूको लागि चाहिँ विशेष गरी एकदमै फेभरेट गीतमा पढ्नुपर्ने हो. र यो गीत चाहिँ जति सुने पनि त्यो पुग्दैन क्या श्रोता. अब हुन त त्यो बेलामा त टिनेजर्सको बेला थियो अनि जे पनि अन्यलकै समय हुन्छ नि त. के गरौँ के गरौँ के पढौँ होइन, कुन सब्जेक्ट छानौँ, के गरौँ, अब मा मन पर्यो भने के गरौँ भन्ने त्यस्तो क्वेसन मात्रै आउँथ्यो नि त दिमागमा. किनभने कन्फिडेन्स हुँदैन त्यो बेलामा. बल्ल टिनेजर एडोलेसेन्समा त मान्छे एकदमै कन्फ्युज हुने बेला हो. अनि गीत पनि यस्तै बन्थ्यो क्या त्यो बेलामा. अनि रमाइलो पनि अनि एकदमै मन छुने खालको गीत हो यो चाहिँ. तर अहिलेको समयमा र अहिले यो उमेरमा आउँदाखेरि चाहिँ अब बिहे भएर बच्चा पाइसकेको अवस्थामा चाहिँ कसैले के गरौँ भन्यो भने चाहिँ जवाफ भने चाहिँ यति धेरै आउँछ. अब के आउँछ त बिहान होइन, के गरौँ भन्यो भने चिया खाऊ भन्न आउँछ होइन, अनि सोच्नुहोस् भन्न आउँछ, अनि केही नयाँ गर्नुहोस् होइन, यसै गरी जसले तपाईँलाई खुसी गर्छ त्यही गर्नुहोस् भन्ने यस्तो उपायहरू पनि प्रशस्तै दिन सक्छु अहिलेको समयमा चाहिँ. हजुर जिन्दगी एकदमै एकचोटिको लागि हो, रमाइलो गर्नुहोस् भन्ने सुझाव नै दिन्छु म पनि. तपाईँहरू चाहिँ अब सबैजना सायद मच्योरै हुनुहुन्छ होला, अब के गरौँ भन्ने अवस्था त पक्कै पनि छैन होला. तर अहिलेको समयमा भने बिएबिएस गोर्खा रेडियो सुनेर मलाई साथ दिनुभएको छ भने चाहिँ तपाईँहरूलाई मुरी मुरी धन्यवाद. अनि अबको समयमा पनि म यस्तै मिठा मिठा गीत सङ्गीतहरू चाहिँ पस्काउने नै छु. अहिले समय भने 12:11 गएको छ श्रोता ब्रुनाईमा. यो कालो बादल चाहिँ बिस्तारै चल्दैछ. आई डोन्ट नो यो पानी भने कतिखेर पर्ने हो, तर पानीको लागि भने रेडी नै रहनु होला. बाहिर मौसम भने शीतल छ है श्रोता. र अब भने अर्को गीत सुनौ, जेम्सी फिचरिङ रैपस्टार बेबी वागवान.

हजुर जेम्स सी फिचरिङ रैपस्टार बेबी को सुनिहाल्नु भयो वागवान हजुर वागवान भनेको चाहिँ व्हाट्सएप अरे के श्रोता आजकलको एकदम छोटकरीमा चाहिँ वागवान भनिन्छ अरे के छ ब्रो भन्नलाई चाहिँ वागवान भनिन्छ है श्रोता अहिले हामीले चाहिँ एउटा रिक्वेस्ट पाएको छौँ कैलाश अनिता लिम्बू कैलाश लिम्बू दाईले गीत रिक्वेस्ट गर्नुभएको छ ननिटन युकेबाट उहाँ भन्नुहुन्छ नमस्ते धनराज दाई थर्सडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु आज भने प्रस्तुत बिना गुरुङ हाजिर छु दाई धनराज दाई चाहिँ आज नभ्याउनु भएको कारणले गर्दाखेरि चाहिँ मैले मजेरी कार्यक्रम चलाउँदैछु धन्यवाद इन्जोय लिइदिनु भएकोमा अनि धनराज दाई हजुरकै रोजाइमा सिङ्गर दीपक लिम्बूको कुनै एउटा सङ राखिदिनु पर्यो आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स फेसबुक फ्रेन्ड्स मजेरी कार्यक्रम लिसनर्स सङ सुनाउन चाहन्छु भन्नुभएको छ कैलाश लिम्बू ननिटन युकेबाट हजुर कुनै एउटा सङ भन्नुभएको छ दीपक लिम्बूको आवाजमा त्यस कारणले मैले भने छाने दाई हजुरको लागि सिम्पल सिम्पल कान्छीको डिम्पल यो गीत सुनेर पक्कै पनि इन्जोय लिनुहुन्छ होला दाई लगायत सम्पूर्ण श्रोताहरू

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सिनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर सुशान्त केजी केसीको आवाजमा सुनिहाल्नुभयो सारङ्गी। श्रोता तपाईँ हामीलाई बिएफपिएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, एप्स एफएम जहाँबाट पनि सुन्दै हुनुहुन्छ, धन्यवाद त्यसको लागि। हामीलाई कार्यक्रमको अन्तसम्म सुनेर साथ दिनुहुन्छ भन्ने पक्का आशा भन्ने राखेकी छु। हजुर आज भने धनराज दाईले चाहिँ नभ्याउनु भएको कारणले गर्दाखेरि मैले मजेरी कार्यक्रम चलाउँदैछु अनि विभिन्न गीत रिक्वेस्टहरू आउने क्रम जारी नै छ। र यसै क्रममा भने हाम्रो रेगुलर लिसनर युकेबाट खर्क गुरुङ मामाले मेसेज पठाउनु भएको छ। मामा नमस्कार भन्नु हुँदैछ। नमस्कार मामा, भान्जी मजेरी कार्यक्रम सुन्दैछु, रमाइलो भइरहेछ। भान्जी समय मिलेमा एउटा लोकगीत हजुरकै रोजाइमा सुनाइदिन विनम्र अनुरोध गर्दछु, धन्यवाद भनेर चाहिँ मेसेज पठाउनु भएको छ। मैले चाहिँ अघि जुनै पनि गीत भने जस्तो लागेर चाहिँ एउटा गीत लाइनअप गरेकी थिएँ मामा, तर ठिकै छ अहिलेको लागि भने त्यो गीत बजाउँछु अनि एउटा मेरो रोजाइको लोकगीत चाहिँ खोजेर म पक्कै पनि बजाउने नै छु है। त धन्यवाद मामा गीत रिक्वेस्टको लागि। हजुर काश्मीर पछ्यौरी पनि लोकगीतमै पर्न जान्छ नि त, सो मामाको रोजाइमा म काश्मीर पछ्यौरी बजाउँछु है त मामा, सुनेर इन्जोय गर्नुहोस्। यसका साथसाथै बाँकी लिसनरहरू पनि यो गीत सुनेर भने पक्कै पनि इन्जोय गर्नुहुनेछ भन्ने पूर्ण आशा गरेको छु।

हजुर श्रोता, बाबु कृष्ण परियार अनि दीपिका भयम्भु मगरको आवाजमा सुनिहाल्नुभयो काश्मीरे पछौरी। र मैले यो गीत भने हाम्रो खर्क मामाको रिक्वेस्टमा चाहिँ आफ्नै रोजाइमा बजाइदिए नेपाली लोकगीत। हजुर, अहिले ब्रुनाईमा समय भने 1 बज्नका लागि 25 मिनट बाँकी रह्यो। श्रोता, हामीलाई संसारका विभिन्न कुनाहरूबाट एपको माध्यमबाट सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि हामीलाई आफ्नो दुःख सुखमा साथी सम्झिनु भएकोमा पनि हामीलाई एकदमै आभार प्रकट व्यक्त गर्दछु। र यस्तै मिठा मिठा गीत सङ्गीतको सिलसिलाहरू पनि जारी नै रहनेछ। अहिलेलाई भने सुनौ द फिरन्तेले गाएको गीत रहेको छ, बुढो भइयो।

0: BFBS Gorkha Radio. कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ?

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS कुल कारवाही हो।

हजुर, राजन राज, माफ गर्नुहोस्, प्रशान्त शिवाकोटी अनि शान्ति श्री परियारको आवाजमा यो एकदमै चर्चित गीत अहिलेको समयमा मुभी रोल नम्बर वनबाट सुनिहाल्नुभयो म्याग्दी रुमाले। हजुर श्रोता, अहिले ब्रुनाईमा भने 1 बज्नका लागि केवल 14 मिनट बाँकी रह्यो र मौसम एकदम शीतल छ। बाहिरको तापक्रम भने अहिले 27 डिग्री सेल्सियस रहेको छ र यो मौसम भनेको चाहिँ एकदमै चिया कफी खाएर इन्जोय गर्ने मौसम जस्तो लाग्छ। तपाईँहरूले अर्को एक कप कफी अनि चिया खानुभयो भने चाहिँ पक्कै पनि त्यो एकदमै छुट्टै आनन्द आउँछ यस्तो मौसममा चाहिँ। र आजको दिन हामी अहिले छौँ बिएबिएस गोर्खा रेडियोको विशेष कार्यक्रम मजेरी कार्यक्रममा र बिल्कुलै नयाँ प्रस्तुता बिना गुरुङलाई चाहिँ अहिले यो तेस्रो घन्टासम्ममा पनि सुनेर साथ दिनुभएकोमा मुरी मुरी धन्यवाद। कार्यक्रममा मिठा मिठा गीत सङ्गीतको साथसाथै केही रोचक प्रसङ्गहरू पनि भन्ने गर्दछु। आज मैले यस्तै कफीको विषयमा चाहिँ एउटा रोचक प्रसङ्ग भेटाएँ श्रोता। हजुर, कफी चाहिँ तपाईँले क्याफेमा खानुहुन्छ, घरमा बनाउनुहुन्छ, कतै न कतै कफीको अब कहाँबाट आयो होइन, अब ब्राजिलियन कफी पो हो कि नेपाली हो कि, अब हुन्छ नि विभिन्न देशको कफीहरू हो, त्यसमा आफ्नो छुट्टै मिठास त हुन्छ नै। तर जापानिजहरू वैज्ञानिकहरूले चाहिँ एउटा अनुसन्धान गर्नुभएको रहेछ, अब उहाँहरू चाहिँ एकदमै पढे लेखेको विकसित देशबाट पढ्नुहुन्छ, त्यस कारणले गर्दा इभन कफीको त्यो कप होल्डरमा हुने जुन स्लिभ हुन्छ नि, त्यो स्लिभ खस्रो र चिल्लो स्लिभ चाहिँ त्यो पक्रेर खाँदाखेरि चाहिँ कस्तो अनुभव हुन्छ भन्ने विषयमा पनि खोज गरिसक्नु भएको रहेछ क्या। हजुर, हामीले प्राय जसो बाहिर जाँदाखेरि चाहिँ हामीलाई जुन त्यो कागजले बनेको कपमा चाहिँ तातोबाट चाहिँ बच्नको लागि चाहिँ एउटा अझ एक्स्ट्रा लेयर स्लिभ राखिदिएको हुन्छ, कसैकोमा अब प्लास्टिकको पर्छ, कसैको कागजको पर्छ अथवा अनि यसै सम्बन्धमा चाहिँ चुओ विश्वविद्यालयको वैज्ञानिकहरूले चाहिँ अध्ययन गर्नुभएको रहेछ। अनि यदि त्यो स्लिभ चाहिँ खस्रो भएको छ भने चाहिँ त्यसमा चाहिँ अलिकति अमिलोपना चाहिँ कम हुने क्या, जस्तै त्यस्तो बट्टाबाट कफी खानुभयो भने चाहिँ तपाईँको त्यो जुन कफी चाहिँ अलिक कम अमिलो भएको जस्तो अनुभव हुने रहे क्या। जस्तो अब कसैलाई ग्यास्ट्रिकको समस्या छ भने चाहिँ अब त्यसले चाहिँ अब एसिडिटी चाहिँ अलिक कम गर्ने खालको अनुभव चाहिँ पटुल्नु भएको छ। यसै गरी त्यो स्लिभ चाहिँ चिल्लो भएको छ भने चाहिँ अब पकड्दाखेरि पनि त्यो चिल्लो अनुभवले गर्दाखेरि चाहिँ कफी चाहिँ अलि अमिलो भएको जस्तो महसुस चाहिँ धेरै जति व्यक्तिहरूमा चाहिँ अध्ययन गरियो नि, उहाँबाट चाहिँ यस्तो सार चाहिँ निकाल्नु भएको छ। त्यसैले मानिसहरू चाहिँ जसले खस्रो स्पर्श गरिराख्नुहुन्छ कफी खाने बेलामा, त्यस बेलामा चाहिँ बढी अमिलोपना र चिल्लो स्पर्श हुँदाखेरि चाहिँ कम अमिलोपनासँग चाहिँ जोडेर बुझ्दा पनि फरक छैन भनेर चाहिँ वैज्ञानिकहरूले भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि भविष्यमा मानिसको स्वाद अनुसार चाहिँ कप र स्लिभ छनौट गर्न पनि यो खोजले चाहिँ उपयोगी भएको भनेर चाहिँ जापानिज वैज्ञानिकहरूले चाहिँ यो कुरा पुष्टि गर्नुहुन्छ है खोजबाट। अब श्रोता, मेरो आफ्नै कुरा गर्नुपर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै बाहिर गएर खानु मन लाग्छ यो कफी चिया भन्ने कुरा चाहिँ, किनभने बाहिर चाहिँ साथीभाइहरूसँग गइन्छ नि त, अनि घरमा आफ्नै छुट्टै कफी मेकर भए पनि त्यो बाहिरको कफीको स्वादै छुट्टेकै, किनभने त्यहाँको वातावरणै अर्कै हुन्छ नि त। मलाई यस्तो कफीको स्लिभकै बारेमा चाहिँ खासै जानकारी भने थिएन, मैले अनुभव पनि गरेकी छुइनँ। तपाईँहरूले त्यस्तो अनुभव गर्नुभएको छ भने के यो साँचो हो त? अब जापानिजहरू र हाम्रो अनुभवमा त पक्कै पनि एउटै नै सिमिलरिटी हुनुपर्ने हो हुन त। ठिकै छ श्रोता, अब यो कफीको कुरा पनि धेरै भयो, नगरौँ अब भने अर्को मिठो गीत सुन्नतर्फ लागौँ। अब बज्ने गीतको बोल भने रहेको छ एक्सिस ब्यान्डले गाएको अधुरो प्रेम।

हजुर एक्सिस ब्यान्डको अधुरो प्रेम. हजुर श्रोता, आजको यो मजेरीको तीन घन्टे बसाइमा हामी मलाई कार्यक्रम सञ्चालिका बिना गुरुङलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद. अनि आजको यो तीन घन्टे बसाइको यात्रा भने को अन्तमा भने आइसकेका छौँ. अहिले ब्रुनाईमा समय भने 1 बज्नका लागि केवल 5 मिनट मात्र बाँकी रह्यो र हाम्रो धनराज दाईले नभ्याउनु भएको कारणले गर्दाखेरि मैले चाहिँ साङ्गीतिक तरङ्ग पनि निरन्तर नै गर्नुपर्ने भएको छ. श्रोता, आजको यो 3 घन्टे बसाइमा तपाईँहरूसँग रहेर तपाईँहरूको प्रतिक्रिया, तपाईँहरूको साथ अनि मायाले कार्यक्रमलाई अझ विशेष बनाउन मद्दत गरेको थियो. त्यसकारणले यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद. हाम्रो सहकर्मी दाई धनराज दाईले भने साङ्गीतिक तरङ्ग निरन्तर गर्नुहुनेछ. उहाँ स्टुडियोमा आएपछि तबसम्मका लागि भने म चाहिँ कार्यक्रम साङ्गीतिक तरङ्गलाई चाहिँ निरन्तर गर्ने नै छु यो 1 बजेको बसाइमा. अनि हाम्रो साङ्गीतिक तरङ्ग कार्यक्रम चाहिँ लोकल कार्यक्रम भएको कारणले गर्दाखेरि हाम्रो विश्वव्यापी रूपमा सुन्ने श्रोताहरूको लागि भने यो अलि उपलब्ध छैन. यो चाहिँ कार्यक्रम चाहिँ लोकली ब्रोडकास्ट हुने गर्दछ. हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूले भने सुन्न सक्नुहुन्छ यो यो प्रोग्राम. त्यस कारणले गर्दा कार्यक्रम चाहिँ म निरन्तर अगाडि नै बढाउने छु. अहिलेसम्मको लागि मजेरी कार्यक्रममा सुनेर साथ दिनुभएकोमा सम्पूर्ण रिक्वेस्ट गर्नुहुने दाजुभाइ, मामा अनि सम्पूर्ण विश्वभरि छरिनुभएका बिएपिएस गोर्खा रेडियोका श्रोताहरूलाई धन्यवाद. अनि भन्दै यति भन्दै आजको बसाइबाट म बिदा चाहे. भोलिको मजेरी कार्यक्रमको बसाइमा पनि म नै उपस्थित हुने नै छु. आजको लागि भने मिस्टर डीले गाएको अल राइट भन्ने गीत छोड्दै आजको लागि बिदा चाहन्छु मजेरी कार्यक्रमबाट. भोलिको कार्यक्रममा म फेरि पनि उपस्थित हुने नै छु. तबसम्मको लागि तपाईँको प्रस्तुता बिना गुरुङलाई बिदा दिनुहोस्. नमस्कार, धन्यवाद अनि बाई.

0: स्याङ्जाको गल्याङ पिडी खोलामा गोठ फत्किँदा एकजनाको ज्यान गएको छ। भैँसीलाई कुडो पानी दिने क्रममा अचानक गोठ फत्किँदा पातिखरको वन पालेका 65 वर्षीय धनबहादुर रेशमीको मृत्यु भएको वडा अध्यक्ष दीप छिरिङ गुरुङले जानकारी दिनुभयो। कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा कांग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढ़ेको छ। नेताहरूले मुख नखुले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी:
1: नेपाली कांग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो।
2: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो।
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ? अब
2: अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नुभएको छैन, हामीले पनि गरिसकेका छैनौ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरू प्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यसैले गर्दाखेरि अन्तिम समयसम्म पनि हामी हाम्रो यो दुई दल बीचको सहकार्यलाई निरन्तरता दिन चाहन्छौ। तर नेपाली कंग्रेसले मात्रै चाहेर यो एकपक्षीय रूपले निरन्तरता हुन सक्दैन। यसको बीचमा न्यूनतम रूपमा हाम्रा बीचमा विगतमा भएका सम्झौताहरू समझदारीहरू प्रति इमान्दार भयो भने त त्यसमा कुनै अप्ठ्यारो परिस्थिति हुने थिएन।
1: भनेको एमाले तोड्यो भने मात्रै कांग्रेसले तोड्ने हो?
2: अब एमाले तोड्यो भने या भन्नाले ऊ इमान्दार हुनु पर्यो। हामी चाहन्छौ हाम्रो सहयात्री दल अहिलेको कठिन परिस्थितिमा ऊ पनि गुज्रिरहेको छ, नेपाली कंग्रेस पनि गुज्रिरहेको स्थितिमा विगतमा हामीबाट जे अभ्यासहरू भयो सत्ता टिकाउने नाममा त्यस्ता प्रवृत्तिहरू अब हामी कसैबाट दोहोरिनु हुँदैन। खास गरिकन नेपाली कंग्रेस अब त्यो प्रवृत्तिबाट लाचारी भएर सरकारमा बसिराख्ने मनस्थितिमा छैन।
1: अनि ल त्यसो भए भनिदिनु नि त, सुदूरपश्चिममा तपाईँहरूले बर्खास्त गरिदिनु भयो एमालेकालाई, यतापट्टि कर्णालीमा राजीनामा दिन लगाउनु भयो, न्यू खोजिया तपाईँहरूले कि एमाले?
2: यो परिस्थितिको सिर्जना कसले गर्यो? सुदूरपश्चिमको मुख्यमन्त्रीजीले बर्खास्त गर्ने परिस्थितिको निर्माण कंग्रेसले गर्यो कि बजेटलाई पास नगरेर उहाँले के सन्देश प्रवाह गरिराख्नु भएको थियो?
1: अनि
2: अहिले पनि हामी त्यो विगतमा जस्तै हामीबाट भएका ती भूलहरू हामी निरन्तर रूपमा दोहोर्याउन चाहन्छौ। सत्तामा टिकिराख्नका निम्ति जस्तो सुकै खेल खेल्न हामी अहिले पनि तयार छौँ भन्ने उहाँहरूले त्यो सन्देश प्रवाह गर्न खोजेको कुरा हामीलाई चित्त बुझेन। त्यसैले यो कार्य हामीबाट अब हुन सक्दैन नेपाली कंग्रेसबाट।
1: अनि बजेट ल्याउँदाखेरि आफू खुसी आफ्नो हितको लागि मात्रै लिएर आउनु, एमाले मिलाम भनेर भन्दाखेरि नमान्ने, अनि अहिले फेरि दोष चाहिँ एमालेलाई नै थुपार दिने?
2: अब बाहिर तपाईँले भने जस्तै एउटा बुझाइ बन्यो होला, तर अहिले सुदूरपश्चिममा सबभन्दा धेरै बजेट भएको विकासे बजेट भएको मन्त्रालय उहाँहरूसँगै छ र मेरो अनुकूल काम गर्न पाएन भन्ने कुरा बाहिर चाहिँ हाउगुजी फलाउन पाइन्छ।
1: सत्ता टिकाउने नाममा सत्ताको मोहको कुरा यहाँले जुन गर्नु भएको थियो, एमालेसँगको सहकार्य प्रदेशहरूमा यदि टुट्यो भनेदेखि नेकपासँग मिलेर सरकारमा जान्छ कि जाँदैन नेपाली कांग्रेस, त्यति चाहिँ भनिदिनु अहिलेको शब्द पनि सम्झिएर।
2: हामी सत्ता मोह हामी त्यागिसकेका छौँ, हामी सत्तामा बसेर सबै कुराको प्राप्ति यसले तत्काल गर्न सकिन्छ भन्ने कुरा हामी देखिरहेका छैनौँ। तथापि संविधान बमोजिम प्रदेश सरकारहरू आफ्नो पूर्ण कार्यकाल टिक्नुपर्ने आजको आवश्यकता हो र विगतमा हामी अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेका दलहरू पनि हौ, त्यो नाताले पनि हामी

0: उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ, जसमा के हुँदैछ कि बजार कुनै इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो उपकरण प्रयोग गर्छ, उसले अहिले बजारमा सेयर बढो गरेर बेचिदिन्छ, अरूसँग लिएर
1: BFBS, Volcar Radio Home.

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान् विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान् विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। त्यसै सन्दर्भमा आज हामी जगन्नाथ रथ यात्राको विषयमा चर्चा गर्नेछौँ, जुन रथ यात्रा संसारको सबैभन्दा प्रसिद्ध ठुलो रथयात्रा हो। धेरै जनताहरूको उपस्थितिमा गरिने भगवान्को रथ यात्रा श्री जगन्नाथ रथयात्राको नामले परिचित छ। यो भारतको उडिसा राज्य अन्तर्गत पुरी नामक स्थानमा मनाउने गरिन्छ र यो रथयात्राको विशेष महिमा गाइएको छ र यसको श्रवणबाट मनुष्यको जीवनमा ठुलो पुण्यको प्राप्ति हुन्छ र हृदयलाई पवित्र बनाउने यो रथयात्राको श्रवणले मनुष्यहरूको मनोकांक्षा पूर्ण हुन्छ भनिएको छ। त्यसैले भगवान जगन्नाथको जो रथयात्रा छ त्यसको विषयमा आजको यस कार्यक्रममा चर्चा गरौँ। रथयात्रा सामान्यतया हामीले जानेकै छौँ, रथमा सवार गराएर गराइने एउटा यात्रा हो। रथयात्रा उत्सव रथमा हुने कुनै पनि सार्वजनिक जुलुस हो, यसलाई त्यसरी पनि बुझिन्छ। धेरै मानिसहरू जम्मा भएर रथलाई तानेर रथमा आफ्ना इष्टदेवलाई आसीन गराएर धेरै मानिसहरू नै रथ तानेर मनाउने एउटा यात्रा हो। त्यसैले यो शब्दले विशेष गरी भारतको उडिसा, झारखण्ड, पश्चिम बङ्गाल र अन्य पूर्वी भारतीय राज्यहरूमा वार्षिक रथयात्रालाई जनाउँदछ। विशेष गरी उडिसाको उत्सव नै यसको मुख्य आकर्षण हो र यसमा जगन्नाथ अर्थात् विष्णु भगवान बलभद्र सुभद्राको जो जगन्नाथपुरीमा विराजमानता छ, त्यही जगन्नाथपुरीमा विराजमान भगवान नै जगन्नाथ भगवानको नामले परिचित हुनुहुन्छ र उहाँहरू तिनैजना जो भगवान हुनुहुन्छ, भगवानको दाजु र बहिनीको रथमा आसीन भएर गरिने यात्रालाई जगन्नाथ यात्रा भनिन्छ र यो विशेष किसिमको यात्रा हो। यसमा धेरै मनुष्यहरूको संलग्नता रहने गर्दछ, भारतभरिबाट मानिसहरू जाने गर्दछन् र हाम्रो नेपाली परम्पराबाट पनि भगवान्का भक्तहरूको उपस्थिति त्यहाँ उल्लेख रूपमा रहने कुरा बताइएको छ। त्यसैले यो विशेष रथ यात्राको आज यो विशेष दिन भएको हुनाले यसको चर्चा सान्दर्भिक ठानेर नै आजको कार्यक्रममा यही रथयात्राको विषयको चर्चा गर्ने जमर्को गरेको छु। रथयात्रा दुईटा संस्कृत शब्दहरूबाट व्युत्पन्न भएको हो, रथ जसको अर्थ रथ वा गाडी र यात्रा अर्थात् यात्रा भनेको यात्रा अर्थात् तीर्थ हो। नेपालमा पनि विभिन्न रथयात्राहरूका आयोजनाहरू हुने गर्दछन्। परम्परागत रूपमा मनाइने यस्ता यात्राहरू वास्तवमा आफ्ना भगवान्को आफ्ना इष्टदेवकै हुने गर्दछ र अन्य देवी देवताहरूको पनि रथयात्रा मनाइने गरिन्छ। तर संसार प्रसिद्ध रथयात्रा चाहिँ जगन्नाथपुरीको भगवान जगन्नाथकै रथयात्रा हो, त्यस कारणले यसको विशेष महिमा गाइएको छ। रथयात्रा जनताको साथमा रथमा गरिने यात्रा हो, यसले सामान्यतया देवताहरूको जुलुस अर्थात् यात्रालाई अथवा एक ठाउँबाट अर्को ठाउँमा जाने कुरालाई जनाउने गर्दछ। देवताहरू जस्तै लुगा लगाएका मानिसहरू वा केवल धार्मिक सन्तहरू र राजनीतिक नेताहरू अर्थात् सर्वसाधारणहरू यो शब्दले समेट्ने अवस्था एउटा वर्ग हो र पुराणहरूमा यसको विस्तृत रूपहरू उल्लेख गरिएको छ, जसमा सूर्य देवी र भगवान विष्णुको रथको यात्राहरूको उल्लेख गरेको पाइन्छ। अनि श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र आज भगवान जगन्नाथको रथयात्राको विषयमा चर्चा गरिरहेको छु, किनभने आज त्यही पवित्र दिन हो र भारतमा यो रथयात्रा जगन्नाथपुरीमा आज मनाइरहेको छ।
र लाखौँ मानिसहरू उपस्थित भएर मनाउने यो विश्वकै प्रसिद्ध रथ यात्रा हो। यसमा 1,00,000 भन्दा धेरै लाखौँ लाख मानिसहरू उपस्थित हुने गर्दछन् त्यही बताइएको छ। त्यसैले यो मनुष्यहरूको एउटा धार्मिक आस्थासँग जोडिएको एउटा विशिष्ट पर्व हो। आदरणीय श्रोता, जगन्नाथ रथ यात्राको समयमा प्रायः पुरीको मन्दिरको गर्भगृहमा पूजा गरिन्छ। तर एकपटक आषाढ महिना अर्थात् उडिसाको वर्षाको मौसम सामान्यतया जुन या जुलाई महिनामा पर्ने मा तिनीहरूलाई बडामा ल्याइन्छ। डाँडा अर्थात् पुरीको मुख्य सडक र यात्रा अर्थात् 3 किलोमिटरको गुन्डिचा मन्दिरसम्म विशाल रथहरू रथमा जनतालाई दर्शन गर्न अनुमति दिइन्छ। यो पर्वलाई रथयात्रा भनिन्छ, जसको अर्थ रथको यात्रा हो। रथहरू ठुला पाङ्रे काठका संरचनाहरू हुन् जुन हरेक वर्ष नयाँ बनाइन्छ र भक्तहरूद्वारा तान्ने गरिन्छ। जगन्नाथको रथ करिब 45 फिट अग्लो र 35 फिट चौडा हुने गर्दछ। पुरीका कलाकारहरू र चित्रकारहरूले रथहरू सजाउँछन् र पाङ्राहरूमा फुलको पङ्खुडीहरू र अन्य डिजाइनहरू, काठको नक्कासीदार रथ र घोडाहरू र सिंहासनको पछाडिको भित्तामा उल्टो कमलहरू रङ्गाउँछन्। रथयात्रालाई श्री गुन्डिचा यात्रा भनेर पनि जान्ने गरिन्छ। रथयात्रासँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण अनुष्ठान छेरा पहारा हो। चाड पर्वमा गजपति राजाले झाडा पखाला लगाउने पहिरन लगाएर चेरा पहारा अर्थात् पानीले झाडी मार्ने विधिमा देवता र रथको चारैतिर झाडा पखाला लगाउँछन्। गजपति राजाले रथ अघिको सडकलाई सुनको कुचोला सफा गर्छन् र चन्दनको पानी र धुलो अत्यन्त भक्तिपूर्वक छर्काउँछन्। प्रचलन अनुसार गजपति राजालाई कलिङ्गान राज्यमा सर्वोत्कृष्ट व्यक्ति मानिए पनि उनीहरूले जगन्नाथको विनम्र सेवा गर्ने गर्दछन्। यो अनुष्ठानले जगन्नाथको प्रभुत्वमा शक्तिशाली सार्वभौम गजपति राजा र सबैभन्दा नम्र भक्तबीच कुनै भेदभाव छैन भन्ने सङ्केत गर्दछ भनेर उल्लेख गरिएको छ। अर्थात् राजाले नै कुचो लाउने, राजाले नै सफा गर्ने र राजाले नै भगवानको सम्पूर्ण सेवाको अभिभार बोक्ने त्यहाँको परम्परा रहेको छ। र गजपति राजा एउटा चैतन्य महाप्रभुको समयमा थिए, जो उनीलाई नै भगवानको सेवा गर्दथे। रथयात्राको पहिलो दिन मौसी माँको मन्दिरमा देवताहरूलाई बगैँचामा लगाउँदा र पर्वको अन्तिम दिनमा देवताहरूलाई विधिपूर्वक श्री मन्दिरमा ल्याइदिए पछि 2 दिन चेरा पहारा मनाइन्छ। रथयात्रामा 3 देवताहरूलाई रथमा जगन्नाथ मन्दिरबाट गुन्डिचा मन्दिरमा लगिन्छ, जहाँ उनीहरू 9 दिनसम्म बस्छन्। त्यसपछि देवताहरू फेरि रथमा चढेर बाहुडा जात्रामा श्री मन्दिर पुग्छन्। फर्कने क्रममा 3 रथहरू मौसीमा मन्दिरमा रोकिन्छन् र देवताहरूलाई पोडा पिठा एक प्रकारको पकाएको केक चढाइन्छ, जुन सामान्यतया ओडिसाका मानिसहरूले खाने गर्दछन्। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

नमस्कार श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा भगवान जगन्नाथको रथको यात्राको विषयमा चर्चा गरिरहेका छौँ। जगन्नाथ भगवानको रथयात्रा पुराणको कालदेखि मनाउने गरिएको पाइन्छ। ब्रह्म पुराण, पद्म पुराण र स्कन्द पुराणमा यस पर्वको स्पष्ट विवरण पाइन्छ। त्यसैले भगवान जगन्नाथ विराजमान हुनुहुने र उहाँका दाजु बलरामजी र बहिनी सुभद्राको जो जगन्नाथ मन्दिरमा विराजमानता छ, उहाँहरूले नि गुन्डिचा मन्दिरसम्मको 9 दिनको यात्रा गर्नुहुन्छ। 9 दिनसम्म उहाँ रहेर 9 दिन फर्किने गर्नुहुन्छ। 3 किलोमिटरको एउटा परिधिमा रथयात्रा हुने गर्दछ र त्यो रथयात्रा विश्वकै रथयात्राको प्रमुख रथयात्राको अवस्था हो। त्यसैले त्यस्तो महान रथयात्रा जो भगवान् स्वयं विराजमान भएर लीला गर्नुहुन्छ र भक्तहरूका मनोकाङ्क्षाहरू पूर्ण गराउनुहुन्छ, अन्य किसिमका भक्तहरूलाई अनुभवहरू हुने गर्दछन्, भगवानको कृपाको अनुभवहरू त्यहाँ उपस्थित हुने भक्तहरूले अवश्य पनि गर्ने गर्दछन् र लाखौँ लाख मानिसहरू उपस्थित भएर मनाइने यो पर्व भारतको सबैभन्दा ठुलो विशिष्ट एउटा धार्मिक पर्व हो र यो संसारभरिकै रथयात्रा गर्ने जुन पर्व छ त्यसमा एउटा प्रमुख पर्व हो र नेपालीहरूले पनि उपस्थिति जनाउने, वार्षिक रूपमा वर्षैपछि जनाउने भगवान् जगन्नाथको रथयात्रा विशेष रथयात्रा हो र यसको चर्चाबाट अवश्य पनि चर्चा गर्ने सुन्नेहरूको कल्याण हुन्छ, यसमा दुविधा छैन भनेर बताइएको छ। त्यसैले भगवान्को यो रथयात्राले हामी सबैको मनोकाङ्क्षा पूर्ण गराओस् र सधैँभरि भगवान्को रथयात्रा चलिरहोस् र अनेकौँ अनेक मनुष्यहरूको उपस्थिति रहेर भगवान्लाई प्रसन्न गराउने चेष्टा भइरहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् जना। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले बेलायतमा, बिहानको 6:37 जाँदा हाम्रो नर्मल्ली यही टाइममा भेट हुने गर्छ। पहिलो गीत हामीले सुनिसकेका छौँ कार्यक्रमको, तिमिला ब्यान्डको गीत थियो हाम्रो देश नेपाल टाइटलको। यही गीतसँगै आजको कार्यक्रमलाई हामीले सुरुवात गरिसकेका छौँ। एज युजल हाम्रो नमस्ते युके कार्यक्रम सुरु भइसक्यो। यहाँहरूलाई न्यानो न्यानो स्वागत गर्न चाहन्छु, न्यानो न्यानो नमस्कारका साथ। हिजो फुटबलको ह्याङओभर अलिअलि छ हामी सबैमा। धेरैले हिजो गेम हेर्नुभयो, हेऱ्यौँ पनि सबैले हेऱ्यौँ, अलमोस्ट एभ्री हाउस होल्ड, हरेक घर परिवारले हेऱ्यौँ हामी इङ्ल्यान्डको हिजो यहाँ बेलायतमा। तर इङ्ल्यान्डले जति गर्न खोजेको थियो त्यहाँ गर्न सकेन प्रदर्शन, र फितलो रह्यो भन्न सकिँदैन। एकदम कडा खेल थियो, टेन्सन त्यस्तै नै थियो है। पछिल्लो समयमा अझै बढी टेन्सन भइरहेको थियो र खेल एकदम राम्रो, सबैले इन्जोय गऱ्यौँ। तर इङ्ल्यान्डले अभाग्यवश होइन दुर्भाग्यवश अगाडि जान सकेन। इङ्ल्यान्ड अर्जेन्टिना गयो र हिजोको यो पछिल्लो समयको अर्जेन्टिनाको पेलाई होइन पेलाईको पछाडि इङ्ल्यान्डको केही लागेन। लास्टमा चाहिँ लास्टमा अब सेकेन्ड हाफ त उता अर्जेन्टिनाले पेलेकै गरेर होइन, त्यो हामी पनि हेर्ने मान्छे पनि पुरा टेन्सन भएर हजुर। र एकदमै राम्रो गेम थियो हिजोको, र अब आउने गेम त्यस्तै नै छ। फाइनल अब आइतबार हेर्नुहुनेछ पक्कै पनि, फाइनल अब क्वेसन यही फाइनलको लागि नै रहेको छ। क्वेसनको एन्सर पनि अब त्यसैमा तपाईँले भर परेर दिनुपर्ने भयो है। त्यसैले अब क्वेसन के हो एकछिनमा म राख्नेछु। आजको कार्यक्रम नमस्ते युकेलाई भने अब अगाडि बढाउनुपर्छ अर्को गीतबाट। रिमा गुरुङ होडा गाउनुहुन्छ र यो गीतपछि अरू गीतहरू छँदै नै छन् आज कार्यक्रममा। सधैँ जस्तो विभिन्न थरीका गीतहरू लिएर उपस्थित भइसकेको छु म आशा स्ल्यास फुलमाया।

0: BFBS Gorkha Radio.
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरु जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रीटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

नमस्ते, वेलकम ब्याक. फेरि पनि आज बिहानीको यो सो नमस्ते युकेमा हामीले रचना रिमाल अनि प्रकाश कार्कीले गाउनु भएको गीत सुनिरहेका थियौँ. बिहानको 6 बजेर अहिले 51 मिनट जाने लागेको छ यहाँ बेलायतमा. स्थानीय समय नेपालमा बिहानको 11 बजेर अहिले 36 मिनट जानै लागेको छ त्यहाँ. अनि ब्रुनाई र हङकङतिर दिउँसोको 1 बजेर अहिले 51 मिनट गयो. अहिले ठ्याक्कै भर्खरै हजुर बिहानीको सो नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ. म आशा छु, आशा फुल माया पनि हो मेरो नाम. हजुर यहाँहरूसँगै छु र रहनेछु एज युजल 9 बजीसम्म नै. र अब हिजोको गेम कस्तो रह्यो, तपाईँ हिजो कस्तो हेर्नुभयो कि भएन, तपाईँको फिलिङ्स बताउनुहोस् है. हिजोको गेमको फिलिङ्स यसो लेख्न नभुल्नु होला है त आज. र अब आउने गेम 19 तारिक आइतबार हेर्नुहुनेछ र कहाँ कसरी हेर्ने हो, कुन ठाउँमा कहाँ भेट भएर हेर्ने हो, त्यो चाहिँ अब तपाईँले प्लान गरिसक्नु भएको छ पक्कै पनि. र अब फुटबलको ज्वरो अझै पनि छ भन्नु पऱ्यो. अब फाइनल खेलमा पुगेका देशहरूको लागि त्यो छ अझै पनि. हाम्रो लागि अलिकति सेलायो, या इङ्ल्यान्डको लागि चाहिँ सेलायो भन्नु पऱ्यो, तर पनि गेम इन्जोय गर्न सकिन्छ होइन हेरेर फाइनल खेल चाहिँ. र प्रश्न पनि अब फुटबलकै छ, यो साताभरि नै फुटबलकै. फुटबल खेल यो जुन आइतबार हुँदैछ फाइनल वर्ल्ड कप, फिफा वर्ल्ड कप भन्नु पऱ्यो 2026 को. यो फिफा वर्ल्ड कपमा अहिले अब फाइनलमा अगाडि बढिसकेका देशहरूको हामीले गेमहरू हेरिसक्यौँ, इन्जोय गरिसक्यौँ. को चाहिँ अगाडि अब विनर हुन्छ होला भन्ने क्वेसन मेरो होइन कि, स्कोर तपाईँले चाहिँ अब गेस गर्नुपर्छ. हजुर, स्पेन अनि अर्जेन्टिना गइसकेको छ फाइनलमा यो सालको, यो यसपटकको वर्ल्ड कपमा. अब स्पेन र अर्जेन्टिनाको गोल कति कति हुन्छ होला, हजुर यहाँहरूले अब गेस गर्नु पऱ्यो. गोल हुन्छ या हुन्न होइन, कति कति हुन्छ गोल, कति कति हुन्छ, बस अब गेस गर्नुहोस्. स्पेनले कति लाउँछ होला, अर्जेन्टिनाले कति लाउँछ होला, अथवा लाउँदैन होला, जिरो पनि हुनसक्छ कतिको होइन. एनिवे, अब स्पेन वर्सेस अर्जेन्टिना, अर्जेन्टिनाको यो फाइनल गेममा स्कोर कति कति हुन्छ होला, बस अब स्कोर गेस गरेर पठाउनुहोस् है त अन्टिल आइतबारको यो गेम हुनुभन्दा अगाडिसम्म. त्यसपछि त अब छिनोफानो चाहिँ हामी सोमबारको दिनमा गर्छौँ, आउने सोमबार बिहान 9 बजीभन्दा अगाडि गर्नेछौँ. र यसमा चाहिँ अब तपाईँहरूको गेस स्कोर कसले गर अब मिल्छ होइन, उहाँहरूको नाम चाहिँ जान्छ क्यारे ड्रमा, अथवा एक दुईजना यहाँहरू विनर पनि हुनसक्छु न सक्नुहुन्छ होइन, कसको चाहिँ मिल्दो रहेछ त्यही छ यसपालिको क्वेसन. हजुर अब ट्राई गर्दै गर्नु होला, लेख्दै गर्नु होला, गेस गर्दै गर्नु होला. तपाईँले गेम हेरिसक्नु भएको छ दुवै खेल यो टिमको, दुवै देशको. त्यसैले ओके, अब प्रश्न यही नै हो यो साताको लागि राखिएको. सोमबार बिहान जसको नाम निस्कन्छ, जो विनर हुनुहुन्छ, उहाँले पाउनुहुन्छ बिएफबिएसको एउटा फुटबल, त्यो छँदै नै छ, अनि ग्लोबल बुलियन वर्ल्डको तर्फबाट भाउचर पनि छ है, भाउचर पनि छ. त्यसैले गर्दाखेरि वेल ट्राई गर्दै गर्नुहोला. अब गीत सुन्नुपर्छ फेरि अर्को, सञ्जीवनीले गाउनुभएको गीत सुन्दै हामी अगाडि बढ्ने हो समाचारतिर. समाचारपछि मौसमको चर्चा गर्नेछौँ, मौसमको चर्चा डिटेलमा नै हुन्छ. र धेरै समय हामीले भयो यो प्रतीक्षा गरिरहेका छौँ पानीको. हजुर, पानी पर्छ पर्दैन भन्ने कुरा, पर्छ कहिले पर्दो रहेछ म एकछिनमा चेक गर्छु भन्दाखेरि एकछिनमा त्यो राखि नै हाल्छु. यो साता छैन, यो विकेन्ड पनि छैन, पोसिबली नेक्स्ट विक भनेका छन् है मौसमविदहरूले. हजुर, नेक्स्ट विक विकेन्ड ओके, सब जानकारी लिएर एकछिनमा हाजिर हुनेछु. अहिलेलाई गीत सुरु भइसकेको छ, सञ्जीवनीले गाउनुभएको गीत सुन्दै हामी समाचारतिर लागौँ.

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गैरातीदेखि अवरुद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेलबगर करिडोरमा माथिबाट पहिरो खस्दा सड़क अवरुद्ध भएको हो। सड़क खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभएको छ। सड़क अवरुद्ध भएपछि बागलुङको दक्षिणी फेक सड़क सञ्जालबाट विच्छेद भएको छ भने बुटोलतर्फका सवारी साधन बेलबगरमै रोकिएका छन्। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 कुलेखानी ड्याम नजिक सिम खोलाले बगाएका स्कूटर चालक मृत फेला परेका छन्। स्कूटर भेटेको एक दिनपछि चालकको शव घटनास्थलबाट 200 मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। असार 29 गते अपरान्ह 3 बजे सिम खोलामा आएको आकस्मिक बाढ़ीले स्कूटर सहित चालकलाई बगाएको थियो। स्याङ्जाको गल्याङ्स पीडी खोलामा गोठ भत्किँदा एकजनाको ज्यान गएको छ। भैँसीलाई कुडो पानी दिने क्रममा अचानक गोठ भत्किँदा पाती खर्क वन पालेका 65 वर्षीय धनबहादुर रेशमीको मृत्यु भएको ओडा अध्यक्ष दीप छिरिङ गुरूङले जानकारी दिनुभयो। गोठले पुरिँदा पशु चौपाया समेत मरेका छन्। पूर्वी नवलपरासीमा 80% रोपाई सकिएको छ। धान खेती हुने 18,500 हेक्टर मध्ये 14,800 हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ। कार्यालयका सूचना अधिकारी संजय ढकालले गैडाकोट देवचुली कावासोती र मध्यबिन्दु नगरपालिका तथा होप्सेकोट गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाई अन्तिम चरणमा पुगेको बताउनु भएको छ। विनयी त्रिवेणी बुलिङचार र बौद्धी काली गाउँपालिकाका केही ठाउँमा रोपाई भइरहेको छ। कृषि ज्ञान केन्द्रका अनुसार नवलपरासी वर्दघाट सुस्तापूर्वक 61,300 हेक्टर खेतीयोग्य जमिन मध्ये करिब 55% मात्र सिंचाई सुविधा पुगेको छ। केदारनाथको शिर डोलेश्वरमा 38 दिनसम्म चल्ने श्रावणी मेला भोलिबाट शुरू हुँदैछ। यो वर्ष मेलामा करिब 50 लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ। डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिनुभएको छ। मेला अवधिभर 60,000 भन्दा बढ़ी भारतीय पर्यटक आउने र बेटी संकलन 1 करोड़ भन्दा बढ़ी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतको भनाइ छ। मेला व्यवस्थापनका लागि 14 उपसमिति गठन गरिएको छ। भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पताल सहितका निकायसँग समन्वय गरिएको छ। इलामको दक्षिणी भेग माई नगरपालिकादेखि पश्चिमी भेग माङसेबुङ लारुम्बा जोड्ने रिखुवा खोलामा पक्की पुल बनेको छ। पुल सेक्टर धरानको 30,64,00,000 लागतमा पक्की पुलको निर्माण सकिएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभएको हो। 2083 असार 30 गतेभित्र सक्रिय गरी शान्ति निर्माण सेवासँग 2079 पुस 30 गते सम्झौता भएको थियो। 200 मिटर लम्बाई र 11 मिटर चौडाईको पक्की पुल बनेसँगै स्थानीयलाई यात्रा गर्न सहज भएको छ। आज मुलुकका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तापेजुङ 5 थर इलाम 13 थुम सङ्खुवासभा सोलुखुम्बु भोजपुर खोटाङ उदयपुर ओखलडुङ्गा सिन्धुली दुलखा रामेछाप सिन्धुपाल्चोकमा बाढ़ीको जोखिम रहेको छ। यस्तै काभ्रे मकवानपुर काठमाडौँ भक्तपुर ललितपुर धादिङ नुवाकोट र सुवा गोर्खा लमजुङ कास्की स्याङ्जा चितोन नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही पाल्पा बाँकी र बर्दिया जिल्लामा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम छ। अहिले कोशी नारायणी बागमती कर्णाली महाकाली लगायतका प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाले साना तथा नदी खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै भोलि र पर्सि पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार र तटीय क्षेत्र तथा पहाड़ी भेगका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन

समय बिहानको 7:09 गयो. गुड मर्निङ, नमस्ते, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा हजुर बेलायतबाट सञ्चालन भइरहेको छ. तपाईँहरूसँग नै छु म आशा स्ल्यास फुलमाया, अनि रहनेछु 9 बजेसम्म नै. अब यहाँहरूको मेसेजहरू त मैले हेरिरहेको छु. अहिले यतिखेर चाहिँ मौसमको चर्चा गर्ने बेला भइरहेको छ. हजुर, हाम्रो तारा प्रसाद चेमजोङजीले लेख्नु भएको छ, बहिनी इङ्ल्यान्ड हारेपछि त मेरो वर्ल्ड कप हेर्ने जोस जाँगर नै हरायो हौ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ फुलमाया बहिनी भनेर लेख्नु भएको छ. हजुर, त्यस्तै भयो नि हिजो त. हो बाफ्रे, हाम्रो अरू केही श्रोताले चाहिँ गेस पनि गरेर पठाइसक्नु भएको छ है एन्सर. ओके, फाइनली आउँदैछ, गुड गुड. र अब जोस त जोस जाँगर हराए पनि हेर्नुपर्छ फाइनल, फेरि 4 वर्ष कुर्नुपर्छ नत्र होइन. अब बहाना के एउटा कहीँ जम्मा भएर हेर्ने. हिजो पनि जम्मा भएर हामी हेरेर रातभरि पिज्जा

आएर ओहो आजको दिन कस्तो भएको छ होला भनेर नसोद्धा पनि हुन्छ हजुर. किन भन्दाखेरि तपाईँ हामी सबैको उस्तै हो, सबैको उस्तै. आशाजी नमस्कार. आज निकै लामो जिङ्गल बज्यो, सुन्दा मलाई लाग्यो हजुरको सिग्नेचर धुन जस्तो लागेन र म गलत छैन भने है हजुर, मेरो बुझाइ गलत भएकोमा माफी चाहन्छु भनेर हाम्रो बिमलाजीले लेख्नु भएको छ. माफी किन माग्नु भएको बिमलाजी, धुन बजाएकै हो, लामै बजाएको हो. यो कहिले काहीँ गीतको तालमेल मिलाउनलाई अलि कहिले बजाउनु पर्ने स्थिति आउँछ कि हजुर. हिजोको खेलमा अन्तिम केही मिनट मात्र बाँकी रहँदा इङ्ल्यान्डले निकै निराशाजनक हार बेहोर्नु पर्यो. हाम्रो पनि मन अनि जिउ ज्यानदेखि नै इङ्ल्यान्डप्रति समर्पण थियो, तर खेल आखिर खेल्ने रहेछ भनेर उहाँले लेख्नु भएको छ बिमलाजीले. र हिजोको बारेमा तपाईँहरूको फिलिङ्स लेख्नु लेख्नु होला है त, कस्तो कस्तो भइसकेको थियो है. र अर्जेन्टिनाको उतातिरको फेरि अब मेस्सी मेस्सी त्यसै त अब संसारले उनलाई मानेको मान्छे, फुटबल जगतले त मानेको व्यक्ति हुन् त भने होइन, र उनी चाहिँ एकदमै राम्रो कम्पोजर के, गेम यस्तो मजाले मिलाइदिन्छन् कि, र उनको चाहिँ त्यो क्षमता छ. त्यसैले मेस्सी मेस्सी मेस्सी हुन् र वर्ल्डले नै उनको प्रशंसा गरिरहेको हुन्छन् होइन. यस्तो उनले चाहिँ गेम मजाले मिलाउँछन् कि, मिलाइदिन्छ आफ्नो त्यो कहाँबाट कसरी कम्पोज गर्छन् त्यो गेम गोल, त्यो थाहा नै नहुने कि उनको चाहिँ. एनिवे गुड क्रिएटर धेरैले भन्छन् होइन गेममा चाहिँ. यस्तै हाम्रो रमेश खड्काजीले पनि नमस्कार दिदी, हिजो गेमले गर्दा रातभर निद्रा लागेन तर चित्त बुझाउनु पर्यो भनेर भन्नुभएको छ रमेश खड्का रेशम खड्काजीले. हजुर हो नि त, प्रायः हामी सबैको त्यस्तै नै रह्यो. एनिवे अब मौसमको चर्चा गरौँ. अब मौसमको चर्चा गर्नु पर्दाखेरि 12 दिन भयो यो कन्टिन्यू हिट वेभ यहाँ बेलायतमा, सबै ठाउँमा त होइन तर पनि गर्मी छ यो इङ्ल्यान्डको दक्षिणी भेगतिर, मध्य भूभागतिर, वेल्सतिर. हजुर स्टिल गर्मी नै छ. अब गर्मी महिनामा गर्मी नभए कहिले हुने होइन, त्यसैले यो एकदमै नर्मल मान्नुपर्छ. अब आउँदा दिनहरूमा यस्तो गर्मी नर्मल मानिन्छ भनिन्छ. र आज स्कटल्यान्डको र इङ्ल्यान्डको मध्य र पूर्वी भेगमा चाहिँ बादल लाग्छ. सुरुमा अहिले बादल लागिरहेको भए पनि यो बादल चाहिँ चाँडै हट्छ र सबै ठाउँमा फेरि घाम लाग्छ, जताततै घाम हो लाग्ने. र लन्डन एरियामा 29 डिग्री सेल्सियस, कार्डिफ र बर्मिङहामतिर 30 डिग्री सेल्सियस, बेलफास्टतिर 26 डिग्री र माथि स्कटल्यान्डमा 18-27 डिग्री सेल्सियससम्मको तापक्रम हुन्छ. र एकदम लामो समयसम्म भयो पानी नपरिकन घाम लागिरहेको. र अब पानी कहिले पर्छ त भन्ने कुरा पनि एकछिनमा गरौँ. अहिले अब भोलि शुक्रबारको कुरा गरौँ. भोलि उत्तरी हावा अलिअलि चल्न थाल्छ, त्यसैले उत्तरी भेगतिरबाट चिसोपना ल्याउँछ, यसले अलि शीतल बनाउँछ भनौँ न. स्कटल्यान्डमा आजभन्दा भोलि कम तापक्रम हुन्छ, जस्तो आज 18-27 म्याक्सिमम् हुन्छ भने भोलि चाहिँ 26-24 डिग्रीमा झर्छ र बेलफास्टमा पनि हो 23 डिग्रीमा झर्छ. तर यता इङ्ल्यान्डतिर, इङ्ल्यान्डको यता वेल्सतिर हेर्दाखेरि चाहिँ लन्डनमा भोलि 28 डिग्री सेल्सियस म्याक्सिमम्, कार्डिफतिर चाहिँ 28 डिग्री नै हुन्छ र अलिकति अलिकति शीतल शीतल हो. त्यस पछाडिको दिनहरूमा अझै शीतल हुँदै जान्छ विकेन्डतिर. र शुक्रबार पनि पुरै घाम लाग्छ हजुर. अलिअलि सुरुमा नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड, उत्तर इङ्ल्यान्डमा बादल लागे पनि यो बादल फाटेर फेरि घामै लाग्छ सबै ठाउँमा. पर्सि शनिबार विकेन्ड आयो, पर्सि शनिबारको दिन उत्तरी हावा चल्छ. इङ्ल्यान्डको उत्तरी भेग, नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा प्राय बादल लाग्छ, वेल्स र बाँकी इङ्ल्यान्डमा चाहिँ घाम लाग्छ पर्सि शनिबारको दिनमा हजुर. र शनिबार तपाईँहरूको कार्यक्रमहरू छन्, पानीले चाहिँ केही गर्नेवाला छैन किनभने पानी पर्दै पर्दैन कार्यक्रमलाई. सो आउटडोर कार्यक्रमहरू छन् भने चाहिँ तपाईँहरूले हामीले सबैले इन्जोय गर्नेछौँ. वेदर पनि एकदमै गर्मी नै हुँदैन, जस्तो लन्डनमा 26 डिग्री सेल्सियस हुन्छ अनि कार्डिफतिर 27 डिग्री सेल्सियस पर्सि शनिबार, बेलफास्टतिर 20, माथि स्कटल्यान्डमा पनि घटेर 16-22 हुन्छ. त्यसपछि आइतबार पनि एकदमै घमाइलो नै हुन्छ, तापक्रम अझै घट्छ. लन्डनमा 24 डिग्री सेल्सियस हुन्छ, कार्डिफतिर 26 डिग्री, माथि स्कटल्यान्डतिर त्यस्तै नै हुन्छ. र त्यसपछि चाहिँ अब मन्डेतिर नेक्स्ट विक हेर्ने हो भने मन्डे ट्युजडे 26 डिग्री सेल्सियस नै रहन्छ लन्डनतिर. त्यसपछि चाहिँ फेरि 28-29 डिग्री सेल्सियस पुग्छ लन्डनमा हजुर पछिल्लो समयमा नेक्स्ट विकको. अब पानी कहिले हो त भनेर हामीले धेरैले प्रतीक्षा गरिरहेका छौँ. मौसमविदहरूका अनुसार चाहिँ पानीको लागि छ अझै कुर्नुपर्ने छ हामीले. अब यो साता जुलाईको, अब यो साता यो विकेन्ड होइन,
पोसिबली सम्भवतः नेक्स्ट विकेन्ड चाहिँ पानी पर्न सक्छ भनेर मौसमविदहरूले भनेका छन् है। 25-26 जुलाईतिर हजुर, यो आउनको लागि अझै एक हप्ता बाँकी नै छ, पानी चार्टमा छैन अहिले। मौसमको चर्चा यति नै गरौँ। अघि हामीले अर्जुन पोखरेल र मनिषा सुनारले गाउनुभएको गीत सुनिरहेका थियौँ भने अहिले चाहिँ रोशन श्रेष्ठलाई सुन्दैछौँ।

छोटो मिठो गीत रोशन श्रेष्ठले गाउनु भएको हामी सुन्दै थियौँ. समय बिहानको 7:19 गएको छ. अब फेरि एकचोटि पात्र हेरौँ. अघि हेर्न मैले अघि पात्र हेरेको त हो, तर तपाईँ समक्ष चाहिँ राखिन छु. हजुर. आज विक्रम सम्बत 2083 साल असार महिनाको 32 गते बिहिबारको दिन, तदनुसार 16 जुलाई सन् 2026 को दिन हो आज जगन्नाथ रथ यात्रा रहेछ. आजको दिन नेपालमा आज जेठ महिनाको असार महिनाको अन्तिम दिन हो. भोलिदेखि त साउने सङ्क्रान्ति लाग्यो, लुतो फाल्ने दिन भोलि. हजुर, लुतो कसरी फालिन्छ नेपालमा, नेपालकोबाट समाचारमा अथवा काठमाडौँको सौगाततिर हामी सुनिहाल्छौँ होइन, कहाँ कहाँ कसरी फालियो लुतो सबै देख्न सकिन्छ पनि आज भोलि त अनलाइनमा. त्यसैले गर्दाखेरि अब यहाँ त लुतो फाल्नु भएन, आगोको झिल्का जलाएर फ्याँक्नु त भएन होइन, त्यो त कहीँ पनि फ्याँक्नु भएन खासमा, अब नेपालमा त्यो फाल्ने चलन छ. एनिवे अहिले कस्तो छ कुनै, पहिले त लुतो फाल्दा लुतो फाले त्यो दिनमा चाहिँ बेलुका चाहिँ पुरा झिलिलिली झिलिली देखिन्थ्यो, मलाई अलिअलि याद छ अझै पनि. गाउँघरतिर लुतो फाल्ने भने अनि लुतो फालेको भनेर त्यो आगो जलाएर त्यो फाल्दाखेरिको त्यो देखिन्थ्यो भन्नु भने एक गाउँबाट अर्को गाउँमा. आजभोलि कस्तो छ कुनै, एनिवे अब त्यो चाहिँ यो भोलिको दिन पऱ्यो है साउने सङ्क्रान्ति. अनि त्यसपछि अब आजको यो वैदेशिक विनिमय दर हेरौँ एकछिन. आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 205 रुपियाँ 78 पैसा, बिक्री दर 206 रुपियाँ 59 पैसा. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिद दर 205 रुपियाँ 78 पैसा र बिक्री दर 206 रुपियाँ 59 पैसा. अलिकति स्ट्रङ भएको छ यो पाउन्ड स्टर्लिङको भाव चाहिँ. हजुर, यो पाउन्ड स्टर्लिङ किन राइज गरिरहेको छ भन्दाखेरि चाहिँ यो अहिलेसम्म स्ट्रगल गरिरहेको थियो र अब यहाँनिर चाहिँ हो यो फाइनेन्सियल्ली यहाँनिर हेर्दाखेरि चाहिँ यो समाचारहरूले पनि यस्तो गर्छ कि अब नयाँ सरकार गठन हुने बेलामा चाहिँ अर्थमन्त्री को बन्ने त भन्ने कुराले पनि यो असर गरिरहेको छ. यहाँनिर 2-3 व्यक्तिको नाम आइरहेको छ अर्थमन्त्रीको लागि, तर यो पत्र पत्रिकाले गरेको, अहिले सरकारले अझै निर्णय गरिसकेको छैन. एड मिलमेन्ट, अनि त्यसपछि फेरि उहाँसँगै फेरि यता सबना मोहम्मदको पनि नाम आइरहेको छ र नाम उहाँको आउने बित्तिकै फेरि पाउन्ड स्टर्लिङ अलिकति उकालो लागेको अर्थात् स्ट्रङ भएको भन्ने बुझिन्छ र जिडिपीको रेट यो रेट पनि आइरहेको छ. ग्रस डोमेस्टिक यो प्रडक्टको जुन रेट हुन्छ त्यो आइरहेको छ. अलिकति मे महिनामा बढेको रहेछ, हुन त अहिले हामी जुलाईको अब आइसक्यो आधाभन्दा नि धेरै होइन, तर अब त्यो मे महिनाको चाहिँ यस्तै अलिकति सर्भिसमा अलि राम्रो भएको कारणले गर्दाखेरि बढेको भन्ने भनिन्छ है, त्यो आइरहेको छ. अब यो गोल्डको मूल्य हेरौँ. आज सुनको मूल्य कति पुगेको रहेछ भनेर राख्नु पर्दाखेरि चाहिँ प्रति तोला सुनको मूल्य आज 2,85,200 रुपियाँ, 2,85,200 रुपियाँ सुन प्रति तोलाको मूल्य छ. अनि चाँदी प्रति तोलाको मूल्य 4,325 रुपियाँ, 4,325 रुपियाँ चाँदी प्रति तोलाको मूल्य रहेको छ. अब गीत सुनौ, गाउँदै हुनुहुन्छ प्रजिना.

0: गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

वैदामी ताल सुन्दै थियौँ हामीले सहायता बुखिम राईले गाउनु भएको गीत. अब यसपछि अलिकति लोक दोहोरी. ओके, यो हिजोको फुटबलको कमाल हो हजुर. लोक दोहोरी भाकाको गीतहरू पनि छँदैछ, लोकगीतहरू आइमिन, अनि अन्य गीतहरू पनि छन्. हाम्रो गङ्गा थापा आमाले पुरानो हिन्दी गीत बजाइदिनुहोस् है भनेर भन्नुभएको छ. एउटा गीत म राख्दैछु एकछिनमा, किशोर कुमारको सुन्दै गर्नु होला है, एकछिनमा सुन्ने भर आइहाल्छ. अब राशिफल राख्ने बेला भएको छ. यति बेला चाहिँ राशिफल सुन्न तयार हुनुहुन्छ भने अलिकति नजिक आउनुहोस् अब.

सबभन्दा पहिले मेष राशि। आज मेष राशिको लागि बिहानदेखि नै नयाँ जिम्मेवारी थपिन सक्छ। काममा देखाएको लगनले सकारात्मक परिणाम दिनेछ। आफन्तको सुझावले महत्त्वपूर्ण निर्णय लिन मद्दत पनि पुग्न सक्छ। आज वृष राशिलाई आर्थिक विषयमा सोच विचार गरेर मात्रै अघि बढ्नु लाभदायी हुनेछ। पुरानो प्रयासले सन्तोषजनक प्रतिफल दिन सक्छ। परिवारका सदस्यसँगको सहकार्यले काम सहज बन्ला। मिथुन राशिलाई आज नयाँ व्यक्तिसँगको भेटघाटले समय लाभदायी रहनेछ। आफ्नो विचार स्पष्ट रूपमा राख्दा सम्मान प्राप्त होला। रोकिएको योजना पुनः अगाडि बढ्ने सम्भावना छ। समयको सही उपयोगले उपलब्धि दिलाउन सक्छ। कर्कट राशि। घर परिवारको वातावरण सुखद रहने संकेत छ। मनमा रहेको अन्योल बिस्तारै हट्दै जानेछ। प्रियजनको साथले आत्मबल बढाउला। दैनिक कार्य व्यवस्थित रूपमा सम्पन्न हुनेछन्। सिंह राशि। आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। नेतृत्वदायी भूमिकामा सफलता मिल्ने संकेत छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्न सक्छ। हिम्मतका साथ अघि बढ्दा राम्रो उपलब्धि हात लाग्ला। कन्या राशि। अध्ययन तथा ज्ञानवर्धक कार्यमा रुचि बढ्नेछ। सानो प्रयासले राम्रो नतिजा दिन सक्छ। अनुभवी व्यक्तिको सल्लाह उपयोगी होला। आज अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुनेछ कन्या राशिलाई। तुला राशिलाई भने आज सम्बन्धमा विश्वास र समझदारी बढ्ला। सहकार्यबाट अपेक्षाभन्दा राम्रो परिणाम प्राप्त हुन सक्छ। नयाँ योजना बनाउने समय अनुकूल रहला। वृश्चिक राशि। गोप्य रूपमा बनाएको योजना सफल हुने सम्भावना छ। धैर्यले कठिन परिस्थिति सहज बनाउन मद्दत गर्नेछ। काममा निरन्तरताले राम्रो अवसर दिलाउन सक्छ। अब पालो धनुराशिको। नयाँ स्थान वा नयाँ वातावरणसँग परिचित हुने अवसर मिल्न सक्छ। लक्ष्यप्रति केन्द्रित रहँदा सफलता नजिक आउनेछ। शुभचिन्तकको साथ पनि प्राप्त होला। उत्साहजनक समाचारले दिनलाई रमाइलो बनाउनेछ। मकर राशिको भने जिम्मेवारीलाई सफलता कुशलतापूर्वक पूरा गर्न सकिएला। कार्यक्षेत्रमा तपाईँको मेहनतको कदर हुनेछ। योजनाबद्ध रूपमा अघि बढ्नुहोला। त्यसबाट प्रशस्त लाभ मिल्नेछ र पारिवारिक सहयोग पनि मिल्नेछ। कुम्भ राशिको भने नयाँ सोच र सृजनशीलताले काममा प्रगति दिलाउनेछ। सामाजिक सम्बन्ध विस्तार हुने सम्भावना छ। आफ्नो विचारले अरूलाई प्रभावित गर्न सक्नुहुनेछ। अन्तमा मीन राशि। मनमा शान्ति र सन्तुलन कायम रहनेछ। धार्मिक वा आध्यात्मिक कार्यप्रति रुचि बढ्न सक्छ। प्रिय व्यक्तिसँगको संवादले खुसी प्रदान गर्ला। धैर्य राख्दा कामहरू सहज रूपमा पूरा हुनेछन्। राशिफल यति नै यहीसम्म आएर समाप्त भयो। हाम्रो पात्रबाट राशिफल राखिसकेपछि अब गीत सुन्न पर्छ। जाले रुमालको कुरा गर्दै हुनुहुन्छ सन्तोष बिसी अनि लक्ष्मी कार्की। हजुर, उहाँहरूले गाउनुभएको यो लोक भाका सुनिसकेपछि चाहिँ किशोर कुमारले गाउनुभएको गीत सुन्छौँ है। निले गगन के तले, हाम्रो गङ्गा थापा ओके, निले गगन के तले होइन, निले निले अम्बर पर, हजुर ओके। यो गीत पनि गङ्गा थापा आमाको लागि उहाँले सबैलाई सुनाउन चाहना गर्नुभएको छ। हामी सुनाउनेछौँ, सुन्दै गर्नुहोला। एकैछिन, पहिले चाहिँ यो गीत सुनौ। जाले रुमाल यसरी सुरु भएको छ।

0: BFPS गोर्खा रेडियो
1: हो के गर्दै गरेको
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
1: ए ल ल हुन्छ हुन्छ
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

किशोर कुमारले गाउनु भएको निले निले अम्बर पर टाइटलको गीत हामीले अहिले सुन्दै थियो। हाम्रो गङ्गा थापा आमाको रोजाइमा हो यो गीत। उहाँले पनि सुनेर भरपूर मनोरञ्जन गर्नुभयो, इन्जोय गर्नुभयो होला, मनोरञ्जन लिनुभयो होला। मैले पनि गरेँ, तपाईँले पनि गर्नुभयो होला आशा गर्छु। कस्तो लाग्यो तपाईँलाई? हजुर, यसो थम्सअप गर्नुहोस् है। कहिलेकाहीँ एउटा चिज खाँदा खाँदा खाँदा खाँदा खाँदा अर्को चिज खाँदा खायो भने त्यो एकदमै मिठो हुन्छ नि, होइन? हजुर, अब त्यसको एक्जाम्पल यो खानेकुरा सम्बन्धी गर्नुपर्दा चाहिँ मलाई अलिकति त्यस्तै त्यस्तै हो, होइन? खानेकुरा लेट्स से टमाटरको अचार हुन्छ नि सधैँ एभ्री डे त्यहाँ हाल्दा हाल्दा हाल्दा खाँदा खाँदा खाँदा खाँदा अर्को आँपको अचार खाए जस्तो के, ओके, सडन्ली एक दिन चाहिँ आँपको अचार खाएको जस्तो मिठास आउँछ, आयो होला पक्कै पनि, होइन? एनिवे, यो आजको कार्यक्रम नमस्ते युकेमा हामीले हिन्दी गीत पनि सुन्यो गङ्गा थापा आमाको रोजाइमा। अब अरू गीतहरू छन्, फेरि अरू भेराइटी प्रकारका गीतहरू, कहिले ऱ्याप पनि हान्छौँ हामी कलाकार सँगसँगै, होइन? यहाँहरूको मेसेजहरू पनि आइरहेको छन्, म एकछिनमा राख्नेछु। र यहाँहरूको निकै रमाइलो रमाइलो कुराकानी छ है। यहाँहरूले के हाम्रो कृष्ण चामलिङ दाजुले त पुरा मुक्तकै लेखिदिनु भएको छ। एकैछिन पर्खिनु होला, म राख्छु यो अर्को एउटा गीतपछि। प्रश्न राख्ने बेला भएको छ र प्रश्न चाहिँ यो साताको अब फुटबलकै कुरा हो। वर्ल्ड कप चलिरहेको छ, वर्ल्ड कप को फाइनलमा कुन कुन देश गए तपाईँहरूले हामीले सबैले हेरिसकेका छौँ। अब आउने आइतबार फाइनलमा चाहिँ स्पेन अनि अर्जेन्टिनाको खेल हेर्नुपर्नेछ हामी सबैले। र यो एक किसिमको कस्तो भने यो गेम सबैले संसारभर एकै ठाउँमा बसेर त होइन, एटलिस्ट संसारभरबाट हामी सबैले त्यही समयमा त्यही गेम हेर्दाखेरि एक किसिमले यो सोच्नुभयो भने युनिटी हो नि त, होइन? विश्वलाई यही एउटा क्षणले चाहिँ यस्तै एउटा क्षणले चाहिँ एक गराउँछ के, होइन? हो नि, हामी सबैको फिलिङ एउटै हुन्छ त्यतिखेर। जसलाई सपोर्ट गरेको भए पनि, फुटबल त सपोर्ट गरिरहेका हुन्छौँ हामीले, फुटबललाई हेरिरहेका हुन्छौँ नि त, त्यो एक किसिमको हाम्रो जुन फिलिङ हुन्छ नि, त्यो मनमा आइरहने जुन फिलिङ, त्यो मजा, होइन, थ्रिलर, त्यो एक किसिमको थ्रिलिङ फिलिङ सबै उस्तै हुन्छ कि। त्यसैले गर्दाखेरि मानिसलाई चाहिँ त्यही क्षणमा एक बनाइरहेको हुन्छ, हामी सबैले हेरिरहेका हुन्छौँ। र अब फुटबलकै कुरा छ क्वेसनमा पनि, यो आउने आइतबार 19 जुलाईमा हुने फिफा वर्ल्ड कप 2026 फाइनलमा स्पेन अनि अर्जेन्टिना गएका छन्। अब दुईजना बिचको अब गेम कसले जित्छ होला त नभनौ, होइन? स्कोर सोध्न चाहन्छु म। अस्तिदेखि हामीले स्पेन भर्सेस अर्जेन्टिनाको गेममा अब कसले, कुन देशले कति गोल लगाउँछ होला त, कति गोल लगाउँछन्, त्यही नै हो मेरो प्रश्न। तपाईँले कति गोल लाउँछन् भन्दा र तपाईँले भन्दा नै त्यही नै तपाईँको कसले जित्छ भन्ने आन्सर पनि मैले पाइहाल्छु। त्यसैले अहिले चाहिँ स्कोर बताउनुहोस्, अब स्कोर गेस गर्नुहोस्। हजुर, अब आइतबार खेल हेरेर थाहा हुन्छ, आउने मन्डे सोमबारको दिन हामी छिनोफानो गर्नेछौँ र लक्की विनरको नाम एनाउन्स गर्नेछौँ। उहाँले पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको फुटबल अनि भाउचर, आसफोर्डमा अवस्थित ग्लोबल बुलियन भल्ट को तर्फबाट भाउचर पाउनुहुनेछ। सो ट्राई गर्न नबोल्नु होला। हजुर, आसपोर्ट क्याम्पमा तपाईँहरू त्यहाँ जानुभएको छ होला, होइन? टाउन सेन्टरमा छ, त्यो सिनेमा हलको अलिक माथितिर छ, ग्लोबल बुलियन भल्ट, जहाँ चाहिँ तपाईँहरूले सुन चाँदी घर गहना, होइन, तपाईँहरूको के छ बहुमूल्य कागजातहरू, कसैले त ल्यापटप पनि राख्छन् रे भन्ने सुनेको छु, ल्यापटप त्यो कम्प्युटर सानो, होइन? अब त्यो हार्ड ड्राइभहरू राख्छन् होला कतिले, केही त्यस्तो राख्नुपर्ने चिजहरू हुनसक्छ, हो त्यस्तोहरू पनि राख्छन् रे भन्ने सुनेको छु, होइन? एनिवे, त्यो आफ्नो प्रायोरिटी हो, के चाहिँ इम्पोर्टेन्ट तपाईँहरूले मान्नुहुन्छ र राख्नुपर्ने हुन्छ त्यो राख्न सकिन्छ सुरक्षित त्यसरी। हजुर, अब प्रश्न थाहा पाइहाल्नुभयो, गीत सुन्नुपर्छ। यो गीत गाउने कलाकार विधान राणाभाट हुनुहुन्छ, टुक्रेको सपना चाहिँ भन्नुहुन्छ उहाँ। अब गीत छ यो, तपाईँहरूको मेसेजहरू म राख्नेछु। यहाँहरूले फुटबलको कुरा थुप्रैले गर्नुभएको छ, अझै पनि अघि पनि एकछिन कुरा गऱ्यौँ। टङ्क शेरचन्दज्यूले पनि मजाले लेखिदिनु भएको छ, एकछिनमा आई त

विधान राणाभाट केमा रमाउनुहुन्छ उहाँले भनिसक्नु भएको छ। समय अहिले बिहानको 7:52 पनि गइसक्यो। अब समाचार सुरु हुने बेला हुन लागेको छ। हामी अर्को एउटा गीत सुन्दै अगाडि बढ्छौँ। एकैछिन यहाँहरूको मेसेज म हेर्न चाहन्छु यतिखेर। हुन त पछिल्लो समयमा पनि हेर्छु, तर पनि फुटबलको कुरा चर्चा भइरहेको छ अहिले, सो फुटबलको कुरा हामी गरिरहेका छौँ। यहाँहरूले हिजोको अनुभवहरू लेख्नु भएको छ। हाम्रो धनकुमारी तुलाचन्द दिदी पनि आउनु भएको छ। गुड मर्निङ आशा बहिनी, सुनिरहेको छु। मलाई पनि यसपालि त मेस्सी एकदमै गुड लक हो कि जस्तो लाग्यो लाग्छ भनेर भन्नुभएको छ उहाँले। मलाई यो भन्दा अघिल्लो खेल वर्ल्ड कप हेरेपछि हार जित जे भए पनि मेस्सी हो, किनभने मेस्सीको हातमा आमाको टाटु छ अरे भनेर रूपा बहिनीले भन्नुभएको थियो भनेर भन्नुहुन्छ उहाँले। हजुर, हिजो धेरै रमाइलो भयो बहिनी, मेरो सबै परिवार इङ्ल्यान्ड, म चाहिँ मेस्सीलाई सपोर्ट गर्दै थिएँ भनेर भन्नुभएको छ उहाँले। हजुर, तपाईँले एकदमै आफ्नो अब मेस्सीको खेल हेर्नुभयो नि त, त्यसो भए हो नि, एकदमै जादुगर हुन् कि मेस्सी चाहिँ। खेल ग्राउन्डमा पुगेपछि चाहिँ उनी पक्का म्याजिकै गर्छन्, उनले जादुगरै मानिन्छ उनलाई खेलको, होइन? पहिले पेलेलाई मानिन्थ्यो, आजभोलि हुन त अरू पनि छन्, आफ्नो आफ्नो खुबी आफ्नो आफ्नो क्षमता सबैमा छ, तर पनि मेस्सी भनेको मेस्सी नै हुनु, उनी अहिलेसम्म फुटबल जगतमा उनी उनको नाम अति चर्चामा र उनको खेल पनि त्यस्तै छ फेरि, अनि यस्तो मजाले गेम उनीहरूलाई टिमको लागि मिलाइदिन्छन् उनले, होइन? र हिजोको खेल पनि त्यस्तै थियो, र उनी अहिलेसम्म यो फुटबल जगतमा त्यति चर्चित किन छन् त, होइन? उनको गेम कति राम्रो, गेम किन त्यति राम्रो छ त भन्दाखेरि उनीले चाहिँ आफ्नो जीवन पूर्ण रूपमा फुटबलमै समर्पित गरेका छन् कि। अरूले पनि गरेका हुन्, खेलाडीहरूले गर्छन्, तर अरूको चाहिँ यताउता हुन्छ, दायाँ बायाँ, कोही मोडलिङ, कोही व्यापार बिजनेस, होइन, हुन्छन्। तर मेस्सी चाहिँ कम्प्लिटली त्यसैमा फोकस हुन् उनको चाहिँ, उनी चाहिँ त्यसैमा फोकस अब अहिलेदेखि उनी जन्मेकै फुटबलको लागि हो जस्तो लाग्छ, होइन? हुन त अरू पनि छन्, नभएका होइनन्, तर पनि उनी अहिलेसम्म रहनुको पछाडि चाहिँ उनमा जुन एक किसिमको म्याजिक छ नि, हजुर, त्योले काम गरिरहेको छ। हाम्रो धनकुमारी तुलाचन्द दिदीले त्यो भिडियो पनि पठाइदिनु भएको छ कि, पुरा टिभीमा हेरेको, हजुर। अनि यस्तै गरिकन फुलमाया भान्जी, हिजोको फुटबल गेमले त हिस्सै बनायो नि हो भन्नुभएको छ खर्क गुरुङ मामाले पनि। र हाम्रो अरू उहाँहरूले अरू चाहिँ गेम यो गोलहरू अब फाइनल गोलहरू गेस गरेर यहाँले पठाइसक्नु भएको छ। र हाम्रो ओके कृष्ण चामलिङ दाजुले के लेख्नु भएको छ, कृष्ण चामलिङ दाजुले त एउटा मुक्तकै बनाएर पठाइदिइसक्नु भएको छ। हिजै इङ्ल्यान्डले हार्दा मनै कस्तो कस्तो भयो हजुर, साथीभाइसँग पबमा खाँदा पिउँदा चाहिँ मस्तै भयो हजुर भन्नुभएको छ। इङ्ल्यान्डले हार्दा मनै कस्तो कस्तो भयो हजुर, साथीभाइसँग पबमा खाँदा पिउँदा मस्तै भयो हजुर, हारेको रिसमा रौसी धेरै पिएछ त्यसका बाजे, टाउको दुखेर मरौ कि बाँचो जस्तो भयो हजुर भनेर उहाँले पठाउनु भएको छ है। हाम्रो कृष्ण चामलिङ दाजु बडो गजबको लेख्नु भएको छ त है, रौसी चाहिँ जोसमा धेरै पिउनु भएछ, त्यो त्यस्तै नै हुन्छ कि, त्यो त्यस्तो बेलामा त्यो थाहै हुँदैन त, सबैको फिलिङ उस्तै हुन्छ पबमा गएका जतिको लागि, जो जतिले पिज्जा खानुभयो उहाँहरूको फिलिङ चाहिँ मेरो जस्तै भइरह होला कि, मेरो चाहिँ आज हिजोको पिज्जाले यो पेटको टाउको बेसरी दुखिरहेछ हजुर। ओके, पेटको टाउको भन्नुहुन्छ होला, हुन्छ नि, पेटले फिल गर्छ नि, गट गट फिलिङ भनिन्छ नि, हजुर। अनि के गर्नु बहिनी, 55 मिनटदेखि 85 मिनटसम्म जितियो, तर 5 मिनटमा 2 गोल खाएर बेस्वादले हारियो, इज्जत साथ हार पनि स्वीकार गरियो भनेर हाम्रो ओम थापा दाईले लेख्नु भएको छ है, हजुर। अनि हिजो हाम्रो ललित दाई, सती दिदी, उहाँहरूको पनि आएको छ है फेरि, हाम्रो टङ्क शेरचन्दज्यूको पनि छ, मजाले लेख्नु भएको छ उहाँले। अब नेक्स्ट फेजमा, अरू नेक्स्ट फेजमा मैले राख्छु भनेको थिएँ, समय भएन, यो गीतलाई यो गीतसँगै समाचारतिर लाग्ने बेला भएको छ हजुर, नियम त फलो गर्नै पर्यो होइन, त्यसैले अहिले सुनाउँदैछु प्रकाश खरेल अनि मिस्ताके को स्वरबद्ध यो गीत।

0: जेएनजी अभियन्ता माजिद अन्सारीले आफूमाथिको प्रहरी दमन विरूद्धको कानूनी लड़ाई लड्ने बताउनु भएको छ। कीर्तिपुर होल्डिङ सेन्टरमा बादी प्रभावित सुकुम्बासीलाई भेट्न जाँदा अन्सारीलाई प्रहरी लछार पछार र कुटपीट सहित प्रहरीले पक्राउ गरेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैर कानूनी रूपमा बन्दी बनाएर चरम शारीरिक र मानसिक यातना दिएको भन्दै कानूनी लड़ाई लड्ने बताउनु भएको हो। कीर्तिपुरमा बाढ़ी पीड़ितको सेवामा खटिएका बेला एकजना गैर निर्वाचित व्यक्तिको आदेशमा प्रहरीले आफू सहितका साथीलाई घेरा हालेर कुटपीट गरेको अन्सारीले जानकारी दिनुभएको छ। क्यामेराले नदेख्ने ठाउँमा लगेर 10-12 जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको पनि उहाँको भनाइ छ। अन्सारीले 3-4 दिनसम्म प्रहरी निगरानीमा राखेर आफूलाई मानसिक दबाव दिएको आरोप लगाउनु भएको छ। यातायात व्यवस्था कार्यालयले 3 महिनामा 90,000 थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट 19,82,00,000 राजस्व उठेको छ। यो अवधिमा 2,38,000 लाइसेन्स छापिएकामा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। हाल दैनिक 1,000 देखि 1,800 सेवाग्राहीलाई अनुमति पत्र प्रदान हुँदै आएको छ। विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब 80% ऋण पाइने भएको छ। राष्ट्र बैंकले यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि ऋणको सीमा बढ़ाएको हो। हालसम्म सबै प्रकारका सवारी साधन खरिद गर्न 60% मात्रै ऋण दिने व्यवस्था थियो। यसको अर्थ कुनै व्यक्तिले 1 करोड़ पर्ने विद्युतीय सवारी गाड़ी किन्न शुरूमा 20,00,000 रूपियाँ भए पुग्ने भएको छ। हाल साना विद्युतीय सवारीको पहुँच धेरै भए पनि ठूला सार्वजनिक सवारी साधन अझै पर्याप्त रूपमा विद्युतीय बन्न सकेका छैनन्। इलामको दक्षिणी भेग माई नगरपालिकादेखि पश्चिमी भेग बाङसेबुङ लारुम्बा जोड्ने रिखुवा खोलामा पक्की पुल बनेको छ। संघीय सरकार अन्तर्गत पुल सेक्टर धरानको 30,64,00,000 लागतमा निर्माण सकिएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभयो। 2083 असार 30 गते भित्र सक्ने गरी शान्ति निर्माण सेवासँग 2079 पुस 30 गते सम्झौता भएको थियो। 200 मिटर लम्बाई र 11 मिटर चौडाईको पक्की पुल बनेसँगै स्थानीयलाई यात्रा गर्न सहज र सुरक्षित भएको छ। ड्रोन र विद्युतीय हतियारको दबदबा भएको युद्ध मैदानमा कसरी जित्ने गरी लड्ने भन्ने बारे बेलायती वायु सैनिकले क्यानाडामा तालिम लिइरहेका छन्। थप सीओ बन ह्यारिसबाट।
1: Exercise Rhino Biz is taking place at British Army Training Unit Suffield, Bathurst to test the recce strike system of fighting. Recce strike is about getting ahead of the enemy by finding and destroying them before they can attack friendly forces. It brings together reconnaissance and strike platforms in an AI-enabled network able to identify and destroy targets faster and further away. Around 350 British and Canadian soldiers are taking part in the two-week exercise. The main unit is Tupara, backed up by artillery, engineers, signallers and medics from 16 Air Assault Brigade. A Canadian heavy weapons company adds to the force's firepower. Soldiers are using drones to find the enemy and electronic warfare to track signals and jam GPS and radio communications. Once a target is found, it can be hit using attack drones, mortars, javelin anti-tank missiles or infantry assaults.
0: इंग्ल्याण्डका फुटबल प्रशिक्षक थमस टुहलले विश्वकपको सेमी फाइनलमा अर्जेन्टिनासँग पराजय भएको जिम्मा आफूले लिने बताउनु भएको छ। शुरूआती अग्रता बनाए पनि खेलको अन्तिम समयमा सम्हालिन नसक्दा 2-1 पराजित भएसँगै प्रशिक्षक टुहलको आलोचना भएको छ।
2: As soon as you lose, you get criticized. That's just what it is, and it makes no sense to engage in that and lose my head. I'm responsible for them. I took them, so I take the criticism. That's just the way it is.
0: अब इङ्ल्याण्डले तेस्रो स्थानका लागि आउँदो शनिबार फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना उपाधि रक्षाका लागि आइतबार स्पेनसँग भेट्नेछ। इङ्ल्याण्डलाई हराएपछि अर्जेन्टिनी खेलाड़ीले उत्ताउलो प्रदर्शन गरेका छन्। उनीहरूले फोकल्याण्ड आइल्याण्ड वासी अर्जेन्टिनी हुन् भन्ने लेखिएको ब्यानर बोकेपछि आलोचना भएको छ। स्काईका रफ ह्यारिसले उनीहरूमाथि फिफाको नियम तोडे बापत सजाय हुन सक्ने बताउनु भएको छ।
3: The Argentine players unfurled a banner saying Las Malvinas son Argentinas. So a banner saying the Malvinas, as they call the Falkland Islands, are Argentine. Now that is a direct breach of football regulations which bans political messaging.
0: अहिलेसम्मका खबरहरू
4: BSBS गोर्खा रेडियो हो।

समय बिहानको 8:10 गएको छ. गुड मर्निङ, नमस्ते, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा हामीले बेलिना राई अनि मिलन अर्यालले गाउनुभएको गीत सुन्दै थियौँ भर्खरैसम्म. अब एकछिनमा अरू गीतहरू हुनेछन्, गीत सङ्गीत टन्नै छन् तपाईँको लागि अझै पनि यो आवरमा. र तपाईँहरूको

मेसेजहरू हिजो फुटबल सम्बन्धी निकै आइरहेको छ, हामी चर्चा गर्दै पनि छौँ, एकछिनमा फेरि कन्टिन्यू गर्छु। तपाईँको फिलिङ्सहरू हिजो कस्तो लाग्यो, कसरी हेर्नुभयो तपाईँले, होइन गेम सकिएपछिको तपाईँको आफ्नो भनाइ हुन्छ नि त, त्यो भनाइ पनि राख्नु होला है त। यो आवरमा हामी त्यो चर्चा गर्दै जान्छौँ, कतिले राखिसक्नु भएको छ म एकछिनमा राख्नेछु। तर अहिले चाहिँ पत्र पत्रिकाका हेडलाइनहरू हेर्ने बेला भएको छ। हेडलाइनहरू आज फुटबलकै छ। इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको गेम थियो हिजो, सेमी फाइनलमा त फाइनलमा पुग्न सकेन इङ्ल्यान्ड। इङ्ल्यान्डको एक गोल मात्रै भयो, अर्जेन्टिनाको दुई गोल भयो, होइन पहिलो हाफसम्म त कसैले गोल लाउन सकेको थिएन, त्यसपछिबाट गोल एउटा इङ्ल्यान्डले लगाएपछि चाहिँ इङ्ल्यान्डका खेलाडीहरू लाई चाहिँ ततायो फेरि उता अर्जेन्टिनाले, अनि यता एकदम प्रेसर दिएको दे अर्जेन्टिनाले, होइन त्यसपछि दुई गोल लगाइहाल्यो। एनिवे त्यो अब इङ्ल्यान्डको वर्ल्ड कप ड्रिम चाहिँ ओभर भयो भन्ने कुराहरू नै पत्र पत्रिकाले धेरै लेखिरहेका छन्। त्यही तस्विरहरू नै आज हामी पत्रिकाको अघिल्लो पेजमा देख्न सक्छौँ हजुर, र यही फुटबलको कुरा नै अघिल्लो पेजमा आज रहेको छ। अनि यस्तै गरिकन फुटबलको अब धेरै थरीको भनाइ त्यहाँनिर छ, पत्र पत्रिकाको पनि त्यही छ, होइन अब इङ्ल्यान्ड पछि चाहिँ फेरि अब अर्को गेम फाइनल आइतबार स्पेन भर्सेस अर्जेन्टिनाको तपाईँहरूले हेर्नुहुनेछ पक्कै पनि, र यसबारेमा यहाँहरू लेख्नु पनि भएको छ है, म एकछिनमा सेयर गर्नेछु। अब यो वर्ल्ड कप बाहेक अरू प्रसङ्ग यहाँनिर हेर्दाखेरि, अब हुनेवाला प्रधानमन्त्री हजुर, इन्कमिङ प्राइम मिनिस्टर एन्डी बर्नमले के भन्नुभएको छ भन्ने कुराहरू छन्। उहाँ अब उहाँको विरुद्धमा कोही पनि आएनन्, त्यसैले उहाँ अब प्रधानमन्त्री हुँदै हुनुहुन्छ। उहाँ मन्डे सोमबारको दिनमा यो प्रधानमन्त्री उहाँ हुनुहुन्छ, एनाउन्स गरिन्छ भन्ने कुरा छ, होइन उहाँ मन्डे यो आउने सोमबारदेखि चाहिँ प्रधानमन्त्री हुनुहुन्छ बेलायतको भन्ने पत्रिकाले लेखेको छ। र उहाँले चाहिँ अहिले अब यहाँको बेलायतको हिसाब किताब मिलाउनको लागि, यहाँ ऋण, यहाँ पनि ऋणको भार निकै नै छ, त्यो मिलाउनको लागि अलिकति ट्याक्सलाई चाहिँ बढाउनलाई हिचकिचाउनु हुने छैन उहाँ भन्ने कुरा आज पत्रकारहरूले लेखेका छन् पत्रिकाले। र वेल्थ ट्याक्स, विशेष गरिकन धनी मानिसहरूमा अलिक बढी जोसको आमदानी छ उनीहरूमा लगाउने ट्याक्सलाई चाहिँ उनले पनि अब आफ्नो पार्टीले त्यस्तै गर्दै आइरहेको छ, होइन त्यसैले गर्दाखेरि उनी वेल्थ ट्याक्स लगाउनको लागि हिचकिचाउने छैनन् भनेर उहाँले भन्नुभएको रहेछ। र यहाँको पब्लिक, यहाँको पब्लिक फाइनेन्सलाई मिलाउनको लागि चाहिँ मानिसहरूले हामीले अलि बढी तिर्नुपर्ने भए पनि यो डिफिकल्ट डिसिजन गर्न म पछि हट्ने छैन, यो यस्तो प्रकारको निर्णय अलिकति हाम्रै लागि हो, त्यसैले त्यो गर्न पछि पर्ने छैन भनेर उहाँले भन्नुभएको रहेछ। र हामी चाहिँ हामीले हाम्रो आफ्नो लागि आफैले कडा मेहनत गर्नुपर्नेछ आउने दिनहरूमा, र हामीले वी क्यान पे आवर वे आउट भनेर उहाँले भन्नुभएको छ। सो यो उहाँको धारणा प्रधानमन्त्री हुनुभन्दा अगाडिको यो आइरहेको छ पत्र पत्रिकामा। र उहाँसँगै फेरि अब चान्सलर अर्थात् अर्थमन्त्री को हुने त देशको भन्ने कुरा पनि अगाडि आइरहेको छ। र यो अर्थमन्त्री र प्रधानमन्त्रीको सम्बन्ध चाहिँ एकदमै देशको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ, उहाँहरूको सम्बन्ध एकदमै मिल्न जरुरी हुन्छ, र यो मिलेपछि देश अगाडि बढ्दै जाने हो। अनि अब हुनेवाला प्रधानमन्त्रीले कसलाई राख्नुहुन्छ त अर्थमन्त्री भन्ने कुरामा पनि यहाँ आइरहेको छ। केही समय अगाडिसम्म एड मिलिभ्यान्ट, अहिलेका हालका इनर्जी सेक्रेटरीको कुरा आइरहेको थियो, होइन तर अहिले फेरि हालका होम सेक्रेटरी गृहमन्त्री सबाना मोहम्मदको पनि कुरा आइरहेको छ। र सबाना मोहम्मद अघिल्लो पङ्क्तिमा अर्थमन्त्रीको लागि उहाँको नाम अगाडि आउँदै गर्दाखेरि चाहिँ सम्भावना बढी हुँदाखेरि पाउन्डको मूल्य बढेको कुरा पनि हामीले अघि गऱ्यौँ, होइन र बढेको पनि छ, डलरको तुलनामा पाउन्डको मूल्य अहिले बढेको छ आज यो खबरले मात्रै पनि। सो यो पनि आज पत्र पत्रिकाको अर्को एउटा हेडलाइन हो। अनि यसपछि अर्को चाहिँ फेरि यता रिफर्म पार्टीका लिडर नाइजेल फाराजलाई चाहिँ एकजना व्यक्तिले के गरेका रहेछन् भने, सोसियल मिडिया मार्फत म तपाईँलाई सुट गर्नेछु तपाईँको टाउकोमा भनेर भनेका रहेछन्, लेखेका रहेछन्, जसले चाहिँ अब सोसियल मिडियामा एक किसिमको आतङ्ककारी नै, होइन आतङ्कवादी भावनाले लेखे, र यो लेखेपछि चाहिँ उनी एरेस्ट भएका छन्। यो पहिलोचोटि हो यो यसरी
लेखेर कसैलाई पक्राउ गरिएको र यो मैले त्यसरी थ्रेटन दिएँ होइन यहाँको त्यति ठुलो राजनीतिज्ञलाई चाहिँ म तपाईँलाई मार्नेछु भनेपछि त डेन्जर भयो त्यसले गर्दाखेरि यो उहाँलाई त्यो उनलाई पक्रिएको कुरा छ र यस्तै गरिकन यो यसरी रिफर्म पार्टीको लिडरलाई खतरा भएपछि अनि यसभन्दा अगाडि चाहिँ एन्ड वेडकमको हत्या गरिएपछि चाहिँ एमपीहरूको अर्थात् सांसदहरूको सुरक्षामा चाहिँ अलिक बढी ध्यान दिनको लागि माग पनि गरिएको रहेछ। यो एउटा प्रसङ्ग भयो। अर्को प्रसङ्ग अहिले यहाँ बेलायतमा चाहिँ जेलमा ठाउँ नभएको कारणले गर्दाखेरि धेरै अपराधीहरूलाई चाँडै छोडिएको छ र झन्डै झन्डै 9,000 व्यक्तिहरूलाई चाहिँ अहिले सचेत गराउन खोजिएको छ कि यहाँनिर मेसेज गएको रहेछ मिनिस्ट्री अफ जस्टिसबाट कि यो नयाँ ल जसमा चाहिँ क्रिमिनलहरूलाई अलिक अगाडि नै छोडिने यहाँ बेलायतको प्रिजनमा ओभर क्राउडिङ भएको कारणले गर्दाखेरि बढी एकदम मानिसहरू बढी भए त्यहाँनिर र त्यहाँ थाम्न ठेक्न नसक्ने प्रकारको बढी त्यो भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ छोडिँदैछ भनेर चाहिँ उनीहरूको भिक्टिमहरूलाई जो जति पीडित व्यक्तिहरू थिए ती अपराधीहरूले गर्दाखेरि पीडित भएका व्यक्तिहरूलाई चाहिँ चिठी गएको रहेछ अरे झन्डै 8,711 पीडित व्यक्तिहरूलाई मिनिस्ट्री अफ जस्टिसबाट गएको छ चिठी यो यही भनेर कि ओभर क्राउडिङ भएको कारणले गर्दाखेरि भनेर हजुर र यो प्रसङ्ग पनि आज आएको छ जसमा चाहिँ अब कति रेप केसमा परेका म्यान स्लटरमा परेका होइन कतिले बडीली हार्म गरेका अर्थात् फिजिकली कतैलाई हाने हार्म गरेका र यौनकरणीमा पनि मुछिएका व्यक्तिहरू होइन रेप केसमा परेका पनि होइन यस्ता सबै व्यक्ति अपराधीहरू उनीहरू जेलबाट चाँडै जति उनीहरूलाई भोग्नको लागि त्यहाँ पठाइएको थियो त्योभन्दा चाँडै नै रिलिज यसरी गरेको प्रसङ्ग निकै हामीले सुनेको र भिक्टिमहरूलाई यसरी चिट्ठी गएको छ अरे भन्ने कुरा चाहिँ आज पत्रिकाले लेखेको छ एउटा पत्रिकाले हजुर र यस्तै गरिकन अर्को प्रसङ्ग चाहिँ आज यहाँनिर थेम्स वाटरका बसको प्रसङ्ग पनि आएको रहेछ पत्र पत्रिकामा र थेम्स वाटरका बसले चाहिँ यो पानी कम्पनी हो अहिले उनको पे स्यालेरी चाहिँ बढेको कति भनेपछि 14% उनको बेसिक स्यालेरी चाहिँ 14% बढेर झन्डै 1,000,000 pounds बराबर पुग्न लागेछ हजुर 995,000 pounds हजुर उनको स्यालेरी अप्रिल महिनामा 14% बढेर त्यति भएको र झन्डै 1,000,000 स्यालेरी उनीहरूले पाउँदो रहेछन् र यो चाहिँ यसको बारेमा कुरा अगाडि आएको छ र उनले चाहिँ यसको बारेमा आफूलाई डिफेन्ड पनि गरेका रहेछन् भनेको छ कि यो डिजर्भ मैले गर्छु भनेर यो डिजर्भ गर्छन् भनेर भनेको पनि छ र यसमा चाहिँ अहिले थेम्स वाटरको कम्पनीको ऋण भार चाहिँ 18.5 billion pounds बराबरले वृद्धि भएको छ र अहिले यो ऋणको भार चाहिँ बढेर 18.5 billion pounds पुगेको छ हजुर गएको मार्च महिनासम्मको हेर्दाखेरि सो यो स्थितिमा यस्तो भएको रहेछ भन्ने कुरा पनि पत्र पत्रिकामा आएको छ। एनिवे यति नै गरौँ आजलाई। धेरै त फुटबलकै कुरा छन् भनिहालेँ, फुटबलकै पिक्चरहरू मात्रै अगाडि देखिन्छ। अब जे होस् पत्र पत्रिकाको हेडलाइनहरू यति नै गरिकन अब गीत सुनौ। कल्याण सिंह गाउँदै हुनुहुन्छ यति बेला।

0: SBS गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो BSBS गोर्खा रेडियो हो।
4: Yeah, do you know, bro?

दिपु गुरुङ गाउँदै हुनुहुन्थ्यो यो गीत रिमिक्स भर्सनमा बसा सुन्दरी ब्रोसेस ब्यान्डको प्रस्तुति हजुर हामीले सुन्दै थियौँ. समय चेक गरौँ फेरि एकचोटि. बिहानको 8:29 गएको छ अहिले यहाँ बेलायतमा. नेपालमा दिउँसोको 1:14 गयो भने ब्रुनाई र हङकङतिर दिउँसोको 3:29 गएको छ. अब आजको पत्र पत्रिकाको हेडलाइन त हामीले हेरिसकेका छौँ. प्रश्न एकचोटि फेरि राख्न चाहन्छु यति बेला. आजको मात्रै होइन, यो साताभरकै प्रश्न हो. अब नेक्स्ट विक मन्डे आउँदाखेरि मात्रै बल्ल छिनोफानो हुन्छ, लकी विनरको नाम हामी एनाउन्स गर्छौँ. यहाँहरूले उत्तर गेस गरेर पठाइ पनि सक्नु भएको छ. अर्जेन्टिनाको यति, स्पेनको यति भनेर हजुर. फाइनलमा गएका दुई देशहरूको स्कोर कति कति हुन्छ होला तपाईँले त्यही लेख्नुपर्नेछ, होइन, गेस गर्नुहोस् भनेर भनेका छौँ. र फाइनलमा पुगेका देशहरू अर्जेन्टिना भर्सेस स्पेन को यो फाइनल गेम फिफा वर्ल्ड कपमा कति कति स्कोर कति कति गोल गर्छन् होला त, कुन देशले कति गर्छन् होला, बस त्यति नै हो. तपाईँले भन्नुपर्ने अब अनुमान गरेर पठाउनु होला. टार्गेटमा लाग्छ लाग्दैन त्यो अब हामीलाई थाहा भइहाल्छ आइतबार 8:00 समयमा. 8:00 गेम किक अफ हुन्छ, अब त्यो 10:00 थाहा हुन्छ. हजुर, गेम पुरा सक्नु पऱ्यो नि त, होइन. सबभन्दा यो एकदमै मलाई चाहिँ यस्तो त्यो त्यो त्यो हुन त त्यो सबैलाई हुन्छ, त्यो देशको मान्छेलाई पनि हुन्छ, देशबाहेक अरूको मान्छेलाई पनि हुन्छ. हजुर, पेनल्टीमा पुग्यो भने चाहिँ त्यो जस्तो कस्तो हृदय विदारक हुन्छ कि त्यतिखेरको सिचुएसन चाहिँ नि, जुन देशले खेलेको भए पनि. मलाई चाहिँ त्यसले अति अति नै खुल्दली मचाउँछ कि, किन भन्दाखेरि यस्तो टेन्सन हुन्छ नि है, वाव, त्यो थ्रिलिङ मोमेन्ट एक किसिमले त्यो सबैको फिलिङ उस्तै गराउँछ. त्यसैले भन्छौँ नि खेलले एकजुट गराउँछ मान्छेलाई भनेर, होइन. एनिवे, खेलले एउटा हो अनि अर्कोले चाहिँ खानाले पनि हो भनिन्छ, होइन. हामी गरेकै ठाउँ बसेर खायो भने त्यो खानाले पनि मान्छेलाई एकजुट गराउँछ अरे. चाहे तपाईँ रेस्टुरेन्टमा जायो जानुहोस्, तपाईँ चाहे कम्युनिटीको कुनै पनि प्रोग्राममा, चाहे आफ्नै गाउँले बेलामा, होइन, चाहे तपाईँ आफ्नै घर फ्यामिलीमा अथवा काममा पनि, खाना खाने ठाउँमा जम्मा भएर केही खायौँ भने चाहिँ एकजुट गराउँछ अरे भनिन्छ. हजुर, त्यस्तै हो खेल पनि, त्यही हो एक्ज्याक्टली. फिलिङ पनि त्यस्तै त्यस्तै फिलिङ पनि जहाँ जुन ठाउँमा बसेर हेरे पनि त्यही गराउँछ. र हामीले आज यही कुरा गरिरहेका छौँ खेलकै. र यहाँहरूको अनेक फिलिङहरू यहाँले बताइसक्नु भएको छ, पठाउनु भएको छ, अझै पनि क्रममा यहाँहरू जारी नै हुनुहुन्छ पठाउने. अघि नै हाम्रो ओके कृष्ण चामलिङ दाजुको त मैले मुक्त कुरा बताइसकेको छु है. अब अरूको पनि हेरौँ. हाम्रो टङ्क शेरचन्दज्यू उहाँले पनि पुरा डिटेलमा मजाले लेखिदिनु भएको छ. हिजो फुटबल हेरेर ल अब इङ्ल्यान्डले एक गोल गरेपछि त अब जित इङ्ल्यान्डको भयो भन्ठानेको त, त्यसपछि त अर्जेन्टिनाले पुरा खेल नै कब्जा गर्यो भनेर हिजो उहाँले लेख्नु भएको छ. हो, साँच्ची नै हो. यो इङ्ल्यान्ड हामी सबै ढुक्क भयौँ क्या, खेलाडीहरू पनि ढुक्क भएछन् कि क्या हो, यो ढुक्क अलिक ढुक्कै जस्तो भयो उनीहरू. डिफेन्ड अलिक बढ्नु तिर लाग्यो है, डिफेन्डिङ तर तिर अनि अर्जेन्टिनाले पुरै प्रेसर दिइहाल्यो. अनि त्यसमा पनि उहाँले के लेख्नु भएको छ भने, हाम्रो टङ्क शेरचन्दज्यूले अगाडि, त्यसमा इङ्ल्यान्डको म्यानेजर थोमस टुकलले पनि अलिक गल्ती गरे कि जस्तो लाग्यो, किनभने ब्याक टु ब्याक फ्रेस खेलाडीहरू चेन्ज गर्नुपर्ने थियो त्यतिखेर जस्तो लागेको छ, थियो र त्यतिखेर जस्तो लागेको छ लाग्छ. हजुर, अनि टेन्सन त मलाई पनि निकै भयो अन्तिमसम्म के गर्ने. अर्जेन्टिनाले 91 मिनटमा दोस्रो गोल लगाइदियो र अर्जेन्टिनाको जित झन्डै पक्का भयो. दुःख पनि लाग्यो, यता इङ्ल्यान्डले लगाउन नसक्दाखेरि आज रातभरि निद्रा पनि लागेन भन्नुभएको छ उहाँले. हजुर, धेरैको निद्रा यसरी नै हराएको छ. तर अब फेरि अर्को एक्साइटिङ समय आउँदैछ नि त, होइन, फाइनल त हेर्नु पऱ्यो जुन देश गए पनि, अनि इन्जोय त गर्नुपर्छ. उहाँले एकदमै साँच्ची इङ्ल्यान्डको म्यानेजरले हिजो त्यो एक किसिमको, हुन त उनले मैले जे गरेँ त्यसमा पछुताएको छैन भनेर त भन्नुभएको छ, होइन, उहाँले ठिक गर्नुभएको छ भनेर भन्नुभएको छ. फ्रेस खेलाडीहरूलाई उहाँले राख्नुभयो. अब एकदमै फ्रेस नयाँ खेलाडीलाई त्यहाँनिर त्यत्रो वर्ल्ड कपको त्यो फाइनल सेमी फाइनलमा राख्दाखेरि चाहिँ अब उनीहरू पनि आफ्नो ट्यालेन्ट छ, उनीहरूले अब भविष्यमा देखाउला नि, होइन, तर पनि उनीहरूले त्यहाँनिर कस्तो भयो भने त्यसैको फाइदा चाहिँ यतातिर अर्जेन्टिनाले उठाइहाल्यो नि त, किन भन्दा उनीहरू जाने बित्तिकै खेल त्यहाँनिर चाहिँ खेलाडीहरूको जुन पुरानो खेलाडीहरूले थाके पनि जे भए पनि पुरा दिलो ज्यान दिएर फोकस भएर खेलिरहेका हुन्छन्, आफ्नो छेउमा उभिएका खेलाडीहरूसँग परिचित भइसकेका हुन्छन्.
होइन उनीहरूलाई जो जतिले छेक्न आउँछ नि त उनीहरूसँग छेउछेउमा हुने खेलाडीहरू आफ्नो स्थानमा. तर नयाँ फ्रेस खेलाडी गएपछि त एकछिन त अल्मलिन्छ, त्यही क्षणको फाइदा चाहिँ उठाए कि जस्तो लाग्छ कि मलाई अर्जेन्टिनाले, होइन उसले त्यो त्यो जज गरिहाले कि देखिहाले अब कप्तान, त्यही भएर उनले यतातिर पेल्न थाले नि त दायाँतिर, होइन. एनिवे त्यसपछि अझै अगाडि लेख्नुहुन्छ टङ्क सेर्जनज्यू, इङ्ल्यान्डको खेलाडीहरू राम्रो हुन् तर अर्जेन्टिनाले रणनीति बुझ्न अर्जेन्टिनाको रणनीति बुझ्नमा अलिकति कमजोरी देखिए. 2018 विश्वकप पश्चात इङ्ल्यान्डका खेलाडीहरूको स्तर एकदमै उच्च छ. इङ्ल्यान्डले विश्वकप या युरोकप उचालेको छिट्टै देख्ने रहर थियो, तर योपालि पनि मेरो रहर पनि पुरा भएन. खैर, अब 2028 युरो र 2030 विश्वकपको लागि शुभकामना छ इङ्ल्यान्डलाई भनेर उहाँले भन्नुभएको छ. हजुर, यो उचालेको देख्ने रहर धेरैको थियो इङ्ल्यान्ड, होल इङ्ल्यान्डको होइन, होल युकेको, तर पुरा हुन सकेन, होइन. अब नेक्स्टको टाइमको लागि विश गरौँ. हो, इङ्ल्यान्डका खेलाडीहरूको खेलको स्तर चाहिँ एकदमै बढ्दैछ र उनीहरू अहिले जुन खेलाडीहरू छन् पक्का ट्यालेन्ट खेलाडीहरू, होइन. फिजिकली पनि हेर्नुहोस् न, होइन, अर्जेन्टिना भन्दा पनि ठुला ठुला खेलाडीहरू पनि त्यहाँ देखियो. एनिवे, तर पनि त्यो हिजो गेम उता इङ्ल्यान्डको पक्षमा आउन सकेन. त्यहाँ अलिकति लास्टमा चाहिँ अलिकति अर्जेन्टिनाले पेलेको जस्तो ला पेलेको नै हो र उनीहरू बढी उता डिफेन्स साइडमा गए, यता पछाडि चाहिँ अलिक ध्यान दिएनन्, अनि मेसीलाई नै बढी ध्यान दिँदाखेरि चाहिँ मेसीले त कताबाट गोल बनाइहाल्छन्, के त्यो सृजना गर्छन् गेम, होइन, त्यो चाहिँ भन्नै सकिन्न कि उनले छिटो सक्यो उनको माइन्ड. हजुर, खेल पनि त्यत्तिकै छिटो, होइन, र त्यो दुईवटा नयाँ खेलाडी प्रवेश गर्ने बित्तिकै त्यहाँनिरको त्यो समय क्याप्चर गरिहाले उनीहरूले. एनिवे, टङ्क सर्जनज्यूलाई धेरै धेरै धन्यवाद. र अर्जेन्टिनाको खेलको भिडियो चाहिँ हाम्रो दिदीले, धनकुमारी दिदीले पुरानो पठाइदिनु भएको रहेछ कि, पहिलाको गेमको मेसीलाई त्यो ओढाइदिएको, होइन, सम्मान गरेको गेमहरू पठाइदिनु भएको छ कि, उहाँले वा मेसी भन्दै उहाँले त्यो बोल्नु भएको रहेछ, त्यो भिडियो रेकर्ड गरेर राख्नु भएको रहेछ उहाँले, त्यो पठाइदिनु भएको छ. अनि यस्तै हामीलाई अरू यहाँहरूले सम्पर्क गर्नुभएको अनुमानित यो गेम गोलहरू स्कोरहरू पठाइदिइसक्नु भएको छ यहाँहरूले. र हाम्रो अर्को श्रोता चाहिँ ललित दाई अनि सती दिदी, हजुर, उहाँहरूको भनाइ पनि म यहाँहरू समक्ष राखिहाल्न चाहन्छु. यो बहिनी, यो विशाल खेलमा नेपालको झन्डा कसैको गालामा देख्दा निकै गर्व लाग्यो भनेर भन्नुभएको छ. हो नि, हिजो नेपालको झन्डा गालामा टाँसेर गएका रहेछन् एकजना खेलाडी होइन, माफ गर्नुहोस्, मेस्सी, यो अर्जेन्टिनाको टी सर्ट लगाएर गएका छन् फुटबलका, होइन, र उनको गालामा नेपालको दुईतिर झन्डा राखिरहेका रहेछन् कि उनले. त्यहाँ नेपाली अमेरिकामै बसोबास गर्नेका नेपाली हुन् अथवा अर्जेन्टिनाबाट गए, है, उनीहरू दुईजनाको तस्विर, एकजनाको चाहिँ गालामा छ, तस्विर देखेर निकै मलाई मजा लागेको थियो कि, एकदमै एक किसिमले त्यो गालामा त झन्डा देख्दाखेरि चाहिँ, है, त्यत्रो खेल मैदानमा मलाई पनि निकै वा भन्ने फिलिङ आएको थियो कि, है. एनिवे, त्यो त्यसबाहेक हाम्रो सती दिदी र ललित दाले लेख्नु भएको चाहिँ के छ भने, बहिनी, हिजोको विश्वकप फुटबल निकै रोमाञ्चक रह्यो. इङ्ल्यान्डले जित्ने अवस्थामा पुगेको खेलमा मेस्सीले इङ्ल्यान्डको डिफेन्सिभ रणनीतिलाई चाँडै बुझेर आफू विङतर्फ गएर बललाई डी एरियामा प्रभावकारी रूपमा पुर्याउने प्रयास गरे. भाग्यले पनि अर्जेन्टिनालाई साथ दियो. साँच्चै फुटबलमा अन्तिम क्षणमा केही भन्न सकिन्न, त्यसैले त भनिन्छ नि बलको आँखा हुँदैन भनेर हाम्रो तर्फबाट बहिनी अब फाइनलको लागि अनुमानित स्कोर भनेर उहाँले पठाइसक्नु भएको छ. हजुर, धेरै धेरै धन्यवाद छ यहाँलाई. र हाम्रो अल द वे युएसएबाट धनराईजीले पनि लेख्नु भएको छ, उहाँले पनि त्यहाँबाट के लेख्नु भएको छ भने, हिजो इङ्ल्यान्डलाई सपोर्ट गर्दा गर्दै इङ्ल्यान्डको टिम बाहिरियो, अब चाहिँ अर्जेन्टिनाको सपोर्टमा छु है फाइनलको लागि भनेर, यसपालि फाइनलमा अर्जेन्टिनाको गोल यति, स्पेनको गोल यति भनेर उहाँले आफ्नो स्कोर चाहिँ पठाइसक्नु भएको छ. सो प्रश्नको लागि, उत्तरको लागि धेरै धन्यवाद छ. प्रश्न यही नै हो क्यारे, होइन, अब आउने गेममा यो फाइनलमा चाहिँ कस कसको स्कोर कति हुन्छ होला भन्ने, त्यही नै हो. त्यसले गर्दाखेरि यसो पठाउँदै गर्नु होला है त, लेख्दै गर्नु होला. यहाँहरूले यो हिजोको फुटबलको बारेमा लेख्दै हुनुहुन्छ, आफ्नो यसो भावनाहरू लेख्दै गर्नु होला, होइन. अघि नै हाम्रो खर्क गुरुङ मामाले त फुलमाया भान्जी, हिजोको फुटबल गेमले त हिस्सै बनायो भनेर भन्नुभएको छ. हजुर, यस्तै थुप्रै लेख्नु भएको छ. अरू हाम्रो दिपेन्द्र प्रजापतिले चाहिँ के लेख्नु भएको छ आज भने, अघि उहाँले
वा हजुर आशा दिदी ओ फुलमाया दिदी भनेर मनको कुरा भनेर उहाँले लेख्नु भएको छ। दिदीले मौसमको कुरा गर्दा पनि एकदमै ध्यान दिएर सुन्छु, सुनिसकेपछि किन सुनिरहेको होला जस्तो लाग्छ कि फेरि भन्नुभएको छ उहाँले। सायद दिदीको यो भन्ने शैली र स्वरले होला कि भनेर क्वेसन मार्क पनि पठाउनु भएको छ। पात्रो राशि सुनचाँदीको दरले त हामी सबैमा एकै मायने राख्छ, तर दिदीले मौसमको कुरा गर्ने बेला त हाम्रो ब्रेक टाइम हो नि, कफी बनाउने, टोयलेट जाने, कफी पिउने, तर पनि किन हो सबै सुन्छु भनेर उहाँले लेख्नु भएको छ कि। अब जापानबाट यो लेख्नु भएको छ, यहाँको मौसम जापानको लागि काम त लाग्दैन तर पनि सुन्नुहुन्छ अरे कि उहाँले। हजुर वा गजब लाग्यो, थ्याङ्क यू हामीलाई यसरी अभिन्न मित्र बनाइदिनु भएकोमा, आफ्नो बेस्ट फ्रेन्ड बनाइदिनु भएकोमा है, म एकदम आफूलाई भाग्यशाली ठानिरहेको छु र आइएम अनर्ड, थ्याङ्क यू यसको लागि। र अब अरू यहाँहरूले लेख्नु लेख्दै हुनुहुन्छ, हाम्रो कृष्ण गुरुङ बहिनीले पनि सायद उहाँ काममा हुनुहुन्छ क्या, उहाँले राशिफल सुनेर ढुक्क भएँ र अब चाहिँ भने चिया खोज्नु गएँ, खानु पिउनु गएँ है भनेर लेख्नु भएको छ, अघि नै उहाँले त्यो लेख्नु भएको। एनिवे यसरी नै यहाँहरूले आफ्नो मनका कुराहरू लेख्दै लेख्दै जानुहुन्छ है, लेख्दै गर्नु होला, किप राइटिङ। अब गीत सुनाउँछु फेरि अर्को एउटा, यो गीत सुन्नुपर्छ, प्रजिना गाउँदै हुनुहुन्छ यो गीत एकछिनलाई भनेर उहाँ भन्दै हुनुहुन्छ। हजुर एकछिनलाई म गीत सुनाउँछु है त उहाँ

0: KFBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: वाह, बिहे गरौँ भन्दै हुनुहुँदो रहेछ कलाकारहरूले. विष्णु सापकोटा अनि बसन्त बसन्त थापा साथीहरू उहाँहरू गाउँदै हुनुहुन्थ्यो. पक्का जोसिलो गीत थियो, नाच्ने बेलामा चाहिँ तपाईँको भरपूर पसिना आउने रहेछ. एक्सर्साइज एकदम मजाले फास्ट छ नि त बिट, त्यसैले गर्दाखेरि यो फास्ट बिटमा चाहिँ कसरी नाच्ने होला जस्तो लाग्छ कहिलेकाहीँ है. तर कतिजना चाहिँ फेरि नाचिराख्नु भएको हुन्छ मजाले यो फास्ट बिटमा चाहिँ यस्तो मजाले नाच्नुहुन्छ कोही है. एनिवे समय बिहानको 8 बजेर अहिले 49 मिनट गइसक्यो, 50 मिनट जान लाग्यो. बेलायतमा 10 मिनट मात्र बाँकी छ, तपाईँहरूको मेसेज अझै हेर्न बाँकी छ, कतिले भोइस मेसेज पनि पठाउनु भएको छ है. र यहाँहरूको फुटबलको चर्चा होइन निकै नै छ. हाम्रो यहाँ चिप्लियो है दिदी, चिप्लियो मजाले चिप्लियो इङ्ल्यान्ड भनेर हिजो उहाँले धनु बहिनीले लेख्नु भएको छ हिजोको कुरा. र अरू हाम्रो श्रोता, हाम्रो मन्जु बहिनीले पनि लेख्नु भएको छ कि मन्जु बहिनी उता बर्मिङ्गहामबाट, उहाँले चाहिँ के लेख्नु भएको छ भने उहाँको छोरा हिजो इङ्ल्यान्ड, उहाँले हिजो यो गेम हेर्नु हुँदाखेरि चाहिँ म त एन्सर पास गरेँ है फुलमाया दिदी भन्दै उहाँले भन्नुभएको छ. इङ्ल्यान्डले हारेकोमा म त के भनौँ र खै दिदी, मेरो 9 वर्षीय छोरा चाहिँ रिसाएर म त भोलि स्कुलै जान्न भन्छ है. होइन आफ्नै उसले नै होइन मैले नै हार्न लगाएको जस्तो गरेर, मैले नै हार्न लगाएको जस्तो गरेर पो भन्छ मेरो सदा त गर्छ हिजो त्यसो पो भन्छ मेरो सलाह त भनेर हिजो आज बल्ल बल्ल रेडी गराएर पठाएँ नि स्कुल भनेर उहाँले भन्नुभएको छ. मन्जु बहिनी घर घरकी कहानी होइन, छोराछोरीहरूले पनि त्यस्तै हो कि हिजो इङ्ल्यान्डमा त्यो हारेपछि त्यो त्यो केटाकेटी त्यहाँ गएको थियो नि यस्तरी रोएको पनि त्यहाँ भिडियोमा थियो होइन. उनीहरूले झन् त्यसलाई एकदमै लिन्छन् कि सिरियसली लिन्छन्. सो यो एकदमै हामी सबैको यो साझा फिलिङ हो, सबै बच्चाहरूको त्यस्तै फिलिङ हुन्छ र यसलाई चाहिँ नर्मल मान्नुपर्छ भन्नुपर्छ होइन. यो फिलिङ र फिलिङ जो गरेर उसले व्यक्त गरेन भने बरु डराउनु पर्छ कि ओहो के भएको भनेर बुझ्न सकिन्न नि त होइन. आफ्नो छोराले त्यो फिलिङ गरेर तपाईँलाई बतायो भने यस एकदम उसले सही कुरा भन्यो. सही कुरा भन्दाखेरि पनि स्कुल जान्न त भन्नु भएन, तर पनि उसको त्यो किसिमको जुन त्यो फिलिङ छ नि त्यो चाहिँ सही छ कि. हजुर एनिवे अब अरू यहाँनिर भोइस मेसेज पनि छ. हाम्रो प्रेम दाजुले भोइस मेसेज पठाउनु भएको छ है. हिजो फुड एन्सर पनि छ उहाँको, तर एन्सर भने पनि खासै फरक त पर्दैन किन भन्दा गेसिङ हो. अब आइतबार मात्रै थाहा भइहाल्छ होइन. हाम्रो प्रेम दाजुले मेसेज पठाउनु भएको छ यसरी हिजो फुटबलको कुरा गरिकन.
1: गुड मर्निङ, नमस्ते बहिनी, तपाईँको प्रोग्राम सुनिरहेको छु. हिजोको गेम अलिकति अब खल्लै भयो, तर अलिकति इङ्ल्यान्डले चाहिँ अलिक बुद्धि नपुऱ्याएको जस्तो लाग्छ. किनभने अर्जेन्टिना चाहिँ उनीहरूले लास्ट हिट ट्याक्टिस खेलिरहेको थियो क्या अस्तिदेखि नै. लास्ट भन्नु मतलब अन्तमा गोल हाल्ने उनीहरूको चाहिँ ऊ थियो, सबै थाकिसकेको हुन्छ नि त त्यति बेला. त्यो ट्याक्टिस थियो, बुझेन इङ्ल्यान्डले एक गोल जिते भनेर हाले भनेर उनीहरू सबै कन्सन्ट्रेसन नै हरायो, त्यसले गर्दाखेरि त्यस्तो भएको बहिनी. अनि अब फाइनलमा चाहिँ अर्जेन्टिना 3 र स्पेन 2 बहिनी, तर स्पेनले पहिला गोल हाल्छ र फाइनलमा चाहिँ 3-2 हुन्छ. अर्जेन्टिना 3 स्पेन 2, प्र्याक्टिस चाहिँ सिमिलर नै खेल्छ उनीहरूले किनभने गर्मी छ, गर्मीमा चाहिँ मान्छे सब फ्ल्याट भएको हुन्छ नि, त्यति बेला चाहिँ लास्टमा हिट एन्ड रन दिने हो त्यो बहिनी. ल धेरै धेरै धन्यवाद बहिनी, थ्याङ्क यू भेरी मच, हेभ अ गुड डे बहिनी. म प्रेम बान्दा राई बोल्दैछु बहिनी होमफ्लोबाट. थ्याङ्क यू भाइ,
0: थ्याङ्क यू. यहाँलाई पनि यति मेहनत गरिकन बिहान हामीलाई मेसेज गरेर पठाउनु भएको छ होइन. उहाँको चाहिँ उहाँको आफ्नो भ्यू उहाँले बताउनु भयो होइन. हुन पनि अर्जेन्टिनाले लास्टमा अस्ति पनि झन्डै झन्डै त्यस्तै गरेको, अहिले पनि त्यस्तै नै गरेको छ र यो उनीहरूको आफ्नो ट्याक्टिस पनि हुनसक्छ होइन. उहाँले भन्नुभयो जस्तै यो पक्का कि यो खेलको चाहिँ के हो भन्न सकिँदैन र गेमको जुन खेलाउने खेलाडी म्यानेजरहरू त्यहाँ कप्तान क्याप्टेन होइन सबै मिलेर चाहिँ त्यो त्यो गेमलाई चाहिँ त्यो मोड्छन् कि त्यहाँनिर कसरी खेल्ने भनेर पहिले प्लान गरेको पनि हुन्छ गरिएको हुन्छ र उनीहरूको आफ्नो ट्याक्टिस यसरी लगाए. हाम्रो प्रेम दाजुलाई धेरै धन्यवाद त्यसको बारेमा जानकारी गराइदिनु भएकोमा. अनि अरू को हुनुहुन्छ यहाँहरू लेख्नु भएको, मैले कतै मिस गरेँ भने मलाई माफ गर्नु होला है. सुन्दैछु बहिनी भनेर भर्खर चाहिँ हाम्रो चेम थापा दाई आउनु भएको छ, धनु गुरुङ बहिनी पनि आउनुभयो, यस्तो नाम सरस्वती लिनु पर्दाखेरि होइन, मनु राणा दिदी पनि भर्खरै आउनुभयो। मनु दिदी हिजो उहाँले गुड मर्निङ, ठिकै हुनुहुन्छ होला, पब्लिक होलिडे मनाउनु पर्ला भनेको त कस्तो भनेर उहाँले भनेको त बारमा नै गयो, थ्याङ्क यू भनेर भन्नुभएको छ कि हजुर, उहाँले बारमा नै गयो भनेर भन्नुभएको हजुर, पब्लिक हलिडे मनाउनु पाइएन त नि दिदी होइन, उहाँ पुरा हलिडे मनाउने प्लान थियो सबजनाको, त्यस्तै भयो, केही छैन, नेक्स्ट टाइम फेरि है। र हाम्रो नूतन भुषालजी पनि भर्खरै आउनुभएको छ है, यहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु, सुनेको अघि नै हो तर लेखेको चाहिँ फुर्सद भर्खर भएर भनेर, फुर्सद भर्खर पाएँ भनेर लेख्नु भएको छ नुतनजी, आउनुभयो खुसी लाग्यो, इजरायलमा हुनुहुन्छ उहाँ। र हाम्रो चेम थापा धनु बहिनी तुलपुन मणि थापा धनवीर पुन देवान गुरुङ विष्णु कुमारी विश्वकर्मा अनि ललित दाई सती दिदी धन राई राज राई ओम थापा काउचा धनकुमारी तुलाचन खर्क गुरुङ तु कुल गुरुङ बलराम आली जुमबहादुर गुरुङ बमबहादुर गुरुङ कृष्ण गुरुङ दिपेन्द्र प्रजापति मेकमल्लज्यू आज काम बडा सुन्दै हुनुहुँदो रहेछ, त्यही टिका पूर्जा कृष्ण चामलिङ शोभा गुरुङ अनि ममता तिर्जा पूर्जा तिलिजा टङ्क शेर्चन नीता कोयु राई होइन देवेन्द्र गुरुङ सबै आउनु भएको छ, विष्णु गुरुङ तारा प्रसाद चेम्जोङ बिहानै हो, हाम्रो नीता राईजीले पनि नमिठो लाग्यो नि हौ फुटबल हिजो हारेर इङ्ल्यान्डले भन्दै हुनुहुन्छ है उहाँले, नमिठो लाग्यो नि हौ, हामी पनि फ्यामिली मात्र भए पनि टेकवे लिएर हल्ला गर्दै हेर्दै थियौँ लास्टमा त चुप्प लाग्यो भनेर भन्नुभएको छ नीताको राईजीले पनि लन्डनबाट हजुर, यस्तै हिजो सबैकोतिर, अनि हिजो बाहिर ओहो त्यो बाहिर निस्किँदाखेरिको त्यो तपाईँ बाहिर निस्केर सुन्नुपर्छ, यस्तो हल्ला हुन्छ कि बाहिर जुन जुन घरबाट नै हल्ला आइरहेको हुन्छ कि त्यहाँ त्यो किसिमको मजा हुने है हेर्दाखेरि। अनि यस्तै गरी हाम्रो अरू श्रोता को हुनुहुन्छ, विष्णु गुरुङ आरके बुढा कुलबहादुर राणा बिमला मोक्तानजी अघि नै उहाँले लेख्नु भएको होइन, रेशम खड्का वीरबहादुर पुन निर्मला परेश राई गङ्गा थापा हजुर, यहाँहरू सबैको मेसेज पाइरहेको छु मैले। हाम्रो निर्मला बहिनी पनि चाहिँ उहाँ नेपाल पुग्नु भएको रहेछ, दुई दिन भएछ र उहाँले पनि मेसेज पठाउनु भएको छ, गीत त यहाँ राख्छु भन्दै थियो तर लास्टमा अलिकति सुनाउनलाई अलिक मुस्किल मुस्किल होला जस्तो भयो, तर पनि राख्नु चाहिँ कोसिस गर्छु है, त उहाँले मेसेज पठाउनु भएको छ यसरी है, छोटो भए पनि राखौँ।
2: हेलो आशा दिदी, गुड मर्निङ फ्रम नेपाल, गुड मर्निङ नै छ, 11:30 भयो युकेमा, एकदम झन् शुभ प्रभात छ है, तपाईँको कार्यक्रम सुन्दै मैले मेरो मिनी किचन सेटअप गर्दै थिएँ, गरिसकेँ भनौँ न है दिदी, म नेपाल आएको छु, म कान्छी छोरी र मेरो श्रीमान चाहिँ नेपाल आएका छौँ, बल्ल निन्द्रा मिल्यो भनौँ न दिदी है, तपाईँहरू पनि सबै सन्चै हुनुहुन्छ, बेबेस टिम अनि सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना
0: हजुर, उहाँले सम्झना भन्नुभएको छ उता नेपालबाट र गीत सुनाइदिनु भन्नुभएको छ, उहाँकै गीत हामी सुनाउँछौँ, उहाँले नै लेख्नु भएको गीत है, यो लास्टमा राखेको छु मैले, प्रमोद खरेल अलिना चौहानले गाउनु भएको, उहाँले लेख्नु भएको गीत नेपालमा नेपालको बसाई रमाइलो होस्, आफ्नो किचन सेटअप गर्नुभएको भिडियो पनि पठाइदिनु भएको छ मलाई, कति राम्रो क्युट कति सफा किचन है, ल इन्जोय गर्नुहोस् है त तपाईँको बसाई नेपालमा। हाम्रो सुशील गुरुङ पनि आउनु भएको छ हामीलाई आज लेख्नु भएको इमेल, प्रेम गुरुङ पनि हुनुहुन्छ हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरूमा, लौ त अब चाहिँ छुट्टिन्छु यहीँसम्म आएर, भर्खरै ओम गुरुङ पनि आउनु भएको छ नमस्ते भन्दै, मेरो पनि यहाँ सबैलाई नमस्ते धन्यवाद साथ दिनुभएकोमा, भोलि चाहिँ बिहान म हुने छैन यहाँहरूको साथमा, भोलि हाम्रो सहकर्मी साथी शिरीष आउनुहुन्छ र उहाँले साथ दिनुहुन्छ बिहानको समयमा, म चाहिँ भोलि चाहिँ लाग्छु माथि नर्थ वेस्टतिर हजुर, ग्लस्टरमा ग्लस्टरवासीको सँगै फेरि त्यहाँनिर बर्थडे मनाउनु पर्छ गोर्खा आर्कमा हजुर, त्यसैले गर्दाखेरि त्यतातिर मनाउन जाने हो बर्थडे, तपाईँहरूको पनि अरू कार्यक्रमहरू छन् इन्जोय गर्नुहोला, अनि त्यसपछि भेटौँला है त, हामी फेरि सेयर गरौँला तपाईँ हाम्रो अनुभवहरू, ल त हेभ अ नाइस विकेन्ड, नमस्ते, बाई बाई।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पर्साको पकाहा मैनपुर एकमा पर्ने धोरी सिधौलिया सीमावर्ती क्षेत्रमा धान रोपेको रहेका बेला चट्याङ पर्दा सातजना रोपार घाइते भएका छन्। आज बिहान चट्याङ पर्दा स्थानीय शान्ति देवी सहनी, कुस्मी देवी सहनी, राधिका देवी सहनी र रीता देवी सहनी सहित सातजना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये शान्ति देवीको स्थानीय अस्पतालमा उपचार भइरहेको र अरू छजनालाई भारत रक्सौलको डङ्कन अस्पताल लगिएको प्रहरीको भनाइ छ। प्रहरीले घाइतेमध्ये कुस्मी देवी सहनीको अवस्था गम्भीर छ भनेको छ। ठेक्का प्रणालीबाट कर्मचारी भर्ना गरेर करार अस्थायी र ज्यालादारी कर्मचारी हटाउने योजनाबाट सरकार पछि हटेको छ। सरकारी योजना लागू नहुने भएपछि सिंहदरबार केन्द्रित करार कर्मचारीको आन्दोलन पनि रोकिएको छ। प्रधानमन्त्री सचिवालय र आन्दोलनरत करार कर्मचारी बीच हिजो सहमति भएपछि आन्दोलन रोकिएको सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी संघर्ष समितिका उपाध्यक्ष जितेन्द्र मिश्रले जानकारी दिनुभएको छ। मिश्रका अनुसार तत्काल आउटसोर्सिङ रोकिने, करार ज्यालादारी र अस्थायी कर्मचारीको जागिरलाई निरन्तरता दिने, उनीहरूलाई महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सहमति पनि भएको छ। उनीहरूले सेवा छाड्न चाहे उपदान दिने तर 58 वर्ष पूरा गरेका कर्मचारीको भने जागिर निरन्तर नहुने सहमति पनि भएको छ। करार कर्मचारीसँग भएको सहमति भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। आफूहरूलाई साउन 1 जागिरबाट हटाउने तयारी भएको जानकारी पाएपछि अस्थायी ज्यालादारी र करारका कर्मचारीले हिजो र अस्ति अर्थ मन्त्रालय घेराउ गरेका थिए। प्रधानमन्त्री कार्यालयले साउन 1 संघ प्रदेश र स्थानीय तहका करार जालादारी र अस्थायी कर्मचारी हटाएर ठेक्का प्रणालीबाट कर्मचारी राख्ने प्रस्ताव तयार गरेको थियो। हाल संघमा 12,000, प्रदेशमा 6,000 र स्थानीय तहमा 35,000 करारका कर्मचारी छन्। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका 4 विश्वविद्यालयबाट नेपाली विद्यार्थीले पाएको समकक्षता रद्द गरेको छ। केन्द्रले सूचना जारी गर्दै भारत मेघालयको सिएमजी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको साङ्घाई र झारखण्डको प्रज्ञान युनिभर्सिटीबाट प्राप्त उपाधिको समकक्षता पत्र रद्द गरिएको जानकारी दिएको हो। भारतका 4 विश्वविद्यालयबाट 114 विद्यार्थीले पाएको समकक्षता रद्द भएको छ। भारतका ती विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तह अध्ययन गरेका विद्यार्थीको समकक्षता रद्द गरिएको हो। समकक्षता रद्द गरिएका अधिकांश इन्जिनियरिङका विद्यार्थी छन्। केन्द्रले 4 विश्वविद्यालयबाट नेपाली विद्यार्थीले लिएको प्राप्त समकक्षताको छानबिन गरेको थियो। छानबिनका क्रममा उनीहरूको समकक्षता कायम गर्नुपर्ने आधार नदेखिएको केन्द्रले जनाएको छ। मकवानपुरको इन्द्र सरोवर 2 कुलेखानी ड्याम नजिकै सिम खोलाको बाढीमा स्कुटर सहित बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन्। असार 29 दिउँसोको बाढीले सर्लाही बागमती 1 महेश कुमार कार्कीलाई स्कुटर सहित बगाएपछि सुरक्षाकर्मीले खोजी गर्दा 3 शव फेला पारिएको प्रहरीले जनाएको छ। कार्कीको शव स्कुटर भेटिएको ठाउँभन्दा केही तल खोलाको किनारमा बालुवा र लेदोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जेएनजी अभियन्ता माजिद अन्सारीले आफूमाथिको प्रहरी दमन विरुद्ध कानूनी लडाईँ लड्ने बताउनु भएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीलाई भेट्न जाँदा अन्सारीलाई प्रहरीले लछार पछार कुटपिट सहित पक्राउ गरेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैर कानूनी रूपमा बन्दी बनाएर चरम शारीरिक र मानसिक यातना दिएको भन्दै कानूनी लडाईँ लड्ने बताउनु भएको हो। किर्तिपुरमा बाढी पीडितको सेवामा खटिएका बेला 1 गैर निर्वाचित व्यक्तिको आदेशमा प्रहरीले आफू सहितका साथीलाई घेरा हालेर कुटपिट गरेको अन्सारीको भनाइ छ। क्यामेराले नदेख्ने ठाउँमा लगेर 10-12 प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको पनि उहाँले बताउनु भएको छ। अन्सारीले 3-4 प्रहरी निगरानीमा राखेर आफूलाई मानसिक दबाव दिएको आरोप समेत लगाउनु भएको छ। इङ्ल्यान्डका फुटबल प्रशिक्षक थमस टुहलले विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग पराजय भएको जिम्मा आफूले लिने बताउनु भएको छ। सुरुवाती अग्रता बनाए पनि खेलको अन्तिम समय सम्हालिन नसक्दा 2-1 पराजित भएसँगै प्रशिक्षक टुहलको आलोचना भएको छ। अब इङ्ल्यान्डले तेस्रो स्थानका लागि आउँदो शनिबार फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना उपाधि रक्षाका लागि आइतबार स्पेनसँग भिड्नेछ। इङ्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले उत्ताउलो प्रदर्शन गरेका छन्। उनीहरूले फोकल्यान्ड आइल्यान्डवासी अर्जेन्टिनी हुन् भन्ने लेखिएको ब्यानर बोकेपछि आलोचना भएको छ। स्काईका रब ह्यारिसले उनीहरूमाथि फिफाको नियम तोडे बापत सजाय हुन सक्ने बताउनु भएको छ।
2: The Argentine players unfurled a banner saying Las Malvinas son Argentinas. So
3: अर्जेन्टिनाले सन् 1833 बेलायतले गैर कानुन रूपमा फोकल्यान्ड कब्जा गरेको आरोप लगाउँदै आएको छ। अवस्था खबर यति नै, नमस्कार।
0: यो BFBS कुलकर्म रेडियो हो।

हजुर इन्द्र जोशी स्वप्न सुमन गाउँदै थियो भुलिदेऊ एकछिन नजिकै भन्ने भोलको गीत थियो। यही गीतबाट नै आजको कार्यक्रम काठमाडौँको सौगात काठमाडौँबाट यानि कि जाउलाखेलबाट सुरु भयो। ब्रिटिस गोर्खाज नेपालको छेउमै जोइन हाम्रो अफिस सुधार कतिले हामीलाई कहाँ हुनुहुन्छ तपाईँहरू सोध्नुहुन्छ। हामी रेयर गेटमा छौँ, उत्तरी गेट भनेर भन्दा पनि हुन्छ, यहाँ आउन सक्नुहुन्छ। सञ्चालक विनोद हजुरहरूलाई निमन्त्रणा गर्न चाहन्छ र सबभन्दा पहिला गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ फ्रम काठमाडौँ। समयको कुरा गरिहालौँ, अहिले ठिक दिनको ठ्याक्कै भन्नुपर्दा कति बजेको छ त ओके घडी हेरिहालौँ। आजको सेटेलाइट क्लक हेर्नुपर्दाखेरि 1:55 गएर 44 सेकेन्ड गएछ। देश विदेशमा हुनुहुन्छ, बेलायतमा हुनुहुन्छ, अमेरिकातिर हुनुहुन्छ, फुटबल हेरिदिनुहुन्छ होला भने अब चाहिँ फुटबल हेर्न मनै मऱ्यो मेरो चाहिँ। मेरो टिम 2-1 अथवा 1-2 भएर हार्न पुग्यो, त्यसले गर्दाखेरि कता कता आज कार्यक्रममा आउन पनि मन थिएन, तर ड्युटी नै मुख्य हो, अगाडि राखेर काम गर्नुपर्छ। अगाडि जे होस् यसलाई जितेर मनलाई बलियो बनाएर फुटबल त हो, गेम त हो भन्ने आफैले आफैलाई सान्त्वना दिँदै अगाडि बढ्नुपर्ने अवस्था छ। हुन त अहिले आज मैले बिबिसी सुन्दै थिएँ, बिबिसी देशभरि नै बेलायतमा के कस्तो भइरहेको छ अपडेटहरू, विभिन्न पबहरू, विभिन्न ठाउँहरू जहाँ चाहिँ हजारौँको संख्यामा दर्शकहरू फ्यान्सहरू उपस्थित भएर हेरे,

उनीहरू गेम सकिने बित्तिकै एकदमै चुपचाप घर गएको कुरा पो सुने त मैले, होइन? अरू अरू बेलामा क्वार्टर फाइनलको स्थितिमा चाहिँ 2-3 बजेसम्म इन्जोय गरेको, बिहानको समयसम्म इन्जोय गरेको भन्ने खबर आएको थियो। यसपालि चाहिँ त्यो चाहिँ हुन सकेन। यो नियति हो भनौँ, बलको आँखा हुँदैन, जता पनि जान सक्छ भन्ने हो। तर कहिलेकाहीँ सानोतिनो मिस्टेकले एकदमै ठुलो नतिजा ल्याउँछ आफ्नो पक्षमा पनि अर्काको पक्षमा पनि। त्यसले गर्दाखेरि यसपालि जुन चाहिँ कोच हुनुहुन्छ उहाँलाई निकै क्रिटिसाइज पो भएको रहेछ। इङ्ल्यान्डले अग्रता लिएपछि डिफेन्सिभ खेल्ने बारेमा उहाँले चाहिँ सबैको भनौँ न क्रिटिसिजम खेप्नु परेको छ। तर उहाँले आफ्नो जिम्मेवारी लिनुभयो, किनभने जिम्मा मेरो हो, मैले नै सम्पूर्ण जिम्मा लिन्छु भनेर भन्नुभएको छ। यो बारेमा छोटो चर्चा एकछिनपछि गरौँला। जे होस्, हाम्रो टिम चाहिँ गयो, तर फाइनल चाहिँ रमाइलो हुन्छ भन्ने कुरा छ। तर फाइनलमा धेरैले चाहिँ अब स्पेनलाई, यानि कि बेलायतका फ्यानहरूले स्पेनलाई चाहिँ सपोर्ट गर्छन् भन्ने कुरा त आइरहेको छ। यो बारेमा केही क्षणपछि चर्चा गरौँला। हाम्रा मित्र हुनुहुन्छ प्रकाश थिमिलसेनाजीले, उहाँले 2 बजेर नेपालको समय 2:55 समय दिनुभएको छ भने देश विदेशमा हुनुहुन्छ, देश विदेशमा हुनुहुन्छ, यहाँलाई गुड मर्निङ, गुड आफ्टरनुन। कार्यक्रममा फेरि पनि स्वागत छ। म सञ्चालक विनोद खड्काको असार महिनाको थिए 32 गते सुतारु, सबभन्दा लामो महिना हो। अब यसो फोटोहरू हेर्दाखेरि हरिया चोराहरू धागोहरू किन्ने बेला आएछ। केही फोटोहरू मैले फेसबुकमा राखेको छु, हेर्नुहोला। दिदीबहिनीहरूको अब एक्टिभिटिज बढ्ने भयो, अब चाडपर्व एक पछि अर्को गर्दै आइरहेको छ सुतारु। यसले इकोनोमीमा केही हलचल त ल्याउँछ, तर घर परिवारमा जसले भनौँ न अब आय आर्जन गर्नुहुन्छ उहाँको खल्ती चाहिँ अलिकति पाल पर्ने भयो जस्तो लाग्छ। साउने सङ्क्रान्तिको म कुराकानी गर्दैछु, यो चाहिँ भोलि हो एक्चुली, लुतो फाल्ने दिन दक्षिणायन सुरु हुन्छ। यसै गरी अब अन्य भनौँ न अब दिनहरू आउँदैछन्, तपाईँलाई जानकारी राखिहाल्नु। गुरु पूर्णिमा पनि आउँदैछ साउनको 13 गते र ब्यास जयन्ती त्यही दिनै पर्छ, विश्व बाघ दिवस पनि त्यही दिनै पर्छ, यानि कि आजको ठिक 13 दिनपछि र 14 दिन यानि कि साउन 14 अन्तर्राष्ट्रिय मित्रता दिवस, अन्तर्राष्ट्रिय मानव बेखन विरुद्ध दिवस पनि आउँदैछ। र 15 साउनमा होइन फेरि अर्को चाड हो, खिर खाने दिन। दही चुरा त खाइसक्यो हामीले असारमा, तर अब खिर खाने दिन अबको 15 दिनपछि, यसको लागि तयार गर्नुहोला। आफ्नो तरिकाले खिर बनाउनुहुन्छ होइन त। यति भन्दै अब हामी लागौँ विभिन्न समाचारतर्फ। सुधारु सिममा विभिन्न समाचारमा चाहिँ सिम खोलाले बगाएको स्कुटर चालक मृत फेला भनेर हाम्रो समाचार सुन्नुभयो। रातोपाटीलाई मैले सहरको देशलाई फेरि दोहोऱ्याउन चाहन्छु। मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा सिम खोलाको बाढीले बगाएका स्कुटर चालक महेश कुमार कार्कीको शव 1 दिनपछि घटनास्थलबाट करिब 200 मिटर तल बालुवामा पुरेको अवस्थामा फेला परेको छ। अविरल वर्षाका कारण खोजीमा घटना भएको थियो। सुधारु दुःखदायी कुरा हो। साउनमा 6 ब्याङ्कले घटाए ब्याज दर, सेतोपाटी लेख्दछ। साउन महिनामा 6 वाणिज्य ब्याङ्कले निक्षेपको ब्याज दर घटाएका छन्। व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याज दर असारको 4.25%बाट घटेर 4.16% पुगेको छ। नबिल ब्याङ्क र प्रभु ब्याङ्कमा सबैभन्दा धेरै 4.55% ब्याज पाइन्छ भने कुमारी र स्ट्यान्डर्ड चार्टर्डमा सबैभन्दा कम 3.95% पाइन्छ। सुधारु तर ब्याज दर घट्यो धेरै ठाउँमा भने। नेपालतिरको अन्य खबर के छ सरसर्ती हेरिहालौ, त्यसपछि अन्तर्राष्ट्रिय गतगोडा कुराकानी गरौं। विदा स्वीकृत नगराई गायब हुने 23 स्वास्थ्य कर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण। रातोपाटी लेख्दछ, स्वास्थ्य मन्त्रालयले स्वीकृत विदा नलिई 60 दिनभन्दा बढी अनुपस्थित 23 स्वास्थ्य कर्मीसँग स्पष्टीकरण माग गरेको छ। 15 दिनभित्र चित्त बुझ्दो जवाब नआए उनीहरूलाई सेवाबाट हटाइने चेतावनी पनि दिएको छ। श्रोताहरू अब देश विदेशका समाचार सुनाउनु अघि विदेशकै कुरा पनि होला। न्यू जर्सीतिर कुरा रहेछ। युवराजलाई न्यू जर्सीको जर्सी सिटी काउन्सिलद्वारा सम्मान गरेको छ। गायक युवराज चौलागाईलाई अमेरिकाको न्युयोर्क न्यू जर्सी स्थित जर्सी सिटी काउन्सिलले नेपाली संगीत संस्कृति र प्रवासी समुदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ। डाक्टर विष्णु बाया परियारले सम्मान पत्र हस्तान्तर गरेकी थिइन्। उनले 2 दशकभन्दा लामो समयमा 400 भन्दा बढी गीत रेकर्ड गराएका छन् भन्ने खबर। अनि मेस्सीको कीर्तिमानको कुरा गरिहालौं। लियोनल मेस्सीले फिफा विश्वकप
2026 को सेमी फाइनल में इंग्लैंड विरुद्ध ऐतिहासिक कीर्तिमान बनाए। उनके अर्जेन्टिना को 2-1 को पुनरागमन जीत में 2 गोल का लागि निर्णायक पास दिए। सन् 2086 विश्वकप को नकआउट चरण में 9 सफल ड्रिबल र 2 असिस्ट करने उन्हें पहिलो खिलाड़ी बन पुगेका छन् भन्ने खबर छ श्रोताहरू। र इंग्लैंड को अब अग्रता लिए पछि डिफेन्सिभ खेलाउने टुचेल को रणनीति को चर्को आलोचना भएको छ। देश विदेश में इंग्लैंड का इंग्लैंड विश्वकप सेमिफाइनल में 84 मिनट में सम्म अग्रता राख्दै अंतिम क्षण में अर्जेन्टिनासँग 2-1 ले पराजित हुन पुग्यो। अग्रता लिएपछि प्रशिक्षक थोमस टुचेलले अत्यधिक रक्षात्मक रणनीति अपनाएको भन्दै पूर्व खेलाड़ी तथा विश्लेषकहरूले चर्को आलोचना गरेका छन्। लियोनल मेस्सीले दुवै गोलमा असिस्ट गरेका थिए। हार्ट ब्रेकिङ सुताहरू हैन त? ओके, र त्यसै कारणले भनिन्छ कहिले कहिले त अफेन्सिभ प्ले इज बेटर, होइन? कहिले कहिले डिफेन्सिभ हुँदाखेरि एकदम प्रेसर झेलेको झेलै बम्बार्डमेन्ट आगुवाई गर्छ, कुन बेला चाहिँ गोल छिर्छ भन्न सकिँदैन, गर्दाखेरि अफेन्स खेल्नु नै डिफेन्सको अर्को रूप हो भनेर भनिन्छ। तर हि नोज बेटर, उहाँले किन घर खेलाउनु भयो भन्ने कुरा त उहाँलाई त्यत्रो जिम्मेवारी दिएको छ। इङ्ल्यान्डको त्यत्रो टिमको जिम्मा पाउनु त्यतिकै होइन, उहाँको ट्र्याक रेकर्ड अनुभवदेखि सबै युज गर्नुभयो होला, कहिले कहिले गुडलक पनि चाहिन्छ। अब अर्को खबरमा अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पारे, इरानको जवाफी प्रहार कुवैत र जोर्डनसम्म भनेर रातोपाट लेख्दछ। करिब 4 घण्टा अगाडिको समाचार हो यो। अमेरिकाले इरानको दक्षिणी तटीय क्षेत्र र रणनीतिक बन्दरगाहहरूमा हवाई आक्रमण तीव्र पारेको छ। जवाबमा इरानले कुवैत र जोर्डनमा अमेरिकी सम्पत्तिमाथि मिसाइल तथा ड्रोन प्रहार गरेको छ। यसले मध्यपूर्वमा युद्ध फैलिने जोखिम बढाएको छ। कम्तीमा 35 जनाको मृत्यु र 300 भन्दा बढी घाइते भएका छन्। कूटनीतिक प्रयासले जटिल बन्दै गइरहेको छ भन्ने खबर छ श्रोताहरू। आजलाई यति नै गरौँ। देश विदेशको समाचारमा राशेषलाई पनि हेरिहालौँ, अलिकति हेडलाइन्सहरू भनौँ। पद छोड्नु अघि स्ट्यामर युक्रेनको भ्रमणमा भन्ने खबर राशेष लेख्दछ। दक्षिण कोरियामा 3 वर्षपछि ब्याज दरमा वृद्धि आयो, नेपालमा घट्यो त्यहाँ चाहिँ बढेछ। भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्न अमेरिकाको घोषणा र साउदीलाई 2 अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत भएको खबर छ भने हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र भएको मैले अघि समाचार पढ सुनाए भने यो समाचार अलिकति पढ्न मन लाग्यो। म्यानमारका 2 डुङ्गा दुर्घटनामा 500 भन्दा बढी बेपत्ता भएको आशंका छ। संयुक्त राष्ट्रसंघले म्यानमारबाट रोहिङ्ग्या शरणार्थी बोकेर गएका 2 डुङ्गा दुर्घटनामा 500 भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको आशंका व्यक्त गर्दै यसलाई सम्भावित मानवीय विपत्ति भएको जनाएको छ। घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो मानवीय क्षतिको संकेत गरेको राष्ट्रसंघीय निकायहरूले बताएका छन्। अत्यन्त दुःखदायी डुङ्गा दुर्घटना, 500 भन्दा बढी बेपत्ता भएको आशंका। यो त भयो समाचार। अब मौसमले के भन्छ त? देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागमा केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षा हिमपातको पनि सम्भावना छ श्रोताहरू। रातको समय पनि केही वर्षा हुने देखाइरहेको छ भने काठमाडौँ भ्यालीमा आजको लागि 28 डिग्री सेल्सियस तापक्रम र केही वर्षा देखाएको छ। हावा दक्षिण पश्चिमी 11 किलोमिटर प्रति घण्टाको वेगमा। पोखरामा आज 31 डिग्री सेल्सियस, यहाँ पनि केही वर्षा छ। अधिकतम 33, न्यूनतम 26। धरानमा के छ त? गुड आफ्टरनुन यहाँहरूलाई सुन्दै हुनुहुन्छ भने 107.5 मेगाहर्जका श्रोतालाई हेलो भन्न चाहन्छु। 43 डिग्री सेल्सियस तापक्रम, सदर रूपमा अधिकतम 45 हुने देखाएको छ, न्यूनतम 30 डिग्री। यदि भन्दै अब यहाँलाई एउटा मिठो गीत सुनाऊ है त। देश विदेशका कुरा अझै पनि गर्छौँ, अहिलेलाई यहाँलाई मिठो गीत राख्न चाहन्छु। गाउने कलाकारको हुनुहुन्छ, ओके, हुनुहुन्छ युगल गीत, बलबहादुर राजवंशी र समीक्षा अधिकारी गाउनुहुन्छ यस गीतलाई।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, विभिन्न गीत सुन्नुभयो यहाँले, जानकारी लिनुभयो, हेमन्त च्याम्जोङको आवाज पनि सुन्नुभयो। सुधारो, आजको बसाइमा अलिकति म पनि डाउन डाउन छु, किनभने फुटबलको नतिजाले मलाई छोएको छ। के गरौँ कसो गरौँ भइरहेको छ, होइन? चिया पनि खान मन लागेन, आज खाना पनि खान मन लागेन, र काममा पनि त्यति आउन फुर्ती, त्यो स्फूर्ति हुन्छ नि त्यो चाहिँ छैन। तर पनि ड्युटी इज ड्युटी, त्यो बाउन्ड भएर म काममा आएको छु, मनलाई जितेको छु, यस्तै हो फुटबल भनेको छु, इट्स ओन्ली अ गेम भनेको छु। तर यसमा एकदमै घोत्लिएर डाउन भएर बसिरहनु एउटा हो भने होइन, लाइफ गोज अन भन्ने अर्को कुरा हो। त्यस कारणले म आफ्नो त्यसमा बलियो भएर मनलाई बाँधेर अगाडि आइरहेको छु। हुन त यस, आई रियली सपोर्ट इङ्ल्यान्ड, तर खेलमा कि जे पनि हुनसक्छ भन्ने हिसाबले म आएको छु। तर कतिले त्यसो लिँदैनन्, जीवनमा साना साना कुराले चाहिँ छुँदै छुँदै छुँदै मनमा एकदम त्यसलाई पाइलअप गर्दै डिप्रेसनमा पुग्छ। डिप्रेसनबाट चाहिँ सुसाइडको रेटहरू आइरहेको छ। सानोतिनो कसैले केही कुरा भयो भने ट्रिगर गरेर एकदमै ड्रास्टिक मेजर लिएको हामीले पाएका छौँ। केही दिनदेखि नै नेपालमा सुसाइड घटनाहरू देख्यौँ, कसले दौडी खोला हाम फालेरे, कसले आफ्नो आत्मदाह गरे, अनेकहरू गरे। त्यसै कारणले के भएर यस्तो हुन्छ, के गर्दा परिवार र साथीभाइ, आफन्तजन र भन स्कुल र वर्किङ प्लेस आदि आदिमा चाहिँ यस्तो यस्तो ड्रास्टिक मेजर लिन सक्ने स्थितिमा पुगेकालाई चाहिँ हामीले आइडेन्टिफाई गरेर उहाँलाई चाहिँ बचाउँ आदि आदि भन्नको लागि, कुराकानी गर्नको लागि र अहिलेको स्थिति के छ बुझ्नको लागि हामीले मानसिक हस्पिटल जुन लगनखेलमा छ त्यहाँ कार्यरत हुनुहुन्छ सूचना अधिकारी तथा वरिष्ठ कन्सल्टेन्ट साइकाट्रिस्ट सहायक प्राध्यापक हुनुहुन्छ सूचना अधिकारी डाक्टर ईश्वरी खनाल। उहाँसँग यो चाहिँ जनरल कुराहरू र स्पेसिफिक कुराहरू सोध्नको लागि हामीले निम्ताएका छौँ। उहाँ स्टुडियोमै पाल्नुभयो, टेलिफोनमा आउने भन्ने कुरा थियो, तर हि इज सो एक्साइटेड टु कम एन्ड सी एन्ड टक टु अस एन्ड आवर वाइडर अडियन्स अराउन्ड द वर्ल्ड इन एन्ड नेपाल एज वेल। डाक्टर ईश्वरी खनालज्यूलाई म बिएबिएस वर्क रेडियोमा फर्स्ट टाइम जस्तो लाग्छ मलाई स्वागत गरिहाल्ने। डाक्टर साहब नमस्ते।
1: नमस्कार सर, नमस्कार।
0: कति खुसी लाग्यो तपाईँ आउनुभयो, तपाईँले मलाई चेयरअप गरिदिनु भयो, अघि डाउन थिएँ म, चेयरअप गरिदिनु भयो है।
1: त्यही त मलाई पनि खुसी लाग्यो यसरी चाहिँ हजुर परिस्थितिमा आउनु पाइरहेको छ हजुरहरूको प्रोग्राममा। त्यसमा पनि हजुरले अघि भनेको जस्तो इङ्ल्यान्ड र अर्जेन्टिनाको म्याच थियो, पक्कै हजुर अलिकति उदास
0: हुनुहुन्छ, साह्रै उदास, खानु पनि मन लागेको थिएन है, तर मन बाँधे म चाहिँ होइन यस्तै हो, अब अर्को म्याच हेर्ने जीवन भए पो हेर्न पाइन्छ भने जस्तो गरेर आएको छु कि होइन, किनभने एउटा चाहिँ इन्थुजियाजम लिएर हिँड्नु पर्यो नि त होइन, डाउन भयो भने त डाउनको डाउनै हुन्छ नि होइन, एक्ज्याक्टली। तपाईँ जस्तो एक्सपर्ट आएपछि त्यसै पनि मैले आफैले आफैलाई चाहिँ चेयरअप गरेँ, तपाईँले झन् चेयरअप गरिदिनु भयो, तर वास्तविकमा हामीले देशमा यी कुरा नबुझेकाहरूले चाहिँ छिटोभन्दा छिटो एकदम ड्रास्टिक एक्सन लिएको, तुरुन्तै पेट्रोल खनाएको होइन, रिसको आवेगमा, एक क्षणिक आवेगमा चाहिँ ज्यानै गुमाउनु परेको अवस्था छ। गर्दाखेरि सबभन्दा पहिला डाक्टर साहबलाई तपाईँको बारेमा सोध्न चाहन्छु अघि, तपाईँको पनि चिनारी पाउन त होइन, एकदम सुटेड बुटेड भएर आउनु भएको छ, तपाईँको वर्किङ ड्रेसमा पनि छ, पेनदेखि स्टेथोस्कोप त रहन्छ होइन, तर तपाईँ चाहिँ एकदमै यहीँ आइदिनु भयो, थ्याङ्क यू सो मच। र भन्नुहोस् न, तपाईँको घर कहाँ हो, कहाँ पढ्नुभयो, यो क्षेत्रमा लागेको कति भयो त्यो भन्नुहोस् न डाक्टर साहब।
1: म डाक्टर ईश्वरी खनाल, कन्सल्टेन्ट, सिनियर कन्सल्टेन्ट, वरिष्ठ कन्सल्टेन्ट साइकियाट्रिस्टको रूपमा हाल चाहिँ मानसिक अस्पताल लगनखेलमा कार्यरत छु। लगनखेलमा मानसिक स्वास्थ्यको कार्यक्रम सँगसँगै अब त्यो यो सहायक प्राध्यापनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको एमडी साइकियाट्रिक प्रोग्रामको प्राध्यापनमा पनि सहयोग गर्छु। अनि त्यो सँगसँगै यसै गरी नै हजुरहरूले बोलाएको बेलामा बेला बेलामा कम्युनिटी मेन्टल हेल्थको प्रोग्रामहरूमा र नेपाल सरकारको विभिन्न कम्युनिटीको प्रोग्रामहरूमा इन्भल्भ भइरहेको हुन्छु। कहिले ट्रेनिङ दिने, कहिले काहीँ चाहिँ स्कुलमा ट्रेनिङहरू दिनुपर्ने हुनसक्ला, अवेरनेसको प्रोग्रामहरू हुनसक्ला, बेला बेलामा यसरी इन्टरभ्यू दिइरहने प्रोग्रामहरूमा यसरी इन्भल्भ हुन्छु। मैले पढ्न चाहिँ एमडी साइकाट्री यो चिकित्सा विज्ञान राष्ट्र प्रतिष्ठान नाम्स वीर अस्पतालबाट एमडी साइकाट्री मैले
0: पढेपछि
1: चाहिँ म अहिले पनि मानसिक अस्वस्थ लगनकालमा कार्यरत छु नेपाल सरकार.
0: कति वर्ष भयो यो लाइनमा लागेको?
1: मेडिकल लाइनमा लागेको त म 2071 सालदेखि चाहिँ म मेडिकल सेवामा छु अनि 2072 म स्थायी नियुक्ति नेपाल सरकारको स्थायी नियुक्ति हो र पछिल्लोचोटि छ वर्षदेखि चाहिँ म मानसिक स्वास्थ्यमै काम गरिरहेको छु.
0: स्कुल र चाहिँ अब 10+2 आदि आदि कहाँ पढ्नु?
1: ए सरले अघि भनिदिन्छ, मेरो घर चाहिँ मेरो पश्चिम दाङ पहिलाको
0: दाङको
1: घर कहाँ चाहिँ अहिलेलाई चाहिँ हामी बसेसराई गरेर दाङमा छौँ अनि त्यो सँगसँगै चाहिँ स्कुल मैले स्कुलिङसम्म दाङमै गरेँ अनि त्यसपछि प्लस टू गर्नुपर्दाखेरि मैले काठमाडौँ मोडल कलेज बाग बजारमा जान्छ
0: त्यहाँबाट चाहिँ मैले. यति भनेपछि तपाईँलाई चिन्ने धेरै हुनुहुन्छ कि? दाङको कनेक्सन आयो, यहाँको मोडल स्कुलको आयो होइन, यताखेरि हाम्रै साथी अथवा चाहिँ दाई भाइ आफन्तहरूले पनि सुन्नुहुन्छ त देश विदेशमा होइन. डाक्टर साहब त्यति भनेपछि मलाई पनि तपाईँसँग नजिक भएँ म होइन. ओके, अब कुरा कहाँबाट सुरु गरौँ भने नेपालकै कन्टेक्स्टमा सुरु गरौँ होइन, वर्ल्ड कन्टेक्स्ट छोडिदिउँ. अब हिजोको गेममा कतिले आत्महत्या गरे छोडिदिउँ होइन, त्यो आफ्नो ठाउँमा छ. नेपाल पनि भनौँ न विभिन्न कारणले विभिन्न सिचुएसनमा मानिसहरू मरिरहेका छन्, नेचुरल कजेस भन्दा पनि अब इन्ड्युस कजेसहरूबाट मरेका छन् होइन, आफ्नै कारणले. अघि भने पनि मन कमजोर भएर, डिप्रेसन भएर, के भएर होइन, फाइनेन्सियल स्थिति डामाडोल भएर, भनेको जस्तो नभएर, अरूसँग कुरा नमिलेर, परिवार तहस नहस भएर, धेरै कारणहरू छन् होइन. नेपालको के छ त रेट अफ सुसाइड रेट के छ त पर एनम अथवा चाहिँ पर मन्थली डेलीमा के छ त सजिलोको लागि?
1: अहिलेको हाम्रो पछिल्लोचोटिको आँकडाहरू गत वर्षको नेपाल प्रहरीको आँकडा हेर्नुपर्दाखेरि झन्डै हामीसँग चाहिँ 7223 चाहिँ
0: 7223
1: वार्षिक रूपमा चाहिँ आत्महत्या गर्छ, जुन दैनिक रूपमा सरदरमा हेर्नुपर्दाखेरि चाहिँ 19-20 छ आत्महत्या दैनिक रूपमा, कुनै न कुनै हिसाबले चाहिँ आत्महत्या गरिरहनु भएको हुन्छ.
0: अनि अब त्यसको कजेसहरू पनि होला, त्यो स्टडी भएको छैन के छ त
1: नेपालमा? अब यो कस्तो छ भनेपछि ठ्याक्कै आत्महत्या पछि चाहिँ के कारणले गर्दा भयो भनेर चाहिँ यो साइकोलोजिकल अटोप्सीको प्रावधान अझै पनि छैन, अझै कुराहरू गर्न सकेको छैन. विगत उसको पहिलेदेखिको कुराहरू हेर्नुपर्ने हुन्छ. तर विश्वमा गरिएको अधिकांश अध्ययनहरूमा के भन्छ भनेपछि जति पनि यो आत्महत्याको घटनाहरू हुन्छ उनीहरू चाहिँ 80% भन्दा बेसीमा चाहिँ कुनै न कुनै किसिमको मानसिक स्वास्थ्यसँग जोडिएका कुराहरू हुन्छ भनेर भन्छ कि. अब त्यसको कारणहरू विभिन्न हुनसक्ला, मानसिक स्वास्थ्यमै केही समस्याहरू हुनसक्ला, कहिलेकाहीँ एङ्जाइटी हुनसक्ला, डिप्रेसन हुनसक्ला, कहिलेकाहीँ चाहिँ केही कुराहरू एडजस्टमेन्टको समस्याहरू हुनसक्ला, एडजस्टमेन्ट गर्न सक्ने कमी हुनसक्ला, कहिलेकाहीँ चाहिँ हजुरले भनेको जस्तो आवेगलाई रिसलाई नै कन्ट्रोल गर्न नसक्ने, त्यो जसलाई पनि हामीले के हुन्छ मानसिक स्वास्थ्यसँग जोडिएको कुराहरू गर्छौँ, कहिलेकाहीँ चाहिँ लागु औषधको कारणले गर्दाखेरि हुनसक्छ, यो सबैको कारणले गर्दाखेरि हुनसक्छ.
0: ओके, एउटा चाहिँ महत्त्वपूर्ण कुरा के रहेछ, आजकल मैले हुन त पहिलाको जेनेरेसन ठिक थियो अहिले बेठिक भने होइन, तर मैले के पाउँछु भने युवा वर्गहरूमा भेरी रियाक्टिभ के एकदम रियाक्टिभ र एउटा चाहिँ डिसिप्लिन, एउटा मान सम्मान, रेस्पेक्ट, आफूभन्दा सिनियर उमेरमा नचिने पनि होइन, परिवारकै हुनुपर्छ भन्ने छैन, आफूभन्दा यसो हेर्दाखेरि सिनियर तपाईँ र म अलिकति उमेर पाएको जस्तो तपाईँले देख त्यसै पत्ता लगाइहाल्नुहुन्छ नि. मैले जे भने पनि एउटा सिनियोरिटीलाई पनि रेस्पेक्ट नगर्ने, एउटा भनौँ न अब एउटा पोजिसनलाई रेस्पेक्ट नगर्ने, जसले जसलाई जे भने पनि हुन्छ भन्ने दिएको छु म. तपाईँले नोटिस गर्नुभएको छ यो कुरा?
1: यस्तो हुन्छ सर, यो पछिल्लोचोटि सबै कुराहरूले गर्दाखेरि चाहिँ यो अहिलेको जेनेरेसनमा मात्रै नभएर जुन जेनेरेसनको कुराहरू त ओभरअल ग्लोबल्ली सबैतिर देखिरहेको छ. जस्तो के हुन्छ भने एउटा एजुकेसनको कुराहरू हुन्छ, पहिला कतिपय अवस्थामा चाहिँ अवेर नहुन सक्ला, अहिले चाहिँ के छ इन्टरनेटको पुस्ताहरू छ, इन्टरनेटमा धेरै कुराहरू थाहा हुन्छ, के भइरहेछ, कसो भइरहेको छ, अनि देशको राजनीति कस्तो भइरहेको छ, बाह्य राजनीति कस्तो भइरहेको छ, सबै कुराहरू उनीहरू नोटिस हुन्छ. त्यो सँगसँगै सानो कुराहरूमा पनि उनीहरूले के कहीँ न कहीँबाट इन्फर्मेसनहरू पाइ नै रहेको हुन्छ. अनि त्यो सँगसँगै चाहिँ कस्तो हुन्छ फ्रेन्डहरू सर्कलहरू त्यसै अनुसार कनेक्सन पनि बिल्ड भइरहेको हुन्छ. र अरू कुराहरू भनेको चाहिँ के हुन्छ वरिपरि भइरहेको समाजमा के कस्तो छ, आउ जाऊ होइन, सबैसँग कुराहरू गर्ने कुराहरूमा यो सबै कुराहरूले गर्दाखेरि इम्पल्सिभनेस पहिला पनि थियो, नभएको त होइन होइन, पहिलाको बच्चाहरूमा पनि इम्पल्सिभ भनेर एक्कासी रियाक्ट गरिहाल्ने किसिमको. तर अहिले पछिल्लोचोटि के भइरहेको छ भने त्यो इम्पल्सिभनेस छँदैछ, इम्पल्सिभनेस सँगसँगै चाहिँ के भन्छ अरू डिजिटल वर्ल्डको कुराहरू छ, इमिडिएटली अर्को फ्रेन्डले त्यो कुराहरू थाहा हुन्छ, इमिडिएटली अर्कोले रियाक्ट गर्छ, अनि त्यो त्यसले गर्दाखेरि चाहिँ त्यसको प्रभाव चाहिँ सबैतिर परिरहेको
0: हो. ओके, त्यही त मैले बुझ्न खोजेको. मैले अघि तपाईँलाई अफ के भन्छ यार मैले एउटा चाहिँ मेरो अनुभव हिजो हासिलको गरेँ होइन,
1: सरले भनेको जस्तो
0: 12-13 वर्षको
1: जस्तै अब पहिला हजुरको पाल अथवा हाम्रै पालामा पनि आजभन्दा 10-20 वर्ष अगाडि चाहिँ अब रिफ्लेक्स ड्राइभिङहरू नहुन सक्ला, होला अथवा चाहिँ जुन लागु औषधहरू होला अथवा चाहिँ जाँच रक्सीको कुराहरूलाई इजिली नपाइएला त्यो बेलामा होइन विभिन्न कुराले कन्ट्रोल त गरिरहेको थियो नि त होइन बाइकको कुराहरू होला गाडीको कुराहरूलाई कन्ट्रोल चाहिँ अहिले त्यो एभाइलेबल हुँदाखेरि चाहिँ अथवा चाहिँ भइरहँदाखेरि चाहिँ सजिलै उपलब्ध हुँदाखेरि चाहिँ के हुन्छ रेकलेस ड्राइभिङहरू इम्पल्सिभनेस त्यसै गरी बढिरहेको छ अनि कसैलाई चाहिँ अब कुटिहाल्ने पिटिहाल्ने किसिमको बिहेभियरहरू अनि त्यो सँगसँगै चाहिँ लागु औषधको प्रयोगहरू त्यसरी बढिरहेको हो
0: धेरै कुराको ख्याल नगर्ने भन्न खोजेको होइन कहिले त हामीले सिनियर हो बुढो मान्छे हो अलिकति यस्तै हो भनेर पहिला छोडिन्थ्यो भने अहिले के हो भनेर प्रश्न गरिहाल्छन् होइन
1: ओके
0: त्यो पनि हो अब हामी अलिक जरातिर जाउँ होइन यो यो एक्चुअल स्कुल कलेज परिवार समुदाय ले यी कुराहरूलाई चाहिँ भनौँ न अब रोकथाम गर्न अथवा चाहिँ एजुकेट गर्नको लागि र देशले पनि मुख्य गरेर के गर्नुपर्छ हरेक कुछ यो एरिया धेरै ठुलो भयो होइन किनभने किन भइरहेको छ कजेस
1: धेरै छ
0: हामीले एउटै कजमा ड्वेल गर्यो भने घन्टौँ जान्छ होइन गर्दाखेरि हामीले देशले के गर्नुपर्ने हो समुदायले के गर्नुपर्ने हो स्कुल कलेजेसहरू र काममा मेन्टल हेल्थ सम्बन्धी अवेरनेस गर्नको लागि के गर्नुपर्ने हो इभन साथी सर्कलले के गर्नुपर्ने हो कसरी त यसलाई हामीले म्यानेज गर्ने त अब
1: हो एकदमै राम्रो कुरा गर्नुभयो यो जति पनि छ मानसिक स्वास्थ्य त्यो सँगसँगै आत्महत्या अथवा चाहिँ जति पनि कुराहरू छ यो सबै कुरा हाम्रो एक्लैले चिकित्सकले मात्रै यो सम्भव छैन
0: छैन छैन
1: यो किनभने चाहिँ यो सानैदेखि जुन जुन बेलामा चाहिँ हामी हुर्किँदै गर्ने क्रममा हुन्छ त्यो बेलादेखि नै पछि समाजको त्यस्तै रोल हुन्छ साथीभाइको त्यस्तै रोल हुन्छ आफू काम गर्ने क्षेत्रको त्यस्तै रोल हुन्छ र त्यो सँगसँगै जति पनि छ पछि सम्बन्धको रोलहरू हुनसक्ला सबैको रोलहरू हुनसक्ला म यो बच्चैदेखि हुर्कँदै जाने बेलामा चाहिँ सुरुको पहिलो जिम्मेवारी भनेको चाहिँ के हुन्छ बुवा आमा ब्यान्डिङको स्टाइलहरू आउँछ होइन कसरी हामीले हुर्काइरहेको छौँ त बच्चालाई कसरी हुर्काइरहेको छौँ त भन्ने कुराहरूमा ख्याल गर्नुपर्छ अब त्यसमा चाहिँ कहिले काहीँ चाहिँ के हुन्छ धेरै अलिकति स्ट्रिक्ट हुँदाखेरि चाहिँ धेरै कडा हुँदाखेरि पनि बच्चाहरूमा चाहिँ केही कुराहरू उनीभित्रै दबिरहेको हुन्छ होला सक उनीहरूले राम्रोसँग आफ्नो कुराहरू एक्सप्रेस गर्न पाउँदैन त्यसपछि जुन चाहिँ अब एउटा सहज रूपमा परिवारमा कुरा गर्नुपर्ने वातावरण हुनुपर्थ्यो त्यो नभइसकेपछि उनीहरूले चाहिँ पाउँदैन त्यो कुराहरू एक्सप्रेस गर्न पाउँदैन मलाई दुःख परिरहेको छ अझ मलाई साथीले पिट्यो अथवा साथीले केही गर्यो मलाई स्कुलमा टिचरले केही गर्नुभयो भनेर उसले त्यो कुरा व्यक्त गर्न सक्दैन नि त गर्न नसकिसकेपछि उसको त्यो पीडाहरू चाहिँ के हुन्छ मनभित्रै निहित्र
0: दबेर बस्छ
1: मनभित्र दबेर बस्छ साथीलाई भन्नु साथीले फेरि अर्कोलाई गएर टिचरलाई फेरि कम्प्लेन गर्दैन अथवा केही गर्ला भनेर ऊ त्यहाँ पनि भन्न सक्दैन
0: भने मतलब यो गुड प्यारेन्टिङ भने चाहिँ पार्टनरसिप हो बच्चाहरूको पनि रोल छ बच्चा पनि छ बच्चालाई ग्रुमिङ गर्नको लागि अभिभावक पनि त्यतिकै बोल्छ उनीहरूले जुन प्रकारले व्यवहार गर्छन् रियाक्ट गर्छन् अभिभावकले त्यसैको रिजल्ट त पाउने हुने होइन गर्दाखेरि हाम्रो पनि रोल त्यतिकै
1: एकदमै धेरै छ प्यारेन्टिङको रोल छ त्यो प्यारेन्टिङ सँगसँगै चाहिँ हामीले उनीहरूलाई कुट्ने पिट्ने गरिरहेको छ कि छैन अलग उनीहरूलाई चाहिँ के हुन्छ मोटिभेट गरिरहेको छ कि उनीहरूलाई राम्रो कामको लागि हामीले मोटिभेट गरिरहेको छौँ कि छैनौँ अनि त्यो सँगसँगै चाहिँ उनीहरूमा घरमा हुँदाखेरि कहिले चाहिँ हामी के हुन्छ श्रीमान श्रीमती हजुरबा हजुरआमा कोही घरभित्रै पो लडेर बसिरहेको छौँ कि झैझडाहरू गरिरहेको छौँ त्योबाट बच्चाले के सिक्छ अथवा चाहिँ उनीहरूकै अगाडि लागु औषधहरूको केही कुराहरूको प्रयोग गरिरहेको छ भने के सिक्छ उसले त्यो कुराहरू एकदमै महत्त्वपूर्ण छ
0: लागु औषध त्यति पर जानु पर्दैन चुरोटकै कुरा गरौँ न होइन धुमपान गर्नु हुँदैन भने टिभीले देखाइरहेको छ रेडियोले फुकिरहेछ बाउले खाइरहेछ आमाले खाइ पिइरहेछ भनौँ न होइन तर तिमीले गर्नुहुन्न भन्दाखेरि उसले त कन्ट्राडिक्टरी कुरा गर्ने आफूले गर्ने हामीलाई चाहिँ हुन्न भन्ने भनेर प्रश्न गरिहाल्छ नि होइन त
1: त्यो सँगसँगै अझ कतिपय अवस्थामा त हामीले परिवार हाम्रो नेपालको कन्टेक्स्टमा देखिरहेको हुन्छ ए छोरा जान त एउटा चुरोट लिएर आइदिए अथवा
0: अझै सल्कार ल्याइदिए भन्छ
1: सल्कार ल्याइदिए अथवा एउटा चाहिँ बियर लिएर आइदिए अथवा केही गरिदिए भनेर पनि हामीले देखिरहेको हुन्छौँ नि त होइन त्यसले गर्दाखेरि त्यो एउटा प्यारेन्टको रोलहरू छुट्टै छँदैछ त्यो सँगसँगै त्यसपछि हामी बच्चा हुर्किँदै जाने बेलामा अरू भनेको चाहिँ स्कुलको रोल होइन स्कुलमा पनि त्यतिकै महत्त्वपूर्ण छ स्कुलमा टिचरहरूको रोल त्यतिकै महत्त्वपूर्ण छ उहाँले आफ्नो स्टुडेन्टलाई चाहिँ बुझ्नु पर्यो विद्यालय भनेको त आफ्नो दोस्रो घर हो नि त होइन घरपछिको धेरै जसो समय त बच्चाले चाहिँ के हुन्छ स्कुलमा बिताइरहेको हुन्छ टिचरले चाहिँ बच्चाको सबै कुराहरू फिलिङ्सहरू बुझ्नु पर्यो एउटा कुरा र अर्को भनेको चाहिँ के हुन्छ अहिले त अब पछिल्लो चरणमा चाहिँ अब कसैलाई कुट्न पिट्न अथवा कुनै पनि हिसाबले चाहिँ दुर्व्यवहारहरू गर्न पाइँदैन त्यो कुराहरू त धेरै ठाउँमा बन्द नै होला भन्ने हामी आशा गर्छौँ
0: मैले पनि पेन्सिल खाएको जेनेरेसन पर्यो
1: हामी
0: अहिले
1: पाइँदैन अहिले त त्यो गर्नै मिल्दैन
0: पेन्सिल त सजिलो त्यो अलिक कमै भन्नु पर्यो होइन
1: त्यो गर्नु हाम्रो पालनासम्म त अब कुनै हिसाबमा
0: लट्ठी नै खाइन्छ
1: होइन लट्ठी नै खाइन्थ्यो, पिटाई नै खाइन्थ्यो, अझ बुवा आमाले नै भन्नुहुन्थ्यो होला यसलाई अझ पिट्नु पर्छ होइन, यसले भनेको मान्दैन भनेर म घर गएर कम्प्लेन, स्कुलमा गएर कम्प्लेन गरिदिन्छु भनेर भन्नुहुन्थ्यो नि त. तर अहिलेको जेनेरेसन त्यस्तो छैन,
0: छैन
1: त्यो. अब अहिले हामीले नै भन्छौँ बच्चा बच्चीलाई कुट्न पिट्न अथवा कुनै पनि हिसाबले दुर्व्यवहारहरू गर्न पाइँदैन होइन, त्यो एउटा छँदैछ त्यो बाटोहरू. र जति सक्यो हामी चाहिँ के हुन्छ बच्चाहरूसँग कुराहरू गर्दै गयो भने उनीहरू खुलेर आफ्नो कुराहरू व्यक्त गर्न सक्छ, टिचरहरूलाई भन्न सक्छ सबै कुराहरू. कतिपय अवस्थामा उनीहरूले घरमा नबनेको अवस्थामा पनि टिचरहरूलाई उनीहरूले राम्रैसँग सबै कुराहरू व्यक्त गरिरहेको हुन्छ, एउटा त्यो कुराहरू छ. अर्को कुराहरू भनेको चाहिँ के भन्छ, मेन्टल हेल्थको केही न केही कम्पोनेन्टहरू स्कुलदेखि नै हुनुपर्छ कि, केही न केही स्वास्थ्यमा चाहिँ केही न केही कुराहरू स्कुलदेखि नै त्यसलाई इन्क्लुड गर्यो भने बच्चाहरूले बुझ्दै जान्छ नि त. अहिले कतिपय स्कुलहरूले ट्राई गरिरहनु भएको छ, गरिरहनु भएको छ, बेला बेलामा उहाँहरूले चाहिँ के हुन्छ ओरिएन्टेसनको प्रोग्रामहरू गर्नुहुन्छ. त्यो सँगसँगै स्कुल बुलिङहरूको कुराहरू होइन, स्कुल बुलिङ एकदमै कमन छ होइन, स्कुलमा कसैले बुली गरिरहेको छ, केही कुराहरू गरिरहेको छ भने त त्यति सानो अवस्थामा पनि ऊ आत्महत्याको रिक्ससम्म पुगिसकेको हुन्छ कि. सामान्य एउटा कसैले चाहिँ उनीहरूलाई चाहिँ उनीहरूको नामले अथवा चाहिँ कुनै हिसाबले चाहिँ उसको शरीरको बनावटले अथवा कुनै हिसाबले चाहिँ उसलाई गिज्याइरहेको छ, जिस्काइरहेको छ भने पनि ऊ त्यहाँबाट चाहिँ उसलाई आत्महत्याको जोखिमसम्म पुगिसकेको हुन्छ. त्यति धेरै रिक्स हुन्छ
0: उसो भए
1: एउटा स्कुलको रोल भयो.
0: अब जेनरल टर्ममा कुराकानी गर्ने हो भने बच्चाहरू धेरै समय स्कुलमा बिताउँछन्, अब वर्कर्सहरू अफिसमा बिताउँछन् अथवा चाहिँ फ्याक्ट्रीतिर बिताउँछन् अथवा चाहिँ कहाँ फिल्डतिर बिताउँछन्, जहाँ जहाँ बढी समय हुन्छ नि. घर त एउटा चाहिँ खाने सुत्ने त धेरै 24 घन्टामा घरमा त थोरै समय बित्छ नि त होइन, कामकाजी मान्छेहरूको लागि पढ्नेहरूको लागि. त्यसले गर्दाखेरि यो वर्क प्लेस, स्टडी प्लेस, प्लेइङ प्लेस भनौँ न, जहाँ जहाँ बढी समय छ त्यहाँका मान्छेहरू अभिभावक, त्यहाँका चाहिँ भनौँ न गार्जियनहरू अथवा त्यहाँका चाहिँ मान्छेहरू जसले चाहिँ सबै जिम्मेवार लिएका छन् उनीहरू पनि एजुकेट हुनु पर्यो यो मेन्टल हेल्थ सम्बन्धी, वेलबिङ सम्बन्धी, अनि उनीहरूले पनि त्यसलाई चाहिँ कार्यान्वयन गर्न ल्याउनु पर्यो. त्यसको लागि चाहिँ नेपाल जस्तो देशमा चाहिँ पक्का भन्यो भने एउटा क्लासै छुट्याएर समय छुट्याएर यो सेल्फ एजुकेट र चाहिँ अरूलाई एजुकेट गर्नुपर्ने स्थिति देख्नुहुन्न तपाईँले?
1: एकदमै छ नि त्यो. अहिले हामी पछिल्लोचोटि हामीले त्यही भएर गरिरहेको छौँ कि, जस्तै स्कुलमा चाहिँ कतिपय स्कुलहरूमा हामीले गरिरहेको छौँ स्कुल मेन्टल हेल्थ भनेर प्रोग्रामहरू गरिरहेको छौँ, र कतिपय प्राइभेट स्कुलहरूले पनि हामीलाई ओरिएन्टेसन दिनु पऱ्यो भनेर गरिरहनु भएको
0: छ.
1: त्यो सँगसँगै कर्पोरेट अफिसहरूमा पनि कतिले त स्टार्ट पनि गरिसक्नु भएको छ
0: होइन,
1: हाम्रो उसलाई चाहिँ जुन चाहिँ काम गरिरहनु भएको छ उहाँहरूलाई चाहिँ थोरै मेन्टल हेल्थ सम्बन्धी ओरिएन्टेसनहरू दिनु पऱ्यो अथवा प्रोग्रामहरू गर्नु पर्यो भनेर, त्यो एकदमै आवश्यकता छ.
0: अब यो चाहिँ सरकारको तर्फबाट यसमा कति काम भएको छ त? अब यो चाहिँ स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालयको कुरा आयो होला होइन, सायद गृहले त पछि आउँछ, मेन मन्त्रालय त यिनीहरू, यिनीहरूकोबाट केही काम भएको पाउनु भएको छ?
1: अब यसमा यस्तो छ, पछिल्लोचोटि चाहिँ अब यो के भन्छ स्वास्थ्य मन्त्रालय अथवा चाहिँ स्वास्थ्य मन्त्रालयको गर्नुपर्ने कामहरू छँदैछ, अनि त्यो सँगसँगै चाहिँ पालिका स्तरमा प्रदेश स्तरबाट र आफ्नो लोकल गभर्मेन्टबाट केही कामहरू एकदमै धेरै कामहरू भइरहेको
0: छ,
1: एकदमै धेरै कामहरू भइरहेको छ. एउटा चाहिँ काम भनेको चाहिँ के हुन्छ, क्युरेटिभ भनेको चाहिँ उपचार गर्ने एउटा पद्धति भयो. उपचार गर्ने पद्धतिमा हामीले चाहिँ उपचारहरू गरिरहेको छौँ, बिरामी आउनुहुन्छ बिरामीको सेवा प्रदानहरू गरिरहेको छौँ, र त्यो सँगसँगै चाहिँ त्यसमा तालिमहरू स्वास्थ्य कर्मीहरूलाई दिने तालिमहरू छ, अनि उहाँले तालिम लिएर उपचारहरू गर्नुहुन्छ, त्यसरी भइरहेको छ.
0: तालिमको कुरा गर्दा म डाक्टर साहबलाई सोध्न मन लाग्यो, नेपालको पर क्यापिटाको हिसाबमा अथवा पपुलेसनको हिसाबमा यो मेन्टल हेल्थका वर्कर्सहरू, तपाईँहरू जस्ता वर्कर्सहरू, डक्टर टु अल लेभल भन्नु पर्यो होइन, एक्सपर्ट टु अल लेभल, संख्या त एकदमै न्यून रहेछ नि. तपाईँहरूले कतिलाई हेर्ने, कति लाख पर्छ तपाईँको जिम्मामा?
1: त्यो त नेपालमा हामी हिसाब गर्नु, यत्रो पपुलेसनले धन्य 3 करोड पपुलेसन छ, हामी नेपालमा काम गर्ने साइकाट्रिस्टहरू, नेपालमा जस दर्ता भएको साइकाट्रिस्टहरू 500 जना होला, र नेपालमा हाल कार्यरत त 300 जति मात्रै होला. 300 जना मध्ये पनि अधिकांश त के हुन्छ केन्द्र, मेजर केन्द्र केन्द्रमै हुनुहुन्छ, काठमाडौँमा, पोखरामा अथवा चाहिँ होइन.
0: मेरो अर्को प्रश्न त्यही पनि हो,
1: मेजर सिटीमा मात्रै
0: सिटी सेन्ट्रिक छ,
1: सिटी सेन्ट्रिक,
0: तर गाउँ सेन्ट्रिक चाहिँ डेसिमिनेट भएकै छैन.
1: मेजर सिटी सेन्टरमा मात्रै छ अहिलेको लागि चाहिँ भन्नुपर्दा.
0: तपाईँको जिम्मामा एकजना तपाईँ डक्टर भएको नाल मेन्टल डक्टर भएको कति कति आउँछ हिसाबमा?
1: हिसाबमा गर्दाखेरि त लाखमा
0: लाख आउँछ, कसरी हेर्नुहुन्छ होइन?
1: त्यसले
0: गर्दाखेरि बडो गाह्रो रहेछ. अनि हस्पिटल चाहिँ कति छन्?
1: नेपालमा कस्तो छ भनेपछि हस्पिटल भनेर चाहिँ डेडिकेटेड हस्पिटल मानसिक स्वास्थ्य
0: मैले डेडिकेटेड हस्पिटल कुरा गरेको
1: डेडिकेटेड हस्पिटल मानसिक स्वास्थ्यको लागि मात्रै काम गरेर गर्ने हस्पिटल भनेको मानसिक अवस्था लगाउनेको मात्रै हो देशभरिमा
0: त्यो थाहा भएर सोधेको मैले तपाईँलाई
1: देशभरिमा मानसिक स्वास्थ्यको लागि मात्रै काम गर्ने एउटा डेडिकेटेड हस्पिटल छ त्यो भनेको चाहिँ मानसिक अस्पताल मात्रै हो
0: अनि प्राइभेटली काम गर्नेहरू कति छन् त
1: त्यो प्राइभेटली भन्नाले चाहिँ यो सरकारी स्तरमा पनि छ जति पनि केन्द्रीय अस्पतालहरूमा छ त्यो केन्द्रीय अस्पतालमा मनोचिकित्सकको दरबन्दी छ मनोचिकित्सकहरूले सेवाहरू दिनुहुन्छ अनि त्यो सँगसँगै सम्पूर्ण शिक्षण अस्पतालहरूमा अनिवार्य रूपमा चाहिँ साइकियाट्री डिपार्टमेन्ट हुनुपर्छ जहाँ चाहिँ यो साइकियाट्रीको डिपार्टमेन्ट नै इस्टाब्लिस भएको हुनुपर्छ त्यहाँ भइरहेको छ त्यो बाहेक चाहिँ प्राइभेट हस्पिटलहरूमा पनि जुनमा चाहिँ अलि धेरै बेड सङ्ख्याहरू 300 बेडभन्दा माथिको सङ्ख्याहरू जसमा छ उनीहरूमा पनि अनिवार्य रूपमा चाहिँ हुनुपर्छ साइकियाट्री डिपार्टमेन्ट हुनुपर्छ र त्यो सँगसँगै चाहिँ जुन चाहिँ मेजर प्राइभेट हस्पिटलमा चाहिँ अलिकति लार्ज स्केलमा कामहरू गरिरहनु भएको छ उहाँले चाहिँ मेजर साइकेट्रिक ओपिडीहरू पनि इस्टाब्लिस त गरिरहनु भएको छ
0: ओके अब फेरि एउटा चाहिँ एउटा ट्याबु जस्तो छ होइन अब कसै केही बिरामी भयो भने एउटा कन्सल्ट गर्नलाई अब साइकोट्रिस्टसँग कन्सल्ट गर्नु पर्यो भने हाम्रो समाजले त्यसलाई अर्कै नजरले हेर्छ होइन त त्यसलाई चिन्नु पनि पर्यो नि त किनभने मलाई कामको प्रेसर हुनसक्छ परिवारको प्रेसर हुन्छ मैले तपाईँसँग काउन्सिलिङ गर्दाखेरि म मलाई चाहिँ पागलकै दर्जा दिन्छन् होइन तर मलाई चाहिँ तपाईँसँग 5 मिनट बस्यो भने मलाई कति कुरा मलाई आइडिया हुन्छ तरिका कसरी ह्यान्डल गर्ने स्टाफ ह्यान्डल कसरी गर्ने आफ्नो सिचुएसन कसरी ह्यान्डल गर्ने त्योले त्यो त मलाई इन्हान्स अथवा मद्दत गरेको हो नि तर मलाई चाहिँ समाजले चाहिँ के भन्छ यो के ला यसलाई के भएछ यसको नजिक जानु हुन्न कि भने जस्तो गरेर छिछी दुरदुर पनि सुरु हुन्छ यो चाहिँ यो पनि एउटा चाहिँ एउटा अर्को एउटा समस्या हो नि त समाजमा होइन त
1: एकदमै ठुलो समस्या हो यो भनेको चाहिँ कस्तो हुन्छ भने एकदमै ठुलो समस्या छ यो स्टिग्मा अथवा चाहिँ जुन अवेरनेस मेन्टल हेल्थको अवेरनेस हामीले दिन नसकेको यही भएर हो होइन अब यसमा चाहिँ कस्तो छ भने हामी मानसिक अवस्थामै काम गरिरहेको हुन्छ अब त्यसमा आउँदा पनि कतिपय बिरामीहरूले भन्नुहुन्छ कि होइन डाक्टर साहब बाहिर कतै भेट्न मिल्दैन अब मानसिक अस्पतालमा त आयो भने फेरि के भन्ला कसो भन्ला भनिरहनु भएको हुन्छ होइन कतिपय अब त्यो बाटोमा हिँड्दा पनि मान्छेहरूले भनेर भनिरहेको हुन्छ ए यो हस्पिटलमा लगेर तँलाई भर्ना गरिदिन्छु अथवा कहिले काहीँ चाहिँ ठुलै मिडिया कर्मीहरूले पनि भनिरहनु भएको हुन्छ अथवा चाहिँ सेलिब्रिटीहरू कसैले पनि भनिरहनु भएको
0: हुन्छ
1: मानसिक अस्पताल पठाउनु पर्ने खालको रहेछ अथवा के गरेर हुन्छ त्यसैले गर्दाखेरि चाहिँ पब्लिकमा हामीले त्यो अवेरनेस चाहिँ कमी छ अझै पनि चाहिँ मानसिक समस्या पनि शारीरिक समस्या जस्तै एउटा समस्या हो जुन चाहिँ जस्तो हाम्रो प्रेसर सुगर नाप्नको लागि अथवा उपचार गर्नको लागि वीर हस्पिटल अथवा टिचिङ हस्पिटलमा जान हामीलाई के आपत्ति छैन नि त डराउँदैन हामी जान्छ ए म कहाँ गएको वीर हस्पिटल गएको अथवा म टिचिङ हस्पिटल गएको अथवा होइन सिभिल हस्पिटल गएको कतै गएको भनेर हामीले सानसँग भन्छौँ नि त्यो कुरा एकदमै सानसँग भन्छौँ अथवा बुवा आमालाई
0: भनेर
1: भन्नको लागि चाहिँ हामीलाई आपत्ति छ
0: पहिला पहिला अझै तपाईँलाई यो कुरा थाहा छ कि छैन डाक्टर साहबलाई मैले चेक गरिहाल्थेँ पहिला पहिला के हुन्थ्यो भने हामी अलिक सानसानो हुँदाखेरि यो राँची रिटर्न भनेको थियो राँची भनेको थाहा छ नि त राँचीमा मेन्टल हस्पिटल त एकदमै फेमस रहेछ नि होइन त्यहाँ चाहिँ अब नेपालबाट चाहिँ बिरामीहरू जान्थे राँची पठाउनु पर्छ यसलाई भनेपछि त यो चाहिँ खत्तमै भयो भने जस्तो के होइन ऊ राँची गएर आयो भने परिवारले पनि समाजले पनि यसलाई चाहिँ छिछि दुर्द हेको दृष्टिले हेर्ने त्यो त्यो स्टिग्मा थियो भने अहिले अहिले चाहिँ यो पाटनको लगन खेलको मेन्टल हस्पिटललाई त्यस्तै प्रकारले हेर्दा रहेछन् होइन त
1: त्यसैले चाहिँ बेला बेलामा चाहिँ अब पछिल्लोचोटि त अवेरनेस एकदमै धेरै छ अहिले चाहिँ खोज्दै खोज्दै आइरहनु भएको छ यो पछिल्लोचोटि मिडियाको कुराहरू एकदमै राम्रो छ सबैले अवेरनेस दिइरहनु भएको छ त्यो सँगसँगै चाहिँ साइकेट को मात्राहरू बढ्दैछ पब्लिकमा पनि अवेरनेस एकदमै
0: विद्यार्थीहरू पनि यो क्षेत्रमा पढ्ने
1: इन्ट्रेस्टेड छ अनि साइकोलोजीको सर्भिसहरू त्यसै गरेर बढ्दैछ त्यसैले गर्दाखेरि अहिले त कस्तो अवस्थामा पनि छौँ हामी कि त्यो नराम्रो मात्रै एउटा बाटो छँदैछ अवेरनेस हामीले पुर्याउन सकेको छैन तर त्यो सँगसँगै राम्रो बाटो के छ भनेपछि एक दिन मात्रै पनि कसैलाई मलाई निन्द्रा लागेन भने पनि हामी कहाँ आउनुहुन्छ कि त्यो एकदमै गर्वको कुरा हो
0: एकदमै
1: पोजिटिभ कुरा हो काम त भइरहेछ नि त होइन मान्छे कतिपय अवेर हुनुहुन्छ राति मलाई निन्द्रा लागेन एकदमै छटपटी भयो म मानसिक अस्पताल जानुपर्छ भनेर केही न केही कुराहरू त भइरहेको छ अवेर भइरहनु भएको छ
0: ओके अब देशको स्थिति बुझ्यौँ नेपालमा कति पर डे कतिको भन्नुभयो 9-10 भनेको कतिजना भन्नुभयो
1: सुसाइड भन्नु
0: सुसाइड
1: 19-20
0: है त्यो त एक्सट्रिममा गरेको तर भिक्टिमहरू त अब बिरामीहरू त थुप्रै छन् नि होइन के छ त त्यो मेन्टल अलिक काउन्सिल गर्नुपर्ने औषधि उपचार गर्नुपर्ने त्यसको लेभल र स्टेजेस होला तर सिचुएसन त कुनै न कुनै रूपले हामी एफेक्टेड त छौँ नि होइन
1: किन नहुनु नि छौँ यसमा चाहिँ हामीले विश्व स्वास्थ्य सङ्गठनले के भन्छ भनेपछि हामी यसरी गफ गरिरहेका छौँ, हामी चारजना मध्ये कुनै एकजनालाई चाहिँ मानसिक स्वास्थ्य समस्या हुन्छ,
0: चारमा एक नेपालको कन्टेक्स्टमा कि वर्ल्ड कन्टेक्स्टमा,
1: वर्ल्ड वाइडमा अझ मध्यम र न्यून आय स्तर भएको देशहरूमा त अझ त्यो बढी हुन्छ नि त होइन, त्यसैले गर्दाखेरि हाम्रो ठ्याक्कै आकलन त अब अझ बेसी हुनसक्ला, तर चाहिँ विश्व स्वास्थ्य सङ्गठनले भन्दाखेरि चाहिँ के भन्छ, प्रत्येक चारजना हामी चारजना यहाँ गफ गरिरहेछौँ भने चाहिँ चारजना मध्ये एकजनामा चाहिँ कसै न कसैलाई चाहिँ मानसिक समस्याहरू छ।
0: ओके, अब नेपालको कन्टेक्स्टमा विभिन्न कारणले यो समस्याहरू आउँछन् होइन, काउन्सिलिङको देखि लिएर ट्रिटमेन्टको जरुरत होला, नेपालको कन्टेक्स्टमा चाहिँ के फ्याक्टरहरू तपाईँले, किनभने त बिरामी तपाईँको आउनुहुन्छ नि होइन, तपाईँलाई अब श्रीमान श्रीमतीको झगडा भयो, घरेलु झगडा मात्र नभएर ड्रग्सको प्रब्लम होइन, फाइनेन्सियल इन्कमको प्रब्लम के यस्तो छ, त्यस्तो फ्याक्टर्सहरू के छन् त?
1: अब यसमा चाहिँ फ्याक्टर्सहरू हामीले जहिले पनि हेर्दाखेरि चाहिँ एउटा चाहिँ कस्तो हुन्छ भने, यो हामी कहाँ आउनुपर्ने फ्याक्टर्स हो, जहिले पनि हामीले मेन्टल इलनेस भनेको एउटा मात्रै कारणले हुन्छ भनेर हामी भन्दैनौँ कि, एउटा चाहिँ हुन्छ बायोलोजिकल कारणहरू हुनसक्ला, बायोलोजिकल कारण भन्नाको चाहिँ पहिलेदेखि नै अब कुनै रूपमा जेनेटिक लोडिङहरू हुनसक्ला, आमा कसैलाई मानसिक समस्याहरू थियो भने छोराछोरी अथवा कसैलाई चाहिँ हुनसक्ने भयो, अथवा कडा किसिमको कुनै केही समस्याहरू छ भने चाहिँ हुनसक्ने भयो, त्यो सँगसँगै चाहिँ के हुन्छ शरीरमा हुने विभिन्न न्युरोकेमिकलहरू रसायनहरू हुन्छ, त्यो रसायनहरू तलमाथि हुँदाखेरि चाहिँ हुने समस्याहरू हुन्छ, एङ्जाइटी डिप्रेसनहरू भयो, यो सबै त्यसको कारणले एउटा बायोलोजिकल कारण हुने भयो, त्यो कारण एकदमै धेरै हुन्छ, त्यो सँगसँगै चाहिँ के हुन्छ साइकोलोजिकल र सोसल कारणहरू, साइकोलोजिकल र सोसल कारणहरूको जति पनि अलिक कुराहरू हामीले गर्यो, जुन गरिबी हुनसक्ला, अशिक्षाहरू हुनसक्ला, अनि त्यो सँगसँगै बेरोजगारीको कुराहरू हुनसक्ला, बेरोजगारी छँदैछ, अनि त्यो सँगसँगै चाहिँ के हुन्छ सामान्य मनमुटावहरू झैझगडाहरूको कारणले गर्दाखेरि हुनसक्ला, तनावहरू उचित रूपमा चाहिँ व्यवस्थापन गर्न नसक्नुको कारणले गर्दा हुनसक्ला, रिसहरू आवेगहरू कन्ट्रोल गर्न नसक्नुपर्ने कारणले गर्दाखेरि हुनसक्ला, अनि त्यो सँगसँगै चाहिँ के भन्छ कसैमा चाहिँ एकदमै धेरै केही चाहनाहरू हुनसक्ला होइन, अनि त्यो चाहनाहरू पूर्ति नहुँदाखेरिको एउटा किसिमको समस्याहरू हुनसक्ला, विभिन्न कारणहरूले सबैले गर्दाखेरि चाहिँ मानसिक समस्याहरू निम्त्याउँछ, एउटा मात्रै कारणले गर्दाखेरि हुन्छ भन्ने चाहिँ हुँदैन।
0: अब तपाईँको एक्सपर्टिज र तपाईँको टिम र तपाईँहरूले पुऱ्याएको योगदानको कुरा चाहिँ समाचारपछि गरौँ, किनभने हाम्रा धेरै हाम्रा श्रोताहरू पल्टनका, पल्टनबाट रिटायर भएका, उहाँहरूलाई आफ्नै प्रकारको समस्या छ, कसैले देखाउँछन् कसैले देखाउँदैन होइन, विदेशमा भएको नाम नेपालीहरू अहिले तपाईँ र मेरो संवाद चाहिँ मिडल इस्ट मध्यपुरमा सुनेका, कोरियातिर सुनेका, हाम्रा मलेसियातिरबाट दाजुभाइहरूले पनि सुनिरहनु भएको छ, उहाँहरूलाई दिनुपर्ने सुझाव सल्लाह के होला, किनभने उहाँहरूलाई कामको प्रेसर छ, घरको प्रेसर छ, पैसा पठाउनु पर्ने छ, पैसा खाइदियो भन्ने छ, आफूले सोचेको जस्तो जागिर नपाएको छ, त्यहाँको इम्प्लोयरहरूले दिएको प्रताडनाको कुरा छ होइन, तपाईँबाट सुझाव चाहिँ दिनु पर्यो, र यदि उहाँहरूले तपाईँ जस्ता व्यक्ति र तपाईँको हस्पिटलमा कन्ट्याक्ट गर्नु पर्यो भने के गर्ने कहाँ गर्ने भनेर चाहिँ समाचारपछि कुरा गरौँ है त डाक्टर साहब, किनभने आजको वर्षमा चाहिँ तपाईँले त्यति भनिदिनु भयो भने आई थिङ्क यो सक्सेसफुल भयो हाम्रो कुराकानी, किनभने एउटा फोन कतैबाट डाक्टर साहब म यो समस्यामा छु, हाउ क्यान यु हेल्प मी, आई निड यु हेल्प भनेर भने चाहिँ तपाईँ पनि खुसी म पनि खुसी होइन त, त्यही गरौँ है त डाक्टर साहब। ओके, आदरणीय श्रोता डाक्टर ईश्वरी खनालजीसँग हामी छौँ र उहाँले तपाईँहरूलाई मद्दत गर्नुको लागि उहाँ तयार हुनुहुन्छ, तपाईँलाई कन्ट्याक्ट नम्बर दिन चाहनुहुन्छ अथवा चाहिँ कसरी कन्ट्याक्ट गर्ने तरिका सिकाइदिनुहुन्छ, यो बेलामा एउटा गीत अलिकति सुनौँ, त्यसपछि हामी समाजबाट जान्छौँ।

0: pe live, buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नभएका सिपमूलक तालिम सञ्चालन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले तालिम कार्यक्रमलाई श्रम बजारको आवश्यकता र उत्पादनशील रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। सिंहदरबारमा मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा उहाँले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यका साथ सञ्चालन हुनुपर्ने बताउनुभयो। शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको मुख्य जिम्मेवारी शिक्षा र प्राविधिक प्रशिक्षण प्रदान गर्नुभए पनि श्रम मन्त्रालय अन्तर्गतका तालिम कार्यक्रमको प्राथमिक लक्ष्य रोजगारी सिर्जना र श्रम बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन रहेको मन्त्री यादवको भनाई छ। विगतमा लागू गरिएका कार्यविधिमा निजी क्षेत्र तथा तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता र अपनत्व नहुँदा बजेट कार्यान्वयनमा चुनौती देखिएको मन्त्री यादवको भनाई छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका चारवटा विश्वविद्यालयबाट नेपाली विद्यार्थीले पाएको समकक्षता रद्द गरेको छ। केन्द्रले सूचना जारी गर्दै भारत मेघालयको सीएमजी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सांघाई र झारखण्डको प्रज्ञान युनिभर्सिटीबाट प्राप्त उपाधिको समकक्षता पत्र रद्द गरिएको जानकारी दिएको हो। भारतका चारवटै विश्वविद्यालयबाट 114 जना विद्यार्थीले पाएको समकक्षता रद्द भएको छ। भारतका यी विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तह अध्ययन गरेका विद्यार्थीको समकक्षता रद्द गरिएको हो। समकक्षा रद्द गरिएका अधिकांश इन्जिनियरिङका विद्यार्थी छन्। केन्द्रले चारै विश्वविद्यालयबाट नेपाली विद्यार्थीले लिएको प्राप्त समकक्षताको छानबिन गरेको थियो। जेएनजी अभियन्ता माजिद अन्सारीले आफूमाथिको प्रहरी दमन विरूद्ध कानूनी लडाई लड्ने बताउनु भएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा बाढ़ी प्रभावित सुकुम्बासीलाई भेट्न जाँदा अन्सारीलाई प्रहरीले लछार पछार र कुटपिट सहित पक्राउ गरेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैर कानूनी रूपमा बन्दी बनाएर चरम शारीरिक र मानसिक यातना दिइएको भन्दै कानूनी लडाई लड्ने बताउनु भएको हो। किर्तिपुरमा बाढ़ी पीड़ितको सेवामा खटिएका बेला एकजना गैर निर्वासित व्यक्तिको आदेशमा प्रहरीले आफू सहितका साथीलाई घेरा हालेर कुटपिट गरेको अन्सारीको भनाइ छ। क्यामेराले नदेख्ने ठाउँमा लगेर 10-12 जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उहाँले बताउनु भएको छ। अन्सारीले 3-4 दिनसम्म प्रहरी निगरानीमा राखेर आफूलाई मानसिक दबाव दिइएको आरोप समेत लगाउनु भएको छ। पर्साको पकहा मैनपुर एकमा पर्ने दोरे सितौलिया सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा 7 जना रोपाहार घाइते भएका छन्। आज बिहान चट्याङ पर्दा स्थानीय शान्ति देवी सहनी, कुस्मी देवी सहनी, राधिका देवी सहनी सहित 7 जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये शान्ति देवीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अरू 6 जनालाई भारत रक्सलको डंकन अस्पताल लगिएको प्रहरीले बताएको छ। प्रहरीले घाइते मध्ये कुस्मी देवी सहनीको अवस्था गम्भीर रहेको जनाएको छ। इङ्ल्याण्डका फुटबल प्रशिक्षक थोमस टुहलले विश्वकपको सेमी फाइनलमा अर्जेन्टिनासँग पराजित भएको जिम्मा आफूले लिने बताउनु भएको छ। शुरूआती अग्रता बनाए पनि खेलको अन्तिम समयमा सम्हालिन नसक्दा 2-1 पराजित भएसँगै प्रशिक्षक टुहलको आलोचना भएको छ। अब इङ्ल्याण्डले तेस्रो स्थानका लागि आउँदो शनिबार फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना उपाधि रक्षाका लागि आइतबार स्पेनसँग भिड्नेछ। इङ्ल्याण्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले उताउलो प्रदर्शन गरेका छन्। उनीहरूले फोकल्यान्ड थाइल्याण्डवासी अर्जेन्टिनी हुन् भन्ने लेखिएको ब्यानर बोकेपछि आलोचना भएको छ। स्काईका रब ह्यारिसले उनीहरूमाथि फिफाको नियम तोडे बापत सजाय हुन सक्ने बताउनु भएको छ।
4: The Argentine players unfurled a banner saying Las Malvinas son Argentinas. So a banner saying the Malvinas, as they call the Falkland Islands, are Argentine. Now that is a direct breach of football regulations which bans political messaging.
3: अर्जेन्टिनाले सन् 1833 बेलायतले गैरकानूनी रूपमा फोकल्यान्ड कब्जा गरेको आरोप लगाउँदै आएको छ। प्रिन्स अफ वेल्स युवराज विलियमले यो हारबाट आफू असाध्य दुखी भएको बताउनु भएको छ। प्रधानमन्त्री सर कियर स्टार्मरले भने इङ्ल्याण्डले मैदानमा देखाएको जोश र ऊर्जाले मुलुकवासी सबैलाई गर्व महसुस गराएको प्रतिक्रिया दिनुभएको छ। मकवानपुरको इन्द्र सरोवर दुई कुलेखानी ड्याम नजिकै सिमखोलाको बाढीमा स्कुटर सहित बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन्। असार 29 गते दिउँसोको बाढीले सर्लाही बागमती एकका महेश कुमार कार्कीलाई स्कुटर सहित बगाएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, पुरानो गीतलाई आज कार्यक्रममा राखेँ. उदय सोताङ र मलिना सोताङको आवाजको यो गीत थियो. काठमाडौँको शुरुआतको हामी दोस्रो चरणमा प्रवेश गरिसकेका छौँ. देश विदेशमा हामीलाई सुन्नुहुन्छ. 105.7 MHz मा काठमाडौँ भ्याली, 107.5 MHz धरान र 87.7 MHz मा पोखरामा सुन्दै हुनुहुन्छ प्रत्यक्ष प्रसारणमा. विदेशमा त हाम्रो संसारभरिकै नेटवर्कबाट सुन्नुहुन्छ, अनलाइन संसारभरि. र आज फुटबलको पनि चर्चा गरेँ, मनको कुरा पनि गरेँ. अलिकति डाउन भएको कुरा गर्दाखेरि मलाई धेरै हौसला बढाउनु हुने हाम्रा श्रोता हुनुहुन्छ, उहाँलाई धन्यवाद दिउँ. पहिला चाहिँ समष्टि तुलाचनजीलाई धन्यवाद दिउँ र त्यसपछि टङ्क शेरजीले मलाई पनि लिफ्ट गर्नुको लागि आउनुभएको रहेछ. थ्याङ्क यू सो मच. र मैले डक्टर साहबलाई पनि बोलाएको छु मलाई लिफ्ट गर्नुको लागि. अघिदेखि नै हामीले मनोचिकित्सक डक्टर साहब हुनुहुन्छ, वरिष्ठ कन्सल्टेन्ट उहाँ हुनुहुन्छ डक्टर ईश्वरी खनाल. आज धेरै कुरा गर्दैछौँ, स्पोर्ट्स पनि एउटा हो. यो स्पोर्ट्समा जित हारमा, जितमा खुसी, हारमा साह्रै भनौँ न अब चित्त बुझ्न दुखाउनु पर्दैन भन्ने उहाँको भनाइ. तर उहाँ चाहिँ खुसी हुनुहुन्छ, म डाउन छु, किनभने उहाँले त्यो स्पेनलाई सपोर्ट गर्नुहुँदो रहेछ. डक्टर साहबले खैर यी कुराहरू गर्दै तपाईँलाई केही मेसेज दिउँ भन्ने हिसाबले आज उहाँलाई ल्याएको छु. सबभन्दा पहिला समष्टि तुलाचन बहिनीको मेल पढिहालौँ. नमस्कार विनोद दाई, तपाईँहरूको कार्यक्रम सुन्दैछु. आज तपाईँको मन दुखेको र मुड अफ भएको जस्तो लाग्यो, महसुस भयो. हिजोको इङ्ल्यान्ड र अर्जेन्टिनाको खेल हेरेपछि हामीलाई पनि त्यस्तै भएको थियो. 84-85 मिनटसम्म जित हातमै छ जस्तो लाग्दा पनि अन्तिम केही मिनटमा खेल गुमाउनु साँच्चै हृदय विदारक थियो. जसोसुकै गरे पनि डिफेन्स सम्हालेर खेल जोगाउनु पर्थ्यो जस्तो लाग्यो. तर अर्जेन्टिनाको आफ्नो उत्कृष्ट रणनीति प्रयोग गर्दै अन्तिम 7 मिनटमा 2 गोल गरेर खेल आफ्नो पक्षमा पार्न सफल भयो. 1966 पछि पहिलो पटक विश्वकप जित्ने आशा पलाएको थियो, त्यसैले यो हारले सबै समर्थकको मन निकै दुखाएको छ. तर तपाईँले भन्नुभए चाहिँ जीवन र खेल दुवैमा कहिले कहिले जित हुन्छ, कहिले हार, त्यसैले मन बुझाएर अगाडि बढ्नु पर्दछ. आज कार्यक्रमको सुरुमै बजेको स्वप्न सुमनको र इन्द्रा जोशीको गीतले तपाईँको मनस्थिति अलिक भावुक भयो जस्तो लाग्यो. कृपया गरेर अब सबै बिर्सेर फेरि उत्साहका साथमा अघि बढ्नुहोस्. अन्त्यमा मेरो लागि र तपाईँको लागि स्वप्न सुमनकै अर्को गीत पनि बजाइदिनु होला भनेर चाहिँ उहाँ लिङ्क पठाउनु भएको छ. नम्रिणी बहिनी, थ्याङ्क यू सो मच. समष्टि बहिनी उहाँले लेख्नुहुन्छ, मी एन्ड माई बुढा अल्सो भेरी स्याड भन्नुभएको रहेछ. गुड लक इङ्ल्यान्ड फर द्याट थर्ड पोजिसन भनेर त्यो पनि गुड विसेस दिनुभएको छ. थ्याङ्क यू सो मच बहिनी. त्यति भनेपछि तपाईँले मेरो मन लिफ्ट गरिदिनु भयो, उचालिदिनु भयो. यसै गरी टङ्क सरसनजी लेख्नुहुन्छ, विनोद दाजु नमस्ते, तपाईँको लोकप्रिय कार्यक्रम सुन्दैछु. तपाईँलाई जस्तै हिजोको फुटबल ह्याङओभर भएर केही गर्न मन लागेको छैन, रातमा निन्द्रा लागेन, अलिकति निदाए पनि सपना पनि त्यही देखे, के गर्ने, बडो सोकमा छु. र यो कहिलेसम्म हो हजुरहरूलाई पनि यस्तै भएछ. इङ्ल्यान्ड फुटबल टिमलाई मेरो ह्याट्स अफ, किनभने आगामी दिनको लागि शुभकामना भनेर भन्नुभएको छ. ओके, अब तपाईँको ह्याङओभर अथवा चाहिँ तपाईँको यो सोखलाई चाहिँ लिफ्ट गर्नलाई चाहिँ अरू होइन, डक्टर साहबलाई म फेरि निम्तो गर्छु. डक्टर साहब स्वागत छ यहाँलाई.
1: हस्, धन्यवाद सर.
0: तपाईँ पनि फुटबल फ्यान हुनुहुँदो रहेछ है? तपाईँले सुटुक्क मलाई भन्नुभयो स्पेन.

0: ओ फाइनलमा छ, तपाईँ त
1: एकदम
0: दिल खुस कहिले देखिनु?
1: धेरै वर्ष पछि चाहिँ यसरी चाहिँ फाइनलमा देख्न पाइयो
0: होइन, आई थिङ्क 16 वर्ष पछि लाग्छ मलाई। ओके, तपाईँले कहिलेदेखि फलो गर्न थालेको?
1: मैले 2002 वर्ल्ड कपदेखि नै, त्यो बेलादेखि नै स्पेनको जो फलो गरिरहन्छ, रेगुलर रूपमा सधैँ हेरिरहन्छ, सधैँ डिसएपोइन्ट भइन्थ्यो। जुन बेला 16 वर्ष अगाडि जित्दाखेरि त्यो बेला छुट्टै एक्साइटमेन्ट थियो, र अहिले पनि त्यतिकै एक्साइटमेन्ट छ।
0: युरोपियन च्याम्पियन, वर्ल्ड च्याम्पियन होइन, राम्रो गरोस्, हाम्रो शुभकामना छ तपाईँ र तपाईँको टिमलाई। हामीले पनि अब यताउति गरेर स्पेनलाई नै सपोर्ट गर्ने जस्तो धेरैको मनसा बुझेँ मैले, किनभने अलिअलि हामी युरोपसँग कनेक्टेड छौँ नि होइन। ओके, अब डाक्टर साहब, यो बेलामा हामीले भनौँ न धेरैको मन विभिन्न कारणले, यो खेलकै कारणले, अरू अरू कारणले एकदमै टर्बुलेन्ट भइरहेको अवस्थामा मानिसले, फेरि पनि म अघि नैको कुरा दोहोऱ्याउन चाहन्छु, एकदम ड्रास्टिक मेजरहरू लिन्छन् होइन, एकदम भावुक भएर अथवा चाहिँ भावनामा इम्पल्समा चाहिँ काम, यस्तो नचाहिने काम गर्छन्। त्यसलाई के गर्नुपर्छ, कसले गर्नुपर्छ, नजिकका को हुन्छन्, तिनीहरूको रेस्पोन्सिबिलिटी के हो त्यो भन्नुहोस् न प्लिज।
1: एकदमै राम्रो, अहिलेसम्म हामीले रमाइलो कुराहरू तर हेर्दै जाँदाखेरि चाहिँ के हुन्छ, हामी त हिजोको म्याच हेऱ्यो, आज हजुर दुःखी हुनुहुन्छ, स्पेन राम्रोसँग जितोस् वर्ल्ड कप, नजिते पनि म त्यो दिन दुःखी होला, हप्ता दिन दुःखी होला, तर केही समय पछि समाधान हुन्छ नि। तर ए हामीले कुरा गर्दै गर्दाखेरि विश्वको एउटा कुनामा चाहिँ जुन इङ्ल्यान्डले हार्दै गर्दाखेरि, अथवा अरू बेला पनि फुटबलको इतिहासहरू हामीले हेरिरहन्छौँ, अथवा अन्य कुनै स्पोर्ट्सहरूको इतिहास पनि हेरिरहन्छ, त्यो बेला पनि इम्पल्सिभिटी एकदमै हाई हुन्छ, एकदमै हाई हुन्छ होइन। र त्यो बेला मान्छेले चाहिँ लडाइँ परेको, कुटपिट गरेको, अथवा कतिले कतिले आत्महत्याहरू गरेको, अथवा चाहिँ कहिलेकाहीँ प्लेयरहरूले नै आफैले पनि त्यो मेन्टल प्रेसरहरू ह्यान्डल गर्न नसकेको देखिरहेको हुन्छ, एउटा त्यो छ। अर्को हाम्रो पनि नेपालमा पनि हेर्नुपर्दाखेरि कहिलेकाहीँ देखिरहेको हुन्छ नि त होइन, स्कुलमा एसएलसीको रिजल्ट, एससी अहिले त एससी भन्छ, एससीको रिजल्ट आइसकेपछि चाहिँ कति भाइ बहिनीहरूको चाहिँ आत्महत्याको न्युजहरू सुनिरहेको हुन्छौँ, यसरीको रिजल्ट नतिजा नआएर, राम्रो नआएर, अथवा केही कारणले गर्दाखेरि भयो भनेर सुनिरहेको हुन्छौँ। कतिपय अवस्थामा चाहिँ के हुन्छ, विभिन्न केही हिसाबले चाहिँ प्रकोपहरू आयो, केही कुराले गर्दाखेरि आर्थिक व्यवस्थापन गर्न एकदमै गाह्रो अवस्था आयो, अथवा कसैलाई चाहिँ ठुलो किसिमको केही मुद्दाहरू लाग्यो, अथवा केही कुराहरू लाग्यो भने मान्छेले त्यो बेलामा त्यो इमोसनहरू होल्ड गर्न नसक्ने हुँदाखेरि पनि मृत्युसम्म पनि पुग्नुपर्ने हुन्छ, कहिलेकाहीँ चाहिँ एकदमै गाह्रो हुन्छ। तनावहरू व्यवस्थापन गर्न समयमा सकिएन भने त्यो एकदमै गाह्रो हुन्छ। जस्तो कि हाम्रो पछिल्लोचोटिको देखिरहेको हुन्छ होइन, विभिन्न कारणहरू होला होइन, आत्मदाह अथवा चाहिँ आत्महत्या सम्बन्धी विभिन्न कारणहरू होला, तर हामीले चाहिँ के भन्छौँ भने एज अ मानसिक स्वास्थ्यको विशेषज्ञको हिसाबले चाहिँ जुन बेला मान्छेलाई त्यो सोचहरू आइरहेको हुन्छ, त्यो बेलामा हामीले उसलाई केही सेकेन्ड मात्रै पनि उसलाई होल्ड गर्न सक्यो भने पनि हामीले एउटा मृत्युलाई चाहिँ बचाउन सक्छौँ भनेर भन्छौँ कि
0: केही सेकेन्ड मात्रै
1: होइन, केही सेकेन्ड मात्रै हामीले उनीहरूलाई चाहिँ जस्तै आत्महत्याको सोच आएर कोही मर्न भनेर हिँडिरहेको छ, उसलाई हामीले
0: रोक्यो
1: के मात्रै, उसलाई के छ कस्तो छ भनेर मात्रै सोध्यौँ
0: भने
1: हामीले रोक्न सक्यो केही न केही कुराहरू गर्नु होइन। त्यही भएर चाहिँ हामीले यो श्रोताहरूलाई सबैलाई मैले यसरी मार्फत भन्छु, म हाम्रो हटलाइन नम्बर छ कि नेपाल सरकारको, यो आत्महत्या विरुद्धको राष्ट्रिय हटलाइन नम्बर छ, 1166 भनेर छ,
0: 1166।
1: आत्महत्या सम्बन्धी यदि कसैलाई सोचहरू आयो होइन, यदि आत्महत्या सम्बन्धी सोचहरू आयो, मन एकदमै निराश भयो होइन, अब कुनै बेलामा चाहिँ के हुन्छ, साथीभाइ नहोला, आफ्नो सेयर गर्ने साथी नहुन सक्ला, अथवा चाहिँ परिवारको सदस्यसँग कसैलाई भन्न नसक्ने हुन सक्ला, तैपनि चाहिँ के हुन्छ, म कुनै न कुनै कारणले रोकिरहेको हुन्छ कि मान्छेलाई मर्नलाई पनि, कुनै न कतिले हुन्छ, मेरो बुवा आमाले के गर्नुहुन्छ होला, अथवा मेरो बालबच्चाले के गर्ला, के गर्ला, कसो गर्ला, केही न केही चिजले रोकिरहेको हुन्छ, त्यो कम्प्लिट गर्न उसले सकिरहेको हुँदैन, किनभने चाहिँ एउटा सफल आत्महत्याको गर्नको लागि पनि उसले थुप्रोचोटि असफल प्रयासहरू गरिरहेको हुन्छ,
0: एउटा कतिले आँट नगरे पनि हुन
1: सक्छ। हो त्यस्तो बेलामा चाहिँ के हुन्छ, उहाँहरूले चाहिँ 1166 फोन गरिरहनु भएको हुन्छ कि हामीलाई, आउँछ एकदमै
0: फ्रिक्वेन्ट 24 आवर
1: फोन आउँछ, अनि यसमा चाहिँ 24 आवर फोन आउँदा हाम्रो फोन इङ्गेज भइरहेको हुन्छ, व्यस्त भएर हाम्रो रिसोर्सले यसलाई भ्याउनै सकिरहेको छैन, त्यसैले गर्दाखेरि
0: एउटा मेन्टल हस्पिटल देशभरि छ, डाक्टर थोरै छन्, तपाईँले 1,00,000 हेर्नुपर्छ सरदर रूपमा,
1: अनि त्यसैले गर्दाखेरि यो 1166 देशैभरिबाट फोन आउने ठाउँ हो, सबैतिरबाट फोन आउँछ, अब त्यसले गर्दाखेरि चाहिँ हाम्रो ह्युमन रिसोर्स यसमा चाहिँ हाम्रो 24 आवर साइको काउन्सिलरहरू हुनुहुन्छ,
0: मनोसामा एक्सपर्ट नै हो,
1: एक्सपर्ट हुनुहुन्छ सम्बन्धी चाहिँ एक्सपर्ट काउन्सिलिङ गर्ने कुराहरूमा एक्सपर्ट हुनुहुन्छ, उहाँले चाहिँ जुन बेलामा चाहिँ आत्महत्या सम्बन्धी कसैलाई सोचहरू आयो, कहिलेकाहीँ चाहिँ के भन्छ भने मलाई एकदम मर्न भनेर हिँडेको थिएँ, एकदमै गाह्रो भयो, के गरौँ भनेर आइरहनु भएको हुन्छ। कतिपय अवस्थामा चाहिँ के हुन्छ, मैले विषादी सेवन गरिसकेँ, अब के गर्ने त, होइन,
0: मलाई मर्दैछु
1: मर्दैछु, अथवा मलाई फेरि बाँच्ने इच्छा आयो, म यो सकेन मर्नलाई, अब के गर्ने त, मैले होइन केही हिसाबले चाहिँ आत्महत्या गर्न खोज्दै थिएँ तर सकिनँ भनेर आइरहनु भएको हुन्छ कि, त्यो बेलामा चाहिँ अब के हुन्छ, यसले चाहिँ एउटा हेल्प गर्ने काम गर्छ, एउटा ब्रिज गरिदिने काम चाहिँ गर्छ।
0: यो पोइन्टमा तपाईँले रोकेँ, आत्महत्या प्रयास गरिसकेका व्यक्ति तपाईँहरूको सफल प्रयासपछि काउन्सिलिङपछि उहाँहरूको ज्यान बच्यो, उहाँले रिग्रेट गर्नुभयो मैले नगर्नुपर्ने, अनि आफूलाई होइन यही दिशामा लागेर यही क्षेत्रमा लागेर मैले पनि अरूलाई गर्छु भन्ने मान्छेहरू छन्, सपोर्ट गर्ने, म चाहिँ आफै पनि त्यो बेलाबाट ब्याड टाइम्सबाट गएको र मलाई चाहिँ कसैले दुई शब्द बोल्दाखेरि मैले माइन्ड चेन्ज गरेँ वा चाहिँ म मेरो ज्यान बच्यो म अब यही क्षेत्रमा लाग्छु भन्नेहरू
1: थुप्रै
0: हुनुहुन्छ।
1: विभिन्न कुरा
0: एक दिन तपाईँले हामीलाई चिन्नुभयो, अब त्यस्ता व्यक्तिले यदि कुरा गर्न चाहनुहुन्छ भने नाम नखुलाएर कुरा गर्दाखेरि अरूलाई अझै बेटर हुन्थ्यो कि जस्तो लाग्छ, किनभने त्यो उसमा गइसकेको मित्रको मुखमा गइसकेको व्यक्तिले होइन अरूलाई भन्दाखेरि त अझै इफेक्टिभ हुन्थ्यो कि, डक्टरले भन्नु र त्यो सिचुएसनमा गुज्रेको व्यक्तिले भन्दा अझै फरक पर्छ कि, यसको एक दुईजना कन्भिन्स गरिदिनुहोस् न प्लिज।
1: यसमा यस्तो छ, हजुरले भनेको कुराहरू एकदम राम्रो कुराहरू गर्नुभयो, जस्तो कि हाम्रोमा चाहिँ जति पनि हामीले चाहिँ आत्महत्या कम्प्लिटेड आत्महत्याको मात्रै कुरा गर्यो अहिले होइन, त्यो सँगसँगै अहिले काठमाडौँको विभिन्न हस्पिटलमा जानुभयो भने त एटेम्प्टेड जुन चाहिँ सुसाइड त्यो त एकदमै धेरै छन्, त्यसलाई त हामीले हेरेकै छैनौँ अझै। एडमिटेड अहिले कुनै पनि अस्पतालमा गएर विषादी सेवन गरेको अथवा अन्य केही गरेको कुनै हिसाबले चाहिँ आफूलाई एन्ड गर्न खोजेको पपुलेसनहरू त हामीले खोजेकै छैनौँ अझै,
0: अनि
1: त्यसलाई उनीहरूलाई त अनिवार्य रूपमा साइकेट्रिक कन्सल्टेसन चाहिन्छ नि, अनिवार्य रूपमा हेर्नुपर्ने हुन्छ। हो त्यो मध्येबाट चाहिँ कतिपय अवस्थामा चाहिँ उहाँहरू चाहिँ के हुन्छ, बचेर अथवा चाहिँ राम्रै गरेर लकिली कुनै हिसाबले चाहिँ सर्भाइभ भएर फेरि म केही गर्छु भनेर चाहिँ गरिरहनु भएको हुन्छ। र अर्को पोटेन्सियल के हुन्छ भनेपछि पूर्ण गर्न सक्ने सम्भावना एकदमै धेरै हुन्छ कि, अनि उहाँहरूले पूर्ण रूप फेरि पनि त्यस्तै प्रयासहरू गर्न सक्ने उहाँहरू एकदमै धेरै हुन्छ। कसैलाई आत्महत्या सम्बन्धी सोच्छ भने चाहिँ कुनै हिसाबमा उसको अहिलेको अवस्थामा उ ठिक छ, भोलि बिहान अर्को एउटा स्ट्रेस आइरहेको खण्डमा उसले त्यो स्ट्रेस ह्यान्डल गर्न सक्छ कि सक्दैन,
0: ओके,
1: त्यो बेलामा फेरि उसलाई पहिलाको जस्तो जोखिमहरू आउन सक्छ।
0: अब नजिकका मान्छेहरूले त्यो टेन्डेन्सी बोकेर हिँडिरहेका व्यक्तिलाई कसरी चिन्ने त, कसरी आइडेन्टिफाई गर्ने, उनीहरूको आनी बानीमा के फरक हुन सक्छ, कसरी आइडेन्टिफाई गरेर उनीहरूलाई बचाउने त्यो सिचुएसनबाट?
1: हो, एकदमै राम्रो कुरा गर्नुभयो होइन। यो अधिकांश आत्महत्याको घटनाहरू चाहिँ मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ, त्यो मध्ये पनि धेरै यस्तो कुराहरू चाहिँ डिप्रेसन भनेर भन्छ नि होइन, उदासीनताको समस्याहरूसँग जोडिरहेको हुन्छ। अब यसमा हेर्नु पर्यो चाहिँ सबभन्दा पहिले यो थाहा पाउने भनेको त यो जो नजिक छ उसले थाहा पाउनु छ, नजिक इन द सेन्स कि परिवारको सदस्यले थाहा पाउनु सक्ला कि साथीभाइ अथवा कार्यालयमा कसैले काम गरिरहेको छेउमा थाहा हुन सक्ला। जस्तै परिवारको सदस्यले थाहा पाउने कसरी त, पहिलाको भन्दा उसको बानी भएर चेन्ज भइरहेको छ, एक्लै बसिरहेको छ, टोलाइरहेको छ, कसँग कुराहरू गर्दैन, लामो समयसँग यतिकै बसिरहेको छ, केही न केही कुराहरू लेखिरहेको हुनसक्ला, कहिलेकाहीँ चाहिँ के नोटहरू लेखेर छोडिरहेको होला, कहिलेकाहीँ चाहिँ के हुन्छ उदासपनाको गीतहरू नै होला, अथवा चाहिँ कहिलेकाहीँ चाहिँ के हुन्छ उदास स्ट्याटसहरू होला, अथवा केही कुराहरू लेखिरहेको हुनसक्ला, त्यस्तो कुराहरू लेखिरहेको हुनसक्ला। बेला बेलामा कुराहरू गर्दै जाँदाखेरि उसले चाहिँ के हुन्छ आत्महानि सम्बन्धी अथवा आत्महत्या सम्बन्धी अभिव्यक्तिहरू व्यक्त गरिरहेको हुन्छ, बाँचेर के छ र होइन, बरु मर्न बानी हुने हो,
0: स्टेटस
1: लेखिरहेको हुनसक्ला होइन, त्यसरी चाहिँ अभिव्यक्ति उसले देखिरहेको हुनसक्ला। अनि त्यो सँगसँगै कहिलेकाहीँ चाहिँ के हुन्छ, कुनै एउटा मेजर क्राइसिसहरू रिसेन्टली भएको छ कसैलाई चाहिँ होइन, कसैको रिलेसनमा ब्रेकअप भयो अरे, अथवा सम्बन्ध कसैको विच्छेद भयो अरे, आर्थिक रूपमा ऊ कस कुनै हिसाबले ब्याङ्करप्ट भयो अरे, अथवा चाहिँ जागिरबाट कसैले उसलाई चाहिँ होइन केही हिसाबले चाहिँ उसलाई समस्याहरू भयो विभिन्न रूपमा चाहिँ, अथवा चाहिँ अहिले बाढी प्रकोप अथवा बाढी पहिरो विभिन्न प्रकोपहरूको छ, पछि चाहिँ हामी अझ धेरै अवेर हुनुपर्छ, त्यो बेलामा चाहिँ के हुन्छ अझ धेरै मान्छे भल्नरेबल त हुन्छ नि त, अनि त्यसले गर्दाखेरि चाहिँ इमोसनल सपोर्टहरू उसले पाइरहेको हुँदैन, अन्य सपोर्टहरू उसले पाइरहेको हुँदैन, त्यो बेलामा अझै अझै अवेर हुनुपर्छ। अनि त्यो सँगसँगै कतिपय अवस्थामा चाहिँ हामीले के हुन्छ उनीहरूले चाहिँ केही चिजहरू लिएरै हिँडिरहेको हुनसक्ला, आत्महत्या गर्ने चिजहरू कुनै चिजहरू सँगसँगै बोकेर हिँडिरहेको हुनसक्ला, केही कुराहरू पहिला जस्तै काम गरिरहेको हुन्छ त्यो कामहरूमा अहिले जस्तो रुचि नहुन सक्ला, यसरी चाहिँ हामीले चाहिँ के हुन्छ थाहा पाउन सकिन्छ, पहिचान गर्न चाहिँ सकिन्छ।
0: ओके, तपाईँलाई मैले 10-15 मिनट राख्छु भनेको आधा घन्टा अब अझै कुरा सकेको छैन है म त अझै गहिरिएर जान्छु भन्दैछु होइन अब तपाईँको कुरा सुनेर अघि मलाई चाहिँ गीत सुनाइदिनुहोस् भन्ने बहिनी उहाँले पनि मलाई चेयरअप गरिदिनु उहाँ पनि स्याड हुनुहुन्छ होइन टिम हारे भनेर समष्टि तुलाचन बहिनी लेख्नुहुन्छ विनोद दाई मेरो सन्देश पढिदिनु भएकोमा धेरै धन्यवाद छ आजको कार्यक्रम त साँच्चैकै समय सान्दर्भिक लाग्यो अत्यन्तै उपयोगी र ज्ञानवर्धक लाग्यो डाक्टर साहबले उठाउनु भएको विषय अहिलेको समाजका लागि हरेक घर परिवार र हरेक व्यक्तिको लागि नै पर्ने विषय हो धेरै जसो मानिसहरू कहिलेकाहीँ भावनामा बगेर वा आवेगमा आएर गलत निर्णय गर्न पुग्छन् तर यस्ता सचेतनामूलक कुराकानीले मान्छेलाई एकछिन भए पनि रोकिएर सोच्न आफूलाई सम्हाल्न र सही निर्णय गर्न प्रेरणा दिन्छ सही कुरा हो मैले भन्नुभएको
1: एकदम
0: डाक्टर साहब तपाईँ जवाब दिनुहोस् उहाँलाई
1: एकदमै के नाम भन्नुभयो
0: समष्टि तुलाचन
1: समष्टि तुलाचनजी नमस्ते
0: बेलायतमा हुनुहुन्छ
1: बेलायतमा हुनुहुन्छ एकदमै खुसी लाग्यो हजुरले चाहिँ मैले अहिलेको पनि स्ट्याटस हेरिरहेको थिएँ र अहिलेको पनि हेरेँ अहिलेको कुरामा पनि मलाई हजुरको कुराहरू एकदमै मन पर्यो हजुरले इङ्ल्यान्ड हारे पनि जुन चाहिँ अर्जेन्टिनाको लागि चाहिँ राम्रै भनेर चाहिँ गरिरहनु भएको थियो अर्जेन्टिनाले राम्रै खेल्यो भनेर चाहिँ पछि जसरी भनिरहनु भएको थियो अहिलेको कुरामा पनि हजुरको त्यो कुराहरू चाहिँ झल्किन्छ अहिले पनि होइन यो एकदमै यो अहिलेको आवश्यकता पनि हो जुन यो मिडिया गाइडलाइनले पनि हाम्रो कुराहरू के भन्छ भने चाहिँ जुन बेलामा यो आत्महत्या यो विभिन्न कुराहरू चलिरहेको हुन्छ त्यो बेलामा किन गर्यो कसरी गर्यो के भयो भन्ने कुराहरू कोटाइराख्नुभन्दा कम्तीमा पनि अवेरनेस यो जानकारीमूलक केही न केही म्यासेजहरू कसैलाई दिने यसै गरी चाहिँ प्रोत्साहन गर्ने कसैलाई अथवा चाहिँ केही कुराहरू कसैको सुनिदिने प्रोग्रामहरू गरिराख्नुपर्छ न्युजले पनि अथवा चाहिँ न्युजमा पनि यस्तै कुराहरू लेख्नुपर्छ हेल्पलाइनहरूको बारेमा भनिदिइराख्नुपर्छ भन्ने कुराहरू गर्छ कि अनि त्यही भएर चाहिँ हजुरले ठ्याक्क यो जानेको जस्तो अथवा जान्नुभएकै होला यो सबै कुराहरू होइन त्यसरी लेख्नु भएको छ एकदमै खुसी लाग्यो हजुरको यो
0: कुराहरू उहाँले भन्नुहुन्छ आज बिहेबे सुन्ने सबै श्रोताले अवश्य केही न केही राम्रो सन्देश र ज्ञान पाउनु भएको होला भन्ने मलाई विश्वास छ यस्तो महत्त्वपूर्ण विषयलाई कार्यक्रममा समेट दिनु भएकोमा तपाईँ र डाक्टर साहब दुबईलाई हृदयदेखि नै धन्यवाद भनेर भन्नुभएको छ मलाई थ्याङ्क यू सो मच होइन त अनि डाक्टर साहब हामी इङ्ल्यान्डमा बसेका भएकोले इङ्ल्यान्डलाई समर्थन गर्नु स्वाभाविक नै हो तर निष्पक्ष भएर खेल हेर्दा स्पेनले प्रतिक्रिया उत्कृष्ट प्रदर्शन गरेको छ त्यसैले फाइनलमा मेरो पुरा समर्थन स्पेनलाई हुनेछ भन्नुभएको छ तपाईँको टिमलाई उहाँले सपोर्ट गर्नुभएको छ है के भन्नुहुन्छ
1: युरोपियन कन्ट्री भइसकेपछि चाहिँ हजुरको अब लगाव छँदैछ त्यसमाथि पनि स्पेन सधैँ पनि उसले बिचमा राम्रो प्रदर्शन नगरे पनि फेयर टिम चाहिँ सधैँ फेयर टिम नै हो
0: फेयर टिमै हो
1: स्पेन भनेको त सधैँभरि सदाभर नै हो फेयर
0: नै खेलेको छ अनि अझ भन्नुहुन्छ अर्जेन्टिनाले हाम्रो टिमलाई जसरी हरायो त्यसको खेलमै रिभेन्ज स्पेनले लियोस् भन्ने चाहना छ सरी फर बिङ बिट रुड भनेर पनि भन्नुहुन्छ अनि तपाईँलाई पनि शुभकामना हामी सबै इङ्ल्यान्डवासीलाई पनि शुभकामना फेरि यस्तै उत्कृष्ट कार्यक्रमहरू सुन्न पाइरहोस् धेरै धेरै धन्यवाद भनेर उहाँ भन्नुहुन्छ
1: ल हस् एकदम खुसी लाग्यो हजुरको कुराहरू र हजुर बेलायतमा बसेर हेर्नु होला स्पेनलाई चेयर गर्नु होला म यता हजुरलाई सम्झिनेछु र नेपालमा बसेर चेयर गर्छु
0: अफकोर्स है हाम्रो श्रोताले एउटा जानकारी गरौँ मैले पनि भर्खर थाहा पाएँ अनलाइन खबर .com स्वास्थ्य को फाँटमा अथवा त्यो सेक्टरमा गएर उहाँको एउटा मानसिक स्वास्थ्य सम्बन्धी लेख पढ्नुहोला उहाँको लेखको शीर्षक छ परदेशको तनाव मानसिक अस्पतालमा बढ्दै युवाको भिड भनेर लेख्नुभएको छ आज म जुन इन्टेन्सनले तपाईँले ल्याएको छु कि मेरो हाम्रो धेरै श्रोताहरू विदेशमा हुनुहुन्छ ब्रिटिस आर्मीमा हुनुहुन्छ परिवार हुनुहुन्छ आफ्नो प्रकारको स्ट्रेस डिस्ट्रेस छँदैछ होइन र मिडल इस्टको कुरा गरेँ कोरिया नर्थ कोरिया जापानदेखि नर्थ कोरिया त छैन जापानदेखि लिएर मिडल इस्टतिर चारैतिर हुनुहुन्छ मलाई चाहिँ हुनुहुन्छ उहाँहरूलाई चाहिँ नै टार्गेट गरेर तपाईँले जुन चाहिँ लेख्नु भएको छ त्यसको शीर्षकले सबै पढिदिन्छ तर पनि हेडलाइन्स मात्रै भन्न चाहन्छु किन उहाँहरू मानसिक समस्यामा पर्नुहुन्छ विदेशमा पुगेपछि के हुन्छ एक्लोपन वा भावनाको दूरीको समस्या एङ्जाइटी डिप्रेसन र आत्महत्याको जोखिम मानसिक समस्या भएको कसरी थाहा पाउने वैदेशिक रोजगारी र मानसिक स्वास्थ्यमा बढ्दो चुनौती छ र आत्महत्याको सोच आउनुको कारण यो मैले सब हेडिङ्सहरू भन्दैछु तपाईँको लेखको पारिवारिक व्यवहारले पनि पार्छ प्रभाव समाधानको बाटो पनि तपाईँले चाहिँ प्रब्लम देखाउनु भएको छैन वे आउट पनि दिनुभएको छ त्यसले गर्दाखेरि तपाईँले समाधानको बाटोमा चाहिँ एक दुई तिन भनेर लेख्नुमा विदेश जानु अघि मानसिक स्वास्थ्यको अभिमुखीकरण यथार्थपरक योजना आवश्यक, निन्द्रा व्यायाम र भावनात्मक सम्बन्ध, सहयोग खोज्न नहिचकिचाउने, राज्य र सम्बन्धी निकायको जिम्मेवारी आदि आदि कुरा लेख्नु भएको छ। सबैले पढ्नै पर्छ जस्तो लाग्यो मलाई। यसलाई तपाईँले अब निचोडमा समग्रमा भनिदिनुहोस् त, तपाईँले जुन मेरो हाम्रो बिएबिएस गरेको श्रोतालाई टार्गेट गरेर थाहा नपाई नपाई लेख्नुभयो, तपाईँलाई धन्यवाद छ। सबभन्दा पहिला यसको निचोड दिनुहोस् त प्लिज।
1: ल, एकदमै यो चाहिँ कस्तो छ भनेपछि, पहिले हामी नेपालमा त बसिरहेको छौँ, नेपाली हामी नेपालमा बस्ने नागरिकहरूलाई सेवा दिइरहेको छौँ, सबै कुराहरू गरिरहेछौँ। तर चाहिँ के छ भने चाहिँ हाम्रो राज्यले यति धेरै लगानी गरेर जुन चाहिँ बाहिर हाम्रो विदेशमा पपुलेसन छ, एउटा पपुलेसन त छ नि त, अझ हाम्रो मिडल इस्टतिर हेर्नु पर्दाखेरि चाहिँ जसको चाहिँ रेमिटेन्सले गर्दाखेरि हाम्रो देश धानिरहेको, त्यो त वास्तविकता हो नि त,
0: होइन?
1: तर यो गर्दै गर्दाखेरि चाहिँ के हुन्छ, एउटा ठाउँमा कामहरू गरिरहनु भएको छ तर उहाँको मानसिक स्वास्थ्यको जोखिमको कारणले गर्दाखेरि अथवा मानसिक स्वास्थ्य समस्याहरू उहाँलाई भएर चाहिँ के हुन्छ, बेलैमा बिचैमा फर्किरहनु परिरहेको छ। कोहीको चाहिँ के हुन्छ, दुई वर्षको अवधि छ अथवा एक वर्षको अवधि छ, तैपनि उहाँलाई चाहिँ के हुन्छ, एउटा समस्याहरू भएको कारणले गर्दाखेरि कुनै बेला काममा समस्या होला, कहिले काहीँ झैझगडाहरू होला अथवा कुनै केही हुनसक्ला, त्यो बेलामा चाहिँ के हुन्छ, बिचमै नेपाल फर्किनु पर्छ। त्यसले गर्दाखेरि के हुन्छ, परिवारमा एउटा समस्याहरू छँदैछ, जुन काम गर्न जानुभएको छ उहाँलाई आफ्नो समस्या छँदैछ, त्यो सँगसँगै राज्यले पनि एउटा चाहिँ के हुन्छ, आर्थिक रूपमा चाहिँ एउटा क्षति त बेहोर्नु परिरहेको छ त्यो सबै कुराले गर्दाखेरि। त्यसैले गर्दाखेरि चाहिँ के हुन्छ, विदेश जानुभन्दा पूर्व नै एउटा चाहिँ अभिमुखीकरण एकदमै जरुरी छ। विदेश जानु पूर्व नै सबैभन्दा पहिला चाहिँ विदेश जानु पूर्व हेर्नुपर्छ कि म विदेश जानको लागि योग्य छु कि छैन त, अथवा काम गर्नको लागि योग्य छु कि छैन त, त्यहाँ हुने तनावलाई चाहिँ मैले व्यवस्थापन कसरी गर्न सक्छु त, त्यहाँ पुगिसकेपछि मैले यदि साँच्चैकै म तनावमा परेँ भने कसको सहयोग लिन्छु त, अथवा चाहिँ तनाव आइरहेको खण्डमा चाहिँ मलाई गाह्रै परेको स्थितिमा म कता जान्छु त भन्ने एउटा चाहिँ के हुन्छ, निश्चित योजनाहरू चाहिँ बनाउनुपर्छ, एउटा योजना बनाउनु पऱ्यो। त्यो सँगसँगै कहिलेकाहीँ चाहिँ समस्याहरू आइपर्न सक्छ, हुँदा हुँदै पनि समस्या आउँदै नआउने भन्ने हुँदैन, समस्या आउनसक्छ। समस्या आएको खण्डमा चाहिँ लोकल्ली जुन एभाइलेबल चिकित्सकहरू हुनुहुन्छ उहाँसँग सहयोग लिन सकिन्छ। र कहिलेकाहीँ चाहिँ यो कुरा पनि गाह्रो छ, फेरि विदेशमा हुँदाखेरि चाहिँ के हुन्छ, उहाँहरूको इन्सुरेन्सले अथवा विभिन्न कुराहरूले त्यो कुराहरू कभर गरेर आउँदैन, अथवा एपोइन्टमेन्ट लिनको लागि पनि एकदमै गाह्रो भइरहेको हुन्छ। त्यसैले गर्दाखेरि कहिलेकाहीँ चाहिँ हामीसँग पनि कहिलेकाहीँ कुनै न कुनै माध्यमबाट टचमा कोही आइरहनु भएको हुन्छ, अथवा उहाँको परिवारको सदस्य पनि हामीसँग मेरो छोरालाई यस्तो समस्या बोलाउन के गरिदिने होला, कसो गरिदिने होला भनेर आइरहनु भएको हुन्छ, होइन? अनि त्यो एउटा गर्न सकिन्छ। अथवा चाहिँ कतिपय देशहरूमा चाहिँ के हुन्छ, नेपाली राजदूतावासले नै एउटा हटलाइन नम्बरहरू उपलब्ध गराएको हुन्छ, केही मानसिक समस्याहरू भएको खण्डमा आउनु होला अथवा चाहिँ यसरी चाहिँ सेवा लिनु भनेर चाहिँ विभिन्न देशहरूले गराएको हुन्छ। र आफ्नो पहिला चाहिँ यकिन गर्नु पऱ्यो कि समस्या आइरहेको खण्डमा चाहिँ म कहाँ गएर यो कुराहरू व्यक्त गर्छु त, अथवा चाहिँ यो मानसिक सेवाहरू लिन जानुपर्ने ठाउँहरू कता रहेछ त भन्ने कुराहरू यकिन गर्नु पऱ्यो। र गाह्रै परेको खण्डमा परिवारको सदस्यसँग अथवा कसैलाई चाहिँ हामी कहाँ पठाइदिनु, यता कोही हुनुहुन्छ भने उहाँको माध्यमबाट एउटा कुरा,
0: अथवा यहाँ तपाईँलाई पनि कन्ट्याक्ट गर्न सकिन्छ, वा तपाईँलाई पनि डाइरेक्ट कन्ट्याक्ट गर्न सकिन्छ थ्रु यो हटलाइन, होइन त,
1: 1166 अहिलेलाई चाहिँ हाम्रो के छ भने नेपालभरिबाट मात्रै यो कुराहरू चाहिँ नेपालभरिबाट।
0: अब मेरो नयाँ अर्को प्रश्न के थियो भने, विदेशमा भएकालाई पनि तपाईँले चाहिँ तपाईँको जिम्मेवारीमा परेर उहाँहरूलाई पनि एउटा चाहिँ स्पेसल नम्बर खोज्नु पर्यो, किनभने अहिले जति नेपालमा समस्या छ विदेशमा झन् ठटकारो छ, होइन, विकराल छ। नेपालको समस्या भयो, त्यसमा नेपालको समस्या सँगसँगै विदेशको समस्या पनि थपिएको छ, होइन त? गर्दाखेरि क्यान आई आस्क यु टु आस्क योर सिनियर्स अरूका मन्त्रालय हो कि विभागमा गएर विदेशको लागि पनि स्पेसल एउटा खोल्नु पर्यो, किनभने हाम्रो रेमिटेन्सले धानेको देश हो, त उहाँहरूको लागि पनि हाम्रो जिम्मेवारी हामीले चाहिँ वहन गर्नु पर्यो भने जोडदार माग गर्नु पर्यो, होइन? तर इन द मेन टाइम तपाईँलाई मोबाइलमा त नम्बर दिनुभयो भने अहिले धेरै फोन आउला, तर पनि तपाईँलाई चाहिँ तपाईँको फेसबुकमा आयो भने त्यसरी रिप्लाई दिनुहुन्छ होला, तपाईँ डक्टर साहब मलाई यस्तो प्रब्लम छ, क्यान यु प्लिज हेल्प मी, यो के भन्छ इङ्ल्यान्ड र उसको अर्जेन्टिनाको गेमले म त धेरै पैसा हारेँ भन्ने होला, मेरो मनै हार्यो, त्यसले गर्दाखेरि म चाहिँ अब त्यो लाइनमा गएँ भन्नेलाई त सपोर्ट गर्नु पऱ्यो नि तपाईँले, होइन त? त्यसले गर्दाखेरि अब आउने मेरो साथी प्रकाश तिमिसेलले नहुनुहुन्छ, उहाँ पनि असाध्यै इङ्ल्यान्डको फ्यान जस्तो लाग्छ मलाई, तर उहाँ चाहिँ अलिकति म्याच्योर हुनुहुन्छ, गर्दाखेरि त्यो लाइनमा जानुहुन्न, हातमन्द गर्ने लाइनमा जानुहुन्न, तर कतिलाई चाहिँ तपाईँले सपोर्ट गर्नुपर्ने हुन्छ। डक्टर साहब, क्यान यु प्लिज गिभ यो फेसबुक अथवा अरू वाट्सएप नम्बर अथवा के गर्न सकिन्छ?
1: यसमा चाहिँ कस्तो छ भने अहिले तत्कालको लागि चाहिँ अब यो सेवा हामीले विदेशमा भएकोलाई चाहिँ हामीले 1167 पनि हामीले यो सेवाहरू दिन सकिरहेको छ होइन. मैले दुई तिनवटा आइडियाहरू चाहिँ अब दिन सक्छु. एउटा चाहिँ के हुन्छ, दूतावासबाट कतैबाट उहाँहरूले आफ्नो लोकल्ली एभाइलेबल गर्न सक्ने भयो. नेपालमा यदि हजुरहरूको कोही गार्जेन हुनुहुन्छ के हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ आफ्नो समस्याहरू जोसँग कुराहरू मिल्नुहुन्छ उहाँलाई आफ्नो समस्याहरू एउटा भन्न सकिन्छ, मलाई यस्तो यस्तो समस्या छ यस्तो यस्तो छ भनेर. अनि उहाँहरूले चाहिँ हामी कहाँ आएर सुनाउनुहुन्छ यस्तो यस्तो रहेछ उसलाई समस्या, अथवा त्यो बेलामा चाहिँ सँगसँगै अगाडि हुँदाखेरि चाहिँ भिडियो कल अथवा उहाँले गरिदिन सक्नुहुन्छ होइन. त्यसरी एउटा उपाय भयो. अर्को भनेको चाहिँ एकदमै गाह्रो अवस्था छ, केही कुराहरू अवस्था छ भने चाहिँ अब म मानसिक अस्पतालको सूचना अधिकृत भएको अधिकारी भएको नाताले चाहिँ त्यस मानसिक अस्पतालको वेबसाइटमा जानु होला, मेरो फोन नम्बर अथवा चाहिँ इमेल आइडी त्यही छ होइन. अनियर यसमा गयो होइन, त्यसमा वेबसाइटबाट जसलाई चाहिँ साँच्चीकै समस्या परेको छ, केही कुराहरू सूचना चाहिएको छ, त्यो बेलामा के गरौँ भन्ने हिसाबले चाहिँ मेन्टल हस्पिटलको वेबसाइटमा जानुभयो भने त्यहाँ मेरो नम्बर छ, त्यहाँबाट चाहिँ मलाई कन्ट्याक्ट गर्नु सक्छ.
0: ईश्वरी भनेर खोज्यो भने पाइहाल्छ होइन, ईश्वरी खाना
1: मेन्टल.
0: ओके, आजको लागि यति गरौँ. अब फुटबलको मात्रै कुरा गर्नुपर्छ.
1: हुन्छ हुन्छ, स्योर स्योर.
0: तपाईँ पनि फुटबल प्रेमी, स्पेन तपाईँको टिम फाइनल पुगेको छ. अब जो मेरा स्पोर्ट्स कमेन्टेटर अथवा चाहिँ मेरो एनालिस्ट हुनुहुन्छ प्रकाश, एकदमै भेटरन होइन गडान हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गरौँ. र आदन सुधारु, आज मैले अरू गीतहरू केही नराखेर डाइरेक्ट कुराकानी गर्दैछु किनभने आज विशेष दिन हो. तनाव मलाई पनि छ, डाक्टर साहबले धेरै तनाव मेरो अफ गरिदिनु भयो. अब लाइनमा आइसक्नु भएका मित्रलाई स्वागत गरिहालौँ. प्रकाशजी नमस्ते.
2: नमस्ते, धन्यवाद.
0: म त टेन्सनमा छु, तपाईँ नि?
2: म अब हिजो त अलिक बढी टेन्सनमा थिएँ, आज त अब नर्मल भइसक्यो.
0: तपाईँको लागि मैले डाक्टर साहब ल्याएर यहाँ चाहिँ मनोचिकित्सक डाक्टर साहबलाई तयार गरेको छु है.
2: होइन, अब हामीले यस्तो छ, हामी त वर्षौँदेखि फुटबलमा या अरू स्पोर्ट्सहरू हेरिरहेको भएर हार जित चाहिँ फेरि हामी अलिक नेचुरली नै लिन्छ.
0: प्रकाशजी हाम्रो डाक्टर साहब हुनुहुन्छ, ईश्वरी खनालजी. आज हामीले अन्य कुराहरू गर्यौँ, मेन्टल स्टेट, अहिलेको नेपालको कन्डिसन अनुसार धेरै आत्महत्या भइरहेको छ यो दुई चार हप्तामा मा, त्यसले गर्दाखेरि के कसो हो भनेर विदेशमा भएकाहरूको लागि पनि हामीले त्यो ख्याल गरेर उहाँलाई ल्याएका छौँ. तपाईँहरू पनि एकअर्कामा हेलो हाई भन्नुहोस्. डाक्टर साहब र प्रकाश तिमिल सिन्हाजी,
1: नमस्ते. प्रकाश
2: हजुर, नमस्कार. डाक्टर साहब नमस्कार, म सुन्दै थिएँ तपाईँहरूको कुराकानी.
1: आरामै हुनुहुन्छ?
0: उहाँ चाहिँ हाम्रो स्पोर्ट्स रिपोर्टर हुनुहुन्छ, हरेक स्पोर्ट्सलाई उहाँ कभर गर्नुहुन्छ, खेलकुद.com होइन, हाम्रो खेलकुद, हाम्रो खेलकुद, हाम्रो खेलकुद. ओके, अब उहाँ चाहिँ हाम्रो डाक्टर साहब चाहिँ स्पेनको फ्यान, एकदम गदगद हुनुहुन्छ, खुट्टा छैन भुइँमा हगि. अब तपाईँ र म चाहिँ अलि अलिकति डाउन छौँ, तर पनि वी आर नट आउट होइन, डाउन छौँ, वी आर नट आउट. अर्को चार वर्षपछि देखाउँला भनेर बसेका छौँ. ल भनिदिनुहोस्, तपाईँले हिजोको रातिको गेम के कस्तो प्रकारले हेर्नुभयो, कति ताली तपाईँ टोयलेट जानुभयो अथवा चाहिँ तपाईँको नङ चाहिँ एउटा पनि बाँकी भएन, ल सुनाइदिनुहोस्, एनालिसिस गर्नुहोस्.
2: म चाहिँ हिजोको खेल अब सुरुको फर्स्ट हाफ चाहिँ अब ब्यालेन्स नै थियो, 50-50 म्याच हो. इङ्ल्यान्डले पनि त्यति बेलासम्म एकदमै राम्रो खेलिरहेको थियो, अब अर्जेन्टिनाले पनि दुवैले कुनै कुनै बेला अर्जेन्टिना अलिकति हाबी जस्तो, कुनै बेला इङ्ल्यान्ड हाबी जस्तो, एकदम ब्यालेन्स म्याच देखिरहेको थिएँ. जब तपाईँको चाहिँ इङ्ल्यान्डले गोल गर्यो, त्यो गोल गरेपछि एउटा लिड लियो नि, लिड लिएपछि चाहिँ त्यो मेन्टालिटी सायद अब त्यो लेभलको टिमको, त्यो प्रोफेसनल टिमको त्यो हुनु चाहिँ हुनु थिएन जस्तो लाग्छ मलाई. किनभने अर्जेन्टिना भनेको एकदमै अन्तिमसम्म पनि फाइट गर्ने र आफूलाई चाहिएको रिजल्ट ल्याउन सक्ने टिम भनेर त यो पटक पटक यही वर्ल्ड कपमा पनि प्रमाणित भएको छ, विगतमा पनि प्रमाणित भएको छ. जब कस्तो भयो भने ठ्याक्कै उल्टो भयो क्या, अर्जेन्टिनालाई चाहिँ प्रेसर दिनुपर्ने इङ्ल्यान्डले उल्टो प्रेसरमा आयो र डिफेन्सिभ बढी खेल्नाले चाहिँ हिजो मलाई लाग्छ अर्जेन्टिना हाबी भयो. अर्जेन्टिना त अल आउट खेलि नै हाल्छ, किनभने 1-0 डाउन हुने बित्तिकै कुनै पनि टिमले चाहिँ आफूलाई झन् डिपमा गएर झन् डिफेन्सिभ त खेल्दै खेल्दैन, उता अफेन्सिभै जान्छ. तर के भने इङ्ल्यान्डले चाहिँ आफू अप्पर ह्यान्ड भन्दा पनि आफू चाहिँ गोल रोक्नलाई मात्रै कता केन्द्रित भएर त्यो लगातारको प्रेसर, फेरि यस कारण पनि हो कि अरू टिममा जस्तो त्योभन्दा अघि तपाईँले सेमिफाइनलमा हेर्नुहुन्छ भने त्यही कन्डिसनमा तपाईँको चाहिँ स्पेन थियो, फ्रान्सले कोसिस गरि नै रहेको थियो, सेकेन्ड गोल खाएपछि फ्रान्स पनि कमब्याक गर्न गाह्रो भयो. अर्थ इङ्ल्यान्डको हकमा चाहिँ मलाई के लाग्यो भने उनीहरूले चाहिँ स्पेनको शैलीमा भन्दा पनि डिफेन्सिभ शैलीमा बढी खेले. इफे स्पेनले चाहिँ तपाईँको 1-0 अप हुने बित्तिकै उसले चाहिँ डिफेन्सिभ खेलेन नि, उसले त एट्याकिङ खेलिरह्यो, उसले कुनै पनि बेला चाहिँ आफ्नो कमजोर हुन दिएन. हिजो चाहिँ ठ्याक्कै मेन्टालिटी चेन्ज भयो कि अब जसरी पनि यो आफ्नो अग्रतालाई चाहिँ रोक्नुपर्छ, यही रिजल्टमा हामी सघाउनुपर्छ भन्ने मेन्टालिटीले काम गर्यो कि जस्तो मलाई लाग्छ. एकदमै अपेक्षा गरेको खेलाडीहरू पनि स्लो. अब तपाईँ हेरी केनको उदाहरण दिन सक्नुहुन्छ, जुड बेलिङ्गमको तपाईँ उदाहरण दिन सक्नुहुन्छ. उहाँहरू त्यो म्याचभन्दा अगाडि तपाईँले हेर्नुभयो भने उहाँहरूको आउटस्ट्यान्डिङ पर्फर्मेन्स, अर्जेन्टिनासँगको म्याचमा आइपुग्दाखेरि चाहिँ सायद उहाँहरू मेन्टली पनि अलिकति थकित जस्तो. सबै म्याच चाहिँ के भने गोल पछाडि चाहिँ सबै अर्जेन्टिनाले आफ्नो पक्षमा पार्न सफल भयो. भने उहाँहरू 1-0 डाउन हुनुहुन्थ्यो, हेर्नु हो भने 55 मिनटको तपाईँको 85 भनेको 30 मिनट उहाँहरूले खेलाएपछि आफ्नो नियन्त्रणमा बल राखेपछि अनि तपाईँको चाहिँ गएर एटेम्प गर्दाखेरि अब हामीले हेर्नु पर्ने कुरा मेसीको हामी बारम्बार चर्चा गर्छौँ नि. मेसी भनेको मेसी जुन टिममा छ त्यो भने चाहिँ 12 जनाको टिम भने हुन्छ क्या. तपाईँले मेसी भनेको चाहिँ एकजना होइन, 2 जना तपाईँले हिसाब गर्दा हुन्छ.
0: यदि
2: अरू सबै नर्मल टिम हो, सबैमा 11 खेलाडी हुनुहुन्छ, तर जुन टिमसँग मेसी छ त्यहाँ अन्टिल अनलेस तपाईँको एमसम्म पनि त्यहाँ त्यो कुनै पनि
0: एनीथिङ क्यान ह्यापन होइन, एनीथिङ क्यान ह्यापन
2: कुनै पनि बेला.
0: ओके, अब धेरैको एक्सपर्टहरूको मैले एनालिसिस हेरे बिहान हगे चेरी ओन्री देखि लिएर धेरै खेलाडीहरूको अब अमेरिका पुगेर चाहिँ बिबिसीदेखि अन्यमा गरेको कमेन्टहरू देखेँ कि गोल तपाईँले भने जस्तै गोल हान्ने बित्तिकै उनीहरू डिफेन्सिभ गरेको खेल खेलेको हामीले बुझेनौँ, अफेन्सिभ भने नै यो डिफेन्सिभको चाहिँ अर्को रूप हो भन्ने धेरैको भनाइ छ. अफेन्सिभ खेल भनेको नै डिफेन्सिभ हो भन्ने धेरैले भन्थे. अब तपाईँले त्यही एनालिसिस गर्नुभयो. अब डक्टर साहब यहाँ हुनुहुन्छ, डक्टर साहब पनि खेलप्रेमी भएको हुनाले उहाँलाई पनि मौका दिउँ. उहाँले चाहिँ कसरी हेर्नुभयो? डक्टर साहब प्लिज तपाईँको आफ्नो पोइन्ट अफ भ्यू दिनुहोस्.
1: अघि प्रकाशजीले भने जस्तै होइन, मैले पनि हेर्दा त्यस्तै देखेँ. फर्स्ट हाफमा हेर्दाखेरि चाहिँ इक्वल छ, सबै कुराहरू ठिकै छ. अनि त्यसपछि चाहिँ जुन हामीले त्यो योभन्दा अगाडिको इजिप्टसँगको म्याचहरू हेर्दाखेरि चाहिँ अर्जेन्टिनाले त्यो बेला पनि कमब्याक त गरेको थियो नि त होइन. इजिप्टले त्यहाँ अगाडि भइरहँदा पनि ऊ कमब्याक त गरेको थियो. त्यो पोटेन्सियल चाहिँ जस इङ्ल्यान्डले त्यो कुराहरू बुझ्नु पर्थ्यो. अब यो चाहिँ के हुन्छ, त्यसलाई कम्तीमा बचाउन सकेको भए होइन, लास्ट आवरसम्म पनि त्यसलाई कम्तीमा बचाउन सकेको भए, अथवा चाहिँ फेरि पनि उसले कमब्याक गर्छ भने थाहा भएको भए नतिजा सायद छुट्टै हुन्थ्यो.
0: लास्ट 5 or 10 मिनटसम्म डिफेन्सिभ खेल्नु भने चाहिँ त्यो चाहिँ स्वीकार्य हो होइन. तर अब 55 मिनट्समा गोल हाने, त्यसपछि चाहिँ डिफेन्स खेल्नुमा चाहिँ बम्बार्डमेन्ट आएको आई त्यसले गर्दाखेरि गोल त एउटा दुइटा छिर्ने थियो, छिर्यो होइन. ओके, अब स्थिति यो छ. अब फाइनलको कुरा गरौँ है. हामी सबै इङ्ल्यान्ड हारेकोमा वेयर हामी घटेट छौँ, तर अब फाइनलमा अब अर्जेन्टिना प्लेइङ स्पेन, पहिला चाहिँ तपाईँ भनिदिनुहोस् आइतबारको गेम कस्तो हुन्छ, कस्तो होला, कतातिर जाला, यसो तपाईँको बुझाइअनुसार भनिदिनुहोस् त प्रकाशजी. त्यसपछि म डक्टर साहबलाई सोध्छु.
2: अब यस्तै छ, तपाईँ अनुमान के गर्न सक्नुहुन्छ भने स्पेन पनि अर्को एउटा दावेदार त उसले आफूलाई प्रुभ गरि नै सक्यो सेकेन्ड टाइम उहाँहरू. मलाई के लाग्छ भने अर्जेन्टिना त्यस्तो टाइममा तपाईँको चाहिँ फर्ममा आएको छ. मैले तपाईँसँग यो विषयमा अस्ति पनि चर्चा गरेको थिएँ कि मेसीमा अलिक बढी डिपेन्ड थियो अर्जेन्टिना. अहिलेसम्म पनि तपाईँले हेर्नुभयो भने मेसी अधिकांश खेलमा उहाँ नै निर्णायक हुनुभएको छ. एउटा मलाई लाग्छ बिचको एउटा खेल सायद त्यो ग्रुप राउन्डको थर्ड म्याच होला, त्यो बाहेक तपाईँले हेर्नुभयो भने अधिकांश खेलमा मेसी नै निर्णायक हुनुभएको छ. र पछिल्लो तपाईँले त दुईवटा म्याचलाई हेर्नुहुन्छ भने अरू प्लेयरहरूले गोल निकाल्न थालेको छन्, त्यसले गर्दाखेरि चाहिँ अर्जेन्टिना अलिकति अपर ह्यान्ड मलाई लाग्छ कि मेसीमा मात्रै अब डिपेन्ड छैन है. मेसी चाहिँ त प्लेमेकरको भूमिकामा खेलेर पनि अरूलाई पास निकालिदिएर हिजो दुइटै तपाईँ गोल हेर्नुभयो भने उहाँकै पासमा भएको छ. त्यो कारणले मेसी चाहिँ के भने सधैँ गोलै गर्छन् भन्ने जरुरी छैन, उनले चाहिँ गेमलाई आफ्नो नियन्त्रणमा राख्छन् र होल गेमलाई चलाउँछन्, त्यो कारणले एडभान्टेज अर्जेन्टिनालाई छ. अर्जेन्टिना भनेको चाहिँ गेम त्यो बुझेर खेल्ने भन्छ नि तपाईँको चाहिँ सिचुएसन अनुसार आफूलाई टाल्न सक्ने उसँग क्षमता छ. अर्को चाहिँ यङ पनि र एकदमै ब्यालेन्स देखेको टिम चाहिँ स्पेन पनि हो, जसले चाहिँ अब एउटा मात्रै गोल अहिलेसम्म फाइनलसम्म पुग्दाखेरि छ. अर्जेन्टिनाले बरु गोल कन्सिड त धेरै गरेको छ, फर्काएको पनि धेरै छ. स्पेनको हकमा चाहिँ डिफेन्सिभ लाइन भन्ने भने चाहिँ स्पेनको वान अफ द बेस्ट अहिलेको यो वर्ल्ड कपको डिफेन्सिभ लाइन. र उनीहरू चाहिँ के भने एकदम सुपरस्टार कोही छैन, तर इक्वेली सबैको चाहिँ अब यामालको नाम हामी लिन्छौँ तर यामालभन्दा इफेक्टिभ अरू प्लेयरहरू पनि देखिनु भएको छ. इक्वेल खालको भनौँ न त्यो टिम चाहिँ, ब्यालेन्स टिम चाहिँ स्पेनको छ. अलिकति एडभान्टेज भनेको चाहिँ मेसी हुनुले अर्जेन्टिनालाई अलिकति थोरै एडभान्टेज चाहिँ म मेसी भएको कारणले अर्जेन्टिनालाई देख्छु.
0: ओके डक्टर साहब, तपाईँको पालो आयो, तपाईँ के भन्नुहुन्छ? आफ्नो टिम नै सुन्दर शान्त विशाल नभन्नुहोस् है फेरि
1: होइन त्यस्तो पनि भनेको छ मेरो टिम पनि भनेको छैन जस्तो यसमा चाहिँ दुइटै कुराहरू मिक्स छ
0: ल भन्नुहोस्
1: स्पेन अब खासमा चाहिँ अघि सरले भने जस्तो त्यसमा खासै कसैले अहिलेसम्म पनि एकदम रियरली कोही मान्छेहरू चाहिँ होला जसले स्पेनले जित्न सक्छ यसपालि भन्ने चाहिँ अन्त किनभने सबै अलिकति यङ प्लेयरहरू छ अनि त्योसँग सबै लाइनअपहरू सबै हेर्दाखेरि चाहिँ अरूभन्दा त्यस्तो स्टार खेलाडीहरू त एमएल मात्रै एउटा किसिमले चाहिँ स्टार होला अरू त खासै त्यस्तो सुनिरहेको हुँदैन अनि त्यो सँगसँगै यता आउँदाखेरि चाहिँ के हुन्छ एउटा प्लस पोइन्ट भनेको चाहिँ अब अमेरिकामा स्पोर्ट्सहरू भइरहेको छ त्यो सँगसँगै चाहिँ अब अर्जेन्टिनाको फ्यान फलोइङहरू त्यतिकै धेरै छ त्यतिकै धेरै छ त्यो सँगसँगै चाहिँ उनीहरूले चाहिँ लास्ट दुई तिनवटा म्याच हेर्दाखेरि चाहिँ अलमोस्ट गाह्रै अवस्थामा जितेको छ नि त अर्जेन्टिनाले त तिन चारवटा म्याचहरू हेऱ्यो भने त उनीहरूले गाह्रो अवस्थामा मात्रै जितिरहेको छ जुन बेलामा चाहिँ हामी अब अर्जेन्टिना हार्ने भयो भन्ने स्थितिमा थियो नि त अब फाइनलमा पुगिसकेपछि त उसलाई त त्यो सबै कुरा त इनर्जी बटुलिरहेको छ नि त
0: होइन
1: त्यसले गर्दाखेरि ऊ फाइनलमा त एकदमै हाबी हुन्छ र अर्को चाहिँ अब पहिला पनि वर्ल्ड कप विनर भएको नाताले चाहिँ गर्दाखेरि चाहिँ उसलाई अझ एउटा चाहिँ के हुन्छ स्ट्रङ मोरल स्ट्रङ छ उसको त्यो कुरालाई चाहिँ अब स्पेनले चाहिँ आफ्नो नेचुरल गेम यसरी नै खेलिरह्यो भने चाहिँ अब हुनसक्छ जित्न पनि छ जित्ला राम्रो खेल्छ स्पेनको अहिलेसम्मको पछिल्लो लास्ट रेकर्डहरू हेर्नु पर्दाखेरि जुन स्पेनको किपरहरू छ उहाँले प्रकाशले अझ धेरै थाहा होला होइन अब बेस्ट किपरहरू कति म्याचदेखि त उसले गोलै खाएको छैन
0: हो नि अहिलेसम्म एक मात्रै कन्सिडर होइन अहिलेसम्म एक मात्रै
2: तपाईँको
0: ल त अब आज हामीले भन्यौँ तर अब सोमबारको दिन तपाईँले
2: के हुँदो रहेछ भने हामी फ्रान्सलाई पनि एउटा च्याम्पियनको रूपमा दावेदार सबैभन्दा बलियो एउटा दावेदारको रूपमा हेरेको उसको एउटा अफ डेले तपाईँको चाहिँ पुरा उसको चाहिँ वर्ल्ड कप यो उसलाई छायामा पार्यो एउटा हारले उसको पुरा यो वर्ल्ड कपको जर्नीलाई छायामा पारे जस्तो अर्जेन्टिनाको चाहिँ त्यो जर्नीलाई छायामा पार्न स्पेनले पनि त्यो कफर बाँकी जस्तो चाहिँ मलाई लागेको छैन कुनै त्यो भयो भने पनि हामीले अचम्म चाहिँ नमान्यो
0: हुन्छ गर्दाखेरि तौलियो भने बराबरै छन् होइन अन द डे लकको कुरा आयो तर एकजना श्रोता दुर्गा गैरेजीले के भन्छ 2-1 टु स्पेन भनेर भनिसक्नु भएको छ है फेरि यहाँ अहिले भर्खरै त्यही गर्दाखेरि आफ्नो यो चाहिँ हिसाब किताब हो कि उहाँ पनि बेस्ट अफ लक आज मैले धेरै कुराकानी गरेँ गीत सुनाइन किनभने यस्तो यस्तो एक्सपर्टहरू आएको बेलामा र सिचुएसन पनि त्यस्तै वर्ल्ड कपको अब हामी हारेको बेलामा पनि अलिकति कुरा गर्नै पर्यो होइन र डाक्टर साहबले मनोचिकित्सकको बारेमा धेरै लामो कुराकानी गर्नुभयो र आज हाम्रो श्रोताले पनि
2: फुटबलसँग अलिकति इमोसनल ज्यादा हुन्छन् मान्छेहरू एकदमै एकदम ट्युनिङ पनि मिलाइदिनु भयो तपाईँले क्या त्यो मेन्टल हेल्थ र यो स्पोर्ट्सको कुरालाई पनि कहीँ न कहीँ जोडिदिनु भयो झन् राम्रो कुरा भयो
0: ल
1: यसमा मैले एउटा कुरा हाम्रो प्रकार खेलकुदसँगै उहाँले जर्नलिजम पनि गरिरहनु भएको
0: हुनाले
1: कुराहरू जोड्छु म यसमा कस्तो छ भनेपछि यो स्पोर्ट्सको कुराहरू इमोसनसँग एकदमै जोडेको हुन्छ यो यसमा भन्छ कि होइन खेल भनेको चाहिँ जित हार भन्दा पनि खेलमा गोलले भन्दा ठुलो साउन्ड चाहिँ के हुन्छ त्यो साइलेन्सको धेरै साउन्ड हुन्छ भनेर भन्छ टियर्सको साउन्डहरू धेरै हुन्छ भनेर भन्छ कि र पछिल्लोचोटि यो अहिलेको पछिल्लो जुन वर्ल्ड कप भइरहेको छ वर्ल्ड कपमा पनि के भन्छ भने चाहिँ मेन्टल हेल्थको लागि भनेर एकदमै धेरै कामहरू भइरहेको छ कि यो यसमा अझ धेरै हजुरले फर्दर कुराहरू कुनै बेला हेर्नुभयो भने यो रुममा चाहिँ कहिले कहिले के हुन्छ मेन्टली एकदम एक्जस्ट हुनसक्छ प्लेयरहरू अथवा चाहिँ क्राउडमा भएको कोही दर्शकहरू नै एकदमै एक्जस्ट हुनसक्छ भनेर यसपालिको वर्ल्ड कपहरूमा चाहिँ के हुन्छ सेन्सरी रुम भनेर चाहिँ के हुन्छ सेन्सरी रुम जुन चाहिँ अब के हुन्छ उनीहरूलाई चाहिँ के गाह्रो भएको अवस्थामा सेपरेट रुममा कतै लगेर राख्न सक्ने
0: त्यस्तो पनि छ
1: त्यस्तो भनेर चाहिँ प्र्याक्टिसहरू यसपालि चाहिँ फर्स्ट टाइम होइन त्यो कुराहरू गरिरहेको थियो अनि त्यो सँगसँगै चाहिँ यो सँगसँगै चाहिँ अरू कुराहरू जस्तै अब यो प्लेयरहरूको कन्ट्रीको ट्रान्सफरदेखि लिएर कन्ट्रीको आफ्नो नेम्सदेखि लिएर क्लबको ट्रान्सफरहरूदेखि लिएर त्यो सबै कुराहरूले गर्दाखेरि चाहिँ प्लेयरहरूमा पनि केही चिजहरू नआओस् मेन्टली डिस्टर्बेन्स नआओस् अथवा चाहिँ त्यहाँ हुने जुन चाहिँ दर्शकहरू हुन्छ उहाँहरूलाई पनि केही नआओस् भनेर सेक्रेट रूपमा त्यहाँ हटलाइन नम्बरहरू पनि प्रोभाइड गरिरहेको थियो कि जस्तै अहिले हाम्रो हटलाइनको कुराहरू गरिरहेको छ होइन त्यो मेन्टल हेल्थको लागि भनेर जस युथको मेन्टल हेल्थको लागि भनेर धेरै कुराहरू भएको छ वर्ल्ड कपमा पनि अहिले
2: एकदम राम्रो यो चाहिँ कस्तो पनि हुँदो रहेछ. अब डर साहबले यो भनेको कुरासँग जोड्दाखेरि चाहिँ प्लेयरहरूको त्यो फ्रस्ट्रेसन इमोसन्स भन्ने कुरा चाहिँ तपाईँको हामीले मेसीलाई पनि हेर्न सक्छौँ. मेसीको तपाईँको जुन एउटा एकदमै इजिप्टसँगको गेम पछि उहाँको इमोसन्स तपाईँको चाहिँ प्रस्फुटन मतलब भएको थियो नि, त्यो बाहिर नि बाहिर नि त होइन, त्यसपछि उहाँ कुनै पनि म्याचमा उहाँको देखिएको थिएन. त्यो म्याचमा चाहिँ उहाँको त्यो त्यो त्यो एक खालको के भने काहीँ न काहीँ मेन्टली उहाँमा पनि त्यो के हुन्छ नि, अब सायद हामी हार्यो कि क्या हो भन्ने मेन्टालिटीबाट जितेपछि उहाँको इमोसन्स पनि त निस्किएको थियो.
1: त्यो इमोसनहरू त्यो
2: मनपरी भावनाको कुराहरू छ.
1: त्यो सँगसँगै अर्जेन्टिनी फ्यानहरू सबैमा त्यस्तै छ नि त, हेरिरहेको छ नि त होइन. अब अहिलेको हिजोको म्याच पछि त जुन पछिको सेलिब्रेसन छ त्यसपछि त फिफाले पनि अब कारवाही गर्ने
0: कारवाही गर्नुपर्ने स्थिति आएछ,
1: स्थिति आएको छ भनेपछि त्यो भनेको त इमोसनलाई होला. आफ्नो ठाउँमा इमोसन छ, सबै कुराहरू छ राजनीति, आफ्नो ठाउँमा होला सबै कुराहरू छ, तर त्यो इमोसन होल्ड गर्न नसकेको भनेर त एउटा कारवाही गर्न खोजेको त्यही त भन्ने होइन.
2: त्यो इमोसन एक्सट्रिम जुनसुकै लेभलमा पनि तपाईँको स्पोर्ट्समा पनि एक्सट्रिमली तपाईँ अट्याच हुनुभयो भने त्यो इमोसन्सले एकदमै तपाईँलाई हुन्छ नि गाँझ्यो भने चाहिँ तपाईँको काहीँ न काहीँ त्यो प्रस्फुटन मतलब त्यो विस्फोट नै हुन्छ कि. हरेक चिजको चाहिँ एउटा लिमिटेसन चाहिँ हुन्छ नि, तपाईँले सपोर्ट गर्दा पनि एक लेभलसम्म एक तहसम्म गर्ने अनि यसलाई एज युजल लिन सक्नु पर्यो. हार जित भनेको त दुइटा पार्ट हो है. तपाईँ जित्दा जति खुसी हुनुहुन्छ हार्दा पनि तपाईँले त्यो चिजलाई पनि कन्ट्रोल गर्नुपर्छ. हार जित चाहिँ एकदम नेचुरल हो. गेम भनेको गेमको एङ्गलबाट मात्रै हेर्नुहोस्, तपाईँलाई इमोसन्समा मात्रै धेरै नजर्नुहोस् है
0: आजको समय पनि सकियो. थ्याङ्क यू भेरी मच प्रकाशजी. तपाईँ डाक्टर साहबसँग एकदम के भन्छ यो मेन्टल हेल्थ स्पोर्ट्ससँग पनि घाँस्यौँ हामी होइन, र स्पेक्टेटर्सको पनि स्थिति मेन्टल हेल्थ होइन इमोसन्सको कुरा गऱ्यौँ. तपाईँ दुवै
2: अहिले
1: त अब एकदमै जरुरी स्पोर्ट्स मेन्टल हेल्थ भनेर अहिले एकदमै जरुरी हो. जहिले हामी त अब कम्युनिटीकै मेन्टल हेल्थको कुराहरू गरिरहेछौँ, अवेरनेसको कुराहरू गरिरहेछौँ, तर वर्ल्ड वाइडमा चाहिँ अब के छ भने चाहिँ स्पोर्ट्स मेन्टल हेल्थको कुराहरू एकदमै धेरै छ कि होइन. त्यो प्रेसर हुन्छ त्यो
2: गर्नुपर्छ.
0: अब तपाईँको कार्यक्रम पनि ल्याउनु होला. आज डाक्टर साहब एकदम हट केक हुनु भएको छ. मलाई म नम्बर माग्नै माग्दै हुनुहुन्छ. नूतन भूषालजीले नम्बर माग्नु भयो, मैले दिइसकेँ. अरूले माग्नुहुन्छ भने दिउँला, तपाईँलाई दिउँला. डाक्टर साहब अब तपाईँसँग विदा लिँदै गर्दा डाक्टर साहबलाई आजको कुराकानी कस्तो लाग्यो, यो बिएबिएस कस्तो लाग्यो तपाईँलाई, ल भन्नु.
1: मलाई ओभरअल एकदमै रमाइलो लाग्यो होइन. नजिकै भएर म पाटन मेन्टल हस्पिटलमा यहाँ गर्छु, तर यहाँ वरिपरि हुँदा पनि अब यहाँसम्म आउनु पाइएको थिएन. संजोगवश आज यो विषयमा पनि अब यो फुटबलको कुरा पनि भयो, इमोसनको कुराहरू पनि गर्नु पाइयो. त्यो सँगसँगै चाहिँ अब यो मानसिक रूपमा चाहिँ विभिन्न परिस्थितिमा हाम्रो देश गुज्रिरहेको अवस्थामा पनि केही न केही अवेर गर्न पाइयो. अनि त्यो सँगसँगै देशमा भन्दा बाहिर जति पनि धेरै अडियन्सहरू हुनुहुन्छ उहाँहरू सुनिरहनु भएको छ, उहाँको केही कुराहरू सुन्नु पायो र केही कुराहरू सेयर गर्नु पायो. जस्तो एकदमै खुसी लाग्यो मलाई.
0: तपाईँको नम्बर म सबैलाई पास गरिदिन्छु, तर लिमिटमा भन्नु पर्यो. इन्डिभिजुअलको म जसले सोध्नुहुन्छ उसमा दिनु पर्यो, नभए तपाईँलाई भने जस्तो 1166 चाहिँ उहाँले कुनै अथवा आफ्नो नेपालको
1: नेपालभरिको हुनुहुन्छ भने त 1166 कल गर्नु सक्छ,
0: वा आफ्नो परिवारलाई भनेर कन्ट्याक्ट गरेर गरे पनि भयो, अथवा आफ्नो आफ्नो क्षेत्रको चाहिँ भनौँ न अब राजदूतावासलाई
1: लोकल कन्ट्याक्ट नम्बर होला उहाँहरूसँग, राजदूतावासले कुनै न कुनै नम्बरहरू प्रोभाइड गरेको होला,
0: अथवा मेन्टल हस्पिटलको चाहिँ वेबसाइटमा गएर तपाईँको नम्बर पाउन सक्नुहुन्छ. होइन त ल त मैले बिदा लिनै पर्यो. एउटा मिठो गीत राख्नु लागेको थिएँ तर गीतैको मौका छैन आज. कति कमजोर रहेछ यो भाग्य. ओके, दीप श्रेष्ठलाई मौका दिउँ है त. तपाईँ दुवैलाई धेरै धन्यवाद. विनोदको भाग्य चाहिँ कमजोरै रहेछ आजको लागि चाहिँ.
2: नमस्कार.

0: हजुर समय यति नै भयो आजको यो विषयमा, त्यसले गर्दाखेरि अब लागिहालौँ दैनिक समीक्षातर्फ।
1: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल असार 32 गते बिहिबार, आषाढ शुक्ल पक्ष द्वितीय तिथि, नेपाल सम्बत 1146, तदनुसार 16 जुलाई 2026। सुरु गरौँ नयाँ पत्रिका दैनिकको खबरबाट। धरापमा सातै प्रदेश सरकार, सुदूरपश्चिम र कर्णालीबाट भत्किन थाल्यो सातै प्रदेशमा रहेको काँग्रेस एमाले सत्ता, सहकार्य, नयाँ समीकरण र सरकार गठनका लागि दुवै दलले थाले नेकपा सहितका दलसँग संवाद, शीर्षक राखेर यो खबर छापेको छ। एमाले अध्यक्ष केपी ओली र काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले सात बुधे सहमति गरेर दुई वर्षदेखि प्रदेश सरकारहरूमा गर्दै आएको सहकार्य सुदूरपश्चिम र कर्णालीबाट भत्किन शुरू भएको छ। हिजो बिहानै कर्णाली सरकारका काँग्रेस मन्त्रीहरूले एमालेबाट मुख्यमन्त्री रहेका यमलाल कर्णेललाई राजीनामा बुझाएकामा सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री रहेका कमलबहादुर शाहले एमालेका मन्त्री बर्खास्त गर्नुभएको छ। गठबन्धन भत्काउन शुरू भएसँगै दुवै दलले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग सहकार्यका लागि समानान्तर रूपमा छलफल पनि थालिसकेकोले साथै प्रदेशमा नयाँ समीकरण भन्ने देखिएको छ। काँग्रेस र एमालेको सहकार्य भत्किँदा नयाँ समीकरणका लागि नेकपा निर्णायक छ। संघदेखि प्रदेश सरकारसम्म आलो पालो सत्ता समीकरण चलाउने गरी ओली र देउवाले 17/7/2081 सात बुधे सहमति गर्नुभएको थियो। दुई दलबीच 20 महिनामा केन्द्रमा आलो पालो सरकारको नेतृत्व फेर्ने र प्रदेशहरूमा पनि त्यस अनुसार नै सहकार्य गर्ने समझदारी भएको थियो। तर संघमा ओलीको नेतृत्वमा बनेको सरकारलाई गत वर्ष भदौमा जेएनजी आन्दोलनले विस्थापन गरेको थियो। प्रदेशमा भने दुई दलकै सहकार्य चलिरहेकोमा पुरानो सहमति अनुसार हाल नेतृत्व फेरबदल गर्नुपर्ने समय आएपछि तिक्तता बढेको हो। काँग्रेस एमाले समीकरण भत्किए मधेस बाहेकका प्रदेशमा नेकपा निर्णायक बन्न सक्छ। कोशीमा 92 जना सदस्य छन्, बहुमतका लागि 47 जना चाहिन्छ। एमालेको 40, काँग्रेसको 29, नेकपाको 17, राप्रपाको 4, जसपा नेपालको 1 छ। नेकपा र एमाले मिल्दा सहजै बहुमत जुट्छ, काँग्रेस र नेकपा मिल्दा एक सिट कम हुन्छ। मधेसमा 101 सदस्य प्रदेश सभा छ, बहुमतका लागि 51 जना चाहिन्छ। एमाले र नेकपा मिल्दा 12 सिट कम हुन्छ, काँग्रेस र नेकपा मिल्दा 14 सिट कम हुन्छ। बागमतीमा 104 सदस्य छन्, बहुमतका लागि 53 सदस्य चाहिन्छ। एमाले र नेकपा मिल्दा 3 सिट कम हुन्छ, काँग्रेस र नेकपा मिल्दा सहजै बहुमत पुग्छ। गण्डकीमा 59 सदस्यीय प्रदेश सभा छ, जहाँ बहुमतका लागि 30 जना चाहिन्छ। एमाले र नेकपा मिल्दा 1 सिट कम हुन्छ, काँग्रेस र नेकपा मिल्दा सहजै बहुमत पुग्छ। त्यस्तै लुम्बिनीमा 83 सदस्यको प्रदेश सभा छ, बहुमतका लागि 42 जना चाहियो। एमाले र नेकपा मिल्दा 1 सिट कम हुन्छ, काँग्रेस र नेकपा मिल्दा 3 सिट कम हुन्छ। कर्णालीमा 40 सदस्य प्रदेश सभा छ, बहुमतका लागि 21 जना चाहिन्छ। एमाले र नेकपा मिल्दा सहजै बहुमत पुग्छ, काँग्रेस र नेकपा मिल्दा पनि सहजै बहुमत पुग्छ। त्यस्तै सुदूरपश्चिममा 51 सदस्य मध्ये 26 जना भए बहुमत पुग्छ, जहाँ नेकपा र एमाले मिल्दा सहजै बहुमत पुग्छ र काँग्रेस र नेकपा मिल्दा पनि सहजै बहुमत पुग्छ। काँग्रेस महामन्त्री गुरुराज घिमिरेले कोर्स करेक्सन गरेर एमालेसँग मिलेर जाने सम्भावना अब झिनु मात्रै बाँकी छ भन्नुभएको छ। एमाले उपमहासचिव लेखराज भट्टले काँग्रेसको पछिल्लो कदमले अब मिल्न सकिन्छ कि सकिन्न टुङ्गो छैन भन्नुभएको छ। अनि नेकपाका प्रवक्ता प्रकाश ज्वालाले काँग्रेससँग मात्र होइन एमाले र मधेस केन्द्रित दलहरूसँग पनि छलफल भइरहेको छ भन्नुभएको छ। प्रदेशहरूमा सरकार भत्किने सम्भावना बढेर गएको छ, यो खबर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। सिंहदरबारमै खाने बस्ने मन्त्रीको व्यस्तता, मन्त्रालय को खाना बनाइरहेका नवप्रवर्तन मन्त्री पुन दैनिक करिब 30 जनासँग छलफल गर्नुहुन्छ। शून्यबाट सुरु भएकाले निष्कर्षसम्म पुग्न समय लाग्छ, थोपा थोपा आविष्कार जोडेर देशलाई नवप्रवर्तनमय बनाउने हाम्रो लक्ष्य हो भन्नुभएको छ। सुकुम्बासी व्यवस्थापनका लागि विपक्षी दलले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्, यो खबर पनि नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। विपक्षी 4 दलले सुकुम्बासीको व्यवस्थापनका लागि साझा धारणा बनाउन सार्वजनिक महत्वको प्रस्ताव ल्याएका छन्। वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्बा तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा छलफल गराउन भन्दै काँग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिले हिजो संसद सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। संविधान, कानून र मानवाधिकारका मान्यता अनुरूप भूमिहीन तथा सुकुम्बासी नागरिकको संरक्षण र दिगो पुनर्स्थापनाका विषयमा सदनमा छलफल गर्न आवश्यक रहेको सूचनामा उल्लेख छ। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन समाधान गर्नुपर्ने विषय सत्तापक्ष, प्रतिपक्ष लगायत सबै राजनैतिक दलहरूको साझा जिम्मेवारी र दायित्वको विषय भए पनि पछिल्लो समय सरकारको रवैयाका कारण जटिल बन्न पुगेको यो विषयलाई हल गर्न फेरि पनि सरकार र दलहरूबीच साझा दृष्टि र साझा कार्ययोजना निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव ल्याएका छौं विपक्षी दलहरूले भनेका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बी प्रस्तावक रहेको यो प्रस्तावमा एमालेका ऐनबहादुर महर, नेकपाका युवराज दुलाल र श्रम संस्कृतिका आर्यन राई समर्थक हुनुहुन्छ। यो खबर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले सरकारको बैठङ्गी कार्यशैली आफैलाई गल्पासो शीर्षक राखेर खबर छापेको छ। दुई तिहाईको बलियो सरकारलाई जवाफदेही पारदर्शी र संविधान सम्मत बनाउनका लागि खबरदारी गर्ने काम अब प्रतिपक्षको मात्र रहेन। सरकारका बेढंगका निर्णय र काम कारवाहीप्रति सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू औंला ठड्याउन थालेका छन्। प्रधानमन्त्रीद्वारा नै देश बनाउने टोलीका रूपमा प्रचारितका बेढंगी र हचुवाका काम कारवाहीप्रति नागरिक तहमा असन्तुष्टि बढ्न थालेको छ। विशेष गरी पछिल्लो समय मीडिया हाउस अगाडि गाडी तेर्स्याएको विषयलाई लिएर सरकारको आलोचना भएको छ। फेरिदै सातै प्रदेशको सत्ता समीकरण कांग्रेस एमाले सहकार्य दरापमा शीर्षक र आयोजना सम्पन्न हुँदासम्म 52.99 अर्ब रुपियाँ राज्यले खर्च गर्नुपर्ने देखिएको छ। यो आयोजना अन्तर्गत बाँकेको राप्ते सुनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरेर 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण शुरू गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट 33,766 हेक्टर र पूर्वी मूल नहरबाट करिब 9,000 हेक्टर जग्गामा सिंचाई सुविधा पुर्याउने लक्ष्य छ। 64 सालमा स्वीकृत पहिलो गुरु योजना अनुसार 12.80 अर्ब रुपियाँ लागतमा आर्थिक वर्ष 70-71 आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। आयोजना निर्माणकै क्रममा सरकारले थप 9,000 हेक्टर क्षेत्रमा नहर बनाउने गरी पूर्वी मूल नहर निर्माण लगायतका अन्य संरचना थप गरियो। आर्थिक वर्ष 71-72 संशोधित स्वीकृत गुरु योजनाले 25.2 करोडमा 76-77 आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो। संशोधित गुरु योजनाको लक्ष्य अनुसार आर्थिक वर्ष 76-77 पनि आयोजनाले पूर्णता पाएन। पछिल्लो पटक 79 स्वीकृत गुरु योजना अनुसार आयोजनाको सम्पूर्ण काम 52.89 अर्ब रुपियाँ लागतमा आर्थिक वर्ष 89-90 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नागरिकको यो खबर। एमालेसँग सत्ता सहकार्य तोड्दै कांग्रेस, कर्णालीमा कांग्रेस मन्त्रीको सामूहिक राजीनामा, सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त शीर्षक राखेर नागरिक अर्को खबर पनि छापेको छ। शेयर बजार सरकारसँग सशंकी शीर्षकमा अर्को खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। दिलीप पौडेलको भाइलाइनमा अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको शेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि शेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निराश छन्। नेप्सेमा हरियो झण्डा देखिनेको साटो निरन्तर रातो सिग्नल देखिएको छ। लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसक्दा बजार उँभो लाग्न सकेको छैन। करिब 2/3 बलियो सरकार बनेपछि शेयर लगानीकर्ताले करिब 5.5 खर्ब रुपियाँ गुमाएका छन्। बजार निरन्तर ओह्रालो लागेको र लगानीकर्ता आन्दोलित भएपछि सत्तारूढ दलका सांसद पनि शेयर बजारप्रति चिन्तित देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भूषालले हिजो प्रतिनिधि सभाको बैठकमा पछिल्ला 100 दिनमा शेयर बजारमा करिब 5 खर्ब रुपियाँ खरानी भएको बताउनुभयो। नीतिगत अस्थिरताको चक्रव्यूहका कारण ठूला लगानीकर्ता त्रसित छन्। भूषालले भन्नुभयो, बजारमा नीतिगत स्थिरता कायम गरेर लगानीकर्ताको विश्वास फर्काउनुपर्छ। शेयर बजारको विषयमा सत्ताधारी सांसदबाटै सरकारको आलोचना शुरू भएको छ। सांसद भूषालले भन्नुभयो, दैनिक 11-12 अर्ब रुपियाँसम्म कारोबार हुने शेयर बजार अहिले 3-4 अर्ब रुपियाँमा सीमित छ। भूषालले भने जस्तै बालेन्द्र शाह नेतृत्वमा सरकार बने यता शेयर बजार निरन्तर ओह्रालो लागेको छ। सरकारसँग लगानीकर्ता अर्थात् शेयर बजार सशंकित देखिएको छ। रासोपा नेतृत्वको बलियो सरकार बनेदेखि बजार निरन्तर ओह्रालो लाग्दा लगानीकर्ताले करिब 5.5 खर्ब गुमाएका छन्। नागरिकको यो खबर। कान्तिपुर दैनिकले बैंकमा पैसाको थुप्रो बढेको बढी, सुस्त आर्थिक गतिविधि, बढ्न नसकेको बजारमा 42% मात्र क्षमतामा उद्योग सञ्चालन र उकालो लाग्न नसकेको शेयर बजारले कर्जा प्रवाह बढेन शीर्षक राखेर खबर छापेको छ। यज्ञ बजाडेको भाइलाइनमा चालू आर्थिक वर्ष सकिने एक साता मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थामा 15.60 खर्ब रुपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिटेन्सका कारण निक्षेप चुलिएकाले चालू वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढेको देखिन्छ। बढ्न नसकेको बजारमाग, सुस्त आर्थिक गतिविधि, 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन भइरहेको, उकालो लाग्न नसकेको शेयर बजार लगायतका कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी थुप्रिएको जानकार बताउँछन्। पछिल्ला 3 वर्ष तरलता बढी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा करिब 15.60 खर्ब रुपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ।
0: हजुर आजको लागि समय यति नै भयो आदरणीय श्रोताहरू, मलाई बिदा दिनुहोस्, नमस्ते, शुभ दिन।
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: फ्लाइ बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
4: मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल केन्द्रीय समितिले सरकारसँग वार्ता गर्न 6 सदस्यीय समिति बनाएको छ। संगठनका अध्यक्ष अवधेश कुशवाहाको अध्यक्षतामा बनाइएको वार्ता समितिमा मनोज कुमार पासवान, रिजन राणा मगर, लक्ष्मी घिमिरे, किरण परियार र संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्यहरू हुनुहुन्छ। सदस्य नवीनका अनुसार सरकारले निर्धारण गर्ने ठाउँ र समयमा वार्ता गर्ने निर्णय भएको छ। उनीहरूसँग वार्ता गर्न गृहमन्त्री सुदन गुरूङ 3 दिनदेखि बारामा हुनुहुन्छ। हिजो सरकार र मिटर ब्याज पीड़ित बीच मस्यौदा तयार भई गृहमन्त्री सुदन गुरूङले मुख्य सचिव गोविन्द कार्कीलाई कानूनी रूप दिन मस्यौदा पठाउनु भएको थियो। पीड़ितहरू 6 बुँदे माग राख्दै आन्दोलनका लागि जनकपुरदेखि काठमाडौँसम्म पैदल यात्रामा निस्किएपछि सरकारले तत्कालीन सरकारका पालामा बनेका 3 आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। तर मिटर ब्याज पीड़ित समितिले उक्त प्रतिवेदनको कार्यान्वयनको कुनै अर्थ नरहेको बताउँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा महिला उद्यमीहरूसँग आज भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। भेटमा शाहले महिला उद्यमीका उत्पादित वस्तु पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण मिलाउने बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा महासंघका प्रतिनिधिहरूले निर्धक्कसँग काम गर्न सक्ने व्यवसाय मैत्री वातावरण हुनुपर्ने माग गरेका छन्। यस्तै वस्तु तथा सेवालाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम र व्यापार मेला तथा प्रदर्शनी आयोजना हुनुपर्ने उनीहरूको भनाई छ। वास्तविक महिला उद्योगीले वित्तीय सहुलियत नपाएको गुनासो गर्दै उनीहरूले यो सुविधा गाउँ गाउँसम्म पुर्याउन दायरा विस्तार गर्न र पुँजी अभावमा सपना नमरोस् भनी ढितोको वैकल्पिक व्यवस्था मिलाउन माग गरेका छन्। महासंघले ल्याएको म उद्यमी ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई स्वीकार गर्दै प्रधानमन्त्री शाहले यो ब्रान्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयले विदा स्वीकृत नगराइकनै 60 दिनभन्दा बढी गयल हुने 23 स्वास्थ्य कर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै गयल हुनुको चित्तबुझ्दो कारण नदिएमा स्वास्थ्य सेवा ऐन अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले उनीहरूलाई 15 दिनभित्र सफाई पेश गर्न भनेको छ। वीर अस्पताल, क्षयरोग निवारण केन्द्र, क्षयरोग नियन्त्रण केन्द्र, टेकु अस्पताल, कान्ति बाल अस्पताल र आयुर्वेद चिकित्सालयका 23 कर्मचारी कार्यवाहीको दायरामा परेका हुन्। स्वास्थ्य सेवाका 9 तहका रेडियोलोजिस्ट डाक्टर अमित रौनियार र पेडियाट्रिक सर्जन डाक्टर मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट र स्टाफ नर्स विदा स्वीकृत नगराइकनै गयल भएको पाइएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नभएका सिपमूलक तालिम सञ्चालन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले तालिम कार्यक्रमलाई श्रम बजारको आवश्यकता र उत्पादनशील रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। सीमादरबारमा रहेको मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा उहाँले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यले सञ्चालन हुनुपर्ने बताउनुभयो। शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको मुख्य जिम्मेवारी शिक्षा र प्राविधिक प्रशिक्षण दिनु भए पनि श्रम मन्त्रालय अन्तर्गतका तालिम कार्यक्रमको प्राथमिक लक्ष्य रोजगारी सिर्जना र श्रम बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन रहेको मन्त्री यादवको भनाई छ। विगतमा लागू गरिएका कार्यविधिमा निजी क्षेत्र तथा तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता र अपनत्व नहुँदा बजेट कार्यान्वयनमा चुनौती देखिएको मन्त्री यादवले बताउनुभयो। ठेक्का प्रणालीबाट कर्मचारी भर्ना गरेर करार अस्थायी र ज्यालादारी कर्मचारी हटाउने योजनाबाट सरकार पछि हटेको छ। सरकारी योजना लागू नहुने भएपछि सीमादरबार केन्द्रित करार कर्मचारीको आन्दोलन पनि रोकिएको छ। प्रधानमन्त्री सचिवालय र आन्दोलनरत करार कर्मचारी बीच हिजो सहमति भएपछि आन्दोलन रोकिएको सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी संघर्ष समितिका उपाध्यक्ष जितेन्द्र मिश्रले जानकारी दिनुभएको छ। मिश्रका अनुसार तत्काल आउटसोर्सिङ रोकिने, करार ज्यालादारी र अस्थायी कर्मचारीको जागिरलाई निरन्तरता दिने, उनीहरूलाई महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सहमति पनि भएको छ। उनीहरूले सेवा छाड्न चाहे उपदान दिने तर 58 वर्ष पूरा गरेका कर्मचारीको भने जागिर निरन्तर नहुने सहमति भएको छ। करार कर्मचारीसँग भएको सहमति भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु हुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाजमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नु तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज च्याउन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन

त दर्शकहरु कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान मैले एचबी सुनारको शब्द संगीत अनि एचबी सुनार र मन्जु उपसनाको स्वरमा रहेको एउटा सुमधुर गीतबाट गरिसकेको छु र कार्यक्रम स्वर्णिम संगमको बसाईको ढोका मैले मन्जु उपसना र एचबी सुनारको स्वरमा रहेको गीतबाट गर्दै गर्दा यहाँलाई जानकारी गराउन चाहन्छु श्रोताहरू, भोलि शुक्रबारको कार्यक्रम स्वर्णिम संगम भने गायिका मन्जु उपसनालाई मैले अतिथिको रूपमा आमन्त्रण गरेकी छु र सायद उहाँको आगमन हुनेछ र भोलि भने उहाँको गीत संगीत र उहाँको साङ्गीतिक यात्राको बारेमा हामी कुराकानी गर्नेछौँ। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 32 गते असार शुक्ल द्वितीय तिथि बिहार, नेपाल सम्बत 1146 तदनुसार आज जुलाई महिनाको 16 तारिक सन 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि मौसममा बदलाव देखेको छ। देशका केही भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो थियो मौसमको जानकारी र सूर्योदय नेपालमा 5:18 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:01 जाँदा हुँदैछ र मौसमको र समय सूर्योदयको पनि जानकारी पश्चात श्रोताहरू पक्कै पनि यहाँहरूले हिजो भएको इङ्ल्यान्ड र अर्जेन्टिना बिचको सेमी फाइनल त पक्कै पनि हेर्नुभयो होला, सबैले अपेक्षा पनि गर्नुभएको थियो होला, आशा पनि गर्नुभएको थियो होला। यसपालि इङ्ल्यान्डले भनौँ अर्जेन्टिनालाई हराएर फाइनलमा प्रवेश गर्नेछ भनेर करिब करिब खेलको अन्तिम मिनेटतिरसम्म त इङ्ल्यान्डको अग्रता रहेको थियो, सबैजना खुसी नै हुनुहुन्थ्यो होला, तर 7 अन्तरालमा अर्जेन्टिनाले 2 लगाए पश्चात इङ्ल्यान्ड अब फाइनलबाट चाहिँ पर पुगेको छ। यद्यपि अब तेस्रो हुनको लागि पनि फ्रान्ससँग खेल्दैछ।

हामी कामना गरौँ, अवश्य पनि फ्रान्सलाई परास्त गर्नेछ र खेलकुद हो, कहिले जितिन्छ कहिले हारिन्छ। त्यही भएर पनि म यतिखेर भने एउटा यस्तै गीत राख्न चाहन्छु, जित्नेहरूको मात्र इतिहास लेखिँदैन, हार्नेहरूको पनि इतिहास लेखिन्छ। अहिलेलाई भने म गीतकार टेक तामाङले लेख्नुभएको यही गीत राख्न चाहन्छु। यहाँहरू माझमा फुटबलको माहौल छ र यसमा स्वर रहेको छ सत्यराज आचार्यको, सङ्गीत राजकुमार बगर खुराएको छ।

जित्नेहरूको पनि यो गीत राखेँ भने हरुमाझमा गीतकार टेक तामाङले लेख्नुभयो गीत सत्यराज आचार्यको स्वरमा र अब नि श्रोताहरू यो बसाई कार्यक्रम षडिम सङ्गमको आजको बसाईको बारेमा जानकारी दिने बेला भइसकेको छ र आदरणीय श्रोताहरू आज बिहिबार बिहिबारको षडिम सङ्गम स्रष्टा सर्जक र शिल्पी मनहरूसितको बसाई कार्यक्रम षडिम सङ्गम सिर्जना वाटिका जहाँ स्रष्टाका नयाँ मौलिक कलात्मक र अर्थपूर्ण विचारहरू आज यो बसाईमा म राख्नेछु कल्पना अनुभूति र भोगाईको माध्यमबाट जन्मेका सिर्जनाहरू कार्यक्रम षडिम सङ्गम सिर्जना वाटिकाको खुराक रहनेछ र साथमा सुमधुर गीत सङ्गीत र गजलहरू पनि म यहाँहरू माझमा राख्दै जानेछु र बिएबिएस गोर्खा रेडियो तपाईँ पनि सुन्दैनुहुन्छ भने यहाँहरूले पनि जोडिन सक्नुहुन्छ र तपाईँले पनि आफ्ना प्रतिक्रियाको अलावा आफ्ना सिर्जनाहरू लेखेर पठाउन सक्नुहुनेछ र तपाईँका सिर्जनाहरू प्राप्त हुने साथ म कार्यक्रम षडिम सङ्गम सिर्जना वाटिकाको व्यवसायमा समेट्दै जानेछु। बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा जोड्नको लागि एउटा सुमधुर गीत राखिहाल्छु। यति बेला भने म हरिदत्त फुलाराले सङ्गीतबद्ध गर्नुभएको एउटा गीत राख्न चाहन्छु गायिका कला च्याम्जुङको स्वरमा। कला च्याम्जुङ यति बेला बेलायततिरै हुनुहुन्छ। केही महिना अगाडि नेपाल आएको वखत उहाँले केही गीतहरू रेकर्ड गराएर फर्काउनु भएको थियो र ती गीतहरू मध्येको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु मलाई माया नगरिनी हुन्छ तिमीले। अहिलेलाई भने यही गीत यहाँहरू माझमा र गीत पश्चात भने हामी कार्यक्रमको दोस्रो खण्डमा चाहिँ प्रतिक्रियाहरू समेट्नेछौँ तर पहिलो खण्डमा भने चाहिँ स्रष्टाका सिर्जनाहरूलाई नै समेट्नेछौँ र सिर्जनाहरू लेख्दै जानुहोला भन्न चाहन्छु। बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम षडिम सङ्गममा सृजनाहरू त म राख्ने नै छु तर यति बेला भने कला च्याम्जुङको स्वरमा रहेको एउटा सुमधुर गीत यहाँहरू माझमा राखिहाल्छु।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: BFBS गोर्खा रेडियो।
2: कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु र आदर श्रोताहरू, आज बिहिबार, बिहिबारको स्वर्णिम संगम स्रष्टा सर्जक अनि शिल्पी मानवसितको बसाई पनि हो र भने म यो बसाईमा स्रष्टाका सृजनाहरूलाई समेटिहाल्छु र आज मैले प्राज्ञ कवि गीतकार श्रवण मुकारुङको कविता सङ्ग्रह विषय नगरजीको बयानको यो आवरण तस्विर पनि राखेको छु र आजको बसाईको उठान भने म कवि श्रवण मुकारुङको यही बहुचर्चित कविताबाट गर्न गइरहेछु। विषय नगरजीको बयान। मालिक, म यो गोर्खा राज्यमा 250 वर्ष पछि बौलाए। मालिक, म यो गोर्खा राज्यमा 250 वर्ष पछि बौलाए। मेरो टाउको फन फनी घुमिरहेछ जमिन आकाशतिर, आकाश जमिनतिर भइरहेछ। आँखा तिरमिर तिरमिर भएर हजुरको शिर 10 ओठा देखिरहेछु। खोइ मेरो पैतला कहाँनिर छ, खोइ मेरो पैतला कहाँनिर छ, कहाँनिर छ विषय नगर्सी। मालिक, म बौलाए। मैले त महाराजको सेवा गर्नुपर्ने, इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझो हुनुपर्ने, 250 वर्षपछि आज के भयो मलाई? यो विषयलाई दशा लाग्यो। मालिक, म बौलाए। नाथे मेरी स्वास्नी न हो मारिएकी, नाथे मेरी छोरी न हो बलात्कृत भएकी, नाथे यो विषयको झुप्रो न हो जलाइएको, यतिमै यो विषय उफ्रिनु पर्ने? ठिक्क विषय, म बौलाए। मालिक, म बौलाए। मेरो हात भाँचियो, अब म हजुरका भारदारहरूलाई लभेदा सिउन सक्दिन। नरसिङ्गा फुक्न, सनाई बजाउन अथवा कुनै मङ्गल गान वा मृत्यु गीत गाउन सक्दिन। मेरो खुट्टा भाँचियो, मेरो खुट्टा भाँचियो, अब म हजुरको राज्यको पहरा गर्न सक्दिन। मेरो दिमागै ठिकमा छैन, अब म ठिकले बोल्न सक्दिन। मालिक, म बौलाए। मालिक, यो गोर्खा राज्य अघि उभिएका हिजोका ती अग्ला अग्ला पहाडहरू आज कसरी यस्तरी होचा होचा भए? हिजोका ती सग्ला र कलकलाउँदा यहाँका मानिसहरू आज कसरी यस्तरी खुनी र कुरूप भए? यो दरौदी किन उल्टो बगेको देख्छु? यो दरबारै किन खण्डर जस्तो देख्छु? म बौलाए। मालिक, म बौलाए। मालिक, हजुरको तरबारले टाउको काट्छ कि फूल? भ्रममा परे म। हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे? भ्रममा परे म। यस राज्यलाई प्रजाले बनाए कि राजाले? भ्रममा परे म। 250 वर्षदेखि म तपाईँ समक्ष छु। मालिक, म कसरी आतंककारी हुन सक्छु? म केवल बौलाए। मालिक, बौलाए। हो, मैले मालिकको दिव्य उपदेश पालन गरिन होला, रक्सी खाएर यो देश मैले पनि आर्जेको हुँ भने होला, भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भने होला, मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाए होला, बौलाएपछि मैले मेरै भगवानलाई पनि गाली गरे होला। मालिक, मान्छे बौलाएपछि आफैसित पनि न्यु खोज्दो रहेछ। 250 वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा 10 सन्तानहरू कहाँ पुगे? मैले खोज्न चाहेको होला मेरा औलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्सायो। तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठाने होला। मालिक, यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु, म कसरी अराष्ट्रिय हुन सक्छु? म साँच्चै बौलाए। मालिक, साँच्चै बौलाए। मेरो टाउको फन फनी घुमिरहेछ, जमिन आकाशतिर, आकाश जमिनतिर भइरहेछ। आँखा तिरमिर तिरमिर भएर हजुरको शिर 10 वटा देखिरहेछु। खै मेरो पैताला कहाँनिर छ, कहाँनिर छ विषय नगर्छी मालिक, म बाहुलाए मालिक, म बाहुलाए। कवि श्रवण मुकारुङको अत्यन्तै यो बहुचर्चित विषय नगर्चीको बयान कविता राखे। यो कविता 62-63 जनआन्दोलनताका निकै नै चर्चित कविता पनि हो। यहाँ एउटा शिल्पीले देशको एकीकरणमा गरेको आफ्नो योगदान अनि यो देश चलाउने ठेकदारहरूले जस्तै उनले पनि देशको लागि गरेको त्यो सानो सहयोग आज त्यही सहयोगको अंश त खोजेको भन्दिन तर अस्तित्व खोजेको कविता थियो। यो कविताको लागि म प्राज्ञ कवि श्रवण मुकारुङलाई धेरै धेरै धन्यवाद दिँदै गर्दा अर्का कवियात्री शर्मिला अधिकारीले कनेक्टिकट USAबाट पठाउनु भएको कविता पनि म राखिहाल्छु। सर नमस्कार, कविता पठाए है, समय छ भने वाचन गरिदिनु होला भनेर लेख्नु भएको छ। रहर शीर्षकमा लेख्नुहुन्छ शर्मिला अधिकारी। एक दिन त मेरो पनि पुरा होला रहर, घर छोडी हिँडेको थिए पुरा गर्न सहर। एक दिन त मेरो पनि पुरा होला रहर, सहरको झिलिमिलीमा कथा अल्मलिए, अपरिचित सहरको भिडमा म हराए, रातैभरि निन्द्रा भन्दा जिम्मेवारी ओढे, रहरहरू समयसँग अदल बदल गरे, घर टाडियो ठेगाना फेरियो, थाहै नपाई बित्यो जोभन, गुक्क गुक्क रुन थाले, सम्झिए त्यो बालापन, कति बिहान आँसु लुकाई भौतारिँदै डुले, थाकेका यी तन मन वचन मौनतामा बिसाई हिँडे, सपना देखे जस्तो रहर पुरा गर्न सजिलो रहेनछ, जिन्दगीलाई बचाइ राख्ने हो भने बाँचेकै छु भन्दै पटक पटक मर्नु पर्दो रहेछ, अनि बल्ल बुझे जीवन आफूले चाहेको सबै कुरा पाउनु होइन रहेछ, पाएको कुरा गुमाएर हिँड्न सक्नु पनि जीवन रहेछ, गन्तव्यविहीन यात्री जस्तै भौतारिँदै हिँड्दा मलाई रहरको सहरले रुन नपर्ने कला सिकायो, हाँसिरहन पर्ने बाध्यताको अर्थ बुझायो, आफ्नै पीडालाई छोपेर म ठिक छु भन्ने एउटा वाक्यभित्र लुकाउन सिकायो, आज म जहाँ छु त्यो मेरो गन्तव्य थिएन, आज म जहाँ छु त्यो मेरो गन्तव्य थिएन, किनकि हारले मलाई धेरै पटक हराउन खोज्यो तर आत्मसमर्पणसँग परिचय कहिले गरिन, तर पनि म थाकेको छैन, मलाई थाहा छ रातले कहिले सूर्योदयलाई रोकेको इतिहास छैन, सङ्घर्षले ढिलो हिँडाउला तर योग्य यात्रीलाई गन्तव्यबाट फर्काएको छैन, त्यसैले आज पनि झिनो आशाको टुकी बालेर दुई हतेलीले छेकेको छु, निभ्न दिने छैन विश्वास छ, एक दिन मेरो आँसुहरूले हाँसो भेट्नेछन्, आफ्नो अर्थ खोज्नेछन् र सहरको रिमझिममा अल्झिएको मेरो रहर पुरा गर्नेछन्। अन्तमा यदि कहिले पुस्तकका पाना पल्टाएर मेरो कविताको अन्त्य पढ्ने अवसर मिल्यो भने बीचको अध्यायहरू पनि पढिदिनु, त्यहाँ मेरा जीवन भेट्नुहुनेछ, रहरहरू पुरा गर्न सहर हिँडेको मैले, मेरो हरेक मुस्कानको मूल्यमा कति अनिदा रातहरू बेचेका थिए, कति आँसुहरू बगाएका थिए, सहरमा रहर पुरा गर्ने आशामा आशाको जिन्दगी जिउन सिक्दै गर्दा कयौँ दिनसँग रातहरू साटेका थिए, कयौँ दिनसँग रातहरू साटेको थिए। कनेक्टिकट USAमा रहेकी कान्छी छोरी अर्थात् शर्मिला अधिकारीको यो कविता राखे रहर। वास्तवमा एउटा रहर पुरा गर्न मान्छेले कयौँ चोटि हन्डर खानु पर्दछ र हिम्मत नहारी अघि बढ्ने भने त्यो रहरले कुनै न कुनै समय गन्तव्य अवश्य भेटाउनेछ भन्ने एउटा सुन्दर कविता राखे मैले शर्मिला अधिकारीको कलमबाट। उहाँलाई धन्यवाद दिँदा हो भने म श्रवण मुकारुङले लेख्नुभएको एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु, पवित्र सुब्बाको स्वरमा। सङ्गीत यसमा रहेको छ शान्तिराम राईको, तिमी तारे भीर मत लहरा।

0: हजुर आदरणीय श्रोताहरू, प्राज्ञ कवि श्रवण मुखारुङको शब्द रचना अनि गायिका पविता सुब्बाको स्वरमा रहेको यो गीत राखे बेबेस गोर्खालीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सिङ्गम सिर्जना वाटिकामा र फेरि पनि रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज बिहिबार र बिहिबारको स्वर्णिम सङ्गम विशेष गरी श्रेष्ठ सर्जक अनि शिल्पी मनहरूको सृजनाहरू फुलाउने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिका। यही जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका श्रेष्ठका सृजनाहरू राख्ने क्रममा अब नै म कवि यहाँ एउटा अत्यन्त सुन्दर कविता कवि सुदय निरौला लेख्नु भएको छ, बुढी आमाहरूको साँझ भनेर लेख्नुहुन्छ कवि उदय निरौला। बुढी आमाहरूको साँझ, पिरामिड जस्तो उभिएको अतीत, नदी जस्तै बगिरहेको आँसुहरू, निमोनिया पसेको विनाश लाइनको मजेरी वर्षे झरी र गोदोली टाँसेको बुढी आमाहरूको निधार, अनि परेड खेलिरहेका भालुबासका झाङहरू, जुम्रा परेको घरको छानो, तप तप बाफिएको अगेनो, थुप्रेको डङ्गुर खरानी र अलिकति फर्सीको मुन्टा, धुनको म्याराथुन र अलिकति मकै, नाम्लोको चित्र कुदेको निधार, सिकुवामा किच्च पल्टिएको ढिकी, तरुनी वैश्य भागेपछि बसन्त एक्लि बुढी आमाहरूको बुढ्यौली, आराम लिन नपाएका आमाहरूका फोक्सोहरू, ती हाम्रा सनातन आधुनिक गाउँहरू, थिए होलान् उम्दा लक्ष्यहरू, वयसको आगामा बास बसेका बासी इच्छाहरू, सपना देखाएर आउने लाहुरेहरू, एकनाश गोदौलीसँगै घुमिरहन्छन् साँझहरू, बुढौली र एकाकी पनि हुँदो रहेछ अघि, युवती खोला सोच्दै झरिरहेछ, उही आमाहरूको घर आँगनको बाटो, तल धेरै तल महासागरतिर, तल धेरै तल महासागरतिर। बुढी आमाहरूको साँझ, उदय निरौलाको कलमबाट लेखेको यो कविता राखे। उमेर ढल्किँदै गए पश्चात सबै चिजहरू पर टाढा टाढा हुन्छ, अघि नै पनि पर भइदिन्छ, केस फुल्न थालेपछि ढिकी जातो सबै पर पर भइदिन्छ। यो सुन्दर कविताको लागि कवि उदय निरौलालाई धन्यवाद दिँदै यति बेला भने नर्थ क्यारोलिना युएसएबाट एनपी परदेशीजी लेख्नुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिराख्नु भएको छ, उहाँको मुक्तक पढिहाल्छु। लेख्नुहुन्छ एनपी परदेशीजी, लहै आसिङ आज त बिहिबार, बिहिबारको स्वर्णिम सङ्गम सिर्जना बाटिका सुन्दै गर्दा मलाई कता कता हिजो तपाईँले फ्यामिली कनेक्टिङमा राखेको माना पाथीको तस्विरले दिमागमा एक किसिमको तरङ्ग ल्याइदियो, अनि यो रेडियो सुन्दै गर्दाखेरि एउटा सिर्जना कसो पो नलेखौँ भनेर लेखेर पठाएको छु, यसो मिलाएर पढिदिनु होला भन्नुभएको छ। उहाँ लेख्नुहुन्छ एनपी परदेशीजी, नर्थ क्यारोलिनाबाट हुनुहुन्छ। हराउँदै गएको छ अब त माना र पाथी, जसरी टाढा हुँदैछ सञ्जालभित्र साथी, हराउँदै गएको छ अब त माना र पाथी, जसरी टाढा हुँदैछ सञ्जालभित्र साथी, कृत्रिम दिमागले खर्लप्पै पारेको बेला हाम्रो लागि त हजुरबाकै कथा जाति, हाम्रो लागि त हजुरबाकै कथा जाति, पक्कै पनि उहिलेका सही थोक जाति हुने गर्दछ। मलाई त यो मुक्तक पढ्दै गर्दा उहिलेको माया साह्रै रसिलोको सम्झना आयो, तर यति बेला भने म त्यो गीत नभएर एनपी परदेशीजीको सिर्जना पढिसकेपछि म एउटा गीत राख्न चाहन्छु एनपी परदेशीले लेख्नुभएको, गम्बु शेर्पाको स्वरमा, सङ्गीत यसमा आशुसेन लामाको रहेको छ। यो गीतमा गाउँघर सम्झिएको छ, अर्थात् सोलुखुम्बुलाई सम्झनु भएको छ एनपी परदेशीजीले, अनि हराउँदै गएको यो मानापाथी अहिले पनि सोलुखुम्बुतिर छ कि खोज्न लाउनुपर्छ है भन्दै, अहिलेलाई भने म एउटा छोटो विश्राम लिँदै यही गीत अर्थात् एनपी परदेशीले लेख्नुभएको गीत राखिहाल्छु। सोलुखुम्बु बोलको गीत रहेको छ गम्बु शेर्पाको स्वरमा।
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
2: जन्मेको गाउँ हुर्केको ठाउँ मेरो प्यारो सोलुखुम्बु हो नाउँ।

आफ्नै गाउँलाई सम्झनु माया चाहिँ नमार्नु, पक्कै पनि गाउँहरूलाई हामीले सम्झनुपर्छ अनि हाम्रा पुराना प्रविधिहरूलाई पनि सम्झनुपर्छ। र एनपिजीले हिजो फ्यामिली कनेक्टिङको दिन राखेको तस्विरलाई हेरेर दुईवटा माना र पाथीको तस्विर राखेको थिए। उहाँले यता वालमा पनि लेख्नु भएको रहेछ, नमस्कार प्रिय प्रसाद अतुलजी, केही दिन अघि तपाईँले हाम्रो हराउँदै गएको प्रचलनको माना पाथीको तस्विर राख्नु भएको थियो भनेर हिजो भनेछु मैले, अस्तिको दिन दुई दिन भयो, त्यसैलाई टेकेर एउटा मुक्तक पठाएको छु भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु एनपिपालजीलाई, मुक्तक पढिसकेको छु र तपाईँको मुक्तकको जवाब चाहिँ यहाँ सुमी लिम्बूले फर्काउनु भयो जस्तो छ हौ। उहाँ लेख्नुहुन्छ, सम्झनामा भने अझै बाँचेका छन् मानापाथी। यहाँ मैले अघि एनपिजीको मुक्तक पढेको थिएँ, हराउँदै गएको छ अब त मानापाथी, जसरी टाढा हुँदैछ सञ्जालभित्र साथी, कृत्रिम दिमागले खर्लप्पै पारेको बेला, हाम्रो लागि त हजुरबाकै कथा जाति भन्ने लेख्नु भएको थियो। यहाँ सुमी लिम्बू थप्नुहुन्छ, सम्झनामा भने अझै बाँचेको छ माना र पाथी, मन साँचो भए दुरीले कहाँ छुटाउँछ साथी, मन साँचो भए दुरीले कहाँ छुटाउँछ साथी, मानव हृदयको माया अझै हार मानेको छैन, मानव हृदयको मायाले अझै हार मानेको छैन, ती कथा संस्कार नै हाम्रो पहिचान र सम्पत्ति, ती कथा संस्कार नै हाम्रो पहिचान र सम्पत्ति भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु सुमी लिम्बूज्यूलाई। अनि उहाँले एउटा गजल पनि लेखेर पठाउनु भएको रहेछ, सेवारो नमस्ते, आज पनि कार्यक्रम षड्यम संगम सुरुबाटै सुन्दैछु, आज पनि यसै कार्यक्रमलाई समेटेर एउटा गजल कोरेर पठाएको छु, सायद आशा छ गजलले स्थान पाउनेछ भनेर सुमी लिम्बू लेख्नुहुन्छ। उहाँले काठमाडौँबाटै कार्यक्रम सुनिरहनु भएको छ र उहाँ लेख्नुहुन्छ, शब्दमा फुल फुलाउने यो सुन्दर चौतारी, शब्दमा फुल फुलाउने यो सुन्दर चौतारी, गीत र गजलले सजिएको मनको फुलबारी, गीत र गजलले सजिएको मनको फुलबारी, शब्दमा फुलाउने यो सुन्दर चौतारी, स्वर्णिम संगम जोड्ने मिठो सृजनाको डोरी, स्वर्णिम संगम जोड्ने मिठो सृजनाको डोरी, सुने हरेक मुटु भन्छ यही हो आफ्नो ठोरी, सुने हरेक मुटु भन्छ यही हो आफ्नो ठोरी, गीत र गजलले सजिएको मनको फुलबारी, स्वरमा प्रेम भावमा सम्मान सधैँ बगिरहोस्, स्वरमा प्रेम भावमा सम्मान सधैँ बगिरहोस्, सृजना बाटिका स्वर्णिम संगम सधैँ मनमा बसिरहोस्, सृजना बाटिका स्वर्णिम संगम सधैँ मनमा बसिरहोस्, शब्दमा फुल फुलाउने यो सुन्दर चौतारी। यो बेला साउथ कोरियाबाट खेम लिम्बू, काठमाडौँबाट आशिष नयन बस्नेत र दुबईबाट ढकाल धर्मराज अनि बेलायतबाट आदरणीय दाई लीलाराज कामबाङ सँगै एनपी परदेशी लगायत धेरै साथीहरू हुनुहुन्छ, सबैलाई मिठो सम्झना र माया अनि नमस्कार पनि भनेर लेख्नु भएको रहेछ सुमी लिम्बूले काठमाडौँबाट। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुमीजीलाई यो सिर्जनाको लागि। र मैले गजल पढिहालेर एउटा गजल पनि सुनाउँछु है त, तर त्यसभन्दा अगाडि म दिपेश बोराको गजल वाचन गरिहाल्छु। लेख्नुहुन्छ दिपेश बोरा, मनभित्रका घाउहरू मुस्कानले छोप्दैछु म, मन भित्रका घाउहरू मुस्कानले छोप्दैछु म, तिम्रो सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म, तिम्रो सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म, मनभित्रका घाउहरू मुस्कानले छोप्दैछु म, समयले टाढा लग्यो दूरी अझै बढ्दै गयो, समयले टाढा लग्यो दूरी अझै बढ्दै गयो, तर पनि आशाको दियो मनभित्र बाल्दैछु म, तर पनि आशाको दियो मनभित्र बाल्दैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म, तिमी बिना अधुरो लाग्छ हरेक साँझ र बिहान, तिमी बिना अधुरो लाग्छ हरेक साँझ र बिहान, यादका ती पदचिन्हहरू आज पनि खोज्दैछु म, यादका ती पदचिन्हहरू आज पनि खोज्दैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म, भाग्यले लेखेको कथा फेरिन सक्छ एक दिन, भाग्यले लेखेको कथा फेरिन सक्छ एक दिन,
त्यही एउटा विश्वासलाई मुटुभित्र बोकेर हिँड्दैछु म, त्यही एउटा विश्वासलाई मुटुभित्र बोकेर हिँड्दैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप छल रोप्दैछु म। र अन्तिम शेर, यदि कहिले फर्क्यौ भने दोष नदिनु मलाई, यदि कहिल्यै फर्क्यौ भने दोष नदिनु मलाई, माया उस्तै छ केवल आँसु लुकाउँदैछु म, माया उस्तै छ केवल आँसु लुकाउँदैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म, मनभित्रका घाउहरू मुस्कानले छोप्दैछु म। गजलकार दिपेश बोराको यो सुन्दर गजल पश्चात श्रोताहरू, अब नै म यहाँहरू माझमा मन्दिरा मधुश्रीले लेख्नुभएको एउटा गजल राख्न चाहन्छु। स्वर रहेको छ विष्णु अधिकारीको र सङ्गीत पनि विष्णु अधिकारीकै रहेको छ, अनि गजलका शेरहरू चाहिँ गजलकार मधुश्रीले लेख्नु भएको हो। अहिलेलाई भने यही गजल

सिरायु हौ भनी जहर थमाएर गयो। यो गजल राखेमाले विष्णु अधिकारीको स्वर संगीतमा मन्दिरा मधुश्रीको कलमबाट लेखेको गजल थियो र बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकाको यो सृजनशील बसाइमा हुनुहुन्छ। र यहाँ अघि मैले युएसए अर्थात् अमेरिकाको कनेक्टिकटमा रहेकी शर्मिला अधिकारीज्यूको रहर कविता वाचन गरेको थिएँ। उहाँले चाहिँ थ्याङ्क यू सो मच सर, हजुरको नयाँ गीत पनि सुनौ है, तिमीले झ्यालको पर्दा सार्दा मजा लाग्यो भनेर धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीज्यूलाई। र यो गीत चाहिँ मैले लेखेको गजल हो, तर मैले एआईबाट यसको भन्नु कम्पोज गरेर एआईले नै गाएको हुनाले हामीले एआईको गीतहरू चाहिँ बीएबीएस गोर्खा रेडियोको रेडियो तरङ्गमा राखेका छैनौँ। क्षमा चाहन्छु यता यो गीत राख्नलाई चाहिँ, तर युट्युबमा गएर भने चाहिँ तुलसी बस्ने टाइप गर्नु भने यो गजल सुन्न सक्नुहुनेछ। यहाँलाई धन्यवाद दिन चाहन्छु सुन्दर कविताको लागि पनि। र अब नि श्रोताहरू यहाँहरूलाई हाम्रो समाचारतिर लैजान चाहन्छु। बीएबीएस गोर्खा रेडियोको हरेक एक घन्टाको अन्तरालमा आउने समाचारहरू यहाँहरूले सुन्न सक्नुहुनेछ देश विदेशको। र अहिलेलाई भन्छ म गीतकार घनबहादुर थापा मगरको गीत रचना गणेश बराजुलीको सङ्गीत र रोशन गुरुङको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। गीत पश्चात भने यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ।

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: नेपाल राष्ट्र बैंकले अशक्त असहाय आफ्नो हेरचाह आफै गर्न नसक्ने नागरिक र 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई ब्याङ्क खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने व्यवस्था गरेको छ। केन्द्रीय ब्याङ्कले संशोधित निर्देशन जारी गर्दै यो समूहका व्यक्तिहरूलाई राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बिना पनि ब्याङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने स्पष्ट पारेको हो। अन्य नेपाली नागरिकको हकमा भने नागरिकतासँगै राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रहने व्यवस्था यथावत राखिएको छ। राष्ट्र ब्याङ्कले 2081 माघ 1 गतेदेखि ब्याङ्क तथा वित्तीय संस्थाले विद्युतीय अभिलेख मार्फत राष्ट्रिय परिचय पत्र वा परिचय पत्र नम्बर एकिन गरेर खाता खोल्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो। यसै गरी 2083 असोज मसान्तभित्र ब्याङ्क तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचय पत्रको विवरण अध्यावधिक भएको वा नभएको घोषणा गर्ने व्यवस्था गर्नुपर्नेछ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाइएका दर्जन बढी स्कूलहरूमा सयौं विद्यार्थीले सहज तरिकाले अध्ययनको अवसर पाएका छन्। यो सँगै ती विद्यालयहरू बर्खायाममा बाढ़ी पहिरोबाट विस्थापित घर परिवारको लागि आश्रय स्थल समेत बन्दै आएका छन्। बुटोलबाट छवि पाण्डे।
2: गुल्मीको सत्यवती गाउँपालिका 3 स्थित धरमपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुखबहादुर थापा 76 सालमा ठूलो लुम्पेकमा आएको ठूलो पहिरोबाट 13 जनाको मृत्यु भएको र स्वयं विस्थापित भएको बताउँदै विस्थापित भएका घर परिवारलाई ट्रस्टले बनाइदिएको विद्यालय भवनमा आश्रय दिएर राखिएको सम्झनुभयो।
3: फेरले चाहिँ हाम्रो विपदको बेलामा चाहिँ मनकानमा पराएको यहाँ पनि सहयोग गर्नु भएको थियो भवनको लागि। धरमपुरमा अब यहाँ त अब 12 कोठे भवन अब टोयलेटहरू सबै सहयोग भएको थियो। 76 सालमा पहिरो जाँदा पनि त्यहीँ नै राखेको हामीले स्कुल त्यति बेला यहाँ ठुलो मानवीय क्षति भएको छ। हाम्रो लिङ्गा र लुम्पेकमा हजुर स्कुलमा राखेको सर कोही स्कुलमा राख्यो अनि त्यही धरमपुरमा एकछिनको लागि त्यसपछि के अरे बस्ने व्यवस्था नबेलासम्म स्कुल राखेको छ।
2: गोर्खा वेलफेयर ट्रस्टले पहिरो विस्थापितहरूलाई मानवीय सहयोग पनि गर्दै आएको छ। विपदमा परेकाहरूलाई राहत सामग्री वितरणदेखि विपदबाट प्रभावित वेलफेयर पेन्सनरहरूको नयाँ घर समेत बनाइदिएको छ। पूर्व अध्यक्ष थापाले विपदमा आवश्यक पर्ने उद्धारका सामग्री समेत ट्रस्टले सहयोग गर्दै आएको बताउनु भयो।
3: गर्यो सर गर्यो हामीलाई चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ अब धेरै सहयोग भएको थियो सर। तङ्गसबाट चाहिँ हाम्रो गम सरहरू आउनु भएको थियो राहतहरू लिएर भर्की स्कुललाई स्कुल बनाइदिनु भयो अनि फेरि यो वेलफेयरमा चाहिँ पेन्सन खानेहरूको लागि चाहिँ कति घर बनाइदिनु भयो 2-3 जनाको घर बनाइदिनु भयो। त्यो त्यस्तो भयो भने सर अब स्कुलमा तत्कालको लागि अन्त व्यवस्थापन नगरसम्मलाई राख्न सकिएको गरेको गत साल।
2: ट्रस्टले गुल्मीकै कालीगण्डकी गाउँपालिकामा समेत विद्यालय भवन बनाइदिएको छ। ती विद्यालय भवन बाढी पहिरो प्रभावितहरूलाई आवश्यक परेको बेला राख्न सकिने भएका छन्। वडा नम्बर 4 वडा अध्यक्ष होमबहादुर थापा ट्रस्टले खानेपानी र विद्यालय भवनमा सहयोग गर्दै आएको बताउँदै विपदको बेलामा विद्यालय भवन आश्रय स्थल समेत बन्न सक्ने उल्लेख गर्नुभयो।
4: इमर्जेन्सी आकस्मिक यस्तो विपद आइपऱ्यो भने
5: हुन्छ विद्यालय त बनाएको छ कि सर होइन कोर्डिनेसन गरियो भने अब भनौँ न विपद पऱ्यो बेला त सहज गरौँ।
2: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका सरकारी विद्यालय भवन र खानेपानी आयोजनाबाट अहिलेसम्म हजारौं विद्यार्थीले सहज अध्ययनको अवसर पाएका छन्। त्यसै गरी सयौं घर परिवारले खानेपानीको अभावबाट मुक्ति पाएका छन्।
1: वित्तीय सार्वजनिक सवारी साधन किन्न अब ब्याङ्कहरूले 80% ऋण दिने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई सार्वजनिक गाड़ी किन्नेका लागि 80% ऋण दिन सक्ने गरी निर्देशन जारी गरेको हो। हालसम्म सबै प्रकारका सवारी साधन खरिद गर्न 60% मात्रै ऋण दिन पाइने व्यवस्था थियो। सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा 4 वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाई सकेको छ। सम्झौता अनुसार 25,92,000 भन्दा बढी लाइसेन्स छापिए पनि 1 वर्षभन्दा कम म्याद भएका करिब 3 लाख लाइसेन्स भने तत्काल नछापिने भएको छ। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच 2 चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतेभित्र 12 लाख सवारी लाइसेन्स छाप्ने काम पनि समयमै पूरा भएको छ। यस्तै दोस्रो सम्झौता अनुसार थप 17 लाख लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने थियो। दुवै सम्झौता अनुसार विभागले 29 लाख लाइसेन्सको डेटा केन्द्रलाई दिएको थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरण मध्ये 25,92,417 लाइसेन्सको छाप्ने काम सकिएको छ। बाँकी 3,07,583 लाइसेन्सको म्याद एक वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय भएको हो। अब एक वर्षभन्दा कम म्याद भएका लाइसेन्स पनि सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिनुभएको छ। प्रिन्ट भएका लाइसेन्स पनि भोलिसम्म विभागमा आउने खतिवडाको भनाई छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर आदरणीय सुधार, यो सुमधुर गीत राखे मैले यहाँहरूमाझमा तुलसी गजमेरको शब्द सङ्गीत रहेको गीत थियो छुजाङ डुक्पाको स्वरमा। र अब असार आज 32 गते, अब असार पनि सिद्धिसकेको छ श्रोताहरू, त्यही भएर मैले एकचोटि यो गीतको सम्झना गरेँ। सदाबहार गीत जस्तै लाग्छ छुजाङ डुक्पाले गाउनुभएको यो गीत असारे महिनामा। र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको व्यवसायको दोस्रो घण्टाको उठान गरेको छु। श्रोताहरू मनबाट मस्तिष्कलाई सुमसुमाएर लेखेका सृजनाहरू राख्ने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिका। र यो दोस्रो चरणमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यति बेला पनि तपाईँका प्रतिक्रियाहरू र सृष्टाका सृजनाहरूलाई पनि समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ हरिराईजी हुनुहुन्छ फेल्तम लन्डनबाट, जो आफै गायक पनि हुनुहुन्छ, म त उहाँ गीतकार सङ्गीतकार पनि हुनुहुन्छ। तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय स्वर्णिम सङ्गमको सृजना वाटिकामा मिठा मिठा सृजनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुबाट नै सुनेर मनोरञ्जन लिइरहेछु है। साथै सम्पूर्ण सर्जकहरूलाई र ती सृजनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुत तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद। साथै शुभकामना सबैलाई, शुभ दिन भन्ने लेख्नु भएको छ हरिराईजीले फेल्तम लन्डनबाट। हरिराईजीलाई पनि शुभ दिन भन्न चाहन्छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुनिदिनुभयो र हामीसित यसरी प्रत्यक्ष रूपमा जोडिनु भएकोमा धन्यवाद दिन चाहन्छु। होमा पायम लिम्बू लेख्नुहुन्छ युकेबाट, सेवा र तुलसीज्यू मैले पनि सुनिरहेछ, मिठा सृजनाहरू सबैको मङ्गल होस् नगेन भन्नुभएको छ। होमा पायम लिम्बूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, तपाईँलाई पनि नगेन भन्न चाहन्छु है त। यसै गरी नूतन भूषालजी लेख्नुहुन्छ इजरायल भाट्य, नमस्कार सर, सुनिरहेछु मिठा मिठा चुटिला सृजनाहरू, सर्जकहरूप्रति नमन भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु नूतन भूषालजीलाई। इजरायलबाट हुनुहुन्छ, जर्मनीबाट लेख्नुहुन्छ ज्वारी द्वारिका थापा मगरजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ नमस्कार तुलजी, साथै आजको स्वर्णिमसँग कार्यक्रम मार्फत सृजना वाटिकामा जोडेर रहनुभएका सम्पूर्ण सृजनशील हातहरूलाई हार्दिक नमन गर्दै मिठा मिठा कविता र सृजनाको लागि सबैलाई धन्यवाद दिँदै गर्दाखेरि कवियत्री शर्मिला अधिकारी बहिनीलाई विशेष धन्यवाद भन्दै यसरी नै कलम चलाइराख्नुहोला भन्ने कामना गर्दछु। साथै तुलसीजी हजुरको यो जादुमय वाचनको लागि पनि के कुरा गरौँ, सम्पूर्ण कविताहरूले सधैँ न्याय पाइरहेको हुन्छ। कवि श्रवण मुकारुम जीवको कविता देशभक्तिहरूको लागि समर्पित जस्तो पनि लाग्यो। अनि एनपिजी लीलाराज सम्धिजीव लगायत सबैलाई सम्झना गर्दै म बिदा भएँ। द्वारिका थापा मगर हाल जर्मनीको होमवर्क बाट्यो भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। जर्मनीको होमवर्क बाट्यो कार्यक्रम सुनेर हामीसित जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी धर्मराजजी लेख्नुहुन्छ नमस्ते बेबिस गोर्खा रेडियो टिम, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, कार्यक्रमको लागि एउटा छोटो मिठो रचना सम्प्रेषण गरेको छु, वाचन गरिदिनु होला। यस कार्यक्रम मार्फत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई साथै घर परिवारहरूलाई समेत म यसै रेडियो तरङ्गमा मिठो सम्झना गर्न चाहन्छु, सम्झन चाहन्छु भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। हाम्रा धर्मराज ढकालजीलाई पहिलोपल्ट मैले उहाँको यो सृजना पढ्दैछु, कार्यक्रममा पहिलोपल्ट सहभागिता जनाउनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ दुबईबाट हुनुहुँदो रहेछ, खुसी लाग्यो, सधैँ सुन्नुहोस् है त। अब मन्डे टु फ्राइडे नै कार्यक्रम स्वर्णिमसँग यहाँले सुन्न सक्नुहुनेछ। डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै, बेच्न नपाई धड्कन रोकिन्छ कि कतै, डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै, भेट्नै नपाई यो धड्कन रोकिन्छ कि कतै, आफ्नो प्यारो मनको मुटु टुटाएर पराईसँग तिम्रो मुटु ठोकिन्छ कि कतै, पराईसँग तिम्रो मुटु ठोकिन्छ कि कतै, स्वार्थी अनि झुटो बोलीले फकाएर किनमेल गर्न बजारमा झै हाम्रो माया जोखिन्छ कि कतै, किनमेल गर्ने बजारमा झै हाम्रो माया जोखिन्छ कि कतै, माया जोखिने तराजुलाई अब हामीले भनौँ एक नाशमा

राख्न सकौँ, त्यो तलमाथि नपारौँ है। र यो माया जोख्ने चिज होइन, भर्ने चिज होइन, माया त गर्ने चिज हो र यो माया सधैँ यसरी नै झाँगिरहोस् भन्ने कामना गर्न चाहन्छु। धर्मराज ढकालजी यहाँलाई धन्यवाद है, त पहिलोपल्ट दुबईबाट जोडिनु भएको छ, खुसी लाग्यो। अनि यसै गरी यहाँ निर्भिक जङ रायमाझीले स्वर्णमुकानुम भनेर अघि सायद विषय नगर्सी कविता मन पराइदिनु होला, यहाँलाई धन्यवाद दिन चाहन्छु। सुमिन विवस्तामा लेख्नुहुन्छ, तुलसीसार सेवारो विशेष गरी हजुरलाई धेरै धन्यवाद, मेरो गीत पनि बजाइदिनु भएकोमा। आज चाहिँ म रुमबाटै कार्यक्रम स्वर्णिम सङ्गम सुन्दैछु कलङ्कीबाट भन्नु लेख्नु भएको छ, उहाँले सानो गजल भन्नु लेख्नु भएको छ। सुमिन विवस्तामाजी, उहाँलाई धन्यवाद दिन चाहन्छु र उहाँको सिर्जना पढिहाल्छु। भेट हुँदा तिम्रो हाँसोले मनै फुलाइदियो, भेट हुँदा तिम्रो हाँसोले मनै फुलाइदियो, छुट्टिँदा त्यही सम्झनाले आँखा रुवाइदियो, छुट्टिँदा त्यही सम्झनाले आँखा रुवाइदियो, भेट हुँदा तिम्रो हाँसोले मनै फुलाइदियो। मिलनका ती पलहरू सपना जस्तै लागे, मिलनका ती पलहरू सपना जस्तै लागे, बिछोडका यी दिनहरूले जीवन नै थकाइदियो, बिछोडका यी दिनहरूले जीवन नै थकाइदियो, भेट हुँदा तिम्रो हाँसोले मनै फुलाइदियो। दूरीले शरीर मात्रै टाढा पार्न सक्ला, दूरीले शरीर मात्रै टाढा पार्न सक्ला, मायालाई समयले कहिले मेटाउन सकेन, मायालाई समयले कहिले मेटाउन सकेन, यदि फेरि मिल्ने लेखेको छ भाग्यमा, यदि फेरि मिल्ने लेखेको छ भने भाग्यमा, त्यो दिनले आजका सबै पीडा बिर्साइदियो, त्यो दिनले आजका सबै पीडा बिर्साइदियो भन्दै उहाँले चाहिँ अन्तमा बिमा कुमारी दुरा आदरणीय दाजु नारायणमीजी बहिनी सुमु लिम्बू सबैलाई मिठो सम्झना आशीर्वाद हो तुलसी सर भन्नु लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा सुमिन विवस्तामाजीलाई, यहाँ आफै पनि गीतकार हुनुहुन्छ मलाई थाहा छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सिर्जनाको लागि। र पनि श्रोताहरू म एउटा गीत राख्न चाहन्छु, राजन राज शिवाकोटीको शब्द सङ्गीत रहेको यो गीतमा स्वर पनि राजन राज शिवाकोटीकै रहेको छ र उहाँलाई साथ दिए किसिन गायिका मिलन नेवारले चरीले काफल टिप्यो खानुलाई हो कि खुवाउन।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS Gorkha Radio।

राजेन्द्र रिजालको गीत रचना राम थापाको संगीत रहेको यो गीत राखे श्रोताहरु यहाँ आवाजमा अरुण थापा मगरको स्वरमा यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाचिकामा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियोको बिहारको प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाचिकामा तपाईँ आदरणीय श्रोताहरूको प्रतिक्रिया अनि स्रष्टाका सिर्जनाहरूलाई मैले समेटिरहेको छु र यसै मेसोमा यहाँ लेख्नुहुन्छ ननितन युकेबाट हुनुहुन्छ तारा प्रसाद च्यामजुङजी लेख्नुहुन्छ सेवा र तुलसीजी यो लोकप्रिय बेबिस गोर्खा रेडियो मा श्रोताहरूको र स्रष्टाहरूको सिर्जना उप्पर खुट्टी लाएर सुन्दैछ है तुलसीजी भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। उप्पर खुट्टी नै लाएर सुनिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि ललित गुरुङ दाई र साथी गुरुङ भाउजू लेख्नुहुन्छ बेलायतबाट डियर तुलसर नमस्कार, हामी पनि हजुरको यो कार्यक्रममा मिठा मिठा सिर्जनाहरू सुनेर आनन्द लिइरहेछौँ र सर हिजो भएको विश्वकप फुटबल खेलले कतिपय समर्थकहरूलाई साँच्चै नै पीडा दिएको छ भने अर्जेन्टिनाका समर्थकहरूको अनुहारमा भने पक्कै मुस्कान छाएको होला, खेलकै सम्झनामा एउटा सिर्जना भने लेखेर पठाउनु भएको छ ललित गुरुङ दाईले। उहाँ लेख्नुहुन्छ दसजनाको पर्खाल पनि मेसीले मुस्कानमै तोडिदियो, बलसँगै चल्यो मेसीको जादु, मैदान बन्यो मैदान, कसैको मन दुख्यो होला हारको पीडाले, त्यो छोड मेसीले फेरि जित्यो संसार प्रेम सम्मान र पहिचान, दसजनाले हेरे पनि मेसीलाई रोक्न सकेन, जति रोके उति चम्कियो, सीमाभित्र राख्न सकेन, हारले कसैको मन त पल्यो, त्यो त खेलको स्वाभाविक नियम हो, मेसीको जादुले भने संसारभरि नयाँ प्रशंसक थप्दै गयो, खेल भनेकै जित र हारको सुन्दर संगम हो, जितमा नम्रता र हारमा धैर्यता राख्न सक्नु नै खेलको वास्तविक परिचय हो भन्ने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु। फुटबल हेर्नु भएको छ यहाँले पनि, हिजो हामीले पनि हेऱ्यौँ र निकै मजा आयो फुटबल हेरेर, तर अलिअलि अनिदो चाहिँ बनाउँदो रहेछ यो समयको तारतम्य नेपालमा चाहिँ नमिलेर। ललित गुरुङ दाई र साथी गुरुङ भाउजूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ललित दाईलाई सिर्जनाको लागि पनि धन्यवाद दिन चाहन्छु। खेलमती लिम्बू लेख्नुहुन्छ बेलायत भाटी हुनुहुन्छ उहाँ, नमस्ते सेवा र तुलसीजी, म पनि सिर्जना बाटिकामा मिठा मिठा सिर्जनाहरू रमाइलो गीत सुनेर आनन्द लिँदैछु। तुलसीजीले पनि लेख्नुभएको कुनै पनि एउटा सिर्जना सुनाइदिनुहोस् न हौ भनेर लेख्नु भएको छ खेलमती लिम्बूज्यूले। धन्यवाद दिन चाहन्छु खेलमती लिम्बूज्यूलाई। अब के सुनाऊ, अब लेख्ने मान्छे केही न केही त लेखिरहेकै हुन्छु। ल त म एउटा सुनाएँ है त, यो गीतै हो। अमेरिकाले भिसा दिन्छ दिँदैन, अमेरिकाले भिसा दिन्छ दिँदैन, पिरतीले दिशा लिन्छ लिँदैन, यहाँ पिआर ग्रिन कार्डको खोजी छ, यहाँ पिआर ग्रिन कार्डको खोजी छ, आफ्नो भने रित्तो खाली गुजी छ, अमेरिकाले भिसा दिन्छ दिँदैन, उनी भन्छन् बालाई ग्रिन कार्ड चाहिन्छ, उनी भन्छन् बालाई ग्रिन कार्ड चाहिन्छन्, आमा पनि उस्तै छिन्द्रे पिआर चाहिन्छ, आफू परे भुइँको मान्छे किन मान्छ होला, आफू परे भुइँको मान्छे किन मान्छ होला, पिरतीमा हारिदिन्छु मेरो के नै जान्छ होला, पिरतीमा हारिदिन्छु मेरो के नै जान्छ होला, अमेरिकाले भिसा दिन्छ दिँदैन, पिरतीले दिशा लिन्छ लिँदैन। र अन्तिम अन्तरा, युरोप अस्ट्रेलिया खोज्छन् रोज्छन् अमेरिका, युरोप अस्ट्रेलिया खोज्छन् रोज्छन् अमेरिका, लाउन कसैले त भनिदेऊ यो देशभित्रै गरिखा, लाउन कसैले त भनिदेऊ यो देशभित्रै गरिखा, गाउँ रित्तो सहर रित्तो पालो देश रित्तिने, गाउँ रित्तो सहर रित्तो पालो देश रित्तिने, किन सबैतिर पिआरवाला ज्वाइँ मात्रै खोजिने, किन सबैतिर पिआर ग्रिन कार्डवाला ज्वाइँ खोजिने। ल है त, यति बोले हाम्रा खेलमती लिम्बूज्यूको आग्रहलाई नकार्न नसकेर मैले आफ्नै सिर्जना राखेँ। यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा। र छवि थापा मगरजी नमस्कार तुलजी, हजुरको लोकप्रिय कार्यक्रम सिर्जना बाटिका सुरुदेखि नै सुनिरहेछु, सम्पूर्ण स्रष्टा र शिल्पी मनहरूलाई नमन, मिठा मिठा गीत सङ्गीत कविता गजल मुक्तक सुनेर भरपूर मनोरञ्जन लिइरहेको छ, हजुरलाई धन्यवाद, सबैको शुभ पल भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु छवि थापा मगरज्यूलाई। र एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा, नारायण गोपालको स्वरमा प्रेमको माला।

0: यो सुमधुर गीत राखे श्रोताहरू, मैले स्वर सम्राट नारायण गोपालको स्वरमा बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सिर्जना वाचिकाको यो सृजनशील बसाईमा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँ कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीजीले अघि हाम्रो एनपी परदेशीजीको मुक्तको जवाब फर्काएर लेख्नु भएको रहेछ, एनपीजीप्रति समर्पित भनेर, यो पनि पढिहाल्छु। घनबहादुर थापा मगरज्यूले पनि कार्यक्रम सुनिरहनु भएको छ। वा तुलसी सर, दामी कविता एबाउट भिसा एन्ड ग्रिन कार्ड, एक्सिलेन्ट भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु। अघि मैले हाम्रा घनबहादुर थापा मगरज्यूले लेख्नुभएको गीत, यो अघि मैले जुन सृजना पढेँ त्योसँग मिल्दो गीत पनि राखेको थिएँ, झुल्के घामको किरणसँगै उडी गए जहाजमा। घनबहादुर थापा मगरज्यूलाई धन्यवाद दिन चाहन्छु। शर्मिला अधिकारीजी लेख्नुहुन्छ, एनपी सरको मुक्तकलाई डेडिकेट गरे है त एनपी सर, नमस्कार। मोबाइलले मन जित्यो माया जितेन, मोबाइलले मन जित्यो माया जितेन, कृत्रिम बुद्धि आए पनि नफेरौ है जीवन, हजुरबाको कथा जोगाऊ संस्कारले आज, हजुरबाको कथा जोगाउँ संस्कारले आज, त्यसभित्र लुकेको छ भविष्यको राज, त्यसैभित्र लुकेको छ भविष्यको राज भनेर लेख्नु भएको छ। कनेक्टिकट युएसएबाट एनपीजीलाई नमस्कार पनि भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई, फेरि पनि यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ अन्य श्रोताहरूको पनि प्रतिक्रिया देखिरहेछु। र यति बेला भने लीलाराज कामाङजीले लेख्नुहुन्छ बेलायतबाट, अक्सफोर्डबाट हुनुहुन्छ, गीतकार पनि हुनुहुन्छ लीलाराज कामाङजी। तुलसी बस्ने सर नमन गरे हजुर, तपाईँको फुलबारीमा आइपुग्दा पुग्दै गर्दा गरुङ्गो मन बनाएको कोसेली पो ल्याइदिएको छु भनेर लेख्नु भएको छ, ल्याइदिनु पर्यो भनेर टुप्लुक्क आए है त हजुर। मेन्जो सेजो सुनाइदिनु होला है सम्झनामा कवियात्री शर्मिला अधिकारीज्यूलाई, सुमी बहिनीलाई, सम्धी द्वारिका थापा मगरलाई, हरि राई, सबै सबैमा, अनि नियमित सम्पूर्ण श्रोताहरूमा मेरो दशौँला जोडेर भुइँसोरी सेवारो हो, इङ्ल्यान्डको हारपछि लुकेको जित भनेर लेख्नु भएको छ लीलाराज कामाङजीले। उहाँ लेख्नुहुन्छ, जितपछि हार मैदानमा खाली भयो, झन्डा अझै हावामा तरङ्गित छ, तर मनभित्र एउटा चिसो सुस्केर जितको आवाज अझै कानमा घन्किरहेछ, तर मनभित्र एउटा चिसो सुस्केर जितको आवाज अझै कानमा घन्किरहेछ, तर आँखा अघि हारको मौन छाया उभिन्छ, जित थाम्न सजिलो रहेनछ, हार त झन् कति गाह्रो गाह्रो, मुटु चसक्क दुख्छ, सपनाहरू हल्का फिक्का देखिन्छन्, तर त्यही हारभित्र अर्को पाठ लुकेको हुने रहेछ, उठ्न सिकाउने, अझ बलियो बनाउने, र फेरि अर्को दिन लड्न तयार हुने, जित त पलभरको चमक मात्र हो भने हार त जीवनभरको गुरु, आँखाको आँसुले बगाएको सपनाहरू उही आँखाले फेरि उज्यालो देख्न सिकाउँछ, सपना बुन्ने आशको दियो जलाउँछ, जित पछि हार, हार पछि फेरि उठ्न, यही त जिन्दगीको हार पछि फेरि उठान, यही त हो जिन्दगीको अनन्त चक्र, जसले मान्छेलाई जित र हार दुवै आत्मसात गर्न सिकाउँछ, जित भन्दा मिठो मिठो महत्त्वपूर्ण त्यो हार, बाटो उठेर फेरि हिँड्न सक्नु हो, फेरि सपना देख्नु हो। यो सुन्दर सृजना पढे अनि धन्यवाद भनेर लेख्नु भएको छ। हारमा लुकेको जित भनेर, बेलायतको हारमा लुकेको जित भनेर नेपालीमा पनि भनाइ छ लेराजी, हार्नु फेरि पनि जित्नु, अर्थात् एउटा हार अन्त्य होइन, त्यो हारले धेरै पाठ सिकाउँछ र फेरि जित्न सकिन्छ।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ, द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL। जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

जोड्नमा सिपालु नै थिए म। जब आफ्नै मुटु टुट्यो त्यो हुनर पनि बिर्सेछु मैले। मनको देवता मनको फूल मनकै दीप जलायो। आउनु र जानु जीवन रीत जोगन भेष रचायो। जोगन भेष रचायो।

रुवायो रुवायो धरधरी रुवायो हिजो इंग्ल्यान्ड र अर्जेन्टिनाको फुटबल हेरे पश्चात धेरै इंग्ल्यान्डका फ्यानहरूलाई यसै गरी रुवाएको थियो र यसै रुवाएको पीडामा एउटा सिर्जना लेखेर पठाउनु भएको थियो यस गीतका गीतकार लीलराज कामाङजीले. मैले त्यो सिर्जना वाचन गरिसकेको छु र फेरि पनि सम्पूर्ण श्रोतालाई स्वागत गर्न चाहन्छु यो गीत पश्चात. जुन गीतमा स्वर सङ्गीत भने मकर युञ्जनको रहेको थियो, गीत रचना लीलराज कामाङको रहेको थियो र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. र रघु भट्टराईजीले आज छोटो म्यासेज लेख्नुभएछ. हिजो आज रघुजी यो विकेन्डको घुमघाम पश्चात अलिकति अल्छे ज्यान बनाउनु भयो जस्तो छ. उहाँले चाहिँ नमस्कार सबैजनालाई, रेडियो सुनेर बस्नुहुने सबै सबैजनालाई भने लेख्नु भएको छ. बोस्टन युएसएबाट रघु भट्टराईजीलाई पनि धन्यवाद दिन चाहन्छु. अनि यहाँ कैलाश अनिता लिम्बू लेख्नुहुन्छ, नन्टन युकेबाट हुनुहुन्छ. नमस्ते तुजदाई, बिहारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा सिर्जना गीत गजल कविता र मुक्तकहरू सुनेर इन्जोय लिएर गरिरहेको छु है भनेर उहाँले चाहिँ गङ्गा खड्काको चाहिँ मुक्तक पठाउनु भएको छ. र मुक्तकहरूमध्ये एउटा मुक्तक पढ्नेछु र आजको यो व्यवसायको अन्तिम सिर्जना यही मुक्तकलाई लिन चाहन्छु. लेख्नुहुन्छ बुढा नीलकण्ठ कि श्रष्टा हुनुहुन्छ गङ्गा खड्का. जता फल पाक्छ उतै चरी डुलेपछि, जता फुल फुल्छ उतै डाली झुलेपछि, जता फल पाक्छ उतै चरी डुलेपछि, जता फुल फुल्छ उतै डाली झुलेपछि, कसरी गरौँ र तिम्रा नि भरोसा अब, कसरी गरौ नि तिम्रा नि भरोसा अब, जता आगो बल्छ उतै मन भुलेपछि, जता आगो बल्छ उतै मन भुलेपछि. गङ्गा खड्काजीलाई धन्यवाद. अनि कैलाश अन्त लिम्बुलाई पनि धन्यवाद दिन चाहन्छु यो मुक्तक साभर गरेर पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु. अनि यहाँ भुवन गुरुङ दाई लेख्नुहुन्छ फानब्रो बेलायतबाट हुन्छ, नमस्कार तुलसीजी, अनि अन्तिम चरणमा भए पनि हाजिरी जना है हजुर. वर्ल्ड कप फुटबल हेरेर 4 घन्टा सुतेर कर्मथलोतिर लागेको अवस्था है भन्नुभएको छ. धन्यवाद दिन चाहन्छु हाम्रो भुवन गुरुङ दाई फानब्रो बेलायतबाट हुनुहुन्छ. अनि प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्सोट युकेबाट. प्रेम दाई लेख्नुहुन्छ नमस्कार तुलसी, कार्यक्रम सुनेर दैनिकी अगाडि बढाउने प्रयास गरिरहेको छु. हिजोको विश्वकपको हारले सही नसक्नु पीडा दिएको छ इङ्ल्यान्ड समर्थकहरूलाई. हिजोको विश्वकप मा मन्दाईको पनि हाम्रा प्रेमदाईको पनि समर्थन इङ्ल्यान्डलाई नै रहेको थियो र उहाँलाई पनि पीडा भएछ. अनि आगामी शनिबार फ्रान्ससँगको खेल जितेर केही सान्त्वना मिल्नेछ र 60 वर्ष कुरियो अब धेरै कुर्न सकिन्न, 2030 त अवश्य जित्नेछ भनेर लेख्नु भएको छ. अनि अगाडि आज गीतहरूले पनि यो मनलाई केही शान्त बनाइदिएको छ. धन्यवाद तुलसीजी. यसै क्रममा म नेपाली चलचित्र माइतीघरको जिन्दगीलाई जित होइन भन्ने गीत सुन्न र सुनाउन मन लाग्यो भनेर लेख्नु भएको छ प्रेम विश्वकर्म दाईले. दीप ज्वेलरी अर्सोट युकेबाट प्रेम दाईलाई धन्यवाद दिन चाहन्छु र इङ्ल्यान्डको समर्थकमा ज जसले आफ्नो मन दुखाउनु भएको छ उहाँहरूलाई पनि यो सान्त्वना मिल्ने गीत राख्न चाहन्छु. चलचित्र माइतीघरबाट जिन्दगीलाई जित होइन, कहिलेकाहीँ हारले पनि जिन्दगीलाई सिँगार्नु पर्दछ. मन्नाडेको स्वरमा किरण खरेलको गीत रचना अनि जयदेवको सङ्गीतमा

चलचित्र माइतीघरको यो गीत राखे प्रेम विश्वकर्म दाईले यो गीत अनुरोध गर्नुभएको थियो हिजो इङ्ल्यान्ड र अर्जेन्टिना बिचको फुटबलमा म जस्ता इङ्ल्यान्डको समर्थकहरूलाई अत्यन्तै चित्त दुखाएको छ हारले तर फेरि जित्ने सपना अझै जिउँदैछ 2030 सन् 2030 हामी अवश्य जित्नेछौँ भनेर यो गीत अनुरोध गर्नुभएको थियो प्रेम दाईलाई धन्यवाद दिन चाहन्छु र यहाँ घनबहादुर थापा मगरज्यूले चाहिँ अत्यन्तै कुशल शब्दशिल्पी अनि अत्यन्तै शालीन व्यक्तित्व हाम्री चेली शर्मिला अधिकारीज्यूलाई मेरो पनि नमन सुनाइदिनुहोस् है भन्ने लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरज्यूलाई र अब भने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो सुनिदिनु भएकोमा धन्यवाद सुनेर जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमको बिसौनीमा गीतकार सङ्गीता बाइङ राईले लेख्नुभएको एउटा गीत यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु यो गीतमा स्वर रहेको छ गायिका अन्जु पन्तको सङ्गीत रहेको छ ओम प्रकाश राईको भने गीत लेख्नु भएको छ सङ्गीता बाइङ राईले यही गीतको साथ म ओझेल पर्छु बिदा हुन चाहन्छु तपाईँहरूको बाँकी पल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते।

कर्णाली प्रदेशसभाका 16 जना सांसदले मुख्यमन्त्री यामलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका हुन्। कांग्रेस र नेकपा बीच सत्ता साझेदारीको सहमति भएसँगै मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। हिजो मात्र कांग्रेसको तर्फबाट सहभागी 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। अविश्वासको प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई भावी मुख्यमन्त्री प्रस्ताव गरिएको छ। सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो लगायत बैठकले 7 निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिलसेनाले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक सामान्य सुधार सहित बन्द भएको छ। पछिल्ला केही दिनदेखि देखिएको सकारात्मक लयलाई निरन्तरता दिँदै आज बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। आज नेप्से परिसूचक 7.50 अंकले बढेर 2597.80 बिन्दुमा पुगेको छ। आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.17 अर्ब सेयर कारोबार भएकामा आज यो रकम बढेर 4.56 अर्ब रूपियाँ पुगेको छ। आज 94,69,900 सेयर किनबेच भएको छ। आज 120 कम्पनीको सेयर मूल्य बढेको छ भने 152 घटेको छ। यस्तै 3 कम्पनी स्थिर छन्। मिटर ब्याज पीड़ितको वार्ता टोलीका प्रतिनिधिहरू काठमाडौँ आउने भएका छन्। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीड़ित बीच बाराको निजगढ़मा चौथो पटक वार्ता गर्दा पनि टुङ्गोमा पुग्न नसकेपछि मिटर ब्याज पीड़ितको वार्ता टोलीका प्रतिनिधिहरू काठमाडौँ आउन लागेका हुन्। वार्ताका लागि 6 जनाको टोली बनाइएको छ। उनीहरू काठमाडौँका लागि निस्कन लागेको मिटर ब्याज पीड़ित अभियानी लक्ष्मी घिमिरेले जानकारी दिनुभएको छ। वार्ता टोली काठमाडौँ आउने र बाँकी निजगढ़मै बस्ने उहाँको भनाई छ। घिमिरेका अनुसार टोलीमा मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहा, केन्द्रीय महासचिव मनोज कुमार पासवान, प्रवक्ता रिज राणा मगर, केन्द्रीय सदस्य लक्ष्मी घिमिरे, किरण परियार र संयुक्त जन अधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन हुनुहुन्छ। नेपाल राष्ट्र बैंकले अशक्त असहाय आफ्नो हेरचाह आफै गर्न नसक्ने नागरिक र 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई ब्याङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरेको छ। केन्द्रीय ब्याङ्कले संशोधित निर्देशन जारी गर्दै यो समूहका अन्य नेपाली नागरिकका हकमा भने नागरिकतासँगै राष्ट्रिय परिचयपत्र वा यसको नम्बर अनिवार्य रहने व्यवस्था यथावत राखिएको छ। ब्याङ्कले संशोधित निर्देशन जारी गर्दै यो समूहका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बिना पनि ब्याङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने स्पष्ट पारेको हो। राष्ट्र ब्याङ्कले 2081 माघ 1 गतेदेखि ब्याङ्क तथा वित्तीय संस्थाले विद्युतीय अभिलेख मार्फत राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर यकिन गरेर खाता खोल्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो। यसै गरी 2083 असोज मसान्तभित्र ब्याङ्क तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण अध्यावधिक भएको वा नभएको घोषणा गर्ने व्यवस्था गर्नुपर्नेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नभएका सिपमूलक तालिम सञ्चालन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले तालिम कार्यक्रमलाई श्रम बजारको आवश्यकता र उत्पादनशील रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। सिंहदरबारमा रहेको मन्त्रालयमा उद्योगी र व्यवसायीहरूसँग भएको छलफलमा उहाँले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यका साथ सञ्चालन हुनुपर्ने बताउनुभयो। विगतमा लागू गरिएका कार्यविधिमा निजी क्षेत्र तथा तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता र अपनत्व नहुँदा बजेट कार्यान्वयनमा चुनौती देखिएको मन्त्री यादवले बताउनुभयो। आज मुलुकका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, यस्तै ओखलडुङ्गा, सिन्धुली, दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा बाढ़ीको जोखिम छ। यस्तै काभ्रे, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ लगायतका जिल्लामा पनि बाढ़ीको जोखिम छ। अहिलेसम्मका खबरहरू नै।

अन्जु पन्तर सुरेश लामाको आवाजमा यो गीत सुनाउँदै तपाईँको लागि आजको कार्यक्रम दिवाकोशीले लिएर टुप्लुक्क यो समयमा हाजिर भइसके सधैँ चाहिँ म तपाईँकै रेडियो मित्र शेरेश सनवार यहाँहरू सबैलाई सुस्वागत न्यानो अभिवादन मेरो सप्रेम नमस्कार टकाउन चाहन्छु। आजको दिवाकोशीका विविध कोशीहरू लिएर म हाजिर छु ठिक चार बजीसम्मको लागि। अहिले भने समय दिउँसोको एक बजेर एघार मिनट गएको छ। आउनुहोस् आदरणीय श्रोताबिन, आज पनि यो समयमा हामी एकैछिन रमाइलो गऱ्यौँ। मिठा मिठा गीत सङ्गीतहरूको साथमा साङ्गीतिक दुनियाँमा हराउँ। विभिन्न सरसामग्रीहरूको साथमा यो समयलाई एकदमै उपयोगी बनाऊ भनेर भन्न चाहन्छु। दिउँसोको समय यतिखेर लन्च टाइम पनि हो। तपाईँहरू सबजना पनि लन्च वन्च गर्दै अहिले चाहिँ एकदमै रिल्याक्स गर्ने मुडमा हुनुहुन्छ होला र यो समयमा तपाईँलाई साथ दिनको लागि कार्यक्रम लिएर म आइसकेकी छु। त यहाँहरू सबैलाई अब अगाडि लिएर जान चाहन्छु कार्यक्रममा। सबैभन्दा पहिला त म नेपाली पात्रोलाई नै पल्टाउँछु, नेपाली क्यालेन्डरलाई नै पल्टाउँछु र आजको तिथिमितिको पनि कुरा तपाईँलाई गर्छु। विशेष गरिकन आज त असार महिनाको अन्तिम दिन परेको छ। विक्रम सम्वत 2083 साल असार महिनाको 32 गते, तदनुसार 16 जुलाई सन् 2026 बिहिबारको दिन आषाढ शुक्ल द्वितीय तिथि परेको छ आज। र अब भोलिबाट चाहिँ श्रावण महिना लाग्दैछ। श्रावण महिना भन्ने बित्तिकै अब विशेष गरिकन शिवजीको महिना भनेर भन्छौँ हामी। धेरै नै धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण महिना पनि मानिन्छ। हरियो वस्त्र धारण गर्ने, हरियो चुराहरू लगाउने, त्यो प्रकारको चाहिँ नि दिदीबहिनीहरूमा त्यो एउटा चाहिँ लहर पनि चल्छ होइन। र भोलिबाट श्रावण महिना सुरु हुँदैछ, यसर्थमा अब भोलिबाट चाहिँ नि धेरैको आफ्नो एउटा धार्मिक अनुष्ठानहरू पनि सुरु पक्कै पनि हुन्छ होला है। र अब आज चाहिँ यो अन्तिम दिन, विशेष गरिकन यो असारको अन्तिम दिन हो र असारको अन्तिम दिन असार मसान्त भनेर भन्छौँ। भोलि साउने सङ्क्रान्ति र साउने सङ्क्रान्ति भन्ने बित्तिकै श्रावण महिना सुरु, अनि श्रावण महिना सुरु हुने बित्तिकै चाहिँ नि अब भनौँ खिर खाने महिना पनि हो यो होइन। श्रावण 15 गति हामी खिर पनि खान्छौँ, त्यसको पनि याद आउनु अत्यन्तै स्वाभाविक पनि हो है। र यो चाहिँ नि भनौँ न खिर खाने दिन चाहिँ यो श्रावण महिनाको 15 गति पर्छ। जस्तो कि यो असार महिनाको 15 गति हामीले चाहिँ दही चिउरा खायौँ होइन, त्यस्तै नै श्रावण महिनाको चाहिँ नि 15 गते हामी चाहिँ खिर खान्छौँ है। र यो चाहिँ महिना भोलिबाट सुरु हुँदैछ, त आज चाहिँ अन्तिम दिन हो असार महिनाको। असार महिना भन्ने बित्तिकै नेपालको परिप्रेक्ष्यमा अब हामीले अलिकति भनौँ रोपाइका चाहिँ यो समय भएको कारणले गर्दाखेरि अलिकति व्यस्त हुने होइन, अनि रोपाइको कामहरू समेट्नु पर्ने, अनि अलिकति व्यस्त नै यो एउटा महिना चाहिँ रहन्छ। अनि यो चाहिँ विशेष गरिकन कृषि प्रधान देश हो नेपाल, र कृषि प्रधान देश भन्ने बित्तिकै अब कृषिहरूको लागि, कृषकहरूको लागि बडो महत्त्वपूर्ण महिना हुन्छ यो असार। यस कारण गर्दाखेरि नै असार महिना चाहिँ अब यो व्यस्तताको महिना अब सकिँदैछ आजबाट। अब भोलिबाट श्रावण महिना, श्रावण भन्ने बित्तिकै फेरि अब अलिक

कति श्रावण भदौ भन्ने पछि चाहिँ अलिकति वर्षाको यो मनसुनको यो बेला हो नेपालको कुरा गर्नु पर्दाखेरि होइन, अब धान रोपिसकेपछि वर्षा चाहिन्छ पनि किनभने पानी प्रशस्तै चाहिन्छ धानलाई चाहिँ अलिकति राम्रो बनाउनको लागि, त्यो कारण गर्दाखेरि पनि यो महिना असारमा रोपाइ अनि श्रावण भदौमा चाहिँ वर्षा, यो चाहिँ एकदमै प्रकृतिसँग नै आबद्ध रहेर मिलाइएको एउटा चलन पनि हो कि जस्तो लाग्छ मलाई होइन। जे होस् अब यो श्रावणको कुरा गरिरहँदाखेरि फेरि भोलिदेखि श्रावण महिना सुरु हुन्छ, श्रावण महिनाको बारेमा हामी भोलिदेखि नै कुराकानी गर्दै गरौँ, आजसम्म भने हामी असार महिनामा नै रहेका छौँ र असार महिना भन्ने बित्तिकै एउटा असारे भाका तपाईँको लागि आज सुनाउन चाहेको छु मैले, किनभने अब भोलिबाट श्रावण महिना भइहाल्यो, असार महिनामा चाहिँ असारे भाकाहरू नसुन्ने कहिले सुन्ने त है, र अब आजसम्म चाहिँ असारका भाकाहरू हामीले सुन्दाखेरि अलिकति समय सान्दर्भिक पनि लाग्छन्, त्यसर्थ म एउटा असार भाका नै म तपाईँको लागि सुनाउँछु, असारे गीत भनेर भनौँ म तपाईँको लागि सुनाउँछु, सुन्दै गर्नुहोला है त। यतिखेर यति जानकारी गराउँदै अगाडि बढ्न चाहेँ, अगाडि तपाईँको लागि म अगाडि हेल्थ सेगमेन्ट राख्छु, हेल्थ सेगमेन्ट पछि तपाईँको सेवामा अगाडि 2 बजेको समाचार, 2 बजेको समाचार रहनेछ, त्यसपश्चात हामी हाम्रै स्थानीय कलाकारका केही गीत सङ्गीतहरू सुन्छौँ, हाम्रै ब्रिगेड अफ गोर्खाजमा रहनुभएका कलाकारहरू जसले चाहिँ नि नेपाली गीत सङ्गीतको लागि केही योगदान दिनुभएको छ आफ्नो व्यस्तताको बावजुद पनि, त उहाँहरूकै यो सृजनाहरूलाई उहाँहरूकै यो जुन प्रतिभालाई हामी सेलिब्रेट गर्ने गर्दछौँ सधैँ नै बिहिबारको दिनमा कार्यक्रमको दोस्रो चरणमा यस्ता गीतहरू सुनेर, र यही सिलसिलामा आज पनि अब तपाईँको लागि मैले यस्तै मेरा मेरा गीतहरू कार्यक्रमको दोस्रो चरणमा राख्ने तयारीमा छु, अनि 3 बजेको समाचार पश्चात कार्यक्रमको अन्तिम चरण रहनेछ, र कार्यक्रमको अन्तिम चरणमा 3 बजे पश्चातको समयमा हामी मिठा मिठा गीत सङ्गीत नै सुनेर कार्यक्रमलाई अगाडि बढाउनेछौँ, ठिक 4 बजेसम्म हाम्रो एकदमै साङ्गीतिक माहौल नै रहन्छ आज कार्यक्रममा, भन्दा फरक चाहिँ नपर्ला है त। यति नै भन्दै अब अगाडि बढ्न चाहेँ प्रिय श्रोताहरू, अगाडि बढ्नु पर्दाखेरि म तपाईँलाई यो असारे गीत नै सुनाउँछु, यो असारे गीत चाहिँ सुन्दै इन्जोय गर्नुहोला भनेर भन्न चाहन्छु, असार महिनालाई अब आजबाट बिदा गर्दैछौँ, यही गीत सँगसँगै अब यसलाई बिदाई गर्ने तयारी पनि गरौँ है त।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोर्ट पनि
1: कति सारे गाली गरेको
0: किन गराउँछ नि बुढा
1: हरिया चाहिँ मैले किनिदिएको लाएर आएछु मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: मुर्दाहरू जहिले नै

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, अब दिवाको श्रीमा स्वास्थ्य चर्चाको पालो पक्कै पनि परिसकेको छ आदरणीय श्रोता वृन्द। यतिखेर स्वास्थ्य चर्चा लिएर तपाईँको सेवामा म शिरी शर्मा हाजिर भइसकेँ आजको यस सेगमेन्ट अन्तर्गत। सधैँ चाहिँ आज पनि दिवाको श्रीको यो सेगमेन्टमा अब हामी स्वास्थ्यसँग सम्बन्धित केही कुराहरूमा ध्यान दिनेछौँ र आजको लागि पनि मृगौला यानि कि किडनी यसको विषयमा कुरा गर्ने तयारीमा रहेकी छु म। यो किडनीको बिमारी यानि कि मृगौलाको बिमारीको बारेमा आज अलिकति चर्चा परिचर्चा गरौँ है त। त सबैभन्दा पहिला त किडनीको बिमारी यानि कि मृगौलाको बिमारी भनेको के हो त भनेर भन्नुपर्दाखेरि मृगौला सम्बन्धी धेरै प्रकारका रोगहरू हुन्छन्। यिनै रोगहरूको समूहलाई किडनीको बिमारी भनेर भनिन्छ यानि कि मृगौलाको बिमारी भनेर भनिन्छ। जब मृगौला कुनै कारणले गर्दाखेरि क्षतिग्रस्त हुन्छ अनि काम गर्न बन्द गर्छ या ठिक तरिकाबाट काम गर्न पाउँदैन, यस्तो स्थितिलाई यो मृगौलाको बिमारी भएको भनेर भनिन्छ। जब मृगौलाको बिमारी हुन्छ त्यति बेला मृगौलाले प्रभाव पूर्ण ढङ्गबाट शरीरभित्रको जति पनि विकारहरू हुन्छन् त्यसलाई बाहिर निकाल्न सक्दैन, जस कारणले गर्दाखेरि शरीरमा तरल पदार्थहरूको सन्तुलनमा केही गडबडी हुन जान्छ र शरीरमा जति पनि विकारहरू हुन्छन् ती जम्मा हुन थाल्दछन् र शरीरको जुन सन्तुलन छ त्यो खराब हुन जान्छ, जसले गर्दाखेरि शरीरमा केही प्रकारको लक्षणहरूको महसुस हुन्छ जसले चाहिँ यो मृगौलाको बिमारी भएकोतिर सङ्केत पनि गर्न सक्छ। त मृगौलाको बिमारीको कुरा गर्नुपर्दाखेरि धेरै प्रकारका रोगहरू यसमा सामेल छन्, जस्तो कि मृगौलाको पत्थरी, मृगौलाको क्यान्सर, मृगौलाको सुजन यानि कि मृगौला सुन्निनु, पोलिसिस्टिक किडनी डिजिज अनि मूत्र नलीमा सङ्क्रमण आदि इत्यादि। यदि कसैलाई डायबिटिज छ वा हाई ब्लड प्रेसर छ या परिवारमा पहिलादेखि नै कसैलाई मृगौला सम्बन्धी बिमारी छ भने त झन् मृगौला सम्बन्धी रोग हुने सम्भावना उक्त व्यक्तिको लागि बढेर जान्छ। मृगौलाको बिमारीको लक्षण र सङ्केतहरूको कुरा गर्नुपर्दाखेरि अलिकति बढी चिलाउने, हाई ब्लड प्रेसर हुने, मांसपेसीहरू बाउडिने, यसै गरिकन खुट्टाहरू सुन्निने अथवा बाउडिने आदि इत्यादि सामेल छन्। किडनी सम्बन्धी रोगहरूलाई पत्ता लगाउनको लागि डाक्टरहरूले रगतको टेस्ट वा पिसाबको टेस्ट पनि गर्न सक्छन्। त किडनीको बिमारीको जुन उपचार छ यसको मुख्य लक्ष्य भनेको चाहिँ यो मृगौला जुन छ यसमा लगातार भइरहेको क्षतिलाई कम गर्नु नै हो मुख्य रूपमा। अनि क्षतिलाई रोक्नको लागि आमतौरमा यो मृगौलाको बिमारीको कारण जुन प्रकारले चाहिँ भित्रको स्थितिहरू बिग्रिँदै जान्छ त्यसलाई चाहिँ कन्ट्रोल गर्न कोसिस गर्नुपर्ने हो। मृगौलाको बिमारीको कारण चाहिँ मृगौला क्षतिग्रस्त हुन थाल्दछ र अन्त्यमा पूर्ण रूपमा यसले काम नै गर्न बन्द गरिदिन्छ, त्यति बेला त्यो स्थितिलाई मृगौला फेल भएको अथवा किडनी फेल भएको भनेर भन्न सकिन्छ, जुन एकदमै एउटा प्राणघातक स्थिति पनि हो। यस्तो स्थितिमा किडनी डायलिसिस गर्नुपर्ने हुन्छ यानि कि फिल्टर गरेर चाहिँ रगतलाई सफा गर्ने एउटा कृत्रिम उपकरणको प्रयोगद्वारा यसलाई चाहिँ डायलिसिस भनेर भनिन्छ। किडनी डायलिसिस लगाएर या बिमारीलाई चाहिँ किडनीको यानि कि मृगौलाको प्रत्यारोपण किडनी ट्रान्सप्लान्ट भनेर भनिन्छ, यो गरेर मात्र यो बिमारीको चाहिँ ज्यान बचाउन सकिन्छ। अब कुनै पनि रोगहरूको लक्षण त हुन्छ नै हुन्छ, तर धेरै रोगहरूको सामान्य लक्षणहरू उस्तै उस्तै पनि हुनसक्छन्, तर किडनीको अथवा भनौँ यो जुन हाम्रो मृगौला छ यसको बिमारी भएको छ भने लक्षणहरू के कसो देखिन्छ भन्दाखेरि केही लक्षणहरूको समूह छ म जो तपाईँसँग सेयर गर्न चाहन्छु यतिखेर। आँखा, हात र खुट्टा सुन्निनु, हाई ब्लड प्रेसर हुनु, सास फुल्न सुरु गर्नु, अनि त्यो जुन हाम्रो छाला छ यसमा लगातार चिलाउने जस्तो हुनु महसुस हुनु, अनि मुखको स्वाद बिग्रिनु, मुखबाट नराम्रो गन्ध आउनु, शरीरको वजन कम हुनु, निन्द्रा नलाग्नु, मांसपेसीहरू कमजोर हुनु, एकाग्रता भनौँ न अथवा ध्यान लगाउने जुन एउटा स्थिति छ त्यो लगाउन नसक्नु, कठिनाइ हुनु यसमा, मांसपेसीहरू बाउडिनु, मांसपेसीहरूमा ऐठन हुनु, अनि जुन छाला छ हाम्रो यसमा चाहिँ हल्का पहेँलो वा खैरो रङ्गको दागहरू देखिनु, यसै गरिकन एकदमै धमिलो वा गहिरो खैरो रङ्गको पिसाब आउनु, यो पनि एक प्रकारको यो हाम्रो चाहिँ जुन मृगौला छ यसको खराबी भएको अथवा यसको यो समस्या भएको एउटा लक्षण यो पनि हो। यसै गरिकन थकान लाग्नु, एकदमै थकित महसुस हुनु, भोक कम लाग्नु, अनि जुन हाम्रो छाला छ यसमा सुक्खापन आउनु, छालामा पाप्री निस्किनु, छालाबाट अधिक प्यास लाग्नु, निन्द्रामा कठिनाई, पिसाबको मात्रा वा पिसाब फेर्ने समयमा बदलाव आउनु,
शरीरमा विभिन्न प्रकारको विकारहरू जम्मा हुँदै जानु, एनिमिया यानि कि रगतको कमी हुनु, अनि जुन सेक्स ड्राइभ छ यानि कि यौन इच्छा भनौँ त्यो कम पनि हुने, अनि यसै गरिकन नपुंसकता, स्लिप एप्निया र वाकवाकी आउनु र उल्टी आउनु, यो सबै नै यो मृगौलाको खराबी भएको कारण अथवा निस्किने लक्षणहरू हुन् अथवा मृगौलामा समस्या छ है भनेर देखाउने लक्षण चिन्हहरू हुन् भनेर भनौँ है, साइन एन्ड सिम्टम भनेर भनौँ। त मृगौला रोगको कुरा गरिरहँदाखेरि यसको कारण र जोखिम कारक तत्त्वहरूको पनि अलिकति म कुरा गरिहाल्छु तपाईँहरूसँग। र यो किडनीको बिमारीलाई मुख्य रूपबाट दुईवटा चाहिँ क्याटेगोरीमा वर्गीकृत गर्न सकिन्छ, एउटा एक्युट, एउटा चाहिँ क्रोनिक। एक्युट यानि कि तीव्र, अनि क्रोनिक यानि कि दीर्घकालीन। एक्युट किडनी रोगको कुरा गर्नुपर्दाखेरि मृगौलामा अचानकबाट हुने कुनै प्रकारको क्षतिले किडनीलाई असर पुर्याउँछ भने त्यो स्थितिमा चाहिँ एक्युट किडनी रोग भनेर भन्दा फरक नपर्ला। कुनै कुनै मामलामा चाहिँ यो समस्या केही समयमा हल भएर जान्छ भने कुनै कुनै मामलामा यो लामो समयसम्म पनि रहन सक्छ, जुन पछि गएर फेरि दीर्घकालीन किडनी रोग पनि हुन सक्छ। यसको मुख्य कारणहरूमा चाहिँ कुनै प्रकारको नसायुक्त दबाई लिनु, गम्भीर इन्फेक्सन हुनु, वा कुनै प्रकारको रेडियो एक्टिभ डाईको कारणले गर्दाखेरि किडनीको जुन क्षेत्र छ यसमा चाहिँ क्षतिग्रस्त हुनुलाई पनि एक्युट किडनी रोगमा राखिन्छ। अनि यसै गरिकन मूत्र नली जो छ यसमा चाहिँ भनौँ न अलिकति रुकावट आउनु, मूत्रलाई चाहिँ किडनीबाट बाहिर लिएर जाने जुन बाटो छ यसमा केही रुकावट आउनु, जस्तो कि यो किडनीको पत्थरी भनेर भनौँ न होइन, मृगौलामा पत्थरी जम्छ तपाईँलाई थाहा छ त्यो समस्या, त्यस्तो हुनु पनि एक्युट किडनी रोगमा नै पर्दछ। भने दीर्घकालीन किडनी रोगको कुरा गर्नुपर्दा यस्तो स्थितिमा धेरै जस्तो मामलामा चाहिँ मृगौलाको काम धेरै समय लगाएर चाहिँ बिस्तारै बिस्तारै कम हुँदै जान्छ, काम गर्ने जुन शक्ति छ त्यो होइन। अनि यस्तो स्थितिलाई चाहिँ क्रोनिक किडनी डिजिज भनेर भनिन्छ। यो समस्याको अन्तिम चरणमा चाहिँ किडनी पुरैसँगले चाहिँ यो क्षतिग्रस्त हुन्छ, यसले पूर्ण रूपमा काम गर्न बन्द गर्छ, जस पश्चात बिमारीलाई बचाउनको लागि कि त ट्रान्सप्लान्ट गर्नु पर्यो कि त डायलिसिसमा राख्नुपर्ने हुन सक्छ। र क्रोनिक किडनी डिजिजको पनि भिन्न भिन्न प्रकार छन्। हाई ब्लड प्रेसरको कारण गर्दाखेरि किडनीसँग जोडिएका रक्तवाहिका क्षतिग्रस्त हुनाले पनि यस प्रकारको दीर्घकालीन किडनी रोग हुनसक्छ। यसै गरिकन डायबिटिजको एउटा जटिलताको रूपमा किडनी क्षतिग्रस्त हुन्छ, जुन कारण गर्दाखेरि चाहिँ यो समस्या आउन सक्छ, डायबिटिक न्युरोप्याथी भनेर भनिन्छ यसलाई। अनि कुनै रोग वा प्रतिरक्षा प्रणाली सम्बन्धी समस्याको कारण गर्दाखेरि किडनी क्षतिग्रस्त हुन्छ भने त्यो समयमा पनि दीर्घकालीन किडनी रोग भनेर भनिन्छ, यसलाई चाहिँ ग्लोमेरुलोनेफ्राइटिस भनेर भनिँदो रहेछ। अनि किडनीमा सिस्ट बन्नु, यस रोगलाई पोलिसिस्टिक किडनी डिजिज भनिन्छ। भने किडनी या मूत्र प्रणालीमा चाहिँ जन्मदेखि नै कुनै प्रकारको असामान्यता छ भने, कुनै खराबी छ भने त्यसलाई पनि दीर्घकालीन किडनी रोगको क्याटेगोरीमा राख्न सकिन्छ। मृगौला सम्बन्धी अन्य विकारहरूमा चाहिँ किडनी स्टोन भयो, यसै गरिकन किडनीमा या मूत्रवाहिनी नलीमा पत्थरी हुनु, अनि यसै गरिकन पाइलोनेफ्राइटिस जुन चाहिँ मृगौलामा अचानक गम्भीर सङ्क्रमण हुनु अनि त्यसबाट पिपहरू समेत जम्मा हुनु त्यसमा, अनि अर्को छ नेफ्राइटिस, नेफ्रोटिक सिन्ड्रम छ, युरेमिया छ, पिसाबमा रगत आउने, अनि मृगौलाको क्यान्सर, मूत्र प्रणालीमा रुकावट, मूत्र नलीमा सङ्क्रमण, रिफ्लक्स न्युरोप्याथी आदि इत्यादि यो मृगौला सम्बन्धी अन्य विकारहरू हुन्।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँलाई अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। कुनै पनि स्वास्थ्यसँग सम्बन्धित समस्यामा कारणहरू त हुन्छ नै, के कारणले गर्दाखेरि त्यो स्वास्थ्य समस्या हुन्छ भन्ने विषयमा होइन, त्यसको खतरा एउटा निश्चित कुराहरूले गर्दाखेरि केही फ्याक्टर्सहरूले गर्दाखेरि बढ्छ, तपाईँलाई त्यो पनि थाहा छ। यस्तै गरिकन किडनीको बिमारी हुने खतरा कति बेला बढ्छ त भन्दाखेरि जब हामी बुढो हुँदै जान्छौँ, वृद्ध मानिसहरूमा यो खतरा बढी हुन्छ। सिगरेट पिउने मानिसहरूमा, यानि कि धुम्रपान गर्ने मानिसहरूमा पनि खतरा बढी हुन्छ। एकदमै अधिक मोटोपन भएको मानिसहरूमा, सिरोसिस या लिभरको सम्बन्धी कुनै समस्या भएको मानिसहरूमा पनि किडनी सम्बन्धी समस्या हुने खतरा बढेर जान्छ। अनि किडनीमा रगत सप्लाई गर्ने धमनीहरू सङ्कुचित भएको व्यक्तिहरूमा, हृदय रोग अनि हाई ब्लड प्रेसरबाट पीडित मानिसहरूमा, अनि परिवारका अन्य सदस्यहरूको किडनी सम्बन्धी रोगबाट पहिलाबाट नै ग्रस्त छन् भने त्यस्तो स्थितिमा पनि, एउटा मेडिकल हिस्ट्रीमा यदि फ्यामिली हिस्ट्रीमा चाहिँ यो प्रकारको समस्या छ भने त्यो परिवारका सदस्यहरूलाई किडनी रोग हुने सम्भावना बढेर जान्छ। त मृगुलाको बिमारीबाट बचाव अथवा प्रिभेन्सन कसरी गर्न सकिन्छ त भन्दाखेरि, स्वास्थ्य सम्बन्धी यस्तो स्थितिहरू जसले चाहिँ किडनीलाई प्रभावित गर्छ, यस्तो स्थितिहरूको रोकथाम गरेर किडनीको बिमारी हुनबाट बचाव गर्न सकिन्छ। र यदि हाम्रो ब्लड प्रेसर अथवा सुगरको लेभल हाई छ भने त्यस्तो बेलामा हामीलाई तिनीहरूलाई कन्ट्रोलमा राख्ने कोसिस गर्नुपर्छ। अनि साथसाथमा चाहिँ नि हाम्रो अन्य कुराहरूमा पनि हामीले पक्कै पनि ध्यान दिनु पर्छ, जस्तो कि पर्याप्त मात्रामा तरल पदार्थ पिउने, अधिक गुलियो पदार्थ वा सफ्ट ड्रिङ्क आदिको सेवन नगर्ने, अनि किडनीलाई प्रभावित गर्ने चिजहरूलाई विशेष रूपबाट ध्यान दिने। यदि चाहिँ किडनी क्षतिग्रस्त हुने जोखिम बढी छ भने त्यस्तो मानिसहरूले नियमित रूपमा आफ्नो किडनीको जाँच गराइरहनु पर्दछ। शरीरको वजनलाई नियन्त्रणमा राख्ने, शरीरलाई सामान्यभन्दा बढी अधिक वजन हुन नदिने जसबाट डायबिटिज हुनसक्छ, हाई ब्लड प्रेसरको जोखिम बढ्न सक्छ, जसको परिणामस्वरूप किडनी क्षतिग्रस्त हुने खतरा पनि बढेर जान्छ। यसै गरिकन नियमित रूपमा व्यायाम गर्ने, यस्तो चिजहरू गर्ने जसबाट तनाव कम हुन्छ र हामी रिल्याक्स महसुस गर्छौँ। स्वस्थ भोजन खाने, फलहरू र सब्जीहरूको भरपूर प्रयोग गर्ने भोजनमा, अनि नुन अनि यसै गरिकन धेरै गुलियो र चिल्लोको मात्रा पनि कम गर्ने, र यसै गरिकन धुम्रपान नगर्ने, सिगरेट पिउनु किडनीलाई क्षतिग्रस्त गर्ने अर्को एउटा तत्त्व हो, र यदि पहिलादेखि नै किडनी क्षतिग्रस्त छ भने त अझ एकदमै नराम्रो स्थितिमा यो धुम्रपानले पुर्याउन सक्छ। अनि यसै गरिकन मदिरा सेवन पनि छोडिदिने अथवा मदिरा सेवन नगर्ने, अल्कोहलको सेवनले पनि लिभरको साथसाथमा किडनीलाई पनि नराम्रो असर पुर्याउँदो रहेछ। प्रिय श्रोतावृन्द, मृगौलाको हामी कुरा गरिरहेका छौँ र मृगौलाको बिमारीको परीक्षण कसरी गरिन्छ भन्दाखेरि, मृगौलाको बिमारीको परीक्षण विशेष गरिकन हुन त अब कम्प्लिट मेडिकल हिस्ट्री हाम्रो डक्टरहरूले हामीसँग लिइ नै हाल्नुहुन्छ होइन, त्यही अनुसारले नै धेरै कुराहरू त पत्ता लाग्छ। यसको अलावा कम्प्लिट ब्लड काउन्ट, इलेक्ट्रोलाइट लेभल टेस्ट, ब्लड युरिया, नाइट्रोजन टेस्ट र क्रिएटिनिन टेस्ट आदि इत्यादि पनि गरिन्छ भने बोन डेन्सिटी टेस्ट, पेटको सिटी स्क्यान, अनि मृगौलाको अल्ट्रासाउन्ड स्क्यान, अनि मृगौलाको बायोप्सी, अनि पेटको एमआरआई स्क्यान गरेर पनि मृगौलाको स्थिति के कसो छ त्यो पत्ता लगाउन सकिन्छ। तपाईँ श्रोतावृन्द, मृगौलाको बिमारीको बारेमा आज मैले तपाईँहरूसँग कुरा गरिरहेको छु र यो चाहिँ जति पनि जानकारीहरू छन् तपाईँ सबैको लागि पक्कै पनि लाभदायक रहेको छ, लाभदायक रहन्छ भन्ने मैले आशा पनि गरेको छु। यतिखेर कुनै पनि समस्या आउनुभन्दा अगाडि नै त्यो समस्याहरूलाई आउन नदिने स्थिति हामीले क्रिएट गर्छौँ भने एकदमै सबैभन्दा बेस्ट अप्सन त त्यही नै हो। तर यदि भइ नै हालेको खण्डमा चाहिँ छिटोभन्दा छिटो आफ्नो डक्टर सँग चाहिँ सम्पर्क गरेर दबाईहरू लिएर ट्रिटमेन्टहरू लिएर त्यसको उपचार गर्नु राम्रो हुन्छ। र किडनी रोगको जटिलताहरू त थुप्रै नै छ, किडनी रोग चाहिँ क्रोनिक भएर गयो भने हाम्रो शरीरको अन्य भागहरूलाई पनि यसले प्रभावित गर्छ, जस्तो कि हृदय वा रक्तवाहिका सम्बन्धी रोगहरू लाग्न सक्छ, हड्डीहरू कमजोर हुनसक्छ, हड्डीमा फ्र्याक्चरको सम्भावना बढेर जान्छ, यसै गरिकन एनिमिया पनि हुनसक्छ, किडनी रोगको कारण गर्दाखेरि गाउट पनि हुनसक्दो रहेछ, अनि यसै गरिकन पेरिकार्डाइटिसको स्थिति पनि हुन्छ जसमा चाहिँ नि एकदमै सुन्निने होइन, अनि यस प्रकारले चाहिँ जुन हृदय छ यसको
चारैतर्फ चाहिँ त्यो एउटा झिल्ली बेरिएर बस्ने हुँदो रहेछ है अनि यसै गरिकन यौन उत्तेजना कम हुने अनि त्यसै गरिकन प्रजनन क्षमतामा कमी आउने शरीरमा विभिन्न प्रकारको तरल पदार्थहरू जम्मा हुने जस कारण गर्दाखेरि हाम्रो खुट्टाहरू हातहरू सुन्निएर एकदमै फुलेको जस्तो महसुस हुन्छ ब्लड प्रेसर बढ्छ अनि साथसाथमा हाम्रो जुन फोक्सो छ त्यसमा पनि तरल पदार्थ भरिँदै जान सक्छ अनि यसै गरिकन रगतमा अचानक पोटासियमको मात्रा बढ्छ जस कारण गर्दाखेरि हृदयको काम गर्ने क्षमता कम हुन्छ जुन चाहिँ जीवनको लागि एकदमै प्राणघातक स्थिति नै हो भन्दा फरक नपर्ला अनि किडनीले पुरैसँगले क्षतिग्रस्त भएर काम गर्न बन्द गर्छ जस पश्चात चाहिँ बिमारीलाई जीवित राख्नको लागि किडनी डायलिसिस वा किडनी ट्रान्सप्लान्टको आवश्यकता नै पर्दछ यसै गरिकन केन्द्रीय तन्त्रिका तन्त्र क्षतिग्रस्त हुन्छ जस कारण गर्दाखेरि ध्यान लगाउनमा कठिनाइ हुन्छ व्यवहारमा बदलाव हुन्छ र मिर्गी जस्तो समस्या पनि हुन सक्छ भने प्रतिरक्षा प्रणाली कमजोर हुन्छ जस कारण गर्दाखेरि सङ्क्रमण हुने खतरा अधिक बढेर जान्छ यस्तो स्थिति नआओस् भन्नको लागि हामीले पहिला नै ध्यान दिनु अत्यन्तै जरुरी छ प्रिय श्रोतावृन्द आज मैले तपाईँसँग सेयर गरेँ किडनीको बारेमा केही जानकारीहरू किडनी रोगको बारेमा केही जानकारीहरू र अब भने समयलाई ध्यान दिँदाखेरि 2 बज्न आँटेको छ अब भने पालो परिसकेको छ समाचारको त्यस पश्चात कार्यक्रमको अर्को चरणतर्फ हामी लाग्नुपर्ने हुन्छ त अहिलेको लागि हेल्थ सेगमेन्टको यो सामग्री यतिमै म सीमित गर्न चाहन्छु तपाईँलाई फेरि अब अगाडि 2 बजेको समाचार पश्चात अर्को चरणमा भेट्ने बाचा गर्दै अहिलेको लागि एउटा मिठो गीत सुनाउँदै अगाडि बढ्छु है त

0: सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर बाँसकोटाको सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो लगायत बैठकले 7 निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रमदी मिल्सनाले जानकारी दिनुभएको छ।
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। निर्णय नम्बर 2, रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने। 3, नेपाल कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने। 4, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रुख पोल हटाउन प्रचलित कानुनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने।
0: नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1.54 करोड जरिवानाको फैसला भएको छ। पौडेल विरूद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतले सजाय तोकेको हो। अख्तियारले पौडेल सहितका प्रतिवादीले 3,08,50,400 रुपियाँ भ्रष्टाचार गरेको दावी सहित मुद्दा हालेको थियो। विशेषका सदस्यहरू न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र डिली रत्न श्रेष्ठको इजलासले कसुर ठहर गरे पनि वादी गरे जति घुस रकम बरामद नभएको दावी गरे जति घुस रकम बरामद नभएको र घुस रकम के कुन स्थानमा वा ब्याङ्कमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको पनि फैसलामा भनेको छ। तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बमोजिम हुने रकम बराबर दामासाहीले हुने 1,54,25,200 रुपियाँ जरिवानाको फैसला सुनाएको छ। दुवैजनालाई 8 वर्षको दरले कैद सजाय तोकिएको छ। सुनिल पौडेलले कसुर गरेको बेला राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा रहेकाले थप 6 महिना कैद तोकिएको छ। दुवै प्रतिवादीबाट जनही 6,17,800 रुपियाँ 6,17,008 रुपियाँ पीड़ित संरक्षण कोषमा भराउन समेत अदालतले आदेश दिएको छ। सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाएको छ। अस्तिको मन्त्री परिषद बैठकले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ। मन्त्री परिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूची परिमार्जन गरी सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा 4 वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइसकेको छ। सम्झौता अनुसार 25,92,000 भन्दा बढी लाइसेन्स छापिए पनि 1 वर्षभन्दा कम म्याद भएका करिब 3 लाख लाइसेन्स भने तत्काल नछापिने भएको छ। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच 2 चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतिभित्र 12 लाख सवारी लाइसेन्स छाप्ने काम पनि समयमै पूरा भएको छ। दोस्रो सम्झौता अनुसार थप 17 लाख लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरणमध्ये 25,92,417 थान लाइसेन्सको छाप्ने काम सकिएको छ। स्वास्थ्य मन्त्रालयले विदा स्वीकृत नगराइकनै 60 दिनभन्दा बढी गयल हुने 23 स्वास्थ्य कर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै गयल हुनुको चित्त बुझ्दो कारण नदिएमा स्वास्थ्य सेवा ऐन अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिएको छ। विश्वकपको सेमी फाइनलमा इङ्ल्याण्ड विरूद्ध 2 गोल गर्न पास मिलाएपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको छ। खेलको 85 मिनटसम्म 1-0 पछि परेको अर्जेन्टिनाले मेस्सीको पासमा एन्जो फर्नान्डेले गोल गर्नुभयो। इन्जुरी समयको 2 मिनटमा मेस्सीकै क्रममा लौटारो मार्टिनेजले हेडर गोल गर्दै जित सुनिश्चित गर्नुभयो। यो खेलमा 2 असिस्ट गरेसँगै मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको हो। मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको दौड़मा शीर्ष स्थानमा पर्नु भएको हो।

आदरणीय श्रोतावृन्द, मिठो गीत सुन्दै हुनुहुन्थ्यो राजपाल राईको आवाजमा. डाक्टर सुमाया राईले शब्द रचना गर्नुभएको थियो डिआर अतिको सङ्गीतमा. र यही मिठो गीतको साथमा कार्यक्रम आजको हाम्रो दिवाकोसेलीको दोस्रो चरणको यात्रा सुरु भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन गराउन चाहन्छु. त आजको यो प्रस्तुतिमा तपाईँको लागि अब यो चरण अन्तर्गत भने हामीले विज्ञान गोर्खा जनाउनु भएका कलाकारहरूकै गीत सङ्गीतहरू राख्दै अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ. अहिले भने दिउँसोको 2:13 जान आँटेको छ. कार्यक्रमको दोस्रो चरणमा हामी रहेका छौँ र पहिलो चरणमा मौसमको अलिकति कुरा गर्न चाहेकी थिएँ, तर त्यहाँनिर भुसुकै अलिकति यताउताको कुरा गर्दाखेरि त छुट नभएछ है. र वेदर अपडेट त तपाईँलाई मैले सधैँ नै गराउने गर्छु, त्यसर्थमा पहिला सुरुमा वेदर अपडेट गराइहाल्छु. आज बिहानको समयमा बदलीको साथमा दिनको सुरुवात भए तापनि अहिले चाहिँ मजाले घाम लागेको छ. उत्तरी भूभागहरूतिर स्पेसली नर्थ सीको तटवर्तीय क्षेत्रतिर पनि केही बदली रहन्छ, अन्यथा सबै ठाउँतिर मजाले घाम लागेको छ. आकाश खुला देखिन्छ, हल्का फुल्का वर्षा सुदूर दक्षिण पूर्वीय भन्दाखेरि पनि सुदूर दक्षिण पश्चिमी भेगहरूतिर हुनसक्ने सम्भावना रहेको छ. तर दक्षिणी भेगहरूतिर पनि निकै नै न्यानो ठाउँ ठाउँमा त गर्मी नै भएको महसुस पनि गर्न सकिनेछ. आज राति धेरै ठाउँमा सुक्खा रहनेछ, यद्यपि केही बदली रहन्छ पूर्वीय तटवर्तीय क्षेत्रहरूतिर र केही मध्यवर्ती क्षेत्रहरूतिर भोलि बिहानसम्म पुग्दाखेरि. अनि दक्षिणी भेगमा आज पनि राति चाहिँ न्यानो रहने देखिन्छ. मौसमको यो जानकारी मेरो अफिसले हामीलाई सूचित गराए अनुसार मैले तपाईँसँग सेयर गरेँ. त आऊ भने हामी अगाडि बढ्छौँ. आदरणीय श्रोतावृन्द, अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि अब तपाईँलाई लिएर जान चाहन्छु यस्तै मिठा मिठा गीतहरूतर्फ, जुन गीतहरूले चाहिँ तपाईँ हामी सबैलाई आनन्दित तुल्याउने नै छ. साथमा हामी सम्झना गर्नेछौँ हाम्रो ब्रिगेडमा रहनुभएका यस्ता कलाकारहरू जसले चाहिँ नेपाली गीत सङ्गीतको लागि केही योगदान दिनुभएको छ है. उहाँहरूको यो जुन योगदान छ यसलाई हामी आज सेलिब्रेट गर्छौँ, सम्मान गर्छौँ सधैँको बिहिबार चाहिँ. त आजको कुरा गर्नुपर्दाखेरि आज सोसियल मिडिया गिभिङ डे परेको छ. आज

किनभने वर्ल्ड स्नेक डे पनि हो अनि नेसनल आर्टिफिसियल इन्टेलिजेन्स डे भनेर पनि हामी मनाइरहेका छौँ र यो बेलामा चाहिँ नि यिनै विभिन्न चाहिँ विशेष विशेष अवसरहरूलाई पनि हामी सम्झना गर्नेछौँ। यो अवसरहरूको बारेमा चाहिँ अलिकति कुरा पनि गर्नेछौँ होइन, यो अलिकति सामान्य ज्ञान अभिवृद्धिको लागि पनि यस प्रकारको कुराकानी भला कसरी एकदमै सार्थक रहन्छ जस्तो लाग्छ मलाई है। र यस अर्थमा तपाईँहरू सबैजनासँग यिनै विषयवस्तुहरूमा पनि कुराकानी र सेयर गर्दै म अगाडि बढ्ने तयारी गर्दैछु। आज तपाईँहरूलाई पनि यस विषयवस्तुमा केही जानकारी केही थाहा छ केही भन्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ भनेर भन्ने यो बेलामा मैले। र ब्रेकफास्ट ब्रेन टिचरको कुरा गर्नुपर्दाखेरि तपाईँलाई थाहा छ त्यसै यो सप्ताहभरि हामीले वर्ल्ड कपलाई नै ध्यानमा राखेर चाहिँ प्रश्न राखेका छौँ होइन। अब जुलाई 19 तारिक आउने आइतबारको दिनमा वर्ल्ड कप फाइनल हुँदैछ, यसमा दुईवटा देशहरू पुगिसकेका छन् स्पेन र अर्जेन्टिना, र कुन कन्ट्रीको स्कोर कति कति हुन्छ होला भन्ने प्रश्न छ। यो एकदमै सही र गलत भन्दाखेरि पनि पक्का प्योरली गेसिङ आन्सर्स मात्र हामीले खोजिरहेका छौँ एकपटक यसपटक चाहिँ यसलाई चाहिँ प्योरली लकमा नै हामीले छोडिदिउँ है, किनभने अब खेलै भएको छैन, खेलमा कति कति गोल हाल्छन् के थाहा होइन, तर पनि त्यो स्कोर चाहिँ कति कति हुन्छ होला भने ठ्याक्क मिलाउनु पनि त्यो एउटा चाहिँ लककै कुरा हुनेछ भन्दा फरक पक्कै पनि नपर्ला। र यो कुरा गर्नुहुँदाखेरि तपाईँले पक्कै पनि हिजोको अर्जेन्टिना र इङ्ल्यान्डको खेल हेर्नुभयो होला होइन। अर्जेन्टिनाले 2-1 जुन फरक छ यसले जित्यो सेमी फाइनलमा र फाइनलमा पुगेको छ। हामीले एकदमै आशा गरेका थियौँ इङ्ल्यान्डले चाहिँ फाइनलमा यसपटक आफ्नो नाम दर्ता गराउँछ भनेर, तर दुर्भाग्यवश अब त्यस्तो हुन पुगेन। पहिला त मजाले हानेको थियो, एक गोलको अग्रतामा खेल 80 मिनट क्रस गरिसकेको थियो। अब चाहिँ लै अब केही मिनटहरू मात्र बाँकी छ, फ्यु मिनट्स 15-16 मिनटसम्म चाहिँ अथवा भनौँ न 18-20 मिनटसम्म थाम्यो भने चाहिँ जित्यो इङ्ल्यान्डले भन्ने यस्तो ढुकढाकले हामी बसेका थियौँ। तर त्यही हो है, 80 मिनट पश्चातको जुन समयमा चाहिँ जुन भनौँ गोल भयो अर्जेन्टिनाको, अनि त्यसपछिबाट प्लस पछि 9-8 मिनट मात्र बाँकी रहँदा दोस्रो गोल हानेर लगाअलग दुईवटा गोल लगाएर चाहिँ अन्त्यमा आएर अर्जेन्टिनाले आफ्नो फेभरमा चाहिँ यो खेलको नतिजा पार्यो। अब खेल हो, खेलमा हार जित त भइ नै हाल्छ, तर पनि आफूले सपोर्ट गरेको टिमले हार्नु पर्दाखेरि अलिकति दुःख त लाग्छ नै होइन। तर अर्जेन्टिना पनि खेल एकदमै राम्रो थियो, अर्जेन्टिनाको भन्नै परेन त्यसलाई त होइन, यदि कोहिजिभ थियो भनेर भनौँ, मेरो आफ्नो चाहिँ इम्प्रेसन चाहिँ एकदमै कोअर्डिनेटेड छ उहाँहरूको जुन त्यो खेल बलमाथि चाहिँ नियन्त्रण र जुन प्रकारले हाबी रह्यो नि यो इङ्ल्यान्ड माथि अर्जेन्टिना, डर त मलाई पहिल्यैबाट लागेको थियो कि यो जुन हाबी भइरहेको छ जुन अट्याकिङ हिसाब किताबले खेलिरहेको छ यो चाहिँ एउटा न एउटा गोल त मिस्टेकन नै भए पनि छिर्ने भएन भन्ने डर चाहिँ सायद मलाई मात्र होइन हामी सबैलाई भएको नै थियो होला। तर त्यस्तै हुन पनि पुग्यो, मिस्टेकनले भन्दाखेरि पनि अब आफ्नो आफूले जुन फेभर गरेको टिम को विरुद्धमा जो टिम खेलिरहेको छ ऊ चाहिँ नराम्रो हो भन्न पनि मिल्दैन नि त होइन। त्यही कारणले गर्दाखेरि अर्जेन्टिना इज अ गुड टिम फुटबलको लागि, एकदमै स्ट्रङ टिम, त्यो कारणले गर्दाखेरि उनीहरूको पास उनीहरूको खे त्यो बलमाथिको नियन्त्रण र उनीहरूको दौडाइ उनीहरूको चलाइ एभ्रिथिङ वाज फ्यान्टास्टिक। त्यो कारणले गर्दाखेरि पनि अलिकति भनौँ इङ्ल्यान्डले चाहिँ लास्टमा आएर चाहिँ यो गुमाउनु पऱ्यो यो स्थान होइन फाइनलको लागि। तर पनि इङ्ल्यान्डको पनि खेल चाहिँ गजबको नै थियो, एकदमै इङ्ल्यान्डले पनि त्यति बेलासम्म चाहिँ त्यस्तो गरेर 1-0 अग्रता लिनु भनेको पनि ठुलो कुरा हो होइन। इट वाज अ गुड गेम अल इन अल दुइटै टिमको लागि, तर पनि अब एउटा मात्र टिमले अगाडि बढ्न सक्छ, एउटा मात्र टिमले जित्न सक्छ, त्यस कारणले गर्दाखेरि अर्जेन्टिनाको चाहिँ यसपटक रहेछ फाइनलमा पुग्ने भाग्यमा लेखेको रहेछ गर्दाखेरिमा पुगेको छ। सो यही अर्जेन्टिना अनि स्पेन दुईवटा जुन टिम पुगेका छन् उनीहरूले चाहिँ अब 19 तारिकको दिनमा खेल्दैछन् वर्ल्ड कप फाइनलको फाइनल खेल है। र यसमा चाहिँ कुन कुन टिमले अर्जेन्टिनाले कति र स्पेनले कति चाहिँ स्कोर गर्छ होला भन्ने प्रश्न छ यसपटकको लागि। उत्तर पठाउँदै गर्नु होला तपाईँले, उत्तर चाहिँ अब उत्तर त अब तपाईँहरूको गेस मात्र हो है, त्यो कारण गर्दाखेरि आइतबारको खेल हुनुभन्दा अगाडिसम्म तपाईँले उत्तर चाहिँ पठाइसक्नुपर्ने हुन्छ। सोमबारको दिन यसको छिनोफानो गर्ने हाम्रो तयारी रहेको छ, र साथमा तपाईँहरूमध्ये कसले जित्नुहुन्छ त्यो पनि हामी त्यति बेला छिनोफानो गर्छौँ। प्राइजेसहरूमा चाहिँ ग्लोबल बुलियन वर्ल्ड आसफोर्टबाट भाउचर प्रदान गरिने छ, अनि साथसाथमा बिएबिएस फुटबल पनि तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्छ।
यति नै भन्दै अब भने मैले तपाईँको लागि रेवत राई र मिलिना राईले गाउनुभएको गीत हाम्रो भाइ जगत नवोदितले रचना गर्नुभएको छ, सुनाउँछु है त।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

मीना राई को प्रस्तुति रहेको थियो यस गीतमा. दाजु लक्ष्मण गुरुङको शब्द रचना सुन्दै हुनुहुन्थ्यो. तपाईँहरू सबैले आदरणीय श्रोतावृन्द इन्जोय गर्नुभयो होला, अनि शान्तिराम राईको यसमा सङ्गीत र यो गीतको साथसाथमा हामी अगाडि बढेका छौँ. कार्यक्रम सुन्दै हुनुहुन्छ दिवा कोसेली. यतिखेर यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि एकपछि अर्को राख्दै अगाडि बढ्ने मेरो तयारी रहेको छ र तपाईँहरू सबैले पनि सुन्दै हुनुहुन्छ होला. स्पेसली आज चाहिँ नि अब हाम्रो जति पनि विग्राफ गोर्खाल्यान्डमा रहनुभएको कलाकारहरू हुनुहुन्छ उहाँहरूकै गीत सङ्गीतहरू सुनाउने, उहाँहरूकै सृजनाहरू सुनाउने समय भएको हुनाले पनि तपाईँको लागि यस प्रकारका गीत सङ्गीतहरू म राख्दैछु र तपाईँहरू सबैले इन्जोय गर्नु नै हुन्छ होला भन्ने आशा गरेको छु यो बेलामा. त अब यही सिलसिलालाई म अगाडि बढाउँदै लिएर जाँदैछु र यसतर्फ तपाईँलाई अगाडि लिएर जानु पर्दाखेरिमा चाहिँ नि प्रिय श्रोता पनि केही बिचबिचमा कार्यक्रमहरूको बारेमा पनि जानकारी राख्दै जाने मेरो तयारी रहेको छ र थुप्रै कार्यक्रमहरू हुन्छन्. स्पेसली अब यो गर्मी महिना आउँदै गर्दाखेरि अब यो अहिले जुन जुलाई अगस्त भनिसकेपछि धेरै ठाउँमा थुप्रै कार्यक्रमहरू हुने समय पनि हो यो है र यही सिलसिलामा विभिन्न कार्यक्रमहरूको जानकारी हामीलाई मिलेको छ र यिनै कार्यक्रमहरूको बारेमा पनि जानकारी तपाईँसँग म सेयर गर्छु अब. र यो जुलाई महिनाको बाँकी रहेको समयमा रहेको जानकारीहरू के छन् त, कार्यक्रमहरू के छन् त, यस विषयवस्तुमा कुरा गर्छु है. त म सबैभन्दा पहिला त अब यो हाम्रो 25 जुलाईमा हुने कार्यक्रमहरूको बारेमा जानकारी सेयर गर्न गइरहेको छु म. र 25 जुलाईको कुरा गर्नुपर्दाखेरि याङ्जाकोट परिवार युकेको 18 वार्षिक गाउँले भेटघाट कार्यक्रम हुँदैछ. सम्पूर्ण याङ्जाकोट परिवार युकेका सदस्यज्यूहरू, फुपू, चेली, दिदी, बहिनी, भान्जा, भान्जी, ज्वाइँ साहेबहरू र आमन्त्रित अतिथिज्यूहरूलाई उपस्थित भइदिनको लागि निमन्त्रणा गरिएको छ. हुने स्थान क्रानफर्ड कलेज कम्युनिटी हल हाउन्सलो TW5N9PD यसको पोस्ट कोड. बिहानको 11 बजे यो कार्यक्रम सुरु हुँदैछ शनिबार 25 जुलाईको दिनमा याङ्जाकोट परिवारको 18 वार्षिक गाउँले भेटघाट. यसै गरी गरेर 85 समाज युकेको वार्षिक भेटघाट, चेलीबेटी ज्वाइँ अनि भाना भान्जीहरूसँगको बढाइलो भेटघाट र प्रीतिभोज कार्यक्रम रहेको छ. र यो 85 समाज युकेको कार्यक्रम चाहिँ 25 जुलाईमा नै हुँदैछ. हुने स्थान अल्डरसर्ट अवस्थित अल्डरवुड लिजर सेन्टर, यसको पोस्ट कोड GU12 4AS रहेको छ. शनिबार 25 जुलाईको दिनमा दिउँसोको 12 बजेदेखि रातिको 9 बजेसम्म कार्यक्रम हुँदैछ. 25 जुलाईको कार्यक्रमको कुरा गर्नुपर्दा सम्पूर्ण बारपाकी समाज युकेका सदस्यहरूको लागि कार्यक्रम रहेको छ, जुन चाहिँ अगेन चेलीबेटी टोली र जति पनि भिजिटर्सहरू हुनुहुन्छ नेपालबाट उहाँहरू समेत सबैलाई यो समर भेटघाट कार्यक्रममा यहाँ निमन्त्रणा गरिएको छ. बारपाकी समाज युकेको एन्युअल ग्यादरिङ र समर बिबिक्यू पार्टी. हुने स्थान चाहिँ रहेको छ स्यामुएल कोडी स्कुल, भ्यालेन्टाइन रोड, फार्नब्रो, यसको पोस्ट कोड GU14 8SN. यो चाहिँ 10:30 बजे बिहानबाट रातिको 10 बजेसम्म कार्यक्रम हुँदैछ. 25 जुलाईको कुरा गर्दैछु म. यसै गरिकन 25 जुलाईको नै कुरा गर्नुपर्दा जीवन विज्ञान युकेको कार्यक्रमको कुरा गर्छु. 25 जुलाईदेखि 7 अगस्तसम्म हुँदैछ. हुने स्थान प्लम स्टेट म्यानर स्कुल, बिहानको 8 बजेदेखि बेलुकाको 5:30 बजेसम्म. चक्र विज्ञान 25 जुलाईदेखि 31 जुलाईसम्म, बिहानको 8 बजेदेखि 5:30 बजेसम्म बेलुकाको. र यसै गरिकन ऐश्वर्य विज्ञान चाहिँ 1 अगस्तदेखि 7 अगस्तसम्म सञ्चालन हुनेछ, बिहानको 8 बजेदेखि बेलुकाको 5:30 बजेसम्म. आदरणीय श्रोतावृन्द, 25 जुलाईको कार्यक्रमहरूको बारेमा मैले अहिले कुरा गरेँ. यति नै गर्छु अहिलेको लागि यो जानकारी. फेरि बाँकी रहेको जानकारी अगाडि म सुनाइ नै हाल्छु तपाईँहरूलाई, होइन, त्यसमा चाहिँ छँदैछ. र अहिले नैको लागि भने अब तपाईँसँग फेरि पनि एउटा मिठो गीत सेयर गर्दैछु. त आज हाम्रै स्थानीय कलाकारका गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ. स्थानीय कलाकार भन्ने बित्तिकै हाम्रै चाहिँ जति पनि विग्रह प्रकाशमा रहनुभएका कलाकारहरू हुनुहुन्छ नि, उहाँहरूकै चाहिँ उहाँहरूकै एउटा क्याटेगोरी हो स्थानीय भनेर हामी नजिकैको भन्न खोजेको. हामी नजिकै रहनुभएको कलाकारहरूको गीत सङ्गीतहरू हामी सुनेर आज इन्जोय गर्दैछौँ. र यही सिलसिलामा अब भने तपाईँलाई म राख्छु रुक्साना लिम्बू, मिन्छामा राई अनि सुमिता राई आदि इत्यादिले गाउनुभएको यो एउटा गीत र यसैको साथसाथमा हामी अगाडि बढ्छौँ कार्यक्रममा अब. है त इन्जोय गर्नुहोस् यस गीतलाई.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर आदरणीय श्रोता वृन्द, सुन्दै हुनुहुन्थ्यो यो मिठो गीतलाई अहिले राजपाल राईको प्रस्तुति रहेको थियो। र आजको यो दोस्रोको प्रस्तुतिमा हाम्रो स्थानीय कलाकारका केही गीत सङ्गीतहरू सुनिरहेका छौँ र यही सिलसिलामा यो गीत पनि सुनाए इन्जोय पक्कै पनि गर्नुभयो होला भन्ने आशा गरेको छु यो बेलामा। समयको कुरा गर्छु, समयले हाम्रो स्टुडियो घडी अनुसार दिउँसोको 3 बज्नको लागि 10 मिनट मात्र बाँकी रहेको छ र 3 बजेको समाचार हाम्रो विस्तृत न्युज बुलेटिन नेपाली न्युज डेस्कबाट तपाईँले सुन्नुहुनेछ। त्यस पश्चात भने कार्यक्रममा अगाडि हामी 3 बजेको समाचार पश्चात बढ्नेछौँ अन्तिम चरणको प्रस्तुतिमा। र अन्तिम चरणको प्रस्तुतिमा चाहिँ आज गीत सङ्गीत नै रहनेछ, विशेष गरिकन मिठा मिठा गीत सङ्गीतहरूको कुरा हुनेछ अनि साथसाथमा आजका विशेष विशेष अवसरहरूको बारेमा पनि हामी चर्चा परिचर्चा गर्नेछौँ। जस्तो कि आज विश्व सर्प दिवस पनि हो अनि सोसियल मिडिया गिभिङ डे पनि हो, नेसनल आर्टिफिसियल इन्टेलिजेन्स डे पनि हो र विभिन्न विशेष विशेष अवसरहरूलाई चाहिँ हामीले आज सेलिब्रेट गरिरहेका छौँ र यिनै विषयवस्तुमा तपाईँहरूको ध्यान आकर्षण पनि म गराउँछु, अलिकति जानकारी सेयर गराउनेछु तपाईँहरूसँग, जानकारी म बाँड्नेछु भनेर भनौँ न यी विषयवस्तुहरूमा है। सुन्दै गर्नुहोला, रोचक रोचक कुराहरू यसरी नै थाहा पाइन्छ, सामान्य ज्ञान अभिवृद्धिको लागि बडो यो कुराहरू चाहिँ राम्रो रहन्छ। यति भन्दै अब अहिले चाहिँ म तपाईँको लागि अब हाम्रो खड्ग गर्बुजाज्यू र टङ्क श्रेष्ठको प्रस्तुतिमा यो एउटा गीत सुनाउँछु र अन्तिम कोसेली अहिलेको लागि अनि 3 बजेको समाचारतर्फ लाग्छौँ।

0: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेकपाका सांसदहरूले मुख्यमन्त्री विरूद्ध आज अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसका 5 र नेकपाका 10 गरी 15 सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद सुरेश अधिकारीले जानकारी दिनुभएको छ। कांग्रेस र नेकपा बीच सत्ता साझेदारीको सहमतिसँगै कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। हिजो मात्रै कांग्रेसको तर्फबाट सहभागी 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1,54,00,000 जरिवानाको फैसला भएको छ। पौडेल विरूद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतले सजाय तोकेको हो। अख्तियारले पौडेल सहितका प्रतिवादीले 3,08,50,400 रूपियाँ भ्रष्टाचार गरेको दावी सहित मुद्दा हालेको थियो। विशेषका सदस्यहरू न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र डेली रत्न श्रेष्ठ कोइजेलासले कसुर ठहर गरे पनि वादी दावी गरे जति घुस रकम बरामद नभएको र घुस रकम कुन स्थान वा ब्याङ्कमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको पनि फैसलामा भनेको छ। तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बमोजिम हुने रकम बराबर दामा शाहीले हुने 1,54,25,200 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। दुवैलाई 8 वर्षका दरले कैद सजाय तोकिएको छ। सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने लगायत 7 निर्णय गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तेमिलसेना,
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। निर्णय नम्बर 2, रु 1 र रु 2 नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने।
0: सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाएको छ। अस्तिको मन्त्री परिषद बैठकले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जानकारी दिनुभएको हो। मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गरी सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। सुशीला कार्की नेतृत्वको सरकारले गएको असोज 5 गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था खारेज गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूसँग आज भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे जानकारी दिँदै महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ, श्रेष्ठज्यू के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
2: छोटकरीमा भन्नुपर्दा यहाँलाई सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने, जहाँ होल इको सिस्टमले महिला सपोर्टिभ इको सिस्टम हुनु पर्यो भन्ने कुरा राखे र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा, विभिन्न क्षेत्रमा, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामै चाहिँ सार्वजनिक खरिद नीति, जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू, संघ संस्था, विद्यालय, हस्पिटल जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूको लागि चाहिँ अलिकति राहत मिल्थ्यो, बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने र जुन सहुलियतपूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीका कुराहरू, यो फाइनेन्सियल डिफ्रेन्ट प्रडक्ट्सहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनुपर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमीमा सँगै चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको, क्षमता अभिवृद्धिको, डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ र अर्को महिला उद्यमी महासङ्घलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
0: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
2: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो। विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कता राख्न सकिन्छ। यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो। र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासङ्घले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो, महत्त्वपूर्ण, एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
0: प्रधानमन्त्रीज्यूको आश्वासनपछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
2: हामी यस्तो एम्पावर्ड भयौँ नि जुन जुन कुरा हामीले राखेको र उहाँहरूलाई हामीले समस्या राख्न सँगसँगै समस्याको समाधान पनि उहाँहरूले भनिदिनु भयो कि सो त्यो बाटोमा चाहिँ पोजिटिभ ऊर्जाका साथ काम गर्ने पनि हामीले सोचेका छौँ।
0: सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका अस्थायी थमन विक हत्या प्रकरणमा दोषी ठहर एमाले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ। कोइरीको बन्दी प्रत्यक्ष ग्रहणको रिटमा सुनवाई गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आदेश जारी गरेको हो। कोइरीको पक्राउ पूर्जी गैर कानूनी देखिएको भन्दै सर्वोच्चले अन्य मुद्दाबाट थुनामा राख्न नपर्ने भए कोइरीलाई थुनामुक्त गर्न भनेको छ। अब खबर फटाफट।
3: चितवनमा एक वर्षभित्र 10,500 जनाको परीक्षण गर्दा 58 जना बाहिरी जिल्लाका सहित 274 जनामा डेङ्गी संक्रमण पुष्टि। रत्नगर नगरपालिकामा मात्रै 87 जनालाई डेङ्गी लाग्यो। केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिनसम्म चल्ने श्रावणी मेला शुरू हुँदै मेलामा 50 लाख भक्तजन आउने र 1 करोड भन्दा बढी भेटी संक्रमण हुने अनुमान। चितवनको भरतपुर महानगरका 29 वटै ओडामा सीसी क्यामेरा जडान। हरेक ओडामा 8-10 वटाका दरले 418 ठाउँमा सीसी क्यामेरा जडान गर्दा 5,58,00,000 खर्च।
0: विश्वकप फुटबलको उपाधि भिडन्तमा अर्जेन्टिनी मेस्सी र स्पेनी हेमल बीच रोमाञ्चक भेट हुने भएको छ।
3: 19 वर्ष अघि युनिसेफको एउटा कार्यक्रमका लागि लियोनल मेसीलाई अनुबन्ध गरिएको थियो। त्यति बेला स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग भेट गराइयो। मेसी र माटारो गाउँका एकजना शिशुलाई बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो। त्यहाँ 5 महिनाका बच्चालाई आधा पानी भएको प्लास्टिक बाटामा राखिएको थियो। ती बच्चालाई मेसीले नुहाइदिएर काखमा राख्नुभयो। त्यो बेला पनि मेसीले बालकलाई नुहाइदिएर काखमा राखेको फोटोले चर्चा पाएको थियो। मेसीले नुहाइदिएका तीनै बालक आउँदो आइतबारको फाइनलमा मेसी विरुद्ध मैदान उत्रन लागेका छन्। 19 वर्ष अघिका ती बच्चा हालका स्पेनी फुटबल स्टार लामिन यामाल। 19 वर्ष अघि लिइएको त्यो तस्विर फेरि पनि भाइरल बनेको छ। नेपाली समयको सोमबार बिहान 1:15 हुने विश्वकप फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भेट्दैछन्। यही खेलमा यामाल र मेसी बीच प्रतिस्पर्धा हुँदैछ उपाधिका लागि। फुटबल इतिहासकै दुर्लभ संयोगले फाइनल खेललाई थप रोमाञ्चक बनाएको छ। सन् 2024 युरोकपका बेला यामालका बाबुले सामाजिक सञ्जालमा दुई लेजेन्डको सुरुवात भन्दै पुरानो फोटो सेयर गरेपछि विश्वभर चर्चा भएको थियो। त्यो फोटो सन् 2007 डिसेम्बरमा बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा खिचिएको हो। यामालका बाबु मुनिर नासरुई मेसी भन्दा 5 वर्ष कान्छो हुनुहुन्छ। सन् 2007 20 वर्षे मेसीले क्याटलान दैनिक डियरियो स्पोर्ट र युनिसेफले आयोजना गरे

निकिता थापाको आवाजमा सुन्दै हुनुहुन्थ्यो यो मिठो गीत अहिले. र यो गीत सुनाउँदै कार्यक्रम दिया कसैलीको अन्तिम चरणको यात्रा सुरु गरेको छु. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत. न्यानो यो वादन एकपटक फेरि पनि मैले टक्राउन चाहेकी छु. समय दिउँसोको अहिले 3:15 जान आँटेको छ. ठिक 4 बजेसम्म अझै पनि तपाईँको मेरो साथ यसै गरिकन कार्यक्रममा रहनेछ. अहिले नैको लागि भने अब तपाईँको लागि यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुनाउँ अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी छ. यही सिलसिलामा चाहिँ अब अगाडि अर्को एउटा मिठो गीत पनि म सुनाइ नै हाल्छु. र यो गीत चाहिँ नि अहिले हाम्रो एकजना श्रोताले अनुरोध गर्नुभएको गीत हो. हाम्रो दिदी खेलमती लिम्बू गृहज निवास श्रोता सधैँ नै आउने गर्नुहुन्छ. दिउँसोको समयमा उहाँले चाहिँ कार्यक्रम पूर्ण रूपमा सुन्न पाउनु हुँदो रहेछ र गीतहरू पनि सुन्न पाउने कारणले गर्दाखेरि सधैँ नै यो समयमा उहाँले चाहिँ नि गीत फरमाइस गर्ने गर्नुहुन्छ. र आज उहाँले पुरानो चलचित्र कान्छीबाट एउटा गीत रोज्नु भएको छ, स्वर सम्राट नारायणगोपाल र अरुणा लामाको आवाजमा. र यो गीत म अब उहाँको लागि सुनाउँछु. तपाईँ हामी सबैजनाले सुनेर अब यस गीतलाई इन्जोय गरौँ है. त यतिखेर

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोरखा रेडियो हो।

Susan Chapagan i Ravi Dattivari को आवाज सुन्दै थियो आदरणीय श्रोता बहिनी तिखेर तपाईँले र यो गीतको साथमा अगाडि बढेका छौँ. दिउँसोको अहिले 3:33 गएको छ. ठिक 4 बजीसम्म तपाईँको र मेरो साथ रहनेछ यहाँ. त आजको दिनको कुरा गर्नुपर्दा आज 16 जुलाईको दिनमा सधैँको वर्षहरूमा जस्तै आज पनि दुनियाँभरि वर्ल्ड स्नेक डे विश्व सर्प दिवस मनाइरहेको अवस्था छ. यसको मुख्य उद्देश्य भनेको सर्पहरू र उनीहरूको पारिस्थितिकीय महत्व यानि कि इकोसिस्टममा उनीहरूको जुन सिग्निफिकेन्स छ यसको बारेमा मानिसहरूमा जागरुकता फैलाउनु र यी जीवहरूलाई लिएर फैलिएको भ्रमहरूलाई चाहिँ टाढा भगाउनु पनि हो. त यो विश्व सर्प दिवसको इतिहासको कुरा गर्नुपर्दा सन् 1970 पुग्नुपर्छ. त्यस सालदेखि नै यस दिनलाई मनाउने सुरुवात गरिएको हो. मान्यता के पनि छ भने सन् 1967 अमेरिकाको टेक्सासमा सर्पहरूको संरक्षणको लागि एउटा फर्म सुरु भएको थियो जसलाई मानिसहरूले सर्पहरू प्रति शिक्षित मानिसहरूलाई गराउनको लागि विशेष कार्यक्रमको आयोजना गरिन्थ्यो. यस पश्चात नै हरेक साल जुलाई 16 दिनमा वर्ल्ड स्नेक डे मनाउने परम्परा सुरु भएको हो. त सर्प भन्ने बित्तिकै साँप स्नेक भन्ने बित्तिकै तपाईँ हामी सबैजना डराउँछौँ किनभने स्नेक बाइट इज भेरी डेन्जरस होइन. यो चाहिँ एकदमै फेटल पनि हुनसक्छ, प्राणघातक पनि सिद्ध हुनसक्छ. यसर्थमा सर्प टोकाइबाट सर्प दंश भनेर भनिन्छ. यसबाट चाहिँ नि बचेर रहनुपर्छ भन्ने कुरा चाहिँ तपाईँ हामी सबैलाई थाहा भएको कुरा हो. तर सर्पको महत्त्व चाहिँ आफ्नै छ फेरि हाम्रो इकोसिस्टममा है. त्यसलाई पनि हामीले ध्यान दिनुपर्छ किनभने इकोसिस्टम जुन छ जुन सिस्टममा हामी पनि पर्छौँ होइन. अनि बाँकी रहेका जति पनि जीव जन्तुहरू सबैजना त्यो सिस्टममा पर्छन्. सबैले आफ्नो आफ्नो यो सिस्टममा आफ्नो आफ्नो जुन काम छ त्यसलाई राम्ररी गऱ्यौँ भने त्यो इकोसिस्टम इन्ट्याक्ट रहन्छ, ब्यालेन्स्ड रहन्छ अनि संसारमा हाम्रो अस्तित्व पनि रहन्छ. तर यदि ब्यालेन्स रहेन इकोसिस्टम भने धेरै प्रकारको समस्याहरू आउन सक्छ. त सबैभन्दा पहिला त सर्पहरूको महत्त्वको कुरा गर्नु पर्दा पर्यावरणको रक्षकको रूपमा पनि हामी लिन्छौँ. सर्पहरूले मुसा र अन्य किराहरूलाई खाएर जुन बाली नाली छ यसको रक्षा गर्दछन्. यी प्राकृतिक रूपबाट नै पर्यावरणलाई सन्तुलनमा राख्नको लागि बडो महत्त्वपूर्ण भूमिका निर्वाह उनीहरूले गर्दछन् है सर्पहरूले. अनि दबाईहरूमा पनि प्रयोग गरिन्छ सर्पको भेनम यानि कि सर्पको जुन विष छ यसको प्रयोग चाहिँ जीवन रक्षक दबाईहरू र एन्टी भेनम बनाउनको लागि प्रयोग गर्ने गरिन्छ. अनि दुनियाँभरिमा सर्पहरू चाहिँ करिब 3500 प्रजातिको पाउँछौँ हामीले र यसमा केवल 10-15% मात्र विषालु हुन्छन्, बाँकी सर्पहरू विषालु हुँदैनन् है. र सर्पले चाहिँ टोक्यो भने बचावको उपायमा चाहिँ नि एन्टी स्नेक भेनम लगाउनुपर्छ यदि कुनै व्यक्तिलाई सर्पले टोकिदिएको छ भने. त्यो एकदमै जरुरी छ है. अनि घाउको स्थानमा माथिबाट केही कपडा या पट्टीबाट बाँधेर जुन विष छ त्यसलाई अन्य फैलन नदिने, पीडितलाई शान्तिको साथमा सुताइदिने र ज्यादा चाहिँ हलचल गर्न नदिने अनि तुरुन्तै नजिकैको स्वास्थ्य चौकीहरूमा लाने है. यस कारण गर्दाखेरि यी कुराहरू गर्नु जरुरी छ. अब सर्पहरू चाहिँ पर्यावरणको लागि महत्त्वपूर्ण छ. यसर्थमा सर्पहरूबाट डराउनु भन्दाखेरि पनि इकोसिस्टममा यिनको जुन भूमिका छ यसलाई चाहिँ हामीले सराहना गर्नुपर्छ र आफै नै कसरी बच्न सकिन्छ सर्पटोकाइबाट त्यसमा पनि ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ भन्दा फरक चाहिँ नपर्ला. त यति नै भन्दै अगाडि बढ्न चाहन्छु. आज विश्व सर्प दिवसको अवसरमा मैले अलिकति तपाईँहरूसँग जानकारी सेयर गरेँ. अगाडि फेरि पनि एउटा म्युजिकल ब्रेक रामकृष्ण ढकाल र मेलिना राईले गाउनुभएको गीत सुनाउँछु अब.

यो BFBS गोर्खा रेडियो हो। साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

सरा सरा माया वरा वरा राजपाल राई र दुर्गा परियारले गाउनु भएको गीत सुन्दै हुन्थ्यो तपाईँले यतिखेर श्रोतावृन्द। यो गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाकोसीले अगाडि बढिसकेको छ, समय पनि अगाडि घर्किसक्यो। हाम्रो स्टुडियो घडी अनुसार दिउँसोको अहिले 3:39 गइसक्यो, ठिक 4 बजीसम्म हाम्रो कार्यक्रम रहनेछ। 4 बजी बिबिसी नेपाली सेवाको प्रस्तुति अनि 4:15 बजीबाट कार्यक्रमको उधुली तपाईँले इन्जोय गर्न सक्नुहुन्छ दाजु योगराज राईको साथमा। त आजका विशेष विशेष दिनहरूको कुरा गरिरहेकी छु। आज सोसियल मिडिया गिभिङ डे पनि परेको छ र हरेक साल यस दिनलाई आजको दिनमा मनाइने गरिन्छ। यसको मुख्य उद्देश्य भनेको मानिसहरूलाई सोसियल मिडिया प्लेटफर्मको उपयोग गर्दै जरुरतमन्दहरूलाई मद्दत गर्ने, दान दिने अथवा च्यारिटी गर्ने र फन्ड रेजिङको लागि जागरुक गर्ने पनि हो है। र यो दिन चाहिँ विभिन्न गैर लाभकारी संस्थाहरू एनजिओज भनेर भनिन्छ नि होइन, नन गभर्मेन्टल अर्गनाइजेसन्सहरू र यिनीहरू र यिनीहरूले गर्ने जुन सामाजिक अभियानहरू छ यसको बारेमा जागरुकता फैलाउने र यसलाई चाहिँ नि समर्थन गर्नको लागि हामीले गर्न सक्ने हाम्रो तर्फबाट जुन चाहिँ एउटा योगदान छ, डोनेसन गरेर हुन्छ कि कसरी हुन्छ त्यो कुरामा चाहिँ नि हामी जागरुक हुनुपर्ने हो। अनि सोसियल मिडियामा मौजुद डोनेसन बटन या क्राउड फन्डिङ अभियानहरूको माध्यमबाट कसैलाई पनि आफ्नो इच्छाअनुसारको थोरै धेरै राशि हामी दान गर्न सक्छौँ र यदि हामी आर्थिक रूपबाट दान गर्न असमर्थ छौँ भने कुनै राम्रो काम या फन्ड रेजरसँग जोडिएका पोस्टहरूलाई सेयर गरेर रिट्विट गरेर पनि आफ्नो योगदानहरू दिन सकिँदो रहेछ है। सोसियल मिडिया गिभिङ डे मा चाहिँ कुनै पनि सामाजिक कार्यमा योगदान दिन चाहने हुनुहुन्छ भने आजको दिन तपाईँको लागि विशेष हुन सक्छ है भनेर पनि यहाँ यो सोसियल मिडिया लिभिङ गिभिङ डेको महत्त्वमा उजागर गरिएको छ। र अब अहिले त सोसियल मिडियाको कारणले गर्दाखेरि कति धेरै राम्रो राम्रो कामहरूमा चाहिँ नि हामीले सहभागिता जनाउन पाइरहेका छौँ, दान गर्न च्यारिटी गर्न पाइरहेका छौँ, डोनेट गर्न पाइरहेका छौँ होइन। यो पनि एउटा राम्रो पुण्यको कुरा नै हो र यसरी चाहिँ जरुरतमन्दहरूलाई सहयोग गर्नको लागि सोसियल मिडियाले जुन एउटा चाहिँ हामीलाई प्लेटफर्म दिएको छ त्यसको सदुपयोग गर्ने जुन चाहिँ कुरा छ त्यो चाहिँ आजको मुख्य उद्देश्य नै हो है आजको दिनको। यसै गरिकन राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स यानि कि नेसनल आर्टिफिसियल इन्टेलिजेन्स डे भनेर हरेक साल 16 जुलाईको दिनमा मनाइने गरिन्छ। यो दिन चाहिँ टेक्निक्स र समाजमा आर्टिफिसियल इन्टेलिजेन्सको भूमिका र यसको सकारात्मक योगदानलाई पहिचान गर्नको लागि समर्पित रहेको छ। यसको सुरुवात चाहिँ धेरै अगाडि भएको होइन, भर्खर 2021 मात्र भएको हो, जसको उद्देश्य एआईको लाभहरूको बारेमा जागरुकता बढाउनु थियो। र महत्त्वपूर्ण किन पनि छ भने यो दिन चाहिँ नि एआईको अद्भुत प्रगति, हाम्रो दैनिक जीवनमा यसको प्रभाव र भविष्यको चाहिँ जति पनि प्रौद्योगिकीकरणहरू छ यसमा चर्चा गर्नको लागि यसले एउटा मञ्च प्रदान गर्ने गर्दछ। र अहिले डिजिटल वर्ल्ड भइसकेका छ हाम्रो पनि यो संसार होइन, विभिन्न कुरामा हामी डिजिटलाइज भइसकेका छौँ र यो डिजिटल वर्ल्डमा जिउँदाखेरिको फाइदा पनि यसको प्रशस्तै छ र एआईको माध्यमबाट कति कुराहरू सरल पनि भएको छ, सजिलो पनि भएको छ। बट एट द सेम टाइम एआईको जुन यहाँनिर अहिले चाहिँ भनौँ धेरै प्रभाव छ यसले गर्दाखेरि नराम्रा कुराहरू विकृतिहरू पनि बढेका छन् भन्दा फरक त पक्कै पनि पर्दैन। आजभोलि एआईको माध्यमद्वारा विभिन्न प्रकारका कुराहरू चाहिँ क्रिएट गर्ने गरिन्छ र यसको साथसाथमा कैयौँ च्यानल्सहरूमा आजभोलि त एआईको एङ्कर पनि रहेका छन् जसले चाहिँ कार्यक्रम दिनानुदिन चलाएको पनि हामी सुन्न सक्छौँ। यस्तो लागिरहेको छ कि एआई अब हाम्रो त्यही दैनिक जीवनको महत्त्वपूर्ण चाहिँ एउटा अङ्ग बनिसकेको छ, हरेक क्षेत्रमा यसको प्रयोग बढेको छ। यसमा टेक्नोलोजी को यस दिनलाई सेलिब्रेट गर्नको लागि आजको दिन एआई एप्रिसिएसन डे अथवा एआई डे भनेर चाहिँ हामीले चाहिँ मनाउन सुरु गरिसकेका छौँ। र अघि नै मैले भने जस्तै होइन, एआईले हामीलाई मद्दत पनि गर्छ तर त्यही नै फेरि यसको चाहिँ गलत प्रयोग भयो भने, गलत चाहिँ रूपमा यसको उपयोग गरियो भने त्यसबाट नकारात्मक एउटा चाहिँ नि प्रभाव पनि हामीले बिहोर्नुपर्ने हुन्छ अथवा नकारात्मक एउटा चाहिँ नि रिजल्ट भनौँ न होइन, त्यो पनि हामीले भोग्नुपर्ने हुन्छ। यसर्थमा एआईलाई बुझ्नु अत्यन्तै जरुरी छ। जब कुनै पनि कुरालाई बुझ्छौँ त्यसको उपयोगीकरण र दुरुपयोगीकरण दुइटैको बारेमा हामीलाई प्रशस्त थाहा हुन्छ र
त्यही अनुसारले चाहिँ हामीले आफैले आफैलाई सुरक्षित पनि बनाउन सक्छौँ र त्यसको सही ढङ्गबाट प्रयोग गरेर हामीले त्यसबाट भरपूर फाइदा पनि लिन सक्छौँ. यसर्थमा एआई एप्रिसिएसन डे आज बडो महत्त्वपूर्ण छ. अहिले त एआईको जमाना आइसकेको छ. यसर्थमा यसको बारेमा थाहा पाउनु, यसको विषयमा सतर्क रहनु, यसको सदुपयोग गर्न जान्नु, यो पनि आफैमा बडो महत्त्वपूर्ण एउटा चाहिँ नि अहिलेको रिक्वायर्ड एउटा चाहिँ स्किल भइ नै सकेको छ भन्दा फरक पक्कै पनि नपर्ला. र आदरणीय श्रोता पनि यति भन्दै अब भने म तपाईँको लागि एउटा गीत सुनाउँदैछु र यही नै गीत तपाईँको सेवा टक्राउँदै तपाईँलाई कार्यक्रममा अब अगाडि एउटा अन्तिम कोसिले स्वरूप यो गीत राख्दै बिदा लिँदैछु. भोलि चाहिँ नि बिहानको कार्यक्रम नमस्ते युकी लिएर हाजिर हुन्छु. त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला. हस् त नमस्ते, बाई.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्याज सम्बन्धी समस्या समाधानका लागि वार्ता टोली सरकारले गठन गरेकै दिन आन्दोलनरत पक्षसँग वार्ता सुरु।
1: सम्झौता गर्नेहरू प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौँ।
0: प्रधानमन्त्रीको संसदमा उपस्थिति र जवाफदेहिता बारेको जिज्ञासामा के जवाफ आयो?
2: प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसद प्रति सरकार जवाफदेही हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
0: प्रधानमन्त्रीलाई भेटेका राप्रपा अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। इटालीका मोटरवे सञ्चालन गर्ने कम्पनीका पूर्व प्रमुख जोभान्नी क्यास्टेलुचीलाई सन् 2018 जेनोवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरान्डी पुलको निर्धारित मर्मत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौं सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढी व्यक्तिलाई पनि दोषी ठहरइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्स्यान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसङ्घले म्यानमारको तट नजिकै 500 भन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेका 2 डुङ्गा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुङ्गाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुङ्गासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको सुरुमा अय्यारवाडी तट नजिकै डुबेको ठानिएको छ। 2 फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुङ्गा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाइ छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरुसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छन्। यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा स्याटेलाइटबाट निगरानी गर्न सकिने ट्र्याकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएसयुक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरुन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईंलाई पुनः स्वागत छ। मित्रव्याज पीडितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढबाट काठमाडौँ आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको सुरुमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका प्रति आवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरुङले उनीहरूसँग निजगढमा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
0: पीडितहरूले मिटरब्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिटरब्याज विरुद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीडित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैरकानूनी असुली गरेका मिटरब्याजी साहुको सम्पत्ति छानबिन र पीडितको सम्पत्ति फिर्ता लगायतका छ बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढबाट आजै काठमाडौँ आएको मिटरब्याज पीडित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
1: सम्झौता पत्र छुटे त्यसको मस्यौदा चाहिँ हामीले हिजै गृहमन्त्री ज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यो अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौँ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
0: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मिटरब्याज पीडितहरूले काठमाडौँका लागि मिटरब्याज विरुद्ध पैदल न्याय मार्च सुरु गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीडितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोडिएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधान को संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग कुरा गर्दै सुरुमा संविधान संशोधन बारे तपाईँहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौँ।
5: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौँ। यदि सरकारले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन, परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेका थियौँ। र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौँ र अन्य विषयहरूमा पनि कुराकानी भयो।
0: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौँ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
5: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौँ।
0: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
5: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए, कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौँ र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौँ।
0: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
5: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
0: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको काम?
5: प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
0: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
5: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारवटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो। हामीले यही विषयलाई अत्यावश्यक ठान्यौँ र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नि सरकार प्रमुखसँग समय मागे।

0: उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन आज?
1: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ आज।
0: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू, तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो?
1: आशा गरौँ, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौँ।
0: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोडिएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरुद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20,90,00,000 रुपियाँ बिगो मागदावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनी सशस्त्र बलका कमान्डर ओलेक्सान्डर सिएस्कीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमान्डर सिएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडरोभले भने सशस्त्र बलका कमान्डरले रुसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
0: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: PFBS गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: यो बीएफबीएस गोरखा रेडियो हो।

रिकेश गुरुङले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। गुड आफ्टरनुन एभ्रीवान, कहाँ कहाँबाट बिएबिएस गोर्खा रेडियोलाई चाहिँ ट्युन इन गरिराख्नु भएको छ। म योगराज भाइ तपाईँहरूको सेवामा उपस्थित भएको छु। आज जुलाई महिनाको 16 तारिक, निकै घमाइलो छ मौसम अहिले बेलायतमा, र गर्मी गर्मी पनि छ, त्यसले गर्दा पानी पिउनु होला, अलिकति आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्न चाहिँ चाहन्छु है। तर राति सुत्न पनि निकै साह्रो साह्रो पर्छ है, र तर मेरो चाहिँ श्रीमतीले रातभरि चाहिँ फ्यान लगाउनुहुन्छ, र कहिलेकति जाडो पनि हुन्छ, म चाहिँ यसो झ्याल खोल्छु, झ्यालबाट त्यो हावा आयो भने पनि पर्याप्त चाहिँ हुन्छ, तर निकै गर्मी नै छ। तपाईँहरूले पनि सायद निकै फ्यानहरू यसबाट किन्नु भएको छ होला। 4:27 गइसकेको छ, म योगराज भाइ तपाईँहरूको सेवामा 7 बजेसम्म रहनेछु, र आज चाहिँ 5:28 जाँदा कार्यक्रम छड्के सलामको तपाईँहरूले साप्ताहिक प्रस्तुति सुन्न सक्नुहुन्छ। छविमा पुन दिदी हुनुहुन्छ, र उहाँसँगको यो छड्के सलाम आज अन्तिम एपिसोड हो। 6 हप्तासम्म उहाँले साथ दिनुभयो, दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। भर्खरै भोइस म्यासेज पनि मैले दिदीलाई पठाएको छु, आशा छ उहाँले सुन्दै हुनुहुन्छ होला। र आजको पुनः प्रसारण चाहिँ ह्याप्पी ट्युजडे हुन्छ, र ट्युजडे आफ्टरनुनमा पनि तपाईँहरूले 2:28 जाँदा सुन्दै आउनु भएको छ, र दिदीलाई मोली मोली धन्यवाद दिन चाहन्छु। एकदमै एक्टिभ हुनुहुन्छ, र सबैले फेसबुकतिर देखिराख्नु भएको होला, अनि समाजसेवी पनि हुनुहुन्छ, कलाकारहरूले एकदमै माया गर्नुहुन्छ अनि एक्टिभ हुनुहुन्छ। उहाँसँग गरेको कुराकानी आज अन्तिम एपिसोड हुनेछ, अनि अर्को हप्ताबाट चाहिँ हामी हेज लन्डनतिर जानेछौँ, डब्लु टु सुक्रिम राई साहब, उहाँ चाहिँ 7X को हुनुहुन्छ, अनि उहाँको श्रीमती पद्मा दिदी हुनुहुन्छ। उहाँहरूसँग गरेको कुराकानी हिजो चाहिँ 8 एपिसोड चाहिँ रेकर्ड भएका छ, र उहाँकै निवासमा यति राम्रो चाहिँ श्रीमान श्रीमती संस्कारी हुनुहुँदो रहेछ, उहाँसँग भेटा पाउँदा एकदमै खुसी लाग्यो। र उहाँले 1982 3 दुश्मनहरू चाहिँ आउँदै हुनुहुन्थ्यो, र उहाँहरू 2 चाहिँ ट्रेन्स खन्दै हुनुहुन्थ्यो, दुश्मन देख्नुभयो, तर उहाँले के डिसाइड गर्नुभयो भने यो दुश्मनहरूलाई गोली हानेर होइन, म चाहिँ सिङ्गल ह्यान्डेडली खुकुरीको सहाराबाट पक्रिन्छु भनेर उहाँले 3 soldiers चाहिँ पक्रिनु भएको, उहाँ बहादुरी सिपाही हुनुहुन्छ, नत्र भने उहाँले इजिली ताकेर 3 दुश्मनहरूलाई चाहिँ इजिली उहाँले जस उहाँको ज्यान लिन सक्नुहुन्थ्यो। गर्दा उहाँले किन त्यस्तो गर्नुभयो त त्यो चाहिँ म भन्दिनँ, र उहाँको आफ्नै शब्दमा पछि तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। गर्दा कति चाहिँ बहादुरी हुनुहुन्थेछ त होइन, उहाँ त्यो स्टोरीहरू तपाईँले 8 एपिसोडसम्म नेक्स्ट विकबाट कन्टिन्यू सुन्न चाहिँ सक्नुहुनेछ। अनि आज स्टुडियोमा प्रत्यक्ष कुराकानीको लागि हाम्रो राजेन्द्र खेरुङज्यू आउँदै हुनुहुन्छ, उहाँ चाहिँ कलाकार हुनुहुन्छ, उहाँको त्यति नेपालीमा गीतहरू भेटिनँ, र उहाँको चाहिँ प्रायः लिम्बु भाषा गीतहरू रहेछ, र एउटा गीत यहाँ तयार पारेको छु, र पछि उहाँलाई नै स्टुडियोमा गाउनु लगाउनु पर्ला। यिनै छन् आदरणीय श्रोताहरू आजको चाहिँ जानकारीहरू है त। र आज एउटा चाहिँ यति साह्रो आजको दिन चाहिँ बिजी भयो कि केले बिजी बनायो, म तपाईँलाई एकछिन मेरो स्टोरी भन्छु। पार्वती राईज्यू र विनोद खम्बुज्यूले गाउनुभएको गीत म सुनाउन चाहन्छु, उहाँकै श्रीमानले चाहिँ लेख्नुभएको, पेशल राईले लेख्नुभएको गीत हो। पार्वतीज्यू अहिले यतै बेलायतमा आउनु भएको छ भनेर अस्ति हाम्रो सोम साहबले भन्नुभएको थियो, उहाँको भाइ पर्नुहुन्छ के अरे उहाँ होइन, आर्मी हुनुहुन्छ, यदि सुन्दै हुनुहुन्छ भने वेलकम टु युके भन्न चाहन्छु। कति बस्नुहुन्छ थाहा भएन,

पार्वती राई र विनोद खम्बुले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। दिक्तेल बजारतिर लाँदै हुनुहुन्थ्यो धेरै वर्ष अगाडि, एकदमै सानो हुँदा र कति बजार 4 क्लास 5 क्लासतिर पढ्दा होला, बाबुसँग चाहिँ दिक्तेल गएको सम्झना छ। यो धेरै पटक मैले भनेको छु, बाबु त त्यति बेला एकदमै तन्देरी हुनुहुन्थ्यो, बाबुलाई पछ्याउँदा पछ्याउँदा आफू चाहिँ पछाडि अनि कुद्दा कुद्दा हुनुहुन्थ्यो। एक दिनमै दिक्तेल गएर आउनुपर्ने कति साह्रो थियो होला, अहिले हो भने त्यो 2 दिन लाग्ने बाटो हो होइन, खास खास भन्यो भने 2 दिन लाग्ने बाटो। तर बाबाले चाहिँ यसरी किताब किन्न लानुभएको थियो, किताब किन गएको एउटा पनि किताब भेटेन होइन, गर्दा कति चाहिँ साह्रो पऱ्यो होला। र धेरै त्यो दिक्तेल बजार जाँदा पनि हामीलाई सहर बजार जस्तै लाग्थ्यो होइन, वरपर दायाँ बायाँ घर छ, बिच बाटो थियो नि त। अब हाम्रो त गाउँतिर त एउटा घर यहाँ हुन्छ, एउटा घर पर हुन्छ, त्यस्तो ठाउँमा बसेको, त्यसले गर्दा दिक्तेल बजार जाँदा पनि ओहो कस्तो ठुलो सहरमा आइएछ जस्तो मलाई लाग्थ्यो अनि रमाइलो लाग्थ्यो। र त्यो गीत आज सुन्दा त्यो सम्झना आयो। हाम्रो चाहिँ भाइ हुनुहुन्छ विष्णु गुरुङ भाइ, ब्लान्डफोर्डबाट भर्खरै फोन गर्नुभएको थियो र एउटा गीत मगाउनु भएको छ, यो गीत पनि म यहाँ तयारी गर्दैछु र अहिले त्यो भाइको गीत पनि म सुनाउनेछु। 4:36 गइसकेको छ, आज चाहिँ छड्के सलाम कार्यक्रममा अन्तिम एपिसोड हाम्रो चाहिँ दिदी छवि माया दिदीसँग गरेको कुराकानी सुन्ने प्रयास चाहिँ गर्नु होला है त। अब समृद्धि राईलाई सुनाऊ।

निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: ब्युटिफुल गीत मिङमा शेर्पाले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। 4:46 गइसकेको छ। हिजो अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको बिचमा चाहिँ भिडन्त भएको थियो फुटबल वर्ल्ड कप। तपाईँले पक्का पनि हेर्नुभयो होला, मैले पनि पुरै गेम हिजो हेरेँ। इङ्ल्यान्डले सुरुवातमा चाहिँ एकदमै राम्रो खेलेको थियो र तर गोल गरेपछि अलिकति डिफेन्स खेलेको हो कि जस्तो लाग्यो, बढी त्यही भएर अलिकति जस अगाडि नबढेको कारणले गर्दा पनि होला। तर दुवैतर्फको एकदमै राम्रो थियो, तर अर्जेन्टिनाले चाहिँ लास्टमा 2 गोल गएर उहाँहरू चाहिँ फाइनल पुग्नु भएको हो र उहाँहरू डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ। अब चाहिँ स्पेनसँग उहाँहरू खेल्दै हुनुहुन्छ। इङ्ल्यान्डले पनि एकदमै राम्रो खेलेको हिजो, तर अब इङ्ल्यान्डको चाहिँ दे भएन भनौँ न, तर अर्जेन्टिनाले अलिकति राम्रै खेलेको जस्तो मलाई लाग्यो, होइन तपाईँहरूलाई कस्तो लाग्यो? तर इङ्ल्यान्डले जिते हुने भन्ने हाम्रो चाहिँ सोचाइ हो कि, तर त्यस्तै हो खेलमा। र कति तपाईँले अर्जेन्टिनालाई सपोर्ट गर्नुहुन्छ होला, कति इङ्ल्यान्डलाई सपोर्ट गर्नुहुन्छ होला, तर त्यो आफ्नो ठाउँमा छ। तर मैले गेम चाहिँ एकदमै थरली इन्जोय गरेँ। अस्ति फ्रान्स र स्पेनको गेम पनि एकदमै राम्रो भएको थियो, स्पेनले एकदमै राम्रो खेल प्रस्तुत गरे जस्तो मलाई लाग्यो। स्पटकको धेरैको प्रिडिक्सन चाहिँ फ्रान्सले जित्छ भन्ने थियो वर्ल्ड कप, तर त्यो रहेन। अब अर्जेन्टिना र स्पेनमा चाहिँ कसले जित्नुहुन्छ? स्पेनले कति सालमा थकै मलाई याद भएन, र उहाँले चाहिँ जित्नु भएको छ र अर्जेन्टिनाले 3 जितिसक्नु भएको छ। स्पटक जित्नुभयो भने 4 हुन्छ, गर्दा त्यो चान्स स्टिल छ। मेसीको हिजोको त्यो गोल होइन, 2 गोल उहाँले पास गर्नुभयो, त्यो सेकेन्ड गोलको चाहिँ यति राम्रो ब्युटिफुल उहाँले पास गर्नुभएको थियो, अनि हेडरले चाहिँ राम्रो एकदमै स्टनिङ गोल गर्नुभयो, त्यो तपाईँले पक्कै पनि हेर्नुभयो होला। इङ्ल्यान्डको पनि पहिलो गीत त एकदमै राम्रो पास गर्नुभएको, गोल पनि त्यस्तै भएको थियो, र अर्जेन्टिनाको 2 गोल एकदमै सुपर्ब होइन, तपाईँले हेर्नुभयो होला। इङ्ल्यान्डको पनि त्यस्तै गोल थियो। अब थर्ड र फोर्थको लागि चाहिँ स्याटरडे हुन्छ भने अब फाइनल चाहिँ अब सन्डे हुँदैछ, र तपाईँहरू हेर्नको लागि एकदमै आतुर पनि हुनुहुन्छ होला। हजुर, अघि एउटा स्टोरी सुनाउँछु भन्दै थिएँ, आज काममा आइयो गाडीमा, त्यसपछि अलिकति सामानहरू बोकेर आइयो घरतिर, भन्नाले घरतिर होइन भनौँ न अफिसतिर आइयो, खाना खाने बेला अब हाम्रो त्यहाँ कुक हाउसमा प्रायः जसो लन्चमा यहीँ खान्छु, लन्चै राम्रै हुन्छ यहाँनिर। अनि लन्चमा गएको फोन पनि लगिएन, अनि यो वालेट पनि लगिएन रहेछ, अनि वालेट छानेको छैन वालेट, त्यसपछि कुद्दै आएर चाहिँ मोबाइल फोन लगेर त्यहाँ तिर्यो होइन, क्युमा बसिरहेको, त्यसपछि आएर धोइँ धोइँ ती खोजियो वालेट, खोजियो पाइएन, कारमा पनि गएर चाहिँ खोजियो पाइएन, त्यसपछि बाटोमातिर पनि गइयो पाइएन, गर्दा अघि त्यहाँ एउटा दोकानमा म त्यहाँ पसेको थिएँ एउटा सामान किन्नको लागि, त्यहाँ पनि गएर सोध्यो। आज फेरि गर्मी, एकदमै गर्मी होइन, कति तातो होला गर्मी, तातेको बेला दिमाग पनि तात्यो। त्यसपछि आएर त अब के गर्नु, अब मलाई थाहा थियो यो क्याम्पभित्रै कतै छ भन्ने त मलाई लागेको थियो, तर अब के गर्ने, अब हराएपछि अलिकति अब ब्याङ्कको अब कार्डहरू चाहिँ मैले चाहिँ त्यो सबै फ्रिज गरेँ, अब क्यान्सल गरेँ र नयाँ मगाएँ, त्यो ठिकै छ, त्यो फोनबाट स्ट्रेट फरवर्ड भइहाल्छ, तर त्यसमा चाहिँ अब कम्पनीको कार्डहरू पनि थियो, कम्पनीको कार्ड गर्नको लागि त स्ट्रेट फरवर्ड छैन, फेरि पुरा सेक्युरिटी क्लियरेन्स गर्नुपर्ने हुन्छ, गर्दा मेरो दिनभरि त्यहीँ नै बित्यो। अनि फेरि सरप्राइज सरप्राइज हाम्रो रूपा दिदीले यसो क्याम्प यता आउँदै हुनुहुन्थ्यो, भरै त टेबल मुनि खसेको रहेछ। ओ एमजी, हजुर रूपा दिदीलाई पनि धेरै धेरै धन्यवाद, बाहिर सुन्दै हुनुहुन्छ होला। कहिले काहीँ यस्तो हुन्छ, त्यो हतारमा आएपछि त्यहाँ मैले के गरेँ, त्यो मेरो वालेट त्यहाँ खस्यो होला, खसेपछि कसैले देखिएन, त्यस्तो हुन्छ भन्ने कसलाई थाहा थियो होइन, कहिले काहीँ चाहिँ त्यस्तो हुन्छ। आदरणीय श्रोताहरू, अब जस यो बाजा दशा भनेको बाजा गाजा बजाएर आउँदैन भन्ने कुरा त्यो ठिकै पनि हो, अब हाम्रो चाहिँ बाजे पुर्खाहरूले भनेको कुरा गर्दा त्यस्तो हुन्छ आदरणीय श्रोताहरू। अनि त्यतिले गर्दा कति घन्टा चाहिँ दिमागै एकदमै तात्यो आज, त्यो एउटा घटना भयो। तर अब नयाँ कार्डहरू, अब कार्डहरू छैन भने कति अप्ठ्यारो हुन्छ होइन, सबै कुरा मुमा गर्नुपर्ने हुन्छ, 5-6 चाहिँ पर्खिनु पर्ने अवस्था आएको छ। विकेन्ड लाग्यो, विकेन्डमा त अब कार्डहरू चलाउनु पर्ने, गर्दा अरू अल्टरनेटिभ उपायहरू चाहिँ अपनाउनु होला, त्यसले गर्दा तपाईँहरू पनि बी केयरफुल हुनु होला है। अब बी केयरफुल त भइन्छ नि, कसले हरायो भनेर त्यहाँ हामीले केयरलेस गरिन्छ र होइन, तर कहिलेकाहीँ त्यस्तै वातावरणमा चाहिँ हामी पढ्नुपर्ने हुन्छ, त्यस्तै सिचुएसनमा हामी पढ्नुपर्ने हुन्छ। मेरो आफ्नो व्यक्तिगत कुरा सुनाएँ, अन्यथा नसम्झिने होला। यहाँ थुप्रै टेक्स्टहरू आएको देख्न चाहिँ सक्छु। हाम्रो चाहिँ यशोदा दिदीले एउटा यहाँ भोइस म्यासेज पठाउनु भएको रहेछ, र त्यो भोइस म्यासेज म प्ले गर्छु। नमस्ते योग भाइ, गोधुली साँझको मिठो प्रस्तुति र मिठास गीत सुनि मनोरञ्जन लिइरहेको छु। एउटा 2 जानकारी भोइस म्यासेज पठाएको छु, सम्बन्धी त यही शनिबार हुन गइरहेको क्यान्सर रिसर्च रेस फर लाइफ 5 दौड हामी सहभागी हुँदैछौँ, सोही विषयमा हामी जानकारी छ रहेको रहेछ, सुनाइदिनु होला, विनम्र अनुरोध गर्नुभएको छ। रेडिङबाट उहाँसँग जस म एकछिनमा सम्पर्क भयो भने प्रत्यक्ष पनि कुराकानी गर्नेछु, र यो उहाँको म्यासेज पनि म सुनाउँछु है त। अलिकति यो छिटो बढ्दै नै, अलिकति स्लो छ हाम्रो इन्टरनेट चाहिँ।
1: सम्पूर्णमा नमस्ते, यही आउँदो 18 जुलाई शनिबार बिहानको 10:30 गिलफोर्ड स्टोक पार्कमा हुन गइरहेको क्यान्सर रिसर्च रेस फर लाइफमा तमोथी युकी आमा समूहकी अध्यक्ष कमला देवी गुरुङज्यूको प्रतिनिधित्वमा हामी 40 जना धावकहरू सहभागी हुनको लागि रजिस्टर भइसकेका छौँ। हामी किन सहभागी हुँदैछौँ भन्ने विषयमा क्यान्सर जस्तो भयानक रोग लगायत अन्य रोगको विरुद्धमा जनचेतना जगाउने अभिप्रायले 2013 सालबाट नै तमोथी युकी आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङज्यूको प्रतिनिधित्वमा हामी सहभागी हुँदै आएका छौँ र साथै फन्ड रेज गरी सहयोग गरिरहेका छौँ, जसबाट विश्वमा वर्षेनी मिलियन पाउन्ड संकलन भई विश्वव्यापी 200 थरीका क्यान्सरबाट पीडित महिला पुरुष र बालबालिकाको उपचार र उन्मूलनमा खर्च हुने गर्दछ। यो पुण्य कार्यमा यहाँहरूले हामीलाई सहयोग गरिरहनु भएको छ, यहाँहरू सम्पूर्णलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। साथै अझ यहाँहरू सहयोग गर्न चाहनुहुन्छ भने यहाँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। थोरैले धेरै होइन, धेरैले थोरै सहयोग गरी यस पुण्य कार्यमा सहभागी हौँ। आउनुहोस् 18 तारिक जुलाई शनिबार बिहानको 10:30 बजे यहाँहरूले उपस्थित भई हामीलाई हौसला दिनुभई सहयोग पनि गर्न सक्नुहुनेछ। यहाँहरूलाई हामी 18 तारिक जुलाई शनिबार बिहानको 10:30 बजे गिलफोर्ड स्टोक पार्कमा भेट्नेछौँ। यहाँहरू सबैको समय शुभ रहोस्। धन्यवाद।
0: हजुर दिदी, धेरै धेरै धन्यवाद। तपाईँ फुर्सद नै हुनुहुन्छ होला र अहिले भयो भने 5 बजेको समाचारपछि एउटा कि त्यसपछि म हजुरलाई फोन गर्छु। तपाईँको नम्बर त्यहाँ मसँग छ, त्यही पनि यसो कन्फर्मेसनको लागि त्यहाँ इनबक्स गरिदिनु होला, त्यो पनि दिदीलाई चाहिँ रिक्वेस्ट गर्न चाहिँ यहाँ चाहन्छु। र अहिलेलाई भने हाम्रो भाइ हुनुहुन्छ विष्णु गुरुङ भाइ ब्लान्डफोर्डबाट, उहाँले अनुरोध गर्नुभएको यो गीत सुनाउन चाहिँ चाहन्छु। सिक्का नोटाइमा मेलिना राई र समीर खरेलले गाउनुभएको यो गीत सुन्दै हामी समाचार तर्फ लागौँ है। त भाइ थ्याङ्क यू भेरी मच, सुन्दै हुनुहुन्छ होला। हेभ अ लवली डे।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध विशेष अदालत काठमाडौँमा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले आज पौडेल विरूद्ध पूरक आरोप पत्र दर्ता गरेको हो। मुद्दामा पौडेल सहित 10 कम्पनी सहित 16 प्रतिवादी बनाइएको छ। पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ बराबरको बिगो माग गरिएको छ। यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्ट समेतको सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको थियो। विभागले पौडेलको ब्याङ्क खातामा भएको 6,34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कार्यवाही नगर्ने भनी लिखित जवाफ मागेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अवहेलनाको कार्यवाहीको मागसहित निवेदन परेको थियो। निवेदनको सुनवाईपछि सर्वोच्चले अध्यक्षसहित सबै पदाधिकारीसँग जवाफ मागेको हो। यसैबीच सर्वोच्चको पछिल्लो अन्तरिम आदेशपछि सम्पत्ति जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सुकुमासीका सामान दशरथ रंगशालामा अलपत्र परेका छन्। नदी किनारबाट होल्डिङ सेन्टरमा पुर्याइएका सुकुमासीका सामान रंगशालामा अलपत्र भेटिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमासी बस्तीलाई नदी किनारबाट हटाएपछि त्यहाँ बस्दै आएकाहरूलाई सुरुमा दशरथ रंगशालामा राखिएको थियो। प्रारम्भिक स्क्रिनिङको काम पनि त्यही भएको थियो। बस्ती भत्काएसँगै सरकारले सुकुमवासीलाई रंगशाला पुगेर सम्पर्क गर्न भनेको थियो। त्यसपछि सामान सहित उनीहरू त्यहाँ पुगेका थिए। अहिले सुकुमवासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। बेलायती प्रधानमन्त्री पद त्याग्ने तयारीमा रहेका सर कियर स्टार्मरले युक्रेनको सुरक्षाका लागि आफ्नो मुलुक चट्टान झैं उभिरहने बाचा गर्नुभएको छ। युक्रेन पुगेर सर स्टार्मरले एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बनेपछि पनि बेलायतले सहयोग जारी राख्ने बाचा गर्नुभएको हो। पद त्याग्नु केही दिन अघि उहाँले युक्रेनी राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको छ। बीबीसीका निक एजरले
4: The Prime Minister said in advance of his visit that the UK and its allies were absolutely united against Russian aggression. And he predicted that Britain's cast iron support for Ukraine would endure. There remain questions about the UK's defence spending plans and whether they will be enough to deter threats in the long term. But today's visit will be rich in symbolism as Sir Keir seeks to again emphasise the importance of British support for Ukraine.
3: जेलेन्स्की सरकारको चर्को आलोचना भइरहेका बेला सर कियर स्टार्मर युक्रेन पुग्नु भएको हो। लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेडरोभलाई बर्खास्त गरेपछि जेलेन्स्की विरूद्ध हजारौंले प्रदर्शन गरेका छन्। फेडरोभलाई रसिया विरूद्ध ड्रो युद्ध गरेको विस्तार गरेको जस दिने गरिएको छ। फेडरोभ बर्खास्त गरेको विरोधमा वायुसेनाका सहायक कमाण्डरले राजीनामा दिएका छन्। फेडरोभको बर्खास्तीले युद्ध कमजोर पार्ने उहाँको तर्क छ। युक्रेनका चर्चित सांसद ओलेस्की कुन्छारेनको
5: In the show of President Zelensky, there should be only one star. Zelensky became suspicious about possible political ambitions of Minister of Defense. And when he feels something like this, he is getting rid of such people. He is moving them from high and important positions.
3: विश्वकप फुटबलको उपाधि भिडन्तमा अर्जेन्टिनी मेस्सी र स्पेनी यमल बीच रोमाञ्चक भेट हुने भएको छ।
6: 19 वर्ष अघि युनिसेफको एउटा कार्यक्रमका लागि लियोनल मेसीलाई अनुबन्ध गरिएको थियो। त्यति बेला स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग भेट गराइयो। मेसी र माटारो गाउँका एकजना शिशुलाई बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो। त्यहाँ 5 बच्चालाई आधा पानी भएको प्लास्टिक बाटामा राखिएको थियो। ती बच्चालाई मेसीले नुहाइदिएर काखमा राख्नुभयो। त्यो बेला पनि मेसीले बालकलाई नुहाइदिएर काखमा राखेको फोटोले चर्चा पाएको थियो। मेसीले नुहाइदिएका तीनै बालक आउँदो आइतबारको फाइनलमा मेसी विरुद्ध मैदान उत्रन लागेका छन्। 19 वर्ष अघिका ती बच्चा हालका स्पेनी फुटबल स्टार लामिन यामाल। 19 वर्ष अघि लिइएको त्यो तस्विर फेरि पनि भाइरल बनेको छ। नेपाली समयको सोमबार बिहान 1:15 हुने विश्वकप फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भेट्दैछन्। यही खेलमा यामाल र मेसी बीच प्रतिस्पर्धा हुँदैछ उपाधिका लागि। फुटबल इतिहासकै दुर्लभ संयोगले फाइनल खेललाई थप रोमाञ्चक बनाएको छ। सन् 2024 को युरोकपका बेला यमलका बाबुले सामाजिक सञ्जालमा दुई लिजेन्डको सुरुवात भन्दै पुरानो फोटो सेयर गरेपछि विश्वभर चर्चा भएको थियो। त्यो फोटो सन् 2007 को डिसेम्बरमा बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रूममा खिचिएको हो। यमलका बाबु मुनिर नासरुई मेसी भन्दा 5 वर्ष कान्छो हुनुहुन्छ। सन् 2007 मा 20 वर्षे मेसीले क्याटलान दैनिक डियरियो स्पोर्ट र युनिसेफले आयोजना गरेको परोपकारी क्यालेन्डरका लागि फोटोसुट गर्नुभएको थियो।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, कालजय गीत दिप श्रेष्ठ गाउँदै हुनुहुन्थ्यो भैरवनाथ रिमालको चाहिँ शब्द रचनामा। 5:08 गइसकेको छ। सेकेन्ड आवरमा यहाँ सबै वेलकम गर्न चाहिँ चाहन्छु। हाम्रो भुवन दाईले भन्दै हुनुहुन्छ यो 1287 किलोहर्ट्ज एएममा चाहिँ कारमा रेडियो आएको छैन भन्दै हुनुहुन्छ, र घरमा चाहिँ रेडियोमा आएको छ कि छैन दा यसो कन्फर्म गरिदिनु होला है त, किनकि अस्तिको दिन मात्रै हो त्यहाँ हाम्रो इन्जिनियर दाजु गएर सबै ठिकै छ भन्दै हुनुहुन्थ्यो, फेरि के भएर त्यो बिग्रियो थाहा भएन। र तपाईँले पनि यसो घरमा गएर चेक गरेर भन्नु होला है, अथवा तपाईँले अल्ट्रासाउन्ड एजेन्सीतिर सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन रेडियो घरमा, यदि सुन्दै हुनुहुन्छ भने कृपया यसो मलाई जानकारी गराउनु होला है, त त्यही अनुसारले हामी माथि इन्जिनियरलाई जानकारी गराउँछौँ। नत्र भने फेरि बिग्रिएको छैन भने फेरि इन्जिनियर त्यहाँ जान्छ, उनीहरू अलिकति फेरि त्यही त हो होइन, अस्ति दाइले पनि खास के बिग्रिएको कसले भनेको त्यहाँ अब फाइन आउट त त्यो कारण त लेख्नु पऱ्यो, गर्दा एब्सोल्युटली बिग्रिएको छ भने मात्रै हामी रिपोर्ट गर्छौँ, नत्र भने फेरि के भन्छ आर्मीको भाषामा टोकाई भन्छ नि होइन, त्यो भन्ने खतरा हुन्छ। हजुर, यो बिचमा हाम्रो यशोदा गुरुङ दिदी रेडिङबाट हुनुहुन्छ र उहाँहरूले चाहिँ यो क्यान्सर रिसर्च रेस फर लाइफ 5 किलोमिटर रन कुरा दिँदै हुनुहुँदो रहेछ, अघि जानकारी पनि सुन्नुभयो। दिदी यहाँ लाइनमा हुनुहुन्छ, उहाँसँग छोटो कुराकानी गर्न चाहिँ चाहन्छु। हेलो दिदी, नमस्ते।
1: हजुर भाइ, धन्यवाद योगराज भाइ लगायत सम्पूर्ण श्रोता वृन्दमा, म यशोदा गुरुङको नमस्ते।
0: हजुर, साह्रै मिठो बोल्नुहुन्छ है दिदी।
1: हजुर,
0: कति सालमा पो तपाईँले बिएबिएसमा गर्नु भएको दिदी? हङकङमा हो नि त होइन?
1: ब्रुनाईमा
0: कति पो गर्नुभयो? एक दिन आउनुहोस् है, त्यति बेलाको तपाईँको टेक्नोलोजी कस्तो थियो, अहिलेको हाम्रो टेक्नोलोजी कस्तो छ, यसो स्टुडियोमा आउनु होला, हुन त रेडिङ अलिक टाढो छ होइन। हजुर, यो गुड कजको लागि तपाईँहरू यो रेसमा भाग लिँदै हुँदो रहेछ, यो प्रत्येक वर्षै तपाईँहरूले भाग लिनुहुन्छ कि यसपटक मात्रै हो दिदी?
1: हजुर भाइ, यो चाहिँ हामीले 2013 सालबाट यो तमुथिङ युके आमा समूह कि संस्थापक अध्यक्ष पुनम गुरुङज्यूको प्रतिनिधित्वबाट हामीले सुरु गरेका हौँ, र अहिले आएर 2026 हामीले कन्टिन्यू गरिरहेका छौँ।
0: ए, यो चाहिँ प्रत्येक वर्ष विभिन्न ठाउँमा हुन्छ कि यो अघि तपाईँले भन्नुभएको ठाउँमा यता कहाँ पो भन्दै हुनुहुन्थ्यो?
1: यो

0: बाट हाम्रो सबै जति पनि हाम्रो मेम्बरहरू र मेम्बरहरूको फ्यामिली हाम्रो बच्चाहरू सबैलाई हामीले इन्क्लुड गरेका छौँ र भाइबरको माध्यमबाट नै आह्वान गरेर हामीले एउटा ग्रुप बनाएका छौँ र अहिलेसम्म चाहिँ 43 जना हामी रजिस्ट्री भइसकेका छौँ अनि लास्ट इयरमा पनि हाम्रो 40 जना भन्दा बढी नै सहभागीहरू रजिस्ट्री भइसकेका थिए र साथमा यसै गरेर हामीले चाहिँ फन्ड रेजहरू पनि गरिरहेका छौँ अनलाइनबाट पनि हामीले सामाजिक सञ्जालमा पनि राखेका छौँ यसै गरी बिए बेसको माध्यमबाट पनि यसरी साथमा आफ्नो इष्टमित्र परिवारहरूको साथी सर्कलको माध्यमबाट पनि हामीले फन्ड रेजहरू गरी करिब हामीले 3000 ओभर हामीले सङ्कलन गरिसकेका छौँ।
1: ओके, अनलाइनमा चाहिँ कहाँ गएर कसरी डोनेट गर्न सक्नुहुन्छ दिदी भनिदिनुहोस् न।
0: हजुर, यो यसमा चाहिँ क्यान्सर रिसर्च रेस फर लाइफको हामीले जुन फन्ड रेज पेज हामीले ओपन गरेका छौँ हाम्रो पर्सनल र हाम्रो अफिसियल तमुधीको वेबसाइटमा फेसबुकमा पनि राखेका छौँ, त्यहाँ क्लिक गर्यो भने चाहिँ डाइरेक्ट हाम्रो आमा समूह 2026 को लिङ्कमा पुग्छ होइन, त्यसपछि त्यहाँ चाहिँ डोनेट गर्न सक्छ अर्थात् हामीलाई डाइरेक्ट कन्ट्याक्ट गरेर हामीले यसरी पनि क्यास पनि उठाइरहेका छौँ।
1: नत्र भने त्यो वेबसाइटको लिङ्कहरू पनि साथीभाइले पठाइदियो भने सजिलो हुन्छ नि, कति त त्यहाँ वेबसाइटमा गएर फेरि अलिकति कन्फ्युजिङ हुनसक्छ होइन दिदी।
0: हजुर,
1: लो त एकदमै पुण्य काम गर्नुहुँदो रहेछ, प्रत्येक वर्ष स्यालुट छ दिदी तपाईँ लगायत सम्पूर्ण तपाईँको टिमहरूलाई।
0: हजुर, हाम्रो टिम तमुथी युके आमा समूहको अध्यक्ष हुनुहुन्छ अहिलेको कमला देवी गुरुङ ज्यू र महासचिव शान्ता गुरुङ दिदीको प्रतिनिधित्वमा हामी टिमले चाहिँ यो टिम वर्क गरिरहेका छौँ र पर्सि गिलफोर्टमा बिहानको 10:30 बजे जम्मा हुँदैछौँ र त्यहाँ जम्मा भएर जति पनि उठेको अनलाइनबाट उठेको साथै यसमा सामाजिक अभियन्ता 7 सिस्टर ग्रुपलाई प्रतिनिधि गर्नुहुने तमुथी युकेको आदर्श तमुसी हुनुहुन्छ पार्वती गुरुङ ज्यूको उहाँको 7 वटा दिदी बहिनीको ग्रुप पनि हुनुहुन्छ, उहाँहरूले पनि 1500 पाउन्ड भन्दा धेरै फन्ड रेज अनलाइनमा गरिसक्नु भएको छ र यसरी हामीहरू सबैजना एकमुष्ट एकजुट भएर चाहिँ टिम वर्कमा यसरी क्यान्सर रिसर्च रेस फर लाइफलाई सहयोग गरिरहेका छौँ। यसबाट विश्वव्यापी 200 थरीका क्यान्सरबाट पीडित महिला पुरुष र बाल बालिकाहरूको उपचार र उन्मूलनमा यो खर्च गर्ने गर्दछ।
1: ए राइट, कतिको एक्साइटेड हुनुहुन्छ त दिदी अनि।
0: एकदमै एक्साइटेड, हामी एभ्री इयर हामी सहभागी हुन्छौँ, एउटा फन्ड जस्तो एउटा पुण्य कार्यको लागि हामी भेट हुन्छौँ होइन, गर्दाखेरि सबैजना एकदमै एक्साइटेड छौँ।
1: ए हुन त 5 किलोमिटर त्यति धेरै हुँदै होइन, तैपनि यसो तपाईँहरूले जिमतिर गएर अथवा आफ्नै टाइममा यसो प्र्याक्टिस पनि ट्रेनिङ भनौँ न गर्नुहुन्छ कि कस्तो छ दिदी?
0: हजुर, त्यसमा कुनै टाइम लिमिट हुँदैन, गर्दाखेरि हामीहरू चाहिँ अब बिचबिचमा त्यहाँ विभिन्न थरीको उसहरू पनि हुन्छ, इन्टरटेन्मेन्टहरू पनि हुन्छ होइन, रमाइलो गफहरू पनि हुन्छ होइन, त्यसरी नै हामीले कम्प्लिट गर्ने गरेका छौँ।
1: ए राइट, कस्तो छ त्यो चाहिँ, त्यो मेडल पनि पाउँछ कि पाउँदैन?
0: हजुर, अवश्य पाउँछ नि, हामीले कम्प्लिट गरेपछि जुन इन्डिङ पोइन्टमा चाहिँ उहाँहरू चाहिँ मेडल लिएर उभिनुहुन्छ अनि त्यसपछि सबैले इन्डिभिजुअल हामीलाई मेडल लगाइदिनुहुन्छ।
1: ए तपाईँ पनि आमा समूहमै हुनुहुन्छ नि होइन तमुथीको?
0: हजुर, म चाहिँ तमुथी आमा समूहको निवर्तमान महासचिव, अहिले चाहिँ एडभाइजर छु।
1: ए राइट, अब तपाईँले साह्रै राम्रो काम गर्नुभएको छ है, त्यो हामी गोर्खा कपतिर आउँदा नेपाली मेलातिर आउँदा त्यहाँ तपाईँहरूको त्यो साडीदेखि लिएर तपाईँको त्यो खटाइ है, ओहो त्यो त तपाईँले अवार्ड विनिङ काम नै गर्नुभएको हो नि त।
0: हजुर, अब यो पछिको हाम्रो इभेन्ट भनेको नेपाली मेलाको टार्गेट छ, त्यसको लागि अब हामी यो पछि प्रिपरेसनहरू धमाधम हुन गइरहेको छ।
1: हजुर दिदी, एउटा कुरा सुन्नु पर्यो, अब तपाईँ बेसको पहिला प्रचारिका हुनुहुँदो रहेछ, तपाईँ गुरुङ हो तर तपाईँको त्यो प्रोनाउन्सिएसन यस्तो राम्रो छ कि तपाईँ गुरुङ गाउँमै हुर्किनु भएको हो कि कस्तो चाहिँ मिक्स जाति हुनुहुन्थ्यो त्यहाँ?
0: गुरुङ गाउँमा हुर्केको भन्दाखेरि पनि अब बाहिर बाबाको जुन आर्मी करियरको दौरानमा चाहिँ बाहिर नै जन्मियो होइन, त्यसपछि
1: पढाइ हुनुहुन्छ भान्जी?
0: हजुर, गोर्खा स्कुलमा 1982 ब्याचको हामी चाहिँ
1: राइट
0: गर्दाखेरि यतै हुर्केर अब यतैबाट नै हामी बाबाको जुन सैनिक जीवनको अवस्थामा चाहिँ हामी यतै हुर्केर यतै पढियो भनौँ न।
1: हङकङमै पढ्नु भएको?
0: हजुर, गोर्खा स्कुलबाट 1982 ब्याचको हामी चाहिँ।
1: होइन तपाईँको नेपाली यस्तो राम्रो छ के, त्यतिखेर म एकदम ऊ पनि लाग्यो राइट। ओके भान्जी पो हुनुहुँदो रहेछ, अनि कति बस्नुभयो त हङकङमा चाहिँ?
0: हङकङमा हामी चाहिँ जुन 82मा जुन एसएलसी दिइसकेपछि
1: हजुर
0: ब्रुनाई गयौँ, बाबा चाहिँ ब्रुनाईमा हुनुहुन्थ्यो है, त्यसपछि

0: चाहिँ अब पोखरामा गएर पृथ्वीनारायण क्याम्पसमा उतै अध्ययन चाहिँ हामीले कन्टिन्यू मैले चाहिँ कन्टिन्यू गरेँ।
1: ए तपाईँ चाहिँ कुन पल्टनको पो हुनुहुन्छ दिदी?
0: सेकेन्ड सेकेन्ड जिया।
1: ए सेकेन्ड सेकेन्ड जिआरको, हजुर। ए राइट, ल त दिदी, अब यही पुण्य काम सम्बन्धी, यो क्यान्सर रिसर्च सम्बन्धी तपाईँले भन्नुपर्ने केही छ?
0: हजुर, जति पनि यस पुण्य कार्यमा हामीलाई सहभागी भएर सहयोग गरिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई धन्यवाद। र यदि यहाँहरू अझै पनि हामीलाई यस पुण्य कार्यमा हातेमालो गर्न चाहनुहुन्छ भने हामीलाई डाइरेक्ट तमुथिङ युके आमा समूहको कुनै पनि मेम्बरलाई या त मलाई, हामीले वेबसाइट अफिसियल हाम्रो फेसबुक तमुथिङ युकेको फेसबुकमा पनि राखेका छौँ लिङ्क, त्यहाँ गएर यहाँहरूले सिधै डोनेट गर्न सक्नुहुन्छ।
1: राइट, ओके। त्यो रुट थाहा छ तपाईँलाई कस्तो छ त्यहाँको रुट चाहिँ गिलफोर्डको दिदी?
0: हजुर, गिलफोर्डको स्टोक पार्कमा पार्कभित्र नै उहाँले चाहिँ जुन दगुर्ने जुन ठाउँहरूमा रिबनहरू लगाएर राख्नुहुन्छ, अनि हामी चाहिँ सोही दिनमा गएर त्यही अनुसार हामी दगुर्ने हो त्यहाँ भित्र, स्टोक पार्कभित्र नै हो।
1: राइट, मान्छे त थुप्रै आउनुहुन्छ होला है दिदी?
0: एकदमै थुप्रै आउँछ, एउटा रमाइलो पनि हुन्छ त्यहाँ, सबैजना भेटघाट पनि हुन्छ है, गर्दाखेरि एकदमै रमाइलो हुन्छ भाइ। हाम्रो विगतको जति पनि वर्षको एक्सपिरियन्स अनुभवले चाहिँ एकदमै साथीभाइसँग रमाइलो, साथमा पुण्य कार्य एक दुईटा काम एकैचोटि हुन्छ।
1: हुन्छ दिदी, धेरै धेरै धन्यवाद, अझै धेरै उठाउन सफल हुनुहोला। पुण्य कामको लागि धन्यवाद, अनि सम्पूर्ण तपाईँको टिमलाई है त दिदी।
0: एकदमै धन्यवाद यहाँले समय दिनुभयो यो जानकारी दिनको लागि। भाइलाई र बिएफबिएस परिवार सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
1: हजुर, यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट, सेकेन्ड सेकेन्ड जिआरको हुनुहुँदो रहेछ, बिएफबिएसमा 6 महिना काम गरेको भन्दै हुनुहुन्थ्यो, हङकङमा पढ्नु भएको रहेछ। कस्तो राम्रो नेपाली, नेपालीको त्यो प्रोनाउन्सिएसन होइन, एकदम वेल इम्प्रेस परे र उहाँलाई धन्यवाद दिन चाहन्छु। र क्यान्सर रिसर्च रेस फर लाइफ 5 किलोमिटर रेस गर्दै हुनुहुन्छ च्यारिटीको लागि गिलफोर्डमा, यस सम्बन्धी जानकारी राखिदिनु भयो दिदीलाई, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब भने हाम्रो निता कोइ राई बहिनी हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीत सुनाऊ। अघि हाम्रो हरि भाइको गीत मैले सुनाएको थिएँ, सुनेर पनि उहाँले थ्याङ्क यू भन्नुभएको छ। र हाम्रो ललित साहब र सती दिदीको पनि यहाँ फुटबलको कुरा छ, यो चाहिँ अलिकति म पछि पढेर सुनाउने छु। र विष्णु भाइले पनि वर्ल्ड कप स्पेनले जित्ने कुरा यहाँ लेख्नु भएको छ मलाई लाग्यो। एनिवे, धेरै धेरै धन्यवाद, यो गीत सुनाऊ, त्यसपछि एउटा प्रोमो ब्रेक, एउटा गीत, अनि हामी छवि दिदीसँग कार्यक्रम छड्के सलामको अन्तिम एपिसोडमा कुराकानी गर्नेछौँ।

0: BFBS Gorkha Radio. कसरी पत्ता लाउने होला
1: के पत्ता लगाउने
0: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
1: के को बारेमा
0: फौजी सेवामा रहेकाहरुको पाउमदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको सारै गाह्रो हुँदो रहेछ
1: तपाईको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको
1: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरुको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
0: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
1: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ

0: team on the march. Last salute.
1: कार्यक्रम छड़के सलाम
2: हजुर कार्यक्रम छड्के सलामको यो नयाँ श्रृङ्खलाबाट म योगराज भाइको नमस्कार र यो श्रृङ्खलामा चाहिँ हामीसँग गत केही हप्ताबाट चाहिँ हाम्रो समाजसेवी अनि हाम्रो लाउलिनी दिदी हुनुहुन्छ छवि माया पुन र उहाँ चाहिँ फानबाट यहाँ बेलायतमा बसोबास गर्नुहुन्छ आज हामी सिक्स्थ एपिसोडमा छौँ उहाँको समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु हिराबहादुर पुन हुनुहुन्छ उहाँको श्रीमान फर्स्ट सेकेन्ड जिआरमा उहाँ भर्ती हुनुभएको 1981 आशा छ उहाँले पनि सुन्दै हुनुहुन्छ होला र आज चाहिँ उहाँको बाँकी कुराकानी फेरि हामी एपिसोडमा गर्नेछौ ल दिदी हप्ताको कार्यक्रममा पनि हजुरलाई वेलकम छ है
3: थ्याङ्क यू भाइ नमस्कार फेरि पनि जति पनि यो बिएफबिएस रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताबिनमा म छवि माया पुनको तर्फबाट नमस्कार साथै न्यानो अभिवादन गर्न चाहन्छु
2: अनि हजुरको श्रीमान दाईले पनि सुन्नु हुँदैछ पक्कै पनि यो एपिसोडमा उहाँले चाहिँ कस्तो प्रतिक्रिया दिनुभएको रहेछ स्याबास बुढी भन्दै हुनुहुन्छ कि कसले लिनुभएको छ
3: होइन त्यस्तो त उहाँले चाहिँ माया देखाउन जान्नुहुन्न कि होइन सुन्नु चाहिँ हुन्छ बिचरा होइन सुन्नुहुन्छ अब त्यो भएको रेली कुरा होइन अनि रियल कुरा चाहिँ सुन्न पाउँदा उहाँ पनि एकदमै खुसी हुनुहुन्छ है अनि उहाँ चाहिँ बोल्न चाहिँ मान्नुहुन्न बिचरा यसरी रेडियोमा कतै पनि बोल्नुहुन्न सबैलाई थाहा भएकै कुरा हो अलिक क्वाइट हुनुहुन्छ म पनि पहिला क्वाइट थिएँ तर म चाहिँ अलिकति जब काठमाडौँ बसेँ होइन अनि गर्दाखेरि अनि त्यसपछि समाजसेवीमा लागे त्यसपछि बल्ल अहिले चाहिँ यतिको बोल्ने भएको है भाइ म चाहिँ
2: तपाईँहरू हङकङ गएपछि त्यहाँ बिएफएस सुन्नुहुन्थ्यो कि सुन्नुहुन्थ्यो नि दिदी कस्तो थियो
3: सुन्थ्यो भाइ सुन्ने थियो हामी किशोर दाजु हुनुहुन्थ्यो त्यति बेला उहाँको आत्मा त्यो शान्ति कामना गर्छौँ होइन किशोर दाजु हुनुहुन्थ्यो हामीले गीतहरू मगाउँथ्यौँ भाइ अब बुढाहरू चाहिँ बाहिर जानुहुन्थ्यो लडाइँमा कता लडाइँमा भन्नाले बेल्जियम होइन कता कता जानुहुन्थ्यो न्युजिल्यान्ड हजुर त्यसरी जानुहुन्थ्यो अनि हामीले चाहिँ बच्चाहरूसँग चाहिँ रेडियोमा गीतहरू मगाउने सुन्ने त्यति बेलाको हिन्दी गीतहरू यस्तो दामी दामी कि मिठो मिठो है भाइ त्यो गीतहरू चाहिँ हामीले मगाउने थियो कि त्यति बेला पनि दिदी हुनुहुन्थ्यो हजुर
2: फोन इनतिर भाग लिनुहुन्थ्यो
3: लिएँ भाइ मैले त्यति बेला नि लिएँ
2: लाइन पाउनु त साह्रो पर्थ्यो होला है
3: एकदमै गाह्रो भाइ लाइन पाउन एकदम कुर्नु पर्ने भाइ त्यति बेला
2: अनि अब दाई त आउनुभयो यता पल्टनतिर त्यसपछि तीन वर्षपछि मात्रै आउनुभयो होला होइन छुट्टीमा
3: हजुर भाइ तीन वर्षपछि ज्यू तीन वर्ष त कति हो कति टाढा लाग्थ्यो कि भाइ है आमा त्यति बेला है आजभोलि त केही जस्तो पनि लाग्दैन थियो भाइ त्यति बेला त अब फोनको उस पनि थिएन
2: थिएन
3: तीन वर्षसम्म कसरी बस्ने होला के गर्ने होला त्यस्तो खालको के अनि सम्झिन्थ्यो माइत जाँदाखेरि चिठीहरू थुप्रेर बस्थ्यो भाइ अनि घरमा जाँदा फेरि चिठीहरू थुप्रेर बस्ने यता जाँदा उता उता जाँदा उता के त्यसरी हजुर
2: कति कति टाइममा पठाउनुहुन्थ्यो
3: उहाँले चाहिँ पाएसम्म चाहिँ जस महिनामा दुई तिनवटा चाहिँ पठाउनुहुन्थ्यो
2: धेरै पो पठाउनुहुन्थ्यो त है
3: हजुर
2: अब त्यो घरमा आइपुग्नु पनि निकै टाइम लाग्थ्यो होला
3: हजुर हुलाकीबाट पठाउनु पर्दा लाग्थ्यो नि भाइ टाइम त लाग्थ्यो
2: त्यो चिठी आएको दिन त एकदमै त्यो सबै बिर्सिनुहुन्थ्यो होला है
3: एकदम त्यो चिठी आउने दिनमा त आहा कहिले खोल्नु जस्तो हुने कि अनि फेरि यसो कसैले देख्छ कि त्यो खोल्ने बेलामा के भाइ है त्यो लाज चाहिँ एकदमै रजाउने मान्छे कि म चाहिँ अनि कसैले देख्छ कि कसैले नदेखिने हुन्थ्यो म कहाँ गएर पढौँ भन्ने खालको त्यस्तो हुन्थ्यो कि भाइ मलाई चाहिँ सायद अरूलाई पनि हुन्थ्यो होला हजुर
2: त्यो चिठी राख्नु भएको छ
3: छैन भाइ मैले राखेन त्यो चाहिँ राख्नुपर्ने रहेछ भाइ आज
2: राखेको भए त ठुलो चिज हुने रहेछ नि त होइन
3: हजुर हजुर
2: मलाई पनि त्यस्तो लाग्छ म पनि विवाहित भएर यता आउँदा चाहिँ त्यो चिठी आउँदा चाहिँ होइन अब म त प्रायः वार्डमा पऱ्यो वार्डतिर त्यो चिठी आउँदा एकदमै खुसी हुन्थ्यो क्या दिदी त्यो जति थियो थाके पनि त्यस्तो हुन्थेन त्यस्तो मोराल आउँथ्यो कि
3: एकदमै खुसीको पल चिठी आउने बेलामा होइन एकदमै यति धेरै हुन्थ्यो थुप्रेर बस्ने थियो घरमा जाँदा फेरि म छिटो छिटो नजाने नि त होइन फेरि माइत जाँदा थुप्रेर बसेको हुन्थ्यो चिठी चाहिँ मलाई आमा बाबाले राखिदिनु हुन्थ्यो र आन्जाको चिठी आएको छ भनेर त्यसरी के चिठी चाहिँ उहाँले चाहिँ निकै पठाउनुहुन्थ्यो कि पठाइ गर्नुहुन्थ्यो कि
2: के भनेर चिठी चाहिँ लेखालेख गर्नुहुन्थ्यो त
3: त्यो चाहिँ नगर्नु त्यही हो उहाँले धेरै सम्झाउनुहुन्थ्यो मलाई अब केटाकेटी मान्छे होइन अब म 17 वर्ष 18 वर्षमा भए पनि मेरो त्यति साह्रो उठेन कि भाइ मान्छे ठुलो होइन त्यस्तो खालको अब उहाँले चाहिँ धेरै सम्झाएर मलाई लेख्नुहुन्थ्यो कि
2: सम्झाउनुको साथसाथै अब तिमीलाई धेरै मिस गरेको छु भनेर त नर्मल लेख्नुहुन्थ्यो होला नि त होइन
3: हजुर हजुर नातिनु होइन अब 3 वर्ष हो तर नातिनु म चिठीहरू पठाउँदै गर्छु भन्नुहुन्थ्यो कि बिचरा अनि जसले जे भने पनि भाषाका कुराहरू नसुन्नु भनेर भन्नुहुन्थ्यो कि उहाँले चाहिँ त्यो
2: त्यो त तपाईँले उहाँले त त्यसरी सम्झाएर लेख्नुहुन्थ्यो, तपाईँले चाहिँ के लेख्नुहुन्थ्यो त?
3: मैले खोइ के लेखेँ भाइ, मैले बिर्सेँ होला।
2: कति लामो लेख्नुहुन्थ्यो?
3: मैले चाहिँ लामै लेख्थेँ भाइ।
2: ए हो,
3: लामै मैले चाहिँ लामै लेख्थेँ उहाँलाई जो अब त्यही हो अब जस दुई पन्ना भनौँ न, दुई पन्ना चाहिँ हुन्थ्यो कि
2: भाइ। लेख्नुहुन्छ
3: हजुर, लेख्दै जाँदा होइन, लेख्दै जाँदा जाँदा जाँदै दुई पन्ना चाहिँ हुन्थ्यो।
2: दुई पन्ना भने त तपाईँले धेरै लेख्नुहुन्छ पक्का पनि, त्यो अरू कुरा त होइन, माया प्रीतिकै कुरा आउँथ्यो त्यहाँ होइन?
3: हजुर त्यही नै हजुर, अनि घरको कुराहरू, घरको परिवारहरू होइन, त्यसरी चाहिँ
2: अहिले त्यो चिठी भागवत एउटा उपन्यास भन्ने रहेछ होइन दिदी?
3: एकदमै एकदमै त्यही भने नि भाइ, मेरो त एकदमै त्यो उपन्यास अनि स्टोरी नै छ के होइन
2: त्यो। फोटो पनि माग्नुहुन्थ्यो होला उता पल्टनबाट दाइले होइन?
3: हजुर पठाइदिन्थे मैले कहिले
2: कहीँ। कहाँ खिच्नुहुन्थ्यो? स्टुडियोमा गएर खिच्नुहुन्थ्यो कि कस्तो खिच्नुहुन्थ्यो?
3: हजुर भाइ, अब हामी त्यति बेला त बागलुङमा खिच्ने थियो भाइ होइन, बागलुङमै गएर खिच्नु पर्ने हुन्थ्यो गर्दाखेरि, अनि उहाँले पनि लिएर जानुभएको थियो अनि उहाँले नै पठाइदिनु हुन्थ्यो गर्दाखेरि मैले पनि पठाइदिन्थे खिचेको फोटोहरू।
2: त्यति बेला त त्यो किताबको चेपतिर फोटोहरू राख्ने चलन थियो, कसरी राख्नुहुन्थ्यो त फोटोहरू?
3: एकदमै ज्यू किताबमै हो भाइ, त्यो चाहिँ किताबमै लुकाएर होइन, कता कता लुकाएर त्यस्तो के। हजुर
2: फर्स्ट छुट्टीमा विवाह भयो, सेकेन्ड छुट्टी कति छुट्टीमा चाहिँ तपाईँ पल्टन आउनुभयो?
3: म थर्ड छुट्टीमा भाइ।
2: ए थर्ड छुट्टी भनेपछि बिहा भएको छ वर्षपछि मात्रै आउनुभयो पल्टन?
3: हजुर विवाह भयो फर्स्ट छुट्टीमा होइन, पहिला चाहिँ अनि दर्ता गर्न लिनुभयो काठमाडौँमा होइन, त्यहाँ आयौँ हामी फर्स्ट छुट्टीमा चाहिँ, अनि सेकेन्ड छुट्टीमा घुमाउनु ल्याउनु भयो, फेरि पोखरातिर कता कता घुमाउनु भयो होइन, त्यो भयो। त्यसपछि थर्ड छुट्टीमा चाहिँ त्यति बेला त अब थर्ड छुट्टीमा मात्रै लानु पाउँथ्यो नि त भाइ, अनि ठुलो छोरा पनि जन्मिसकेको थियो होइन,
2: ठुलो छोरा चाहिँ सेकेन्ड छुट्टीमा।
3: हजुर सेकेन्ड छुट्टीको चाहिँ ठुलो छोरा हो, गर्दाखेरि चाहिँ ठुलो छोरा चाहिँ 2.5 वर्षको थियो अनि फेरि सानो छोरा चाहिँ पेटमा थियो, त्यसरी चाहिँ गएको भयो।
2: ए अनि अब उहाँ चाहिँ पल्टनमा हुनुहुन्थ्यो, एउटा आमा भएर छोरा हुर्काउनु, नानी हुर्काउनु चाहिँ कति साह्रो भयो त दिदीलाई?
3: त्यति साह्रो चाहिँ मलाई लागेन किनभने म घरको परिवारसँगै थिएँ होइन, गाउँमा त म घरको परिवारसँगै थिएँ, सासू ससुरा अमाजहरू हुनुहुन्थ्यो होइन, गर्दाखेरि त्यति गाह्रो लागेन, काम पनि गर्ने, बाबु पनि त्यसरी हुर्क्यो ठुलो छोरा चाहिँ, अनि सानो छोरा त बाबाको काखमै हुर्क्यो होइन, एकदम इजी झन् सजिलो भयो मलाई चाहिँ।
2: अब तपाईँ त भान्जी पहिला पनि अब पल्टन घरमा बसिसक्नु भएको, फेरि फ्यामिलीवाला भएर हङकङ जाँदा चाहिँ तपाईँलाई कस्तो लाग्यो? त सबै कुरा थाहा थियो तपाईँलाई होइन यस्तै हुन्छ भनेर?
3: हजुर त्यति बेला भान्जी हुँदा र लाउरिनी भएर जाँदा अलिकति फरक त हुँदो रहेछ भाइ होइन, जस खुसी पनि लाग्यो कि म पहिला भान्जी हुँदाखेरि चाहिँ यही ठाउँमा आएको थियो भने, जस फेरि म लाउरिनी भएर पनि म आउनु पाएँ, एकदमै म चाहिँ भाग्यमानी रहेछु भनेर सोचेँ कि भाइ होइन, त्यो चाहिँ एकदम खुसीको पल।
2: त्यो सँगै पढेको साथीहरू कोही विवाह भएर उहाँहरू पनि यसरी विवाह भएर आउनु भएको थियो हङकङमा तपाईँको?
3: थिएन भाइ, थिएन त्यति बेला चाहिँ, जुन मलाई चाहिँ लन्च छोकरी हुँदाखेरि भान्जी भन्नेहरू चाहिँ फेरि पछि फेरि मेरो साइनो फेरि उहाँहरू मामा हुनुभयो कि, ए म चाहिँ माइजू भयो कि, त्यस्तो पो भयो, उल्टो भयो कि।
2: तपाईँको पालामा त्यो राशन दिन्थ्यो दिदी कि आफैले किन्नु पर्ने, कस्तो थियो?
3: होइन हामी चाहिँ आफैले किन्थ्यो भाइ, बाबा आमाको पालामा चाहिँ राशन दिन्थ्यो भाइ
2: होइन,
3: हजुर बाबा आमासँग हुँदा चाहिँ राशन दिने थियो, हाम्रो पालामा त हामी आफै किन्थ्यो भाइ।
2: ए राइट, आदरणीय श्रोताहरु छविमा दिदीसँग हामीले कुराकानी गरेका छौँ, अहिले उहाँ हङकङ फ्यामिलीवाला हुनुभएको छ। अब यो बिचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि अर्को पार्टमा चाहिँ बाँकी कुराकानी हामी गर्नेछौँ।
4: यो BFBS गोर्खा रेडियो हो।
2: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। हाम्रो कृष्ण चामलिङ दाजुले अघिको अन्तर्वार्ता लाइभ सुनेर लेख्नुहुन्छ, हेलो यो गुड आफ्टरनुन लिसनिङ टु ब्युटिफुल सो भन्नु भएको छ दाई, गुड आफ्टरनुन नमस्कार। गोधुली तमुदी आमा समूहको सबै क्यान्सर रिसर्च रेस फर लाइफको टिमलाई पुण्य कार्यको लागि बधाई शुभकामना भन्नुभएको छ। पीडितलाई सहयोग पनि हुने, आफूलाई एक्सर्साइज पनि हुने, कस्तो महान कार्य भनेर तारिफ गर्नुभएको छ। सही कुरा दाईले उठाउनुभयो। हाम्रो महासचिव यशोदा ज्यू पुरानो भान्जी हुनुहुँदो रहेछ, हामी हङकङ 86 आउँदा गइसक्नु भएको थिएछ। दिदीले प्रोग्राम चलाउने सुनेको हो, त्यसै ताका बस्ने गीतहरू मिठा मिठा हुन्थे, गर्दा त्यही दिनको सम्झना, मेरो यो सानो संसारलाई ठुलो बनाउन चाहन्न भन्ने गीत खुब बज्थ्यो, त्यही गीत सुनाऊ है भाइ भनेर भन्नुभएको छ दाई। यो गीत चाहिँ म अलिक पछि राख्छु र दाईलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। र अहिले चाहिँ हाम्रो ललित साप र सती दिदीको यहाँ चाहिँ कस्तो लभली चाहिँ चाहिँ टेक्स्ट पठाउनु भएको छ त्यो पढ्छु है त म डियर भाइ नमस्कार भन्नुभएको छ साप र दिदीले नमस्कार साप अनि दिदी हामी पनि हजुरको मिठो प्रस्तुति सुनेर आनन्द लिइरहेका छौँ थ्याङ्क यू र भाइ फुटबलको चर्चा चलिरहेकै बेला लियोनल मेसीको बारेमा दुई शब्द लेख्न मन लाग्यो भनेर यहाँ लेख्दै हुनुहुन्छ हिजोको खेलमा पनि मेसीले आफ्नो जादुमय प्रतिभा प्रस्तुत गरे अफकोर्स यस साप इज राइट विपक्षी टोलीको कडा डिफेन्सको बीच पनि उनले बलको नियन्त्रण खेलको गति र अवसर सिर्जना गर्ने क्षमता देखाए विपक्षीले उनलाई रोक्न हर प्रयास गरे पनि उनी बारम्बार टोलीका लागि आशाको केन्द्र बनिरहे त्यही प्रभावशाली प्रदर्शनले टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्नुमा भूल नहोला सही कुरा साप र उहाँले नै दुईवटा गोल चाहिँ मिलाइदिनु भएको सेकेन्ड गोल त साह्रै मिठो गुमाउनु भएको थियो होइन धेरै खेलाडीले रेकर्ड बनाउँछन् तर इतिहास भने थोरैले मात्र बनाउँछन् कति मिठो लेख्नु भएको छ मेसी त्यही इतिहास बनाउने एक खेलाडी हुन् भन्ने लाग्छ सही हो साप अर्जेन्टिनाका लागि कोपा अमेरिका फिफा विश्वकप तथा अन्य महत्त्वपूर्ण प्रतियोगिताहरूमा लियोनल मेसीले आफ्नो प्रतिभा नेतृत्व र समर्पणबाट टोलीलाई निरन्तर अघि बढाएका छन् कठिन क्षणमा पनि जिम्मेवारी लिन सक्ने क्षमता नै उनको सबैभन्दा ठूलो विशेषता हो कप्तानको रूपमा उनले केवल ट्रफीहरू मात्र जिताएनन् करोडौँ समर्थकहरूको सपना पनि साकार पारे भनेर अब मेसीलाई सपोर्ट गर्ने अथवा अर्जेन्टिनालाई सपोर्ट गर्नुको कारण मेसीलाई मन पराएर पनि धेरै श्रोताहरूले चाहिँ त्यो सपोर्ट गर्नुहुन्छ जस्तो मलाई लाग्छ त्यो स्टेडियममा हेर्दा पनि प्रायः त्यहाँ अर्जेन्टिनाकै चियोस फ्यानहरू देखिन्छ जर्सीहरू देखिन्छ हिजो चाहिँ मैले एउटा अचम्मको दृश्य पनि देखेँ हाम्रो एकजना नेपाली खेलाडी पनि हुनुहुँदो रहेछ उहाँले चाहिँ अर्जेन्टिनाको टी सर्ट लाउनु भएको थियो अनि उहाँको गालामा चाहिँ नेपालको झन्डा थियो तपाईँले याद गर्नुभयो कि गर्नु भएन दुई तिन पटक देखाएको थियो उहाँले पनि त्यहाँ जस सपोर्ट गर्दै हुनुहुन्थ्यो त्यो दृश्य पनि निकै रोमाञ्चक थियो मेरो पनि श्रीमतीले ऊ नेपाल नेपाल भनेर उहाँले भन्दै थियो मैले पनि त्यहाँदेखि नेपाली झन्डाको चाहिँ उहाँको अनुहारमा त्यो बनाउनु भएको रहेछ तर अर्जेन्टिनाको जर्सी लाउनु भएको थियो महान खेलाडी त्यो होइन जसले धेरै गोल गर्छ महान त त्यो हो जसले कठिन बेला आफ्नो टोलीलाई जिततर्फ डोर्याउँछ मेसीले बारम्बार यही काम गरेका पाइन्छन् सही कुरा साहब थ्याङ्क यू आजसम्मको दिनसम्म फुटबलको इतिहासमा सम्मानका साथै उच्चारण हुने नामहरूमध्ये लियोनल मेसी सधैँ अग्रपङ्क्तिमा रहनेछन् भन्ने लाग्छ साथै तीन पटक फिफा विश्वकप जित्ने महान खेलाडी पेलेको नाम पनि फुटबल इतिहासमा सदैव सुनौलो अक्षरमा अङ्कित रहनेछ भन्ने लाग्दछ हस्त सबैमा सुख त समयको शुभकामना भनेर भन्नुभएको रहेछ साप दिदी धेरै धेरै धन्यवाद र हजुरले यति मिठो लेखेर पठाउनु भयो साप दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हिजोको खेल पनि एकदमै रोमाञ्चक नै भएको थियो अब गोल्डन बुटको लागि चाहिँ अब एम्बाफे र उहाँ हुनुहुन्छ 8-8 गोल अब एम्बाफे र इङ्ल्यान्ड फ्रान्स र इङ्ल्यान्ड खेल्नुहुन्छ त्यसमा अब कसले गोल गर्छ फाइनलमा मेसीले कति स्कोर गर्छ त्यसमा पनि डिपेन्ड हुन्छ नेपथ्य साङ्गीतिक दलको प्रस्तुतिमा यो गीत सुनाऊ र त्यसपछि एउटा प्रोमो ब्रेक अनि हामी दोस्रो पार्ट सुन्नेछौँ राजेन्द्र केलुङजी आउँदै हुनुहुन्छ प्रत्यक्ष कुराकानी गर्नको लागि उहाँ एक कुशल गायक हुनुहुन्छ हामी प्रत्यक्ष उहाँसँग कुराकानी गर्नेछौँ

तपाईँलाई कोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्। EFPS गोर्खा रेडियो।

0: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र यहाँ सबैलाई छोटो यो ब्रेकपछि वेलकम गर्न चाहन्छु। कार्यक्रम छड्के सलाममा हाम्रो छवि माया पुन दिदीसँग कुराकानी सुनिराख्नु भएको छ। आज हामी सिक्स्थ एपिसोडमा छौँ। दिदी फेरि वेलकम छ हजुरलाई।
1: थ्याङ्क यू सो मच भाइ।
0: अब तपाईँ त पल्टनमा हुँदा भान्जी भएर बस्नु भएको होइन, के लाउने कसो लाउने त कुनै पनि बन्देज थिएन, अनि फ्यामिलीवाला भएर जाँदा त्यति बेला त एकदमै स्ट्रिक्ट थियो, त्यो वातावरण चाहिँ कस्तो लाग्थ्यो दिदीलाई?
1: सही कुरा भए, थ्याङ्क यू सो मच हजुरलाई यो कुरामा। एकदमै यो लाउरिने हुने बेलामा चाहिँ हामीले साडी बाहेक अरू केही पनि लगाउन नपाउने कि भाइ, होइन? भान्जी हुँदा त हामी फ्रीले भनौँ न, अब त्यति बेला बेली बटनको चलन थियो, प्यान्टहरू होइन त्यसरी लगाएर हिँडेको, आमा बाबासँग हिँडेको छुट्टै थियो भने, लाउरिने हुँदा चाहिँ बाहिर जान्छ भने साडी अनि घरमा बस्छ भने लुङ्गी, त्यस्तो थियो कि? हजुर, पक्का लाउरिने भन्दा नै पक्का लाउरिने नै भयो क्या हामी चाहिँ, होइन? अनि कहिले काहीँ चाहिँ कतै बाहिर बजारतिर जानु पर्यो भने आफूलाई कुर्ता लगाउनु मन लाग्ने, अनि हामी चाहिँ गेट बाहिर आएर लगाउनु पर्ने के भाइ, होइन? त्यो पनि लुकेर है, अनि त्यसपछि फेरि गेट भित्र जाँदाखेरि फेरि साडी नै लगाउनु पर्ने, त्यो चाहिँ थियो भाइ। एकदमै त्यो चाहिँ साह्रै अलिकति नमज्जा के भाइ। हुन त अब एउटा आर्मी घरमा बसिसकेपछि चाहिँ त्यो एउटा डिसिप्लिन हो, होइन? म त्यो मान्छु, त्यस्तो थियो भाइ।
0: त्यति बेला त हामीले पहिला हङकङमा अब जिन्स लाउनु नदिने, हामीले पनि ट्रेन स्टेसनतिर अनि जङ्गलतिर गएर चेन्ज गर्थ्यौँ, फेरि पछि साँपहरूले देख्यो भने सजाय दिन्थ्यो कि। अब तपाईँलाई त्यस्तो त भएन होला, ए तेरो बुढीले त यस्तोमा कुर्ता लाएर हिँडिरहेको थियो भनेर त्यस्तो श्रीमानहरूलाई सम्झाउनु
1: भएन? होइन, त्यो चाहिँ मलाई चाहिँ श्रीमानले सम्झाइसक्नु भएको थियो पहिले नै, होइन? लगाउनु मन लाग्छ होला तर चाहिँ अलिकति आर्मी घरमा बसिसकेपछि बुझ्नुपर्छ भनेर भन्नुहुन्थ्यो। त्यसमा मैले पनि नाइ नास्ति चाहिँ गरिनँ कि, त्यो चाहिँ जबरजस्ती पनि गरिनँ, नाइ नास्ति पनि मैले गरिनँ, होइन? हजुर, त्यसमा चाहिँ म पनि बुझेँ मैले पनि। हजुर,
0: अब तपाईँको त नानीहरू भएर त्यतिकै फ्यामिलीवाला हुँदा साह्रै त्यस्तो बोरिङ भएन होला, नत्र भने त त्यहाँ काम हुन्थेन, साथीभाइसँग गफ गर्ने त्यस्तै त हुन्थ्यो, होइन दिदी?
1: हजुर भाइ, सबै जम्मा हुने, होइन? पोखराको साथीहरू थियो अनि उहाँहरू यहीँ पनि हुनुहुन्छ, अब नेपालबाट पठाएको चाउचा साउचो भनौँ न, होइन? उहाँहरू चाहिँ त्यो चाउचाउहरू चाहिँ बसेर हामी घिरिममा बसेर खाने गर्थ्यौँ। तर कहिले काहीँ चाहिँ के दुःख लाग्थ्यो भने भाइ, अब श्रीमान चाहिँ अब बच्चा छोडेर होइन अब जानु पर्यो, होइन? बाहिर त्यो न्युजिल्यान्ड कता कता जाँदा, कति महिनाको, एक महिना दुई महिनाको जाँदाखेरि चाहिँ बच्चा बिरामी हुँदाखेरि चाहिँ त्यति बेला चाहिँ एकदमै दुःख लाग्थ्यो कि, अब आफूले नचिनेको मान्छे चिन्न, अब बोल्न पनि लजाउने मान्छे, होइन? अनि अब आमा बच्चासँग मात्रै बसिराख्दा, तर एकजना दाई हुनुहुन्थ्यो, पूर्ण दाई मैले सम्झिन चाहे बिचरा, उहाँ प्लम्बिसमा हुनुहुन्छ, फर्स्ट सेकेन्डको हो, होइन? अनि हाम्रो ओमप्यारी दिदी, उहाँले बेसरी माया गर्नुहुन्थ्यो, अनि बुढोले चाहिँ मलाई उहाँहरूलाई चाहिँ जिम्मा लगाउनुहुन्थ्यो कि, होइन? ल है, केही पर्यो भने दुःख सुख पर्दाखेरि हजुरले हेरिदिनु होला गुरुजी भन्नुहुन्थ्यो, अनि जस मेरो बुढोको नम्बर त 4612, होइन? अनि छोराहरूले चाहिँ ए सानो 12 भन्नुहुन्थ्यो, आउनुहुन्थ्यो बहिनी, सामानहरू केही ल्याइदिनु ल्याइदिउँ, तपाईँलाई केही सामानहरू चाहिन्छ भने भन्नुहोस् है भन्नुहुन्थ्यो बिचरा। त्यस्तो थियो, त्यही बिरामी हुँदाखेरि चाहिँ अलिकति नरमाइलो लाग्थ्यो, होइन? एउटा बुढो पनि साथमा भइदिएको भए, किन आज चाहिँ छोडेर जानु पर्थ्यो, बुढोले किन छोड्नु भएको होला, त्यस्तो हुन्थ्यो कि श्रीमानलाई चाहिँ, त्यसरी सम्झिन सम्झना आउँथ्यो। तर फेरि बच्चाहरू निको हुँदा त ठिकै छ, होइन भनेर बुझ्थेँ कि भाइ मैले चाहिँ।
0: त्यही त, आजभोलि जस्तो वेलफेयर थिएन कि, होइन? आजभोलि त अब बाहिर गयो भने वेलफेयरको टिम हुन्छ, उहाँहरूले एपोइन्टमेन्टहरू लाने त्यस्तो गर्नुहुन्छ, त्यस्तो थिएन है दिदी?
1: त्यो भाइ, त्यो त थियो,
0: आरपीहरू भन्ने थियो,
1: हजुर आरपी थियो, हजुर आरपीहरू हुनुहुन्छ, हजुर थियो भाइ।
0: हस्पिटलहरू जानु पर्यो भने उहाँले गाडीमा लगिदिन्छ,
1: उहाँले चाहिँ ल है बहिनी यसरी चाहिँ आउनु होला भन्नुहुन्थ्यो, तर हस्पिटल चाहिँ हाम्रो नजिकै थियो भाइ, बर्मा लाइनमा है, तामिक्याममा, हजुर।
0: ओके, अनि त्यति बेला इन्सपेक्सनहरू निकै हुन्थ्यो नि, होइन दिदी? कति कति टाइममा चाहिँ घरको इन्सपेक्सनहरू गर्थ्यो?
1: ती तिन महिनामा हुन्थ्यो भाइ, कहिले चाहिँ एकदमै सफा राख्नु पर्ने है, अनि त्यो चाहिँ, अनि हामीले त्यो सफा राखेन भने चाहिँ अब पैसा काट्छ रे भनेको सुन्थ्यो भाइ, होइन? भन्नुहुन्थ्यो, त्यो हुनाले चाहिँ एकदमै सफा चाहिँ बस्नु पर्ने भाइ।
0: भनेपछि इन्सपेक्सन चाहिँ त्यो फेल भयो भने चाहिँ, पास भएन, राम्रो भएन भने चाहिँ के गर्थ्यो दिदी? त्यस्तो टोकाहरू
1: त्यस्तो टोकाहरू त केही पनि दिनुहुन्न थियो, त्यस्तो गर्न नि गरेन, होइन? फेल पनि भइएन हामी चाहिँ, होइन? तर मलाई श्रीमान भन्नुहुन्थ्यो कि यदि फेल भयो भने टोकाइदिन्छ, फेरि एकचोटिलाई चान्स दिन्छ, तर पनि हामीले चाहिँ सक्दै चाहिँ फेल हुने काम चाहिँ नगरौँ भन्नुहुन्थ्यो, अनि जो अनि टाइड अप गरेर बस्नुपर्छ भन्नुहुन्थ्यो कि उहाँले चाहिँ।
0: भोलि इन्सपेक्सन भनेपछि रातभरि सफा गर्नुहुन्थ्यो?
1: एकदमै एकदमै भाइ एकदमै
0: अनि त्यो इन्सपेक्सन आउँदा चाहिँ कस्तो डाइरेक्ट इन्सपेक्सन हुन्थ्यो कि चिया कफी कसरी सुरु गर्नुहुन्थ्यो दिदी?
1: आउँदाखेरि चाहिँ मैले चिया कफी लिनुहुन्छ भने म पहिला त नबोले तर श्रीमान बोल्नुहुन्थ्यो भाइ होइन म चाहिँ मान्छे देखेपछि लुक्ने खालको कि पहिला चाहिँ होइन तर पताउँदैन कि मलाई कसैले
0: पताउँदैन हङकङको भान्जी अब त्यसो भन्दा होइन एकदमै लजाउने टाइपको हुनुहुन्थ्यो होइन
1: हजुर एकदमै लजाउने अनि म एकदमै त्यो त्यति बेलाको लजालुपन चाहिँ त्यो अहिले चाहिँ ठ्याक्कै उल्टो भएको छ कि भाइ अब एउटा काम व्यवहारले पनि होइन म त्यो भन्न चाहन्छु अनि श्रीमानले चाहिँ सोध्नुहुन्थ्यो पानीहरू ड्रिङ्कहरू सोध्नुहुन्थ्यो अनि आएर यसो उहाँले चाहिँ खानुहुन्न थियो कहिले चाहिँ खानुहुन्थ्यो कहिले काहीँ अनि यसो हेर्नुहुन्थ्यो कि अनि त्यसपछि चाहिँ ठिक छ राम्रो छ भनेर जानुहुन्थ्यो कि हजुर
0: भनेपछि 3 वर्ष तपाईँ फ्यामिली वाला हुनुभयो त्यसपछि नेपाल जानुभयो अनि पछि यहाँ आउनुभएको 2005-06 होइन दिदी?
1: नेपाल गयो भाइ अनि नेपाल गएपछि काठमाडौँमै बसियो नकिबोर्डमै घर बनाइयो त्यही बस्यो भाइ अनि त्यसपछि फेरि बुर्नाइ गइयो होइन बुर्नाइ 2002 गयो भाइ अनि त्यसपछि फेरि त्यही बसियो बुर्नाइमा होइन त्यसपछि चाहिँ बल्ल डाइरेक्ट फेरि बुर्नाइदेखि नै यता आइयो भाइ 2005
0: अनि लुकिङ ब्याक के लाग्छ त दिदीलाई त्यो लामो यात्रा गरेर यहाँ आउनु भएको छ होइन एउटा श्रीमानले गर्दा हामी अब भनौँ न अब यहाँ छौँ होइन तपाईँको श्रीमानले गर्दा यहाँ हुनुहुन्छ हामी यहाँ छौँ
1: म चाहिँ एकदम प्राउड फिल गर्छु भाइ एकदमै प्राउड फिल गर्छु मान्छेले भन्छन् नि लाउरे लाउरे भन्छन् नि तर म चाहिँ एउटा ब्याकग्राउन्ड मेरो आर्मी नै भएको हुनाले एकदमै प्राउड फिल गर्छु होइन आज म श्रीमानसँग बिहा भयो ठिक छ भयो अनि गर्दाखेरि हो मान्छेहरू अहिले चाहिँ श्रीमान नै हुनुपर्छ भन्ने होइन श्रीमान नै आर्मी हुनुपर्छ भन्ने होइन होइन अब अहिले त पैसा छ भने जहाँ पनि जान सकिन्छ न होइन पुग्न सकिन्छ त्यो आफ्नो ठाउँमा छ तर यस्तो रेस्पेक्ट हुँदो रहेछ कि भाइ एउटा आर्मीसँग होइन आर्मीको श्रीमती एउटा लाउरिनु हुनुमा होइन एउटा रेस्पेक्ट चाहिँ एकदम पाइँदो रहेछ क्या भाइ एकदमै त्यो आर्मीहरूलाई एकदम रेस्पेक्ट गरेको देख्दा भाइ जहाँ पनि के जहाँ पनि एक त मेरो बाबालाई पनि रेस्पेक्ट गर्नुहुन्थ्यो सबै आर्मी नै पढ्यो हामी फ्यामिली चाहिँ र पनि अब फेरि श्रीमानसँग नै म यसरी आर्मीको जाँदाखेरि एकदमै रेस्पेक्ट पाएँ भाइ त्यो एकदम सल्युट गर्छु भाइ म त्यो चाहिँ एकदम प्राउड फिल
0: हजुर ल दिदी अब यत्रो हप्तासम्म 6 हप्तासम्म हजुरले मलाई समय दिनुभयो धेरै धेरै धन्यवाद मैले नसोधेका तपाईँलाई दिल खोलेर भन्न मन लागेका केही छन्
1: थ्याङ्क यू सो मच भाइ हजुरलाई होइन त्यस्तो त छैन होइन जस मलाई बाल्यपनदेखिको कुराहरू होइन एउटा विवाहदेखिको कुराहरू सबै हजुरले यो एउटा बिएबिएस गोर्खा रेडियोदेखि चाहिँ मैले पोख्न पाएँ होइन यसरी मैले कसैलाई पनि पोखेको थिएन होइन एकदमै म खुसी छु मेरो हृदयदेखि अनि मेरो परिवारको तर्फबाट चाहिँ एकदमै हजुर लगायत अनि बिएबिएस परिवारलाई चाहिँ एकदम धन्यवाद दिन चाहन्छु होइन थ्याङ्क यू सो मच भाइ खुसी छु
0: अब देखि यता चाहिँ तपाईँको चाहनाहरू के छन् त अब समाज सेवा त छँदैछ अरू के गर्नु मन पर्छ दिदीलाई के गराउँ जस्तो लाग्छ
1: अब चाहिँ त्यस्तो छैन भाइ अब चाहिँ किनभने यही समाज सेवामै काम गर्छु अनि समाज सेवा नै होला मेरो त्यहाँभन्दा म अरू त मैले के गर्नु नै छ र भाइ होइन खुसी हुन्छु स्वास्थ्य रहौँ खुसी हौ होइन फ्यामिली आफ्नो ठाउँमा छ समाज आफ्नो ठाउँमा छ इष्ट मित्रहरू आफ्नो ठाउँमा छ केही राख्न सकौँ थिङ्क पोजिटिभ गरौँ अगाडि बढौँ होइन भन्ने चाहिँ त्यही नै लाग्छ भाइ मेरो यति नै हो अरू त केही छैन भाइ अब त्यति हो अब फ्यामिली होइन
0: हुन्छ त दिदी धेरै धेरै धन्यवाद र अरू बेला कार्यक्रमतिर भेट्दै गाउँला पछि पनि भयो भने फेरि अरू विषयमा कुराकानी गाउँला आजलाई चाहिँ बिदा मागे अनि सम्पूर्ण यो तपाईँको एपिसोडको लागि धेरै धेरै धन्यवाद है त दिदी
1: हस् भाइ थ्याङ्क यू सो मच हजुरलाई पनि थ्याङ्क यू भाइ
0: हजुर उहाँ हुनुहुन्थ्यो दिदी छवि मायापुन र 6 हप्तासम्म उहाँले समय दिनुभयो र उहाँको स्टोरीहरू उहाँले सुनाउनु भयो र दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि दाईलाई पनि पक्का पनि उहाँले पनि सुन्नुभयो होला फर्स्ट सेकेन्ड इयरको हुनुहुन्छ र उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहिँ चाहन्छु र फेरि अर्को हप्ता एकजना नयाँ गेस्टलाई लिएर आउने बाचा राख्दै यो कार्यक्रमबाट मैले बिदा मागे हस्त नमस्ते
2: Saluting on the march! Left! Salute!
3: Take off! 2, 3, 4, 5, down! 3! Karikram Chadke Salam.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे जानकारी दिँदै महिला उद्यमी महासंघ नेपालका अध्यक्ष दर्शना श्रेष्ठ
4: श्रेष्ठज्यू के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
5: छोटकरीमा भन्नुपर्दा यहाँलाई सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि चाहिँ व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने र होल इको सिस्टमले चाहिँ महिलालाई सपोर्टिभ इको सिस्टम हुनु पर्यो भन्ने कुरा राखे र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामा चाहिँ सार्वजनिक खरिद नीति जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू संघ संस्था विद्यालय हस्पिटल जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूको लागि चाहिँ अलिकति राहत मिल्थ्यो बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने र जुन सहुलियत पूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीको कुराहरू, यो फाइनेन्सियल डिफ्रेन्ट प्रडक्ट्सहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनुपर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमी महासङ्घले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको क्षमता अभिवृद्धिको डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ र अर्को महिला उद्यमी महासङ्घलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
4: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
5: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो, विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कता राख्न सकिन्छ, यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासङ्घले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो महत्त्वपूर्ण एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
4: प्रधानमन्त्रीज्यूको आश्वासनपछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
5: हामी यस्तो एम्पावर्ड भयौँ नि जुन जुन कुरा हामीले राखेको र उहाँहरूलाई हामीले समस्या राख्न सँगसँगै समस्याको समाधान पनि उहाँहरूले भनिदिनु भयो कि सो त्यो बाटोमा चाहिँ पोजिटिभ ऊर्जाका साथ काम गर्ने पनि हामीले सोचेका छौँ।
3: स्वास्थ्य मन्त्रालयले विदा स्वीकृत नगराई 60 दिनभन्दा बढी गैर हुने 23 जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै गैर हुनुको चित्त बुझ्दो कारण नदिएमा स्वास्थ्य सेवा ऐन अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले उनीहरूलाई 15 दिनभित्र सफाई पेश गर्न भनेको छ। वीर अस्पताल, क्षयरोग नियन्त्रण केन्द्र, टेको अस्पताल, कान्ति बाल अस्पताल र आयुर्वेद चिकित्सालयका 23 कर्मचारी कार्यवाहीको दायरामा परेका हुन्। स्वास्थ्य सेवाका 9 तहका रेडियोलोजिस्ट डाक्टर अमित रौनिया र पेडियाट्रिक सर्जन डाक्टर मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट र स्टाफ नर्स विदा स्वीकृत नगराई गयल भएको पाइएको छ। विश्वकपको सेमी फाइनलमा इङ्ल्याण्ड विरूद्ध 2 गोल गर्न पास मिलाएपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको छ। खेलको 85 मिनटसम्म 1-0 पछि परेको अर्जेन्टिनाले मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्नु भए। इन्जुरी समयको दोस्रो मिनटमा पनि मेस्सीकै क्रममा लौटारो मार्टिनेजले हेडर गोल गर्दै जित सुनिश्चित गर्नुभयो. खेलमा दुई असिस्ट गरेसँगै मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको हो. मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको दौड़मा शीर्ष स्थानमा पुग्नु भएको हो. यसअघि 8 गोल र 3 असिस्ट सहित फ्रान्सका किलियन एम्बापे शीर्ष स्थानमा हुनुहुन्थ्यो. हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार. भारती
1: BFBS Gulkar Radio.

0: हजुर, मिठो पूर्वेली गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। गाउने कलाकार राजेन्द्र खेरुङ आज चाहिँ मेरो गेस्ट यहाँ प्रत्यक्ष कुराकानीको लागि आउनुहुन्छ भनेर मैले अघिदेखि नै तपाईँहरूलाई जानकारी गराइरहेको छु। अनि उहाँलाई यो गीतमा साथ दिनेमा चाहिँ विजय फागु हुनुहुँदो रहेछ, अनि उषा राई अनि उषा पोखरेल हुनुहुँदो रहेछ। शब्द सङ्गीत चाहिँ शिव सङ्गम राईको, र यो गीत हामीले सुन्यौँ र उहाँ यहीँ नै स्टुडियोमा आइसक्नु भएको छ, बेलायतमा हुनुहुन्छ, र उहाँलाई लिएर चाहिँ हाम्रो डम्बर लिमुजी आउनु भएको छ र उहाँले भिडियो पनि खिच्दै हुनुहुन्छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। पछि भयो भने उहाँसँग पनि हामी छोटो कुराकानी गर्नेछौँ। 6 बजेर अहिले 8 मिनट गइसकेको छ। हाम्रो चाहिँ दिदी हुनुहुन्छ शोभा गुरुङ दिदी, र उहाँले रेडियोमा केरल आइरहेको साउन्ड धेरै दिन भयो उहाँले पठाइराख्नु भएको छ, तर त्यो एरियामा मैले भर्खरै सोधेँ सबै रेडियो ठिकै छ भनेर चाहिँ हाम्रो अमर राईज्यू हुनुहुन्छ अल्ट्रासाउन्डबाट, उहाँले भन्नुभएको छ दिदी अल्ट्रासाउन्ड नै जस्तो मलाई लाग्यो र त्यहाँको रेडियो चाहिँ एकदमै राम्रो छ। अस्ति कि नै हाम्रो टेक्निसियन त्यहाँ जानु आउनु भएको थियो र सबै ठिकै छ भाइ भन्नुभयो, र दिदीले कहाँ कसरी सुन्दै हुनुहुन्छ त्यो मिडियम भएको चाहिँ एकदमै त्यो ट्युन इन गर्दा सबै त्यो मिलाउनु पर्ने हुन्छ, सायद तपाईँ त्यसमा चाहिँ ऊ भएको छ कि एकताल चेक गर्नु होला। र अहिले भर्खरै चाहिँ अमर गुरुङज्यूले चाहिँ राईज्यूले भन्दा चाहिँ त्यहाँ रेडियो ठिकै छ भनेर भन्नुभएको छ। होमा पायमज्यूले पनि एउटा गीत मगाउनु भएको छ, थ्याङ्क यू। अनि चाहिँ अरू कृष्ण चामलिङ दाजुको गीत पनि म सुनाउन बाँकी नै छ, आज समयले साथ दियो भने उहाँको गीत पनि सुन्नेछौँ। अहिले चाहिँ हाम्रो राजेन्द्र केरुङ के भन्नु, उहाँलाई भाइ नै भन्नु पर्ला, उहाँ उमेरमा भाइ नै हुनुहुन्छ होला। ल हजुरलाई वेलकम छ बिएबिएसमा।
1: हस्, धेरै धेरै धन्यवाद छ, नमस्ते सेवाहरू यहाँलाई।
0: ओके, कहिले आइपुग्नु भयो त बेलायतमा?
1: बेलायत आइपुगेको चाहिँ ठ्याक्कै अब 1.5 महिना।
0: ए, 1.5 महिना
1: भइसक्यो
0: भनेपछि गर्मी मजाले भेट्नुभयो?
1: आनन्द, एकदम बहुत आनन्द भइरहेको छ।
0: हजुर, काठमाडौँको गर्मी अथवा नेपालको गर्मी साह्रो रहेछ कि यहाँको गर्मी तपाईँलाई साह्रो लाग्यो?
1: अलिक यसको विशेषता अलिक फरक फरक छन्। काठमाडौँको अलिक पीडादायी हुन्छ, यहाँ चाहिँ पीडाई भए पनि आनन्द हुन्छ
0: भनेपछि,
1: किनकि नयाँ ठाउँको परिवेश र नयाँ ठाउँमा हरेक कुरा अलिकति हाम्रो रमाइलो लागिरहेछ।
0: युरोपको गर्मी चाहिँ ठिकै लाग्यो,
1: आनन्द बहुत छ।
0: कहाँ बस्दै हुनुहुन्छ अहिले? आसपोर्टमै?
1: म आसपोर्टमै छु।
0: आसपोर्ट, त्यहाँ त थुप्रै नेपालीहरू हुनुहुन्छ
1: एकदम। त्यहाँ मलाई कुनै त्यस्तो फरक र पराई देशमा छु जस्तो मलाई भान भइरहेको छैन, किनकि सबै एकदम आत्मीय हाम्रो आदरणीय दाईहरू हुनुहुन्छ, थुप्रै नेपालीहरूको
0: कलाकारहरू थुप्रै हुनुहुन्छ नि?
1: प्राय प्राय त्यहाँ कलाकारहरू
0: चाहिँ गाउने लेख्ने बजाउने होइन
1: एकदम प्राय, किनकि किनकि क्षेत्रमा चाहिँ आबद्ध हुनुभएका आदरणीयहरूको बसाई मिनी नेपाल पनि भन्दो रहेछ
0: राइट। अनि अब तपाईँ त यति ह्यान्डसम हुनुहुँदो रहेछ, पहिलो भिजिट हो यो बेला?
1: धेरै धेरै धन्यवाद छ सर, सरले
0: अझै राम्रो हुन्छ,
1: त्यो पनि हुन्छ सर।
0: हजुर,
1: धेरै धेरै धन्यवाद छ सर। यो मेरो चाहिँ बेलायत त्यही बिल्कुलै फर्स्ट टाइम हो यो साङ्गीतिक यात्राकै सिलसिलामा। हरेक सपनाको देश हो यो बेलायत चाहिँ, हरेक कलाकारहरूको, अनि एकपटक न एकपटक चाहिँ कम्तीमा पुगाउन भन्ने सपना हुन्छ, अनि त्यही सपनालाई पछ्याउँदै पछ्याउँदै म पनि

0: प्रायले त्यस्तो भन्नुहुन्छ, म आफैलाई पनि रेडियो प्रति फेरि मेरो एक प्रकारको अहिले अलिक पुरा हुन नसकेको एउटा सपना मध्ये चाहिँ आरजे बन्ने पनि हो।
1: सपना
0: चाहिँ अत्याधिक थियो,
1: नेपालमा थुप्रै छ
0: नि त। अहिले पछिल्लो समय चाहिँ एकदम बढिरहेछ यो विकासको क्रम, अत्यन्तै अब यो एउटा जीवनमा एउटा कहिले पुरानो नसकेको सपना चाहिँ रेडियोमा बोल्ने पनि हो। धेरै पटक धेरै ठाउँहरूमा एफएमहरूमा पनि कोसिस पनि गरेको हो, अब त्यो बेला सम्भवतः सायद अलिकति छेउमा त पुगेन होला कि होला, त्यो अवसर चाहिँ नपाएको।
1: तपाईँ चाहिँ अहिले सिङ्गल कि दुईजना भइसक्नु?
0: सिङ्गल सिङ्गल मिङ्गल मिङ्गल नै अहिले तिनजना दुईदेखि।
1: ए ओके, बेलायत चाहिँ कस्तो लाग्यो त तपाईँलाई?
0: बेलायत चाहिँ
1: घरहरू सम्झिनु भएको थियो होला?
0: त्यो होइन, अब जस्तै अन्य देशहरूभन्दा बेलायत चाहिँ हामीले प्रायः सानोमा हुँदाखेरि चाहिँ त्यो पोस्टरहरू देखिन्थ्यो नि त, फोटोहरू अनि फोटो पोस्टरहरूमा देखिने त्यो सुन्दर सुन्दर त्यो घरहरू देखिन्थ्यो, अनि सानो घर त्यसपछि बाहिर चट्ट मिलेको चाहिँ बगैँचा चट्ट त्यसपछि एकदम सफा सुन्दर, अनि त्यो कहाँको रहेछ भनेको त यहाँको रहेछ। अनि यहाँ आउँदाखेरि हर ठाउँ जहाँ जहाँ जान्छु जहाँ जहाँ आँखा पर्छ त्यहाँ त्यहाँ त्यस्तो चिजहरू त्यस्तो देखिन्छ भनेपछि बेलायत चाहिँ वास्तवमा यो सुनेको भन्दा अथवा त्यो देखेको भन्दा अलिक फरक चाहिँ सोचेको भन्दा फरक चाहिँ।
1: तपाईँ समरमा आउनुभयो, यहाँ त झार पनि फुल्छ त्यो देख्नुभयो, विन्टरमा आएको भए त फेरि कहिले नआउँ जस्तो हुन्छ नि
0: त्यस्तो है। तर मलाई लागेको छ किनकि राम्रै समयमै पुगौँ हरेक कुरा भन्ने होइन,
1: किनभने विन्टरमा त्यो पात त सबै झर्छ। अनि म पनि पहिला पहिला हङकङमा हुँदा चाहिँ साथीहरूको कोर्समा आउनुहुन्थ्यो बेलायतबाट, फोटो खिचेर ल्याउनुहुन्थ्यो, अनि बेलायतमा त कस्तो सुकेको घर हुँदो रहेछ भने त्यो हङरङ्ग परेको हुन्छ नि त। अब हाम्रो नेपालतिर त जति जाडो भए पनि लेकतिर पात त झर्दैन,
0: पात झर्दैन त्यस्तो पुरै चाहिँ हुँदैन, पुरै जस्तै चैत वैशाख अब मा पनि त्यस्तो पुरै सुक्खा चाहिँ हुँदैन।
1: ए अब तपाईँको नेपाली गीतहरू यहाँ युट्युबमा होला, मैले खोज्नु नजानेर होला, एउटा त मैले सुनाएँ पूर्वेली भाकाको, यो पूर्वेली गीत सुन्ने बित्तिकै म पनि पूर्वतिरको त्यतै जाउँ जस्तो लाग्छ कि, एकदमै छोइहाल्छ त्यो ट्युनले नै। लिम्बू भाषा गीतहरू चाहिँ बढी गाउनु भएको रहेछ होइन?
0: मेरो लिम्बू नेपाली अनि कुलुङ राई भाषाको गीतहरू।
1: ए कुलुङ राई गाउनु भएको
0: छ? मेरो खासमा सुरुवात चाहिँ राई अथवा कुलुङ भाषा गीतबाट सुरुवात हो।
1: ए त्यो पालमहरू सबै गाउनुहुन्छ?
0: तिनीहरू पनि गाउँछु।
1: ए हजुर, यो पालम सुन्नेहरू त यहाँ थुप्रै हुनुहुन्छ, एउटा सुनौ कि के हो है
0: पालम?
1: हजुर
0: सुनौ सुनौ। अब पालम
1: हिजो अस्ति सिसेकमा तङनाम जानुभयो?
0: सिसेकमा गइयो नि मजा,
1: पालम गाइएन होला
0: त्यहाँ? अब यस्तो भयो, पालम धान नाच्यो, धान नाचेर त गाउनु त पालमै गाइयो।
1: धान
0: हुन्छ, पालमै सुनौ,
1: पालमै सुने थुप्रै हुनुहुन्छ नेपाली,
0: एकदम पालम प्रेमीहरू धेरै हुनुहुन्छ र धेरै भेटिनु पनि भएको छ र धेरै पालमसँग सम्बन्धित स्रष्टाहरू पनि हुनुहुन्छ।
1: मलाई पनि मनपर्छ किनभने म पनि लिम्बू गाउँमै हुर्केको, धरानमा लिम्बू गाउँमै हुर्केको।
0: हुन्छ, अब यो एउटा पालम सुनाउँछु, अब मेरो आफ्नै पनि छ तर यो चाहिँ हाम्रो वेदन लुम्फुङ उहाँले लेख्नुभएको अनि लय पनि उहाँकै छ र यसमा राजु शर्मा राजु शर्मा र त्यसपछि हाम्रो सिर्जना जबेको उहाँले स्वर गर्नुभएको स्वर दिनुभएको, म अलिकति पालन सुनाउँछु
1: ल सुनाउनुहोस्।

0: यस्तो छ सर.
1: वाह, सुनिरहेको जस्तो लाग्छ. अब के भन्नुभयो त्यो त बुझेन. संक्षिप्तमा के भन्नुभएको थियो यसमा चाहिँ?
0: यसले चाहिँ जस्तै एकदम कति राम्रै सुन्दर, कति राम्रै सुन्दर नुमा तरेमा भन्छौँ हामी, कति राम्रो फुल भन्न खोजेको खास लाइनले चाहिँ त्यस्तै छ.
1: ओके, अनि सङ्गीततर्फ लाग्नु भएको छ कति? मैले तपाईँको बायोग्राफी अलिकति खोजिनँ, त्यति साह्रो मैले भेटाउन सकिनँ. आइएम स्योर तपाईँको बारे मलाई धेरै थाहा हुनुपर्थ्यो आज, होइन?

0: त्यसले गर्दा तपाईँले मैले सोधिरहेको छु कति भयो,
1: होइन होइन जे भयो राम्रै भयो सर, तपाईँले जे थाहा पाउनु भएन त्यसले गर्दाखेरि राम्रो चाहिँ भयो, होइन यो खास त्यति धेरै छैन पनि, म आफै पनि एक हिसाबले अलिकति अलि भूमिगत जस्तो, त्यति फेरि बाहिर धेरै चर्चामा नआएको अथवा यो मिडियाबाट धेरै यो पाटोबाट चाहिँ नआएको विषय, म आफै मिडिया पनि चलाउँछु, मिडिया कर्मी पनि हो,
0: होइन
1: मेरो चाहिँ एउटा फालिलुङ टिभी भन्ने अनलाइन टिभी चलाउँछु, अनि पछि चाहिँ आवाज भन्दा किन आफै पनि नदेखाउने होइन, अनि त्यो त्यसपछि तर यसको आफ्नै छुट्टै मजा छ, अनि त्यसपछि महाकुलुङ .com मा भन्ने महाकुलुङ मिडिया छ, यसको चाहिँ प्रोप्राइटर हाम्रो एकदमै आत्मीय साथी अजय अलङ्कार हुनुहुन्छ, उहाँको मिडियामा हामीसँगै काम गर्छौँ, त्यहाँको त्यहाँ चाहिँ म न्युज एडिटर छु, करिब करिब एक दशक भयो, त्यो रह्यो त्यसपछि, अनि पाटो चाहिँ अहिले त्यसको कारणले गर्दाखेरि उता साङ्गीतिक पाटो चाहिँ अलि ओझेलमा परेको, तर ओझेल यो साङ्गीतिक क्षेत्रमा लागेको चाहिँ 1.5 दशक भयो, भनेपछि 2067 सालदेखि
0: यहाँ हाम्रो डाक्टर दुध बहादुर पुन दाई हुनुहुन्छ र उहाँले तपाईँको प्रोफाइल यहाँ पठाइदिनु भएको रहेछ,
1: वाह वाह ठ्याक्कै आजै मात्रै हाम्रो एभरेस्ट टाइम्स युके का हाम्रा चिफ एडिटर हाम्रो डाक्टर दुध पुन
0: हाम्रो
1: भेट भइसक्यो, यसै पटक अस्ति अल्डरसर्टमा हाम्रो एफएनजे को 15 वार्षिकोत्सव स्थापना दिवस थियो, त्यहाँ भेट
0: चिम कसले कहाँलाई भने चिन्छ थाहा छ कि थाहा छैन,
1: साहित्यिक मान्छे पनि हुनुहुँदो रहेछ, एकदम एकदम ल अनि एकदमै आत्मीय, अनि त्यसपछि फेरि अब एभरेस्ट टाइम्सको अब प्रोप्राइटर हाम्रो डाइरेक्टर नागेन्द्र राज नेम्पाङ
0: एउटै
1: लाउर चाहिँ अलिक बिर्सिएको
0: नपुगेको पनि लाइकको चाहिँ हुनुहुँदो रहेछ, सायद तपाईँले ट्राई गर्नु भएन होला,
1: होइन अलिक त्यो बेला पुगे हाइट पनि पुगेन होला,
0: हामीभन्दा अग्लो हुनुहुँदो रहेछ होइन,
1: पास दिन नजाउँ
0: तर अब लाउले भएको कसैले चिन्थेन, तपाईँ कलाकार हुनुभयो होइन सबैले चिन्छ,
1: संसारमा जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने नै अब सोच्नु पर्यो होला, हजुर त्यस्तो छ सर, त्यही भएर मैले 67 सालदेखि सङ्गीतको औपचारिक शिक्षा सुरु गरेँ, 2073 आसम्म गर्दाखेरि 6 वर्ष चाहिँ बी म्युज भन्छ यसलाई शास्त्रीय सङ्गीतमा, त्यो चाहिँ इलाहाबाद युनिभर्सिटी इन्डियाबाट त्यसको एफिलिएटेड नेपालमा पनि सिक्न पाइन्छ, त्यो चाहिँ श्रुति सङ्गीतालय चाबिलमा हाम्रो एकदम मेरो आदरणीय शास्त्रीय सङ्गीत गुरु हाम्रो विनय वर्माज्यू हुनुहुन्छ, उहाँसँग सँगै उहाँको सत्सङ्गमा रहेर चाहिँ मैले सङ्गीतको प्रशिक्षण अथवा त्यहाँ शिक्षा लिने अवसर प्राप्त गरेँ, अब दुर्भाग्यवश यतिखेर चाहिँ उहाँको केही वर्ष अगाडि कोरोनाको गुरुको चाहिँ परलोक हुनुभएको छ, गुरुलाई म सम्झिन्छु यहाँबाट,
0: यहाँ हाम्रो होमा लिम्बुज्यू तपाईँ चिन्नुहुन्छ कि चिन्नुहुन्न, उहाँ पनि गीतकार नै हुनुहुन्छ, धेरै गीतहरू लेखिसक्नु भएको छ, उहाँ दामी पालम भन्नुभएको छ, सेवा र लुङ्गाज्यूलाई भनिदिनु होला है भन्नु भएको छ,
1: होमाज्यू होइन हुन्छ होला होमा पाहिम लुङ्गाज्यू यहाँलाई यरिक यरिक नोकेन सेवाहरू बेलायतमा छु, अब तपाईँ पनि पक्कै यिनै हुनुहुन्छ होला, अब नोभेम्बरसम्ममा कतै न कतै चाहिँ भेट गर्नुपर्छ,
0: यहाँ त अफर पो आयो त, एकजना हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटनमा, अब तपाईँलाई झन्डै 3-4 घन्टा लाग्छ यहाँबाट, एकदमै दामी श्रोता, अस्ति शिशेकको तङ्ना पनि आउनु भएको थियो, यहाँ फोटो पनि खिच्नु भएको छ,
1: अहिले याद आयो
0: त्यसो, म पनि लास्ट इयर त गएको थिएँ, यसपटक जान पाएन, नम्बरीहरू यहाँ आउनुभएको थियो, तर त्यो शिशेकमा तङनाम चाहिँ म चाहिँ जहिले पनि जान्छु कि, त्यो तपाईँहरूको ड्रेस त्यो होइन लेडिजहरूको हुन्छ नि, ओहो यस्तो राम्रो लाग्छ, आलुदम चना लाइभ गीत सुन्न मन लाग्यो, सिङ्गर दाई राजेन्द्र केरुङबाट पो भन्नुहुन्छ,
1: यो चाहिँ अत्यन्तै खुसीको कुरा रह्यो, तर आलुदम चना चाहिँ मैले प्रस्तुत गरेको थिएँ, अब यो चाहिँ अत्यन्तै सङ्गीत साधक नेपाली लोकगीत सङ्गीतका सम्राटै भन्नुपर्छ हाम्रो पूर्वेली आदरणीय गायक सङ्गीतकार शम्भु राई दाईको,
0: उहाँकै गीतहरू त हामीले सुन्दै उठेको,
1: अनि उहाँकै गीतहरू
0: सुन्दै त्यति बेला क्यासेटमा लाउँ, अनि हामीले
1: 40 मिनेटमा 60 मिनेटमा
0: रिवाइन्ड गर्दा हैन, अब त्यो
1: डिजिटल
0: पिकनिकतिर जाँदा चाहिँ त्यो ब्याट्री लगाएर जान्थ्यो, ब्याट्री फालो अब रिवाइन्ड फरवर्ड गर्दा ब्याट्री जान्थ्यो नि त,
1: ब्याट्रीलाई माथिबाट कुचाएर हैन बोतलको मुखले त्यसरी गर्न चाहिएको छ,
0: हजुर
1: आलुदम चना
0: हजुर के
1: अठन होइन चरन होइन सुहाउँछ कान्छी रे जीको हरि, अठन होइन चरन होइन सुहाउँछ कान्छी रे जीको हरि, लाउली कान्छी फुलबुट्टे चोली टिमीकै कान्छी रेशमको सारी गइचर्यो लेकमा के फिकर मान्छो नि लैलाई पैसा छ बेगमा के फिकर मान्छो नि लैलाई पैसा छ बेगमा यस्तो छ
0: ए अलिक लामो गाउनुहुन्छ कि भन्ने मैले सोचिरहेको थिएँ होइन
1: फेरि अर्को स्थापित गरौँ
0: गाउन एउटा हजुर
1: आलुदम चना आलुदम चना लैराख माया नि लैलाई छोटो सम्झना लैराख माया नि लैलाई छोटो सम्झना मादलु घुई घुई मादलु घुई घुई नलाऊ है माया नि लैलाई नआउ है रुई रुई नलाऊ है माया नि लैलाई नआउ है रुई रुई
0: तर विडम्बना आज पनि यस्तो खालको गीतहरू सुन्न पाइँदैन के अब गीतहरू अलिक कमर्सियलाइज हुँदै गयो है तपाईँलाई थाहा छ नेपालमा बस्नु भएको छ
1: हजुर
0: त्यही भएर यो समुदायको गीतहरू यस्तो अलिकति भिन्दै फ्लेभर भयो कि आजभोलि
1: अब यो गीतहरू चाहिँ जस्तै यस्तो खालको गीतहरू चाहिँ अब हामीले हाम्रो लागि चाहिँ विश्वविद्यालय भन्नुपर्छ किनकि हाम्रो लागि चाहिँ इन्साइक्लोपेडिया हो यो गीतहरू किन भन्दाखेरि यस्ता गीतहरू नै हामीले सुन्दै आएका हौँ र त्यही गीतहरू नै सुन्दै सुन्दै हामीले पनि सङ्गीतप्रति मोह भएको हो यो गीतहरू नहुँदो हो त अहिलेको यो अवस्थासम्म आइपुग्न सक्ने नै पनि थिएन होला होइन
0: यहाँ हाम्रो टङ्क शेरचन्द दाजु लेख्नुहुन्छ उहाँ पनि सङ्गीतकार हुनुहुन्छ गाउनुहुन्छ यु नेम इट बाँसुरी बजाउनुहुन्छ सबै गर्नुहुन्छ उहाँ होइन
1: टङ्क शेरचन्द
0: दाजु उहाँ लेख्नुहुन्छ यो भाइ सेवाहरू नमस्ते म पनि तपाईँको लोकप्रिय कार्यक्रम सुनिरहेको छु छविमाया सोल्टिनीको छड्के सलाम आज अन्तिम एपिसोड पनि सुन्ने वाउ सोल्टिनीको कथा सुन्न सोल्टिनी पढ्नुहुँदो रहेछ उहाँलाई खुसी लाग्यो अल्ट्रासाउन्डमा रहेको फ्रिक्वेन्सीको 1287 निकै दिन भयो गाडीमा राम्रो आउँदैन रोकिने चाहिँ आउने भइरहेको छ यस विषयमा पनि मैले हिजो इमेल गरेको थिएँ भनेर भन्नुभएको रहेछ गाडीको कुरा रहेछ घरमा चाहिँ आउँछ कि आउँदैन दा यसो जानकारी गर्नु होला भन्न चाहिँ चाहन्छु अनि कैलाश भाइ वा वा लाइभ गीत आलुदम चाना लाइभ गीत गाएर सुनाउनु भएकोमा सिङ्गर राजेन्द्र केरुङ दाईलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ है त अनि श्रोताले पनि सुन्दै हुनुहुन्छ यदि तपाईँ पालम सुन्न चाहनुहुन्छ केही गीतहरू सुन्न चाहनुहुन्छ भने मलाई म्यासेन्जरमा लेख्नु होला अब एउटा गीत सुनाउ तपाईँकै यो चाहिँ हुक्फा कि कसरी भन्छ हुक्फा कि सेवा के हो यो भनेको चाहिँ खास
1: यो हुक फाकी सेवाहरू भनेको चाहिँ जस्तै हुक भनेको हात हो
0: ए
1: होइन फाकी भनेको जोडेर अनि सेवाहरू भनेको चाहिँ हात जोडेर दुई हात जोडेर सेवाहरू भनेको होइन
0: कति राम्रो शब्द रहेछ होइन
1: यो एकदम शब्दको संयोजन छ अनि यो गीत लेख्नु भएको छ गीतकार साथै उहाँ चाहिँ शिक्षक पनि हुनुहुन्छ लक्ष्मी नामलाग्पा नेम्बाङ उहाँ पछिल्लो समय चाहिँ अत्यधिक सिर्जना विशेष पालम र लिम्बू गीतहरू लेख्नुहुन्छ प्रायः प्रायः दिनमा उहाँको दुईटा पालमहरू सार्वजनिक भइरहेका हुन्छ त्यति धेरै हुनुहुन्छ अनि उहाँले लेख्नुभएको यो हुक्फाकी सेवाहरू अनि यो चाहिँ मैले आफै कम्पोज गरेको यसमा आवाज चाहिँ हाम्रो महिलाको नारी लेडिज भोइसमा चाहिँ हाम्रो उहाँ चाहिँ मोडल पनि हुनुहुन्छ प्लस गायिका मिरा फियाको अत्यन्तै मिठो छ
0: सुनाउ
1: प्लिज
0: हजुर यो गीत सुनाउ त्यसपछि विल बी ब्याक

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, गीत त निकै धमकेदार थियो, यति मै रोकेँ र गीत त हामी सुन्दै नै आएका छौँ, अरू दिनहरू पनि सुनाउला। आज चाहिँ स्पेसल पाहुना आउनु भएको छ हाम्रो गायक राजेन्द्र केरुङजी, उहाँ सङ्गीत पनि गर्नुहुँदो रहेछ, थुप्रै विधामा उहाँले काम गरिराख्नु भएको रहेछ र उहाँसँग आज प्रत्यक्ष स्टुडियोमा कुराकानी गरिरहेका छौँ। तपाईँहरूको प्रतिक्रियाहरू अथवा कमेन्ट्सहरू छन् भने मलाई यहाँ लेखेर पठाउनु होला हाम्रो चाहिँ म्यासेन्जरमा। ताराप्रसाद चेम्जङ दाजु लेख्नुहुन्छ, योग भाइ साथै हजुरको पाहुना राजेन्द्र भाइलाई सेवारो भन्नुभएको छ है भाइ?
1: हजुर, ल मेरो पनि सेवारो भन्नुभएको
0: राजेन्द्र, सरी तारा प्रसाद चेम्जोङ,
1: तारा चेम्जोङ सर, यहाँलाई सेवारो नमस्कार।
0: बडो मान्छे, गजबको व्यक्ति हुनुहुन्छ उहाँ पनि। तपाईँहरूको रोचक संवाद सुन्दैछु है भाइबाट, एउटा पालम जाओस् भन्नुभएको छ, ल पालमै सुन्ने गर्नुभयो त उहाँले, त
1: पालमै सुन्ने कुरा आयो नि त। अब यो पालम चाहिँ मेरो आफ्नै सुनाउँछु ल। अब यो चाहिँ हाम्रो 73 सालमा सार्वजनिक गरेको मेरो पहिलो एकल एल्बम मिङ्सोमा रहेको छ। यसको महिला आवाजमा चाहिँ लिम्बू पालामको स्वर किन्नरी भनौँ, हाम्रो आदरणीय मनोनय बाङ दिदी उहाँले साथ दिनुभएको छ र शब्द चाहिँ हाम्रो सागर केनुङले लेख्नुभएको, अनि यसको मेलोडी सङ्कलन अर्थात् यो लय सङ्कलन चाहिँ हाम्रो यादन शेर्मा नुनाम, उहाँ अहिले हङकङमा हुनुहुन्छ, उहाँले गरिदिनु भएको छ। मङ लाङ्नु के लाङ लाङ्सिरो, मङ लाङ्नु के लाङ लाङ्सिरो, छुयामा हुक फोलो लङ फोलो चाङ्सी

0: हजुर है छोटो गाउनु पर्छ ल. धेरै धेरै धन्यवाद. तर नबुझे पनि एकदमै त्यो लयले मान्छेलाई तान्ने कि यो ख्याली भनेको चाहिँ त्यो परिचय गर्ने टाइपको होइन
1: त्यो यो चाहिँ पालम्बो
0: ख्याली
1: चाहिँ ख्याली चाहिँ कस्तो छ भने ख्याली अलिकति
0: सुनाउनु त्यो तपाईँ जस्तै केटाकेटी भ्याए भयो भने चाहिँ के गाउनुभन्दा अगाडि पालम गाउनुभन्दा अगाडि परिचय गर्ने होइन
1: अवश्य साह्रै राम्रो
0: ल त्यो सुनाउन
1: सही सुन्नुभएको छ. त्यो ख्याली भनेको चाहिँ जस्तै धान नाच्नुभन्दा अगाडि चाहिँ
0: हो धान
1: पहिला भेट्ने भेटिसकेपछि चाहिँ अनि के छ कसो छ साइनो सम्बन्ध के लाग्छ कसो छ त्यो कुराहरूको त्यो साइनो केलाउने सुरुको एउटा चाहिँ त्यो सुरुको चरण हो. म अलिकति ख्याली सुनाउँछु. जस्तै ख्याली चाहिँ यस्तो छ जस्तै ए मङ्गेना यम्मा फुङवामा ए सिसागेन मेन्छिन लुङवामा ए याङनामै सिगाङ हेङवा रो ए हुकफाखङ सेवा सेवा रो ए अरुणो तम्मर च्वातु मेल्ले तेन्धाम गेन म्याखिम ओ आधु मेल्ले तुम्मो इ ताजेङ चेङसु र ए का इ नो सोदो सेन्सु र ए मेम्बोङ ए का ए लङ्ग र आ सिकुम्रे निङवा तङ्ग र आ हिङमन्द्रे मुन्दे खेङसु र ए निम्जिरे काई चेङसु र ए यस्तो भन्छ. यो भनेको चाहिँ के भनिएको छ भने जस्तै ए कति राम्री नुमा सोल्टिनी कति राम्रो राम्री तरेमा आदाङमा लुङ्गा मि लुङ्गा भनेको चाहिँ जस्तै अपरिचित विशेषतः फुपू मामाको छोराछोरीलाई लुङ्गा भनिन्छ प्लस अनि अपरिचितलाई पनि लुङ्गा भनिन्छ. अनि कोही ठाउँमा जस्तै कुनै मान्छेलाई नयाँ भेटिँदै गर्दाखेरि पहिलो भेटमा चाहिँ लुङ्गा भनेर सम्बोधन गरिन्छ. जतिखेरसम्म कहाँ के कस्तो लाग्छौँ सम्बन्ध त्यो थाहा भएको हुँदैन. पहिला लुङ्गा जस्तो पवित्रसम्म त्यो साइनोबाट सुरुवात हुन्छ. अनि कति राम्रो लुङ्गामा आए के छ कसो छ अनि यहाँ अलिकति यहाँ चाहिँ अब यसको आफ्नै सूत्रहरू हुन्छन् शेरहरू मिलाउने कुरा हुन्छ. जस्तै एकदमै दुई हात जोडेर नमस्कार अनि त्यसपछि लिएर अब हामी त यहाँ त अब कुन पर्वमा भेटेको हुन्छ जस्तै मेलामा भेटेको हो कि अथवा बिहा भोजमा भेट्या हो कि होइन अथवा कतै जस्तै अब तङनामहरू जस्तो जस्तै अब हिजोस्ती शिक्षकमा तङनाम भयो अथवा कुनै पर्वहरूमा भेटिएको हो कि अनि त्यहाँनिर भेटिएको त्यो प्रसङ्ग जोडियो त्यहाँ भेट्यौँ हामी अनि अब के छ तपाईँलाई अब साइनो के लाग्छ त्यसपछि हाम्रो साइनो सम्बन्ध केही पो लाग्छ कि भनेर चाहिँ अनि सुरु गर्ने सम्वाद गर्ने अनि फेरि उता महिला पक्षले अथवा त्यो लुङ्गा तरिमा पक्षले पनि फेरि त्यसै त्यही लयमा फेरि पहिला जे सोधेका हुन्छ त्यसैको फेरि जवाफ दिन्छन् फेरि त्यो क्रम चलिरहन्छ अनि त्यसरी यो चाहिँ धान नाच्नुभन्दा अगाडि सुरुमा गरिने ख्याली
0: हो.
1: त्यसपछि
0: त्यो पहिला पहिला पुरानो जमानामा त यस्तो थियो होला. यो परम्परा छ कि छैन अहिले गाउँघरतिर?
1: अहिले अब यस्तो छ अहिले चाहिँ यो सांस्कृतिक जगेर्ना चाहिँ अलि अब प्रायः प्रायः कलाकारहरू सङ्गीतकर्मीहरूले नै बचाउनु परेको छ. किन भन्दाखेरि यो चलन चाहिँ अब चाहिँ पहिला पहिला जस्तो हराउँदै गएको छ. किन भन्दाखेरि त्यो बेलाको त्यो पुराना हाम्रा अग्रज पिँढीहरू अग्रज पुस्ताहरू जसले चाहिँ त्यो यस्तो कुराहरू सिर्जनाहरू चाहिँ उहाँहरूको मुखाग्रह आउँथ्यो अथवा उहाँहरूले तत्काल सात दिन सात रातसम्म पनि धान नाच्ने भन्ने त्यो एउटा पहिलाको त्यो कथन थियो. त्यो थियो पनि तर अहिले चाहिँ त्यो कम छ चलन. अब पहिलाको जस्तो चाहिँ छैन धेरथोर चाहिँ तर अब जगेर्ना गर्नुपर्छ भन्ने चेतना चाहिँ फेरि सबैमा छ.
0: हजुर आदरणीय श्रोता राजेन्द्र खेरुङ भाइ नै भनिरहेछु. उहाँ स्टुडियोमा हुनुहुन्छ. कति मिठो बोल्नुहुन्छ. भोइस पनि त्यस्तै छ. अब गायक नपर्नुभयो फेरि उहाँले मिडिया पनि चलाउनु हुँदो रहेछ. तपाईँहरूको पनि केही प्रश्नहरू छ भने कृपया मलाई यसो म्यासेन्जर गरेर पठाउनु होला. अहिले जति अहिले चाहिँ कति जति गीत गाउनु भएको छ लिम्बू भाषामा अनि राई भाषामा पनि गाउनु भएको छ कुलुङ भाषाको अनि नेपाली भाषामा?
1: एकदम खुसी लागेको छ. यो चाहिँ अत्यन्त खुसी लागेको चाहिँ हामी यहाँ हामी मात्रै छैनौँ हामी जस्ता थुप्रै जस्तै धेरै लाखौँ दर्शक श्रोताले हाम्रा शुभचिन्तकहरूले सुनिरहनु भएको छ. फेरि सुनेर पनि फेरि तत्कालै उहाँले केही प्रतिक्रिया पनि दिन पाउनु हुने रहेछ. सबैभन्दा एकदमै राम्रो लागेको फर्मेट चाहिँ यो यसको लागि धन्यवाद सर. हामी नत्र यहाँबाट एउटा कुनामा बसेर बोल्यो बोल्नु सक्यो के भयो भएन त्यसको तत्काल रियाक्ट रेस्पोन्स कस्तो आयो त्यो कुरा थाहा हुँदैन थियो. तर तत्कालै हामीले के गरिरहेछौँ भन्ने कुरा चाहिँ उहाँले प्रतिक्रिया पनि दिइरहनु भएको छ सम्पूर्ण ज जसले यतिकै हामीलाई सुनेर बसिरहनु भएको छ सम्पूर्ण आदरणीयप्रति एकदम हार्दिक सम्मान छ तपाईँहरूप्रति हार्दिक लाख लाख नमन छ हामी प्रश्न थियौँ
0: कतिवटा गीत नेपाली
1: अब सबै गरेर यो करिब करिब सङ्ख्यात्मक हिसाबले त्यति धेरै चाहिँ छैन दुई दर्जन जति होला नेपाली लिम्बू र यता चाहिँ कुलुङ भाषाको
0: तपाईँ गीत गाउनुहुन्छ लेख्नु पनि हुन्छ कम्पोज पनि गर्नुहुन्छ
1: सङ्गीत गर्छु
0: एरेन्ज पनि गर्नुहुन्छ
1: एरेन्ज चाहिँ गर्दिनँ किन फरक फरक विधाहरू हुन् सबै फरक फरक विधाहरू हुन् त्यसले गर्दाखेरि मैले चाहिँ गायन र सङ्गीत चाहिँ गर्छु
0: एउटा लिम्बू भाषा गीत अनि त्यो कुलुङ भाषा गीत सुन्न मन लाग्यो तपाईँ लिम्बू मान्छे कुलुङ भाषा म चाहिँ साम्पाङ हो होइन अब हाम्रो राईहरूको त फेरि तपाईँलाई थाहा छ नि त भाषै राईहरूको थरी पछिको भाषा हुन्छ
1: कुलुङ भाषा त बुझ्नुहुन्न होला
0: कुलुङ भाषा अब एक दुईवटा शब्द मिल्ला होइन तर समग्रमा बुझिँदैन
1: एउटा राम्रो अवसर हो यो पनि होइन मेरो साङ्गीतिक जीवनमै पहिलो पटक गाएको अझै पनि मलाई याद छ 2070 सालको पुसको 10 गते रेकर्ड गरेको गीत हो किन याद छ भन्दाखेरि 11 गते चाहिँ मेरो जन्मदिन हो मैले पुस 10 चाहिँ यो गीत रेकर्ड
0: त्योभन्दा अगाडि एउटा कमेन्ट पढिहाल्छ टङ्क सेचन दाजुले नै भाइ मेरो म्यासेज पढिदिनु भएकोमा धन्यवाद अहिले बोलिरहनु भएको गायक राजेन्द्र केरुङजीको स्वर मिठो रहेछ उहाँलाई बेलायतमा स्वागत छ सेवारो भन्नुभएको छ टङ्क सेचन उहाँ चाहिँ पश्चिमतिरको मान्छे उहाँले यस्तो राम्रो राम्रो कला भएको मान्छे हो भेट्नुभयो भने पछि कार्यक्रमतिर भेट्न
1: भएको
0: कति मजा आउँथ्यो आज
1: कस्तो दामी हुन्थ्यो होइन अझ चाहिँ लाइभसँग गर्न पाएँ ल टङ्क सरलाई एकदम सम्मान छ उहाँहरू चाहिँ नेपाली गीत सङ्गीतलाई मन पराउनुहुन्छ र आफै पनि सङ्गीतकर्मी हुनुहुँदो रहेछ खुसी लाग्यो सर
0: लेख्नुहुन्छ गाउनुहुन्छ बजाउनुहुन्छ यु नेम इट
1: वाउ लु खुसी लाग्यो सर लु टङ्क सर हाम्रो भेट चाहिँ हुनुपर्छ है ल एक दिन कहिले कता हो म आसपोर्टमा छु यतिखेर अब यो 6 महिनासम्म रहन्छु अनि ए कुलुङ भाषाको गीत यो चाहिँ मेरो अत्यन्तै फेरि अत्यन्तै आत्मीय मित्र जो हाम्रो सहकार्य दशकमा लगभग झनै करिब 2 दशकको सहकार्य हो हामी सङ्गीत गर्दै गर्दै अहिले मिडियामा पनि सँगै छौँ अजय अलङ्कार उहाँ महाकुलुङ गुदेलको हुनुहुन्छ उहाँले चाहिँ लगभग 7-8 वटाभन्दा बढी चाहिँ कृतिहरू चाहिँ आफै लेख्नु पनि हुन्छ कम्पोज पनि गर्नुहुन्छ प्लस गाउनु पनि हुन्छ उहाँको कृतिहरू सार्वजनिक छन् र सानिमा भन्ने उहाँको एउटा एल्बमको चाहिँ यो शीर्ष गीत हो जुन चाहिँ मलाई गाउने अवसर दिनुभएको छ र यसको महिला अथवा फिमेल भोइसमा चाहिँ हाम्रो आबा मुकारङ दिदी गाउनु भएको छ ल त्यो सुनाउँछु ल
0: ओके

0: mi chok si pa chum pa ni namam gopi chara mi tempi chok si pa chum pa ni namam gopi chara mi tempi sani wa kap chai.
1: Wow. तपाईँलाई चाहिँ यसको अर्थ चाहिँ यो भनेर गाउनुभयो कि गाउन लाउनुभयो कि गीत मात्रै गाउन लाउनु अर्थ नभनेको
0: यो होइन थाहा छ अहिले आउँछ
1: होइन
0: धेर थोर अब यसैको सिलसिलामा अब यो भनेको चाहिँ के छ भन्दाखेरि सानिवा भनेको मन हो
1: ए कुलुङ भाषामा
0: कुलुङ भाषामा सानिवा खाप्चाए मिखुवा हुप्साए हल्लोसङ ओमी छुक्सिपा छुम्पा निनामा गोपी चारमी थेम्पी मजा छ नि होइन सुन्दा मजा
1: लाग्यो
0: सुन्दा मजा छ तर अत्यन्तै कारुणिक छ यो भन्न खोजेको चाहिँ हृदय दुखिरहन्छ आँसु झरिरहन्छ किन होला मलाई मात्रै यस्तै हो कि के भा हो भन्न खोजेको त्यही भएर एकदम बन्द कोठामा होइन फर्स्ट टाइम स्टुडियो छिरेर अनि त्यसपछि
1: फर्स्ट टाइम गाएको गीत चाहिँ यो
0: फर्स्ट टाइम गाएको पहिलो गाएको मैले भने
1: त्यो भन्दा पहिला अलि त्यो गीत त गुनगुनाउनुहुन्थ्यो
0: सामान्य गुनगुनाइन्थ्यो तर रेकर्डको हिसाबले चाहिँ फर्स्ट हो अब कस्तो रह्यो भने जस्तै त्यतिखेर हामी थर्ड इयर पढ्दै थियौँ म्युजिक जस्ट अलिअलि गाउने अलिअलि बानी चाहिँ परिसकेको थियो तर रेकर्डको हिसाबले चाहिँ फर्स्ट टाइम एकदम बन्द कोठामा ए प्लस स्टुडियो त्यो अझै पनि याद छ मलाई त्यहाँ चाहिँ त्यो अगाडि चाहिँ जो टेक्निसियनले अर्थात् रेकर्डर्सले हेर्दै गर्नुपर्ने हुन्छ तर त्यहाँ चाहिँ बन्द छ त्यो हेर्नै पाइँदैन एकदम भित्र आँखा चिम गरेर दिने त्यतिखेर
1: कति साह्रो भयो प्र्याक्टिस त गर्नुभयो होला रियाजहरू प्र्याक्टिस शब्दहरू
0: त्यो चाहिँ एकदमै निकै प्र्याक्टिस भयो निकै प्र्याक्टिस गर्दा मात्रै पनि हो र यो चाहिँ प्रायः धेरैले ज जसले कुलुङ भाषा मन पराउनुहुन्छ अथवा कुलुङ भाषा भाषी कुलुङ भाषीहरूले चाहिँ यो गीत सुनिदिनु भयो धेरैले मन पराइदिनु भएको
1: छ लिम्बू भाषाको सुनौ
0: अब लिम्बू भाषाको चाहिँ हुक्पाकी सेवाहरू हामीले सुनि नै हाल्यौँ अब भने म मेरो आफ्नै एउटा गीत त्यो चाहिँ फुङ्गिनु सेवा चोगिरो माङिल्ले माखी मे नाग तुन्लो भन्ने छ त्यो सुनाउँछु त्यो चाहिँ मेरो आफ्नै एल्बममा रहेको यसको शब्द सङ्गीत चाहिँ हाम्रो यादनु नाम शेर्मा अघि मैले भने उहाँ अहिले त्यहाँ हङकङमा हुनुहुन्छ उहाँले चाहिँ सङ्गीत र शब्द गर्नुभएको र यो गीत पनि धेरैले रुचाइदिनु भएको छ हजुर म यही सुनाउँछु ल

0: एउटा मेलोडियस रहेछ.
1: अब यसले के भन्न खोजेको त्यो पनि भन्छु ल
0: प्लिज.
1: यो चाहिँ अलिकति यो दार्शनिक गीत छ. यो चाहिँ जस्तै हामी हत्याहिंसा गर्नु हुँदैन, पाप गर्नु हुँदैन, होइन. अब संसारका जति पनि सृष्टिहरू चाहिँ सबै ईश्वरका सृष्टिहरू हुन्. ती ईश्वरका सृष्टिहरू चाहिँ हामीले सुरक्षा गर्नुपर्छ, माया गर्नुपर्छ. अनि त्यस्तो चाहिँ ईश्वरले कहिले पनि बलि माग्दैन. ईश्वरले चाहिँ आफैमा पवित्र आत्मा माग्ने हो, उसले चाहिँ स्वच्छ हृदय माग्ने हो. अनि त्यही भएर चाहिँ जहिले पनि फुल फलेदोहरूले मात्रै सेवा गर्नुपर्छ, सेवा गरौँ, भगवान्लाई आराधना गरौँ भन्ने हो यसको
0: सन्देश. ओके, एक दुईजना श्रोताले यहाँ फिडब्याक पठाउनु भएको छ. हाम्रो एनपी प्रदेशी, उहाँ चाहिँ अमेरिकाबाट हुनुहुन्छ. योग दाजु कस्तो दामी कुराकानी भन्नुभएको छ है, एउटा इमोजिन पठाइदिनु भएको छ. एनपी प्रदेशी उहाँ पनि एकदमै धेरै सुन्ने गर्नुहुन्छ. अनि कल्चरल प्रोस्पेक्टिभबाट चाहिँ आई लभ इट, सेवा टु बोथ अफ यु है नोगेन भन्नुभएको छ.
1: हजुर,
0: यो नोगेन भन्ने शब्द मलाई पहिला थाहा थिएन कि. अघि तारा प्रसाद चेम्जोङ दाजुले नोगेन नोगेन भनेर लेखिराख्नु हुन्थ्यो कि. अनि मलाई चाहिँ के यो भएकै घटना है. अनि उहाँले चाहिँ यो नोगेन भन्ने चाहिँ दाईको नाम होला जस्तो लाग्छ कि मलाई चाहिँ. अनि मलाई थाहा थियो नोगेन भनेर थ्याङ्क यू रहेछ होइन. अनि मैले चाहिँ दाईको नाम चाहिँ नोगेन होला भने त्यो गरिरहेको थिएँ तर होइन रहेछ, उहाँले त्यो भन्नुभएको छ. अनि हाम्रो लस हाम्रो ललित साप र श्रीमान श्रीमती हुनुहुन्छ, उहाँले लेख्नुहुन्छ, भाइ हामी हाम्रो धर्म संस्कृति र परम्परामा साँच्चीकै धनी छौँ. तपाईँहरूको भला कुसारी सुनेर हामीले पनि धेरै आनन्द लिइरहेका छौँ. राजेन्द्र भाइको बेलायत बसाइ सुखमय र सफल रहोस् भनेर कामना गर्नुभएको छ. हाम्रो चाहिँ ललित उहाँ आर्मीकै हुनुहुन्छ, निकै उच्च औदामा पुग्नुभयो. अनि एकदमै पोजिटिभ व्यक्ति जहिले पनि हामीलाई इन्करेज गर्नुहुन्छ होइन.
1: ललित साहबलाई एकदम धेरै धेरै सम्मान छ, सेवाहरू
0: हजुर. ओके,
1: उहाँहरूको आशीर्वाद नै हो.
0: हजुर, अब यसो गर्नु एउटा गीत सुनौ है. हाम्रो बिचबिचमा चाहिँ अब 8 मिनट बोल्ने त्यसपछि गीत लगाउने भन्छ, तर आज तपाईँ स्पेसल गेस्ट आउनु भएको छ. मैले तपाईँलाई 8 मिनट बोल्नु लाएर भने त अन्याय हुन्छ होइन. त्यसले गर्दा अलिकति
1: बोल्न थालेपछि फेरि रोकिँदैन.
0: होइन होइन, तपाईँ फेरि बोल्नु मात्रै भएको छैन नि त. मन छुने त्यो भाँति पुऱ्याएर बोल्ने भन्छ नि त होइन. त्यो फरक छ नि, तपाईँ बोल्नु र हामी बोल्नु फरक छ नि त. अब तपाईँ त यस्तो इन्टरभ्यू त कति दिनुहुन्छ मिडियामा, आफै मिडिया चलाउनुहुन्छ होइन. गर्दा त्यो हो, हुन्छ. यही त्यो तपाईँको यो छोटो सुन, 1 मिनट जति मात्रै सुनाउँछु, त्यसपछि हाम्रो अध्यक्षज्यूसँग छोटो कुराकानी गर्नुपर्छ. तपाईँको कार्यक्रम कहाँ कहाँ स्याजल छन् होइन, तपाईँले यहाँको ठाउँहरू याद नहुन सक्छ, उहाँसँग छोटो कुराकानी गर्छौँ है त.
1: हस्, हुन्छ, धन्यवाद.

0: हजुर, यो गीत हाम्रो राजेन्द्र खेरुङ भाइ र साथीहरूले गाउनु भएको रहेछ। कुकुरले गाउनु भएको अलिकति भनिदिनुहोस् न।
1: ल, अब यो यो चाहिँ है,
0: हजुर,
1: अब यो चाहिँ अम्बे बजसुम हालुङ लभ्रे सिलौटी माङमुकुम हाङमुकुम खेयु युङ मेम्बी। अब यो अत्यन्तै मिठो शब्द छ। अब यो शब्दको अब गीतकार चाहिँ हाम्रो रानी टारे साइला भोग्याङ नेम्बाङ हुनुहुन्छ र यसको कम्पोज चाहिँ मैले आफै गरेको, अनि सङ्गीत अरेन्ज चाहिँ हाम्रो मणि तामलिङ, हाम्रो त्यो पछि चाहिँ ब्याक भोक अथवा त्यो कोरसमा चाहिँ हाम्रो अमृता सम्बाम्फे र त्यसपछि एकजना राइनी बहिनी हुनुहुन्छ। तर दुःखको कुरा, उहाँको चाहिँ केही वर्ष अगाडि डेथ भयो,
0: स्मरण
1: रह्यो।
0: आज पनि के गर्दै हुनुहुन्छ मलाई थाहा भएन, गीतहरू त्यति नयाँ देखे जस्तो लागेन,
1: उहाँले त्यो कोरसमा गर्नुभएको। अनि यो चाहिँ आम्बी पज सुम्हालुङ लभ्रे सिलौटी माङमुकुम हाङमुकुम खेयुङ मेम्बी, त्यो चाहिँ आम्बी पज भन्ने ठाउँ छ जस्तै पाँच थरमा, अनि लभ्रे सिलौटी भन्ने छ जहाँ महागुरुको ठाउँ होइन अथवा तीर्थस्थल ठाउँहरू, त्यस्तो ठाउँहरू छ ती ठाउँहरू, यसै गरी सिन्चे फक्ताङलुङ भन्छ माथि, अनि जस्तै कुम्भकर्ण, यस्तो यस्तो ठाउँहरू चाहिँ हामी लिम्बूहरूले चाहिँ हाम्रो एउटा पवित्र तीर्थस्थलको रूपमा मान्ने गर्छौँ। अनि त्यस्तो ठाउँहरू छन्, अनि त्यहाँनिर चाहिँ हाम्रो शक्ति छ, मुख छ भन्ने सन्देश बोकेको छ यो चाहिँ, विशेषतः अलिकति चाहिँ ऐतिहासिक र धार्मिक महत्त्वका ठाउँहरूलाई समेटिएको।
0: तपाईँ चाहिँ कुन संस्थाले लिएको?
1: म चाहिँ अब यो एउटा बेलायत
0: मिल्छ कि मिल्दैन है,
1: मिल्छ यो बेलायत मात्रै एउटा त्यस्तो ठाउँ रहेछ, त्यस्तो देश रहेछ जुन चाहिँ चाहनेहरूको लागि चाहिँ अत्यन्तै सजिलो भनौँ न, तर फेरि धेरैको लागि गाह्रो पनि, धेरैको चाहिँ विचार सजिलै लाग्दैन रहेछ। तर लकिली मेरो चाहिँ त्यो सौभाग्य जोड्यो। अनि मलाई चाहिँ यहाँ अब म एकदमै सगौरव बन्नुपर्छ, मलाई चाहिँ जस्तै यहाँ विभिन्न तवरले विभिन्न तरिकाबाट आउन मिल्दो रहेछ, तीमध्ये जस्तै पर्सनल अथवा संस्थागत स्पोन्सर मार्फत। अनि मलाई चाहिँ हाम्रो मेरो आदरणीय काका जो भर्खरै मात्रै रिटायर हुनुभएको छ, क्याप्टेन विनोद केरुङ,
0: चिन्छु नि, तपाईँ काका हो,
1: काका हो,
0: बडो रमाइलो व्यक्ति हुनुहुन्छ,
1: एकदम स्टिल अत्यन्तै एजुकेटेड पर्सन। अनि उहाँ हाम्रो आदरणीय काकाले चाहिँ स्पोन्सरको सम्पूर्ण डकुमेन्ट्सहरूमा उहाँले गरिदिनु भयो, र अरू चाहिँ मेरो फेरि आफ्नो तर्फबाट केही पर्सनल चाहिँ कोसिस गरेर चाहिँ त्यो सम्भव भयो र
0: ठिक छ, अब
1: यहाँ टेक्ने अवसर
0: लागेपछि
1: त्यो यहाँसम्म टेक्ने माध्यम चाहिँ उहाँले गरिदिनु भयो, तर यहाँ आइसकेपछिको सम्पूर्ण फेरि सम्पूर्ण आशीर्वाद, सम्पूर्ण सर सहयोग, दायाँ बायाँ कतै केही जानुपर्छ यसो होइन, साह्रो गाह्रो सुख दुःख के कसो, यसको चाहिँ सम्पूर्ण फेरि हाम्रो आदरणीय दाइ हाम्रो जो अब किराताङ जुम्लुङको पूर्व चाहिँ केन्द्रीय पूर्व अध्यक्ष, यसै गरी अब अहिले होइन गोर्खा नेपाली सोसाइटीको सगरमाथा नेपाली सोसाइटीको पूर्व निवर्तमान अध्यक्ष लगायत थुप्रै अब जस्तो उहाँहरू हाम्रो डमन डमर सिंह दाई, हाम्रो शैलेन्द्र नार्पो दाई लगायत मन, अब हाम्रो माध्यम स्वदेम्बा दाई लगायत थुप्रै जति हुनुहुन्छ आसपोर्टमा सबैले।
0: ओके, टाइम धेरै छैन, अब प्रोग्रामहरू आउने के छन्, के गर्दै हुनुहुन्छ, अथवा तपाईँलाई प्रोग्राम बोलाउनको लागि चाहिँ कन्ट्याक्ट पर्सन?
1: ल, साह्रै राम्रो, साह्रै राम्रो, यो चाहिँ भन्ने पर्ने पनि थियो। अब अहिले यहाँ चाहिँ म पर्सनल्ली नै इन्डिभिजुअल नै आएको, त्यो हिसाबले सम्पर्क चाहिँ म आफैले पनि सक्दो चाहिँ,
0: यहाँ त फेरि यस्तो छ है, तपाईँ भाइ नै पढ्नुभयो, कार्यक्रमको लागि आफैले पनि पहल गर्नुपर्छ, तपाईँको फेसबुक होला इन्स्टाग्राम होला त्यहाँ प्रमोट गर्नै पर्छ कि, किनभने तपाईँले प्रोग्राम छ भने कुनै उठेर प्रोग्रामको के छ सम्भावना त्यो गर्दै हुनुहुन्छ होला।
1: ओ लु, एकदम सबैभन्दा राम्रो अवसर,
0: म चाहिँ यहाँ तपाईँ चुप लागेर बस्नुभयो भने खाना हुन पनि सक्छ होइन,
1: एकदम एकदम। अनि यहाँ चाहिँ यहाँ जति हुनुहुन्छ सबै एकदम आदरणीयहरू हुनुहुन्छ, उहाँहरूले नेपाली गीत सङ्गीत र नेपाली कलाकारहरूलाई अत्यधिक माया गर्नुहुन्छ, त्यो लामो इतिहास छ, त्यसैले उहाँहरूप्रति त एकदमै हाम्रो सदा सम्मान छ, र हरेक कलाकारको अघि पनि भनिहाले सपना हुन्छ, त्यो मध्ये मेरो पनि सपना थियो र त्यही सपनाले डोर्याउँदै डोर्याउँदै बेलायतसम्म आइपुगेको छ। अब म चाहिँ आउँदो नोभेम्बरसम्म रहने भएको हुनाले अब तत्कालै त्यस्तो धेरै कार्यक्रमहरू प्राप्त भइसकेको छैन, अब आउँदो जुलाईको 18 प्रस्तुता समाज युके को अहिले अध्यक्ष हुनुहुन्छ थिर थापा सङ्गीतकार, उहाँहरूले चाहिँ आफ्नो स्थापना दिवस मनाउँदै हुनुहुन्छ आसपोर्टमै, 18 कार्यक्रम छ 6 बजेदेखि, त्यसको लागि पनि यतिखेर रेडियो सुनेर बस्नुभएका तमाम हाम्रा आदरणीयहरूप्रति निमन्त्रणा टक्र्याउँछु त्यो छ त्यसपछि अन्य कार्यक्रमहरू चाहिँ अब सम्पर्क मात्रै हुँदैछ गर्दैछु पहल होइन अब त्यस्तो कतै भेला गर्दै हुनुहुन्छ पार्टी फङ्सन गर्दै हुनुहुन्छ म आफै पनि मिडियाकर्मी पनि भएको हुनाले म जहाँ जहाँ जान्छु कलाकार प्लस मिडियासँगै आउँछ अल इन वान होइन त्यो पनि हुन्छ त्यसले गर्दाखेरि प्रचार प्रसार पनि हुन्छ र यता कला प्रस्तुति त भइ नै हाल्छ
0: तपाईँको प्रोग्रामहरू कहीँ हुँदैछन् भने हामीलाई पनि मेरो नम्बर लानु होला होइन त्यहाँ मलाई यो कार्यक्रम चाहिँ यो टाइममा यस्तो यस्तो हुँदैछ भनेर टाइम टेबल लेखेर पठाउनु होला हामी पनि यहाँबाट प्रमोट लोकसाना बहिनी पनि आउँदै हुनुहुन्छ के भन्नु छोरी भन्नु कि चिन्नुहुन्छ उहाँ पनि आउँदै हुनुहुँदो रहेछ यी थुप्रै प्रोग्राम चाहिँ यसरी आउँछ तपाईँले पठाउनु होला आज चाहिँ मैले कुनै कसैको मेन्सन गर्न पाइनँ
1: ए लु धन्यवाद सर खुसी लाग्यो अब यहाँसँग यो अवसर प्रदान गर्नुभयो यो त्यही ऐतिहासिक अवसर हो यो मेरो जीवनकै त्यसैले युकेवासी तमाम यतिखेर हामीलाई सुनेर बस्नुभएको छ नेपाली गीत सङ्गीतले माया गर्नुहुन्छ तपाईँको आशीर्वादको खाँचो छ र यसको लागि प्रत्यक्ष मलाई मेरो राजेन्द्र केरुङ फेसबुक नै छ प्लस अब युकेको नम्बर पनि छ अब त्यो नम्बर चाहिँ ठ्याक्कै मलाई मुखमा आएन चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र यहाँसँग भेटघाट गर्ने साक्षात्कार गर्ने आशीर्वाद यहाँको आशीर्वाद लिने हामीलाई चाहिँ सौभाग्य मिलोस् यो प्रदान गर्नुहोला
0: अन्तमा चाहिँ युके घर त सानो सानो हुन्छ नि
1: हजुर
0: ठिकै छ
1: सानो यहाँ यस्तो छ युकेको घर
0: अनि खाना अब प्रायःसो बिहान चाहिँ अब हामीले स्यान्डविचहरू खान्छौँ बेलुका मात्रै कस्तो छ बसाइ खुवाइ
1: युके यस्तो छ युकेको घर सानो छ तर यहाँ बस्नेहरूको मन धेरै ठुलो छ धेरै ठुलो छ धेरै ठुलो छ त्यसैले उहाँहरूले घरले होइन उहाँहरूले मनमा अटाउनुहुन्छ त्यसैले गर्दाखेरि त्यो
0: बसाइमा संसारमा मैले पनि धेरै अब लाउजे भएर धेरै देशमा गएँ कि हामी नेपाली जस्तो बिचरा होइन गरिदिऊ नि त माफ दिऊ न त अब यो देशमा त माफ भन्ने त हुँदै हुँदैन बाबुले गल्ती गरोस् नो होइन राजाले गल्ती गरोस् अब हाम्रो चाहिँ हामी जस्तो नेपाली संसारमा छैन जस्तो लाग्छ कि त्यो मनकारी
1: त्यो चाहिँ अवश्य त्यो त्यो चाहिँ मैले जहाँ जहाँ नेपाल जहाँ जहाँ घुमेँ जहाँ जहाँ नेपाली भेटिन्छ तर नेपाली जस्तो त्यो मन चाहिँ भेटिँदैन बरु नेपालीसँग चाहिँ ठुल्ठुला त्यो महल नहोला होइन ठुल्ठुलो धन नहोला तर त्यो ठुलो कुरा चाहिँ मन चाहिँ छ
0: नयाँ सिजन के आउँदैछ नि त
1: अब अहिले तत्कालै चाहिँ अब यो ठुलो सपना थियो होइन डेढ दशकको
0: यहाँ पनि रेकर्ड गर्न सक्नुहुन्छ नि यहाँ पनि भिजुअलहरू गर्न सक्नुहुन्छ
1: हजुर मैले सम्झिरहेको छु अब एक महिना त बित्यो अब रिसेन्टली एउटा खुसीको कुरा चाहिँ जस्तै अब आउँदो एकदम अब आउँदो 15-25 जस्तै जुलाईको 25 किराताक्तुङको चुम्लुङदेन मेडिस्टनमा एउटा पालामको सुटिङ हुँदैछ होइन त्यसमा चाहिँ हामीलाई बोलाउनु भएको छ हाम्रो कलाकार समाजसेवी यसै गरी हाम्रो किराताक्तुङ चुम्लुङको संरक्षक हाम्रो नरकुमारी लिम्बू उहाँले चाहिँ खबर दिनुभएको छ त्यहाँ हामी जान्छौँ त्यो कहिले के कस्तो हो त्यो सबै डिटेल त थाहा छैन तर त्यो अब यो बसाइभरि चाहिँ केही न के गर्ने चाहिँ सपना छ किनकि थुप्रै प्राय प्रड्युसर गीतकारहरू सङ्गीतकारहरू गायक गायिका सबै प्राय यतै बस्नुहुन्छ यतै हुनुहुन्छ अनि त्योभन्दा पनि ठुलो कुरा त मनको धनीहरू यतै हुनुहुन्छ क्या
0: हस् त तपाईँको बसाइ रमाइलो होस् कार्यक्रमहरू अब बिस्तारै बिस्तारै आउँदै जान्छ नि त होइन अब समाजमा धेरै कार्यक्रमहरू हुन्छ धेरै धेरै धन्यवाद तपाईँको उत्तर प्रगतिको कामना छ हाम्रो
1: साह्रै राम्रो सर अब योग सर यहाँ स्टेसन म्यानेजर युबिएफपिएसको यहाँसँग भेट्न पाइयो यति आत्मीय हुनुहुन्छ अनि आउँदा आउँदै पहिलो त बिएफपिएस अङ्कित भएको
0: इनफ्याक्ट नि मैले भन्नै पर्छ हाम्रो खदा थिएन कि मैले हिजो दुई तिन दिन भयो आएको यो हाम्रो लोगो भएको खदा पाउने चाहिँ ऐतिहासिक तपाईँ
1: मैले
0: 100 pieces मगाएँ कि तर त्यो मैले अनलाइनमा मगाएको यसो हेर्दा त राम्रो जस्तो देख्यो तर त्यसको त्यो अलिकति चौडाइ पनि अलिक ऊ भएर लम्बाइ अलिक छोटो भएको छ कि
1: भनेपछि यसको यो खालको यो सुरुवात नै भएको थिएन
0: थिएन हो यो चाहिँ पहिलो व्यक्ति तपाईँ नै हो
1: तपाईँले
0: लानुहुन्छ कि अब कता लानुहुन्छ त्यो थाहा
1: भएन यो त मेरो जिन्दगीभरि यो त एउटा
0: यसको क्वालिटी र लम्बाइ र चौडाइ भएको छैन कि
1: होइन एकदम ठिक छ यो एकदम
0: अलिकति मलाई लामो चौडाइ
1: धेरै ठुलो
0: यसो फोनमा देखाए ठिकै छ दाइ भने के होला त भनेको त अलिकति
1: त्यस्तो सौभाग्य मलाई मिल्यो यो सौभाग्यको लागि यहाँ लगायत सम्पूर्ण बिएफपिएफ टिम र जसले यतिखेर हामीले सुनेर बस्नु भएको छ तमाम आदरणीय शुभचिन्तक शुभेच्छुक सम्पूर्ण र मलाई राजेन्द्र केरुङ भनेर चिन्नुहुने सम्पूर्णलाई हार्दिक नमस्कार धन्यवाद छ. अब मलाई गायक भनेर त्यति चिन्नुहुन्न तर अब युट्युबमा फालेलुङ टिभी तपाईँ सर्च गरेर हेर्न सक्नुहुन्छ र राजेन्द्र केरुङ भनेर सर्च गरेर हेर्नुभयो भने के गीतहरू पाउनुहुन्छ र फेसबुकमा पनि हामी जोड्यौँ को को हुनुहुन्छ सबैजनालाई स्वागत छ सर धन्यवाद.
0: तपाईँले गीत राम्रो गर्नुहुन्छ त गीतबाटै त तपाईँले यहाँ आएको हो नि त होइन त्यो गीतले यहाँ लिएको हो नि त हुन्छ भाइ थ्याङ्क यू भेरी मच
1: हुन्छ धन्यवाद सर.
0: राजेन्द्र केरुङ भाइलाई धन्यवाद दिँदै आजको सम्पूर्ण कार्यक्रमबाट मैले पनि बिदा मागेँ. भोलि फ्राइडे हो भोलि हाम्रो व्यवसाय यसै चौतारीमा हुन्छ. हस् त हेभ अ लवली इभिनिङ बाई बाई.

0: तैन्य समुदायमा
1: बेलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Fly BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: संघीय सरकारले निजामती कर्मचारीहरूका लागि निर्धारित पोसाक र परिचय पत्र अनिवार्य गरेको छ।
4: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोसाक र परिचय पत्र लगाउन निर्देशन दिएको हो। राष्ट्रिय सतर्कता केन्द्रको ताकेतापछि मन्त्रालयले सबै मन्त्रालय आयोग सचिवालय साथै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै स्थानीय तहलाई पत्राचार गरेको हो। यो व्यवस्थाको पूर्ण पालना गर्न र गराउन मन्त्रालयले सबै निकायलाई निर्देश गरेको छ। नियम पालना भए नभएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने र यसको विवरण मन्त्रालयको वेबसाइटमा समेत राखिने जनाइएको छ।
3: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका दर्जन बढी स्कूलमा सयौं विद्यार्थीले सहज तरिकाले अध्ययनको अवसर पाएका छन्। त्योसँगै ती विद्यालयहरू वर्षायाममा बाढ़ी पहिरोबाट विस्थापित घर परिवारका लागि आश्रय स्थल समेत बन्दै आएका छन्। बुटवलबाट छवि पाण्डे।
5: गुल्मीको सत्यवती गाउँपालिका तीन स्थित धरमपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुखबहादुर थापा 76 सालमा ठूलो लुम्पेकमा आएको ठूलो पहिरोबाट 13 जनाको मृत्यु भएको र स्वयं विस्थापित भएको बताउँदै विस्थापित भएका घर परिवारलाई ट्रस्टले बनाइदिएको विद्यालय भवनमा आश्रय दिएर राखिएको सम्झनु भयो।
6: हाम्रो विपदको बेलामा चाहिँ मनकाना पराग यहाँ पनि सहयोग गर्नु भएको थियो भवनको लागि। धरमपुरमा अब यहाँ त अब 12 कोठे भवन टोयलेटहरू सबै सहयोग भएको, 76 सालमा पहिरो जाँदा पनि त्यही नै राखेको हामीले स्कुल। त्यति बेला यहाँ ठुलो मानवीय क्षति भएको छ हाम्रो लिङ्गा र लुम्पेकमा, हजुर स्कुलमा राखेको सर, कोही स्कुलमा राख्यो अनि त्यही धरमपुरमा एकछिनको लागि, त्यसपछि के अरे त्यो बस्ने व्यवस्था नबेलासम्म स्कुल राखेको छ।
5: गोर्खा वेलफेयर ट्रस्टले पहिरो विस्थापितहरूलाई मानवीय सहयोग पनि गर्दै आएको छ। विपदमा परेकाहरूलाई राहत सामग्री वितरणदेखि विपदबाट प्रभावित वेलफेयर पेन्सनरहरूको नयाँ घर समेत बनाइदिएको छ। पूर्व अध्यक्ष थापाले विपदमा आवश्यक पर्ने उद्धारका सामग्री समेत ट्रस्टले सहयोग गर्दै आएको बताउनु भयो।
6: गर्यो सर, गर्यो हामीलाई चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ अब धेरै सहयोग भएको थियो सर। टङ्गसबाट चाहिँ हाम्रो गम सरहरू आउनु भएको थियो, राहतहरू लिएर भर्किएको स्कुललाई चाहिँ स्कुल बनाइदिनु भयो अनि फेरि वेलफेयरमा चाहिँ पेन्सन खानेहरूको लागि चाहिँ कति घर बनाइदिनु भयो, 2-3 जनाको घर बनाइदिनु भयो। त्यो त्यस्तो भयो भने सर अब स्कुलमा तत्काल लागि अन्त व्यवस्थापन नगरसम्मलाई राख्न सकिँदै गरेको गत साल।
5: ट्रस्टले गुल्मीकै कालीगण्डकी गाउँपालिकामा समेत विद्यालय भवन बनाइदिएको छ। ती विद्यालय भवन बाढी पहिरो प्रभावितहरूलाई आवश्यक परेको बेला राख्न सकिने भएका छन्। वडा नम्बर 4 का वडा अध्यक्ष होमबहादुर थापा ट्रस्टले खानेपानी र विद्यालय भवनमा सहयोग गर्दै आएको बताउँदै विपदको बेलामा विद्यालय भवन आश्रय स्थल समेत बन्न सक्ने उल्लेख गर्नुभयो।
7: इमर्जेन्सी आकस्मिक त्यस्तो विपद आइपऱ्यो भने हुन्छ, विद्यालय त बनाएको छ कि सर, होइन कोर्डिनेसन गरियो भने अब भनौँ न विपद पर्यो बेला त सहज गरौँ।
5: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका सरकारी विद्यालय भवन र खानेपानी आयोजनाबाट अहिलेसम्म हजारौं विद्यार्थीले सहज अध्ययनको अवसर पाएका छन्। त्यसै गरी सयौं घर परिवारले खानेपानीको अभावबाट मुक्ति पाएका छन्।
3: अब खबर फटाफट।
8: चितवनमा 1 वर्षभित्र 10,500 जनाको परीक्षण गर्दा 58 जना बाहिरी जिल्लाका सहित 274 जनामा डेङ्गी संक्रमण पुष्टि। रत्नगर नगरपालिकामा मात्रै 87 जनालाई डेङ्गी लाग्यो। केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदै मेलामा 50 लाख भक्तजन आउने र 1 करोड भन्दा बढी भेटी संकलन हुने अनुमान। चितवनको भरतपुर महानगरका 29 वटै ओडामा सिसी क्यामेरा जडान, हरेक ओडामा 8-10 वटाका दरले 418 ठाउँमा सिसी क्यामेरा जडान गर्दा 5,58,00,000 खर्च। इलाम कारागारका नाइके चौकीदार र 1 जना कैदीबाट 48 लाख रुपियाँ भन्दा बढी स्रोत नखोलेको रकम बरामद। जेलका 3 जनासँग त्यत्रो रकम कसरी जम्मा भयो भन्ने बारे खोजबिन हुँदै। 8 वटा वाणिज्य बैंकमा ब्याज दर घट्ने क्रम जारी। ती बैंकमा बचत गर्नेले साउनमा 2.75 देखि 4.55% मात्रै ब्याज पाउने। दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवनतिर रुख काट्न सुरु। भरतपुर 1 को सतञ्जुली, भरतपुर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 वटा रुख ढालिने। म्यागदीको दर खोला दोस्रो जलविद्युतको उपकरणमा चट्याङले क्षति। धवलागिरी 2 लुलाङका 400 घरधुरीमा 10 दिनदेखि बिजुली बन्द। र गएको साउन यता रसुवागढी नाकाबाट 6,500 बढी साना ठुला विद्युतीय गाडी आयात। विद्युतीय गाडीको जाँच पास र भन्सार महसुल बापत मात्रै 15 अर्ब रुपियाँ भन्दा बढी राजस्व संकलन।
3: सुकुम्बासीका सामान दशरथ रङ्गशालामा अलपत्र परेका छन्। नदी किनारबाट होल्डिङ सेन्टरमा पुर्याइएका सुकुम्बासीका सामान रङ्गशालामा अलपत्र भेटिएका।
1: नमस्कार।

नमस्कार, दैनिक समीक्षा लिएर भीमा उपस्थित भएको छु। आज मिति 2083 साल असार 32 गते बिहिबार, आषाढ शुक्ल पक्ष द्वितीय तिथि, नेपाल सम्बत 1146, तदनुसार 16 जुलाई 2026। शुरू गरौं नयाँ पत्रिका दैनिकको खबरबाट। धरापमा साते प्रदेश सरकार, सुदूरपश्चिम र कर्णालीबाट भत्किन थाल्यो साते प्रदेशमा रहेको काँग्रेस एमाले सत्ता सहकार्य, नयाँ समीकरण र सरकार गठनका लागि दुवै दलले थाले नेकपा सहितका दलसँग सम्वाद, शीर्षक राखेर यो खबर छापेको छ। एमाले अध्यक्ष केपी ओली र काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले 7 बुँदे सहमति गरेर 2 वर्षदेखि प्रदेश सरकारहरूमा गर्दै आएको सहकार्य सुदूरपश्चिम र कर्णालीबाट भत्किन शुरू भएको छ। हिजो बिहानै कर्णाली सरकारका काँग्रेस मन्त्रीहरूले एमालेबाट मुख्यमन्त्री रहेका यमलाल कणेललाई राजीनामा बुझाएकामा सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री रहेका कमलबहादुर शाहले एमालेका मन्त्री बर्खास्त गर्नुभएको छ। गठबन्धन भत्काउन शुरू भएसँगै दुवै दलले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग सहकार्यका लागि समान्तर रूपमा छलफल पनि थालिसकेकोले साथै प्रदेशमा नयाँ समीकरण बन्ने देखिएको छ। काँग्रेस र एमालेको सहकार्य भत्किँदा नयाँ समीकरणका लागि नेकपा निर्णायक छ। संघदेखि प्रदेश सरकारसम्म आलो पालो सत्ता समीकरण चलाउने गरी ओली र देउवाले 17/7/2081 7 बुँदे सहमति गर्नुभएको थियो। दुई दलबीच 20 महिनामा केन्द्रमा आलो पालो सरकारको नेतृत्व फेर्ने र प्रदेशहरूमा पनि त्यसअनुसार नै सहकार्य गर्ने समझदारी भएको थियो। तर संघमा ओलीको नेतृत्वमा बनेको सरकारलाई गत वर्ष भदौमा जेएनजी आन्दोलनले विस्थापन गरेको थियो। प्रदेशमा भने दुई दलकै सहकार्य चलिरहेकोमा पुरानो सहमति अनुसार हाल नेतृत्व फेरबदल गर्नुपर्ने समय आएपछि तिक्तता बढेको हो। काँग्रेस एमाले समीकरण भत्किए मधेस बाहेकका प्रदेशमा नेकपा निर्णायक बन्न सक्छ। कोशीमा 92 जना सदस्य छन्, बहुमतका लागि 47 जना चाहिन्छ। एमालेको 40, काँग्रेसको 29, नेकपाको 17, राप्रपाको 4, जसपा नेपालको 1 छ। नेकपा र एमाले मिल्दा सहजै बहुमत जुट्छ, काँग्रेस र नेकपा मिल्दा 1 सिट कम हुन्छ। मधेसमा 101 सदस्य प्रदेशसभा छ, बहुमतका लागि 51 जना चाहिन्छ। एमाले र नेकपा मिल्दा 12 सिट कम हुन्छ, काँग्रेस र नेकपा मिल्दा 14 सिट कम हुन्छ। बागमतीमा 104

सहजै बहुमत पुग्छ, काङ्ग्रेस र नेकपा मिल्दा पनि सहजै बहुमत पुग्छ। त्यस्तै सुदूरपश्चिममा 51 सदस्य मध्ये 26 भए बहुमत पुग्छ, जहाँ नेकपा र एमाले मिल्दा सहजै बहुमत पुग्छ र काङ्ग्रेस र नेकपा मिल्दा पनि सहजै बहुमत पुग्छ। काङ्ग्रेस महामन्त्री गुरुराज घिमिरेले कोर्स करेक्सन गरेर एमालेसँग मिलेर जाने सम्भावना अब झिनु मात्रै बाँकी छ भन्नुभएको छ। एमाले उपमहासचिव लेखराज भट्टले काङ्ग्रेसको पछिल्लो कदमले अब मिल्न सकिन्छ कि सकिन्न टुङ्गो छैन भन्नुभएको छ। अनि नेकपाका प्रवक्ता प्रकाश ज्वालाले काङ्ग्रेससँग मात्र होइन एमाले र मधेस केन्द्रित दलहरूसँग पनि छलफल भइरहेको छ भन्नुभएको छ। प्रदेशहरूमा सरकार भत्किने सम्भावना बढेर गएको छ, यो खबर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। सिंहदरबारमै खाने बस्ने मन्त्रीको व्यस्तता, मन्त्रालय को खाना बनाइरहेका नवप्रवर्तन मन्त्री पुन दैनिक करिब 30 छलफल गर्नुहुन्छ। शून्यबाट सुरु भएकाले निष्कर्षसम्म पुग्न समय लाग्छ, थोपा थोपा आविष्कार जोडेर देशलाई नवप्रवर्तनमय बनाउने हाम्रो लक्ष्य हो भन्नुभएको छ। सुकुम्बासी व्यवस्थापनका लागि विपक्षी दलले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्, यो खबर पनि नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। विपक्षी चार दलले सुकुम्बासीको व्यवस्थापनका लागि साझा धारणा बनाउन सार्वजनिक महत्वको प्रस्ताव ल्याएका छन्। वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्बा तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा छलफल गराउन भन्दै काङ्ग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिले हिजो संसद सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। संविधान, कानून र मानवाधिकारका मान्यता अनुरूप भूमिहीन तथा सुकुम्बासी नागरिकको संरक्षण र दिगो पुनर्स्थापनाका विषयमा सदनमा छलफल गर्न आवश्यक रहेको सूचनामा उल्लेख छ। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन समाधान गर्नुपर्ने विषय सत्तापक्ष प्रतिपक्ष लगायत सबै राजनैतिक दलहरूको साझा जिम्मेवारी र दायित्वको विषय भए पनि पछिल्लो समय सरकारको रवैयाका कारण जटिल बन्न पुगेको यो विषयलाई हल गर्न फेरि पनि सरकार र दलहरूबीच साझा दृष्टि र साझा कार्ययोजना निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव ल्याएका छौं विपक्षी दलहरूले भनेका छन्। प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे प्रस्तावक रहेको यो प्रस्तावमा एमालेका ऐनबहादुर महर, नेकपाका युवराज दुलाल र संस्कृतिका आर्यन राई समर्थक हुनुहुन्छ, यो खबर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले सरकारको वैढङ्गिक कार्यशैली आफैलाई गल्पासो शीर्षक राखेर खबर छापेको छ। दुई तिहाईको बलियो सरकारलाई जवाफदेही, पारदर्शी र संविधान सम्मत बनाउनका लागि खबरदारी गर्ने काम अब प्रतिपक्षको मात्र रहेन। सरकारका वैढङ्गका निर्णय र कामकार रहेप्रति सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू औंला ठड्याउन थालेका छन्। प्रधानमन्त्रीद्वारा नै देश बनाउने टोलीका रूपमा प्रचारितका वैढङ्गी र हचुवाका कामकार रहेप्रति नागरिक तहमा असन्तुष्टि बढ्न थालेको छ। विशेष गरी पछिल्लो समय मिडिया हाउस अगाडि गाडी तेर्स्याएको विषयलाई लिएर सरकारको आलोचना भएको छ। फेरिदै सातै प्रदेशको सत्ता समीकरण, काङ्ग्रेस एमाले सहकार्य दरापमा शीर्षक राखेर अन्नपूर्ण पोस्टले पनि यो खबरलाई मुख्य खबर बनाएको छ। नागरिक दैनिकले सुस्त सिक्टा सिंचाई आयोजना, 20 आधा काम, लागत 13 बढेर 53 शीर्षक राखेर खबर छापेको छ। अर्जुन ओलीको भाइलाइनमा राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना निर्माण शुरू भएको 2 भयो। आर्थिक वर्ष 2062-63 शुरू भएको यो आयोजनाको भौतिक प्रगति 2082-83 50.5% मात्रै छ। यो अवधिमा पूर्वाधार निर्माणतर्फ 24 रुपियाँ खर्च भइसकेको छ। आयोजना सम्पन्न हुँदासम्म 52.89 करोड रुपियाँ राज्यले खर्च गर्नुपर्ने देखिएको छ। यो आयोजना अन्तर्गत बाँकेको राप्ती सुनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरेर 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण शुरू गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट 33,766 हेक्टर र पूर्वी मूल नहरबाट करिब 9,000 हेक्टर जग्गामा सिंचाई सुविधा पुर्याउने लक्ष्य छ। 64 सालमा स्वीकृत पहिलो गुरु योजना अनुसार 12.80 करोड रुपियाँ लागतमा आर्थिक वर्ष 70-71 आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। आयोजना निर्माणकै क्रममा सरकारले थप 9,000 हेक्टर क्षेत्रमा नहर बनाउने गरी पूर्वी मूल नहर निर्माण लगायतका अन्य संरचना थप गरियो। आर्थिक वर्ष 71-72 संशोधित स्वीकृत गुरी योजनाले 25.2 करोडमा 76-77 आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो। संशोधित गुरु योजनाको लक्ष्य अनुसार आर्थिक वर्ष 76-77 पनि आयोजनाले पूर्णता पाएन। पछिल्लो पटक 79 स्वीकृत गुरु योजना अनुसार आयोजनाको सम्पूर्ण काम 52.89 करोड रुपियाँ लागतमा आर्थिक वर्ष 89-90 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नागरिकको यो खबर। एमालेसँग सत्ता सहकार्य तोड्दै काङ्ग्रेस, कर्णालीमा काङ्ग्रेस मन्त्रीको सामूहिक राजीनामा, सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त शीर्षक राखेर नागरिक ले अर्को खबर पनि छापेको छ। शेयर बजार सरकारसँग सशंकी शीर्षकमा अर्को खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। दिलीप पौडेलको भाइलाइनमा अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको

को शेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि शेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निराश छन्। नेप्सेमा हरियो झण्डा देखिनेको छाटो निरन्तर रातो सिग्नल देखिएको छ। लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसक्दा बजार उँभो लाग्न सकेको छैन। करिब दुई तिहाईको बलियो सरकार बनेपछि शेयर लगानीकर्ताले करिब 5.5 खर्ब रुपियाँ गुमाएका छन्। बजार निरन्तर ओह्रालो लागेको र लगानीकर्ता आन्दोलित भएपछि सत्तारूढ दलका सांसद पनि शेयर बजारप्रति चिन्तित देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भूषालले हिजो प्रतिनिधि सभाको बैठकमा पछिल्ला 100 दिनमा शेयर बजारमा करिब 5 खर्ब रुपियाँ खरानी भएको बताउनुभयो। नीतिगत अस्थिरताको चक्रव्यूहका कारण ठूला लगानीकर्ता त्रसित छन्। भूषालले भन्नुभयो, बजारमा नीतिगत स्थिरता कायम गरेर लगानीकर्ताको विश्वास फर्काउनु पर्छ। शेयर बजारको विषयमा सत्ताधारी सांसदबाटै सरकारको आलोचना शुरू भएको छ। सांसद भूषालले भन्नुभयो, दैनिक 11-12 अर्ब रुपियाँसम्म कारोबार हुने शेयर बजार अहिले 3-4 अर्ब रुपियाँमा सीमित छ। भूषालले भने जस्तै बालेन्द्र शाह नेतृत्वमा सरकार बने यता शेयर बजार निरन्तर ओह्रालो लागेको छ। सरकारसँग लगानीकर्ता अर्थात् शेयर बजार सशंकित देखिएको छ। रासोपा नेतृत्वको बलियो सरकार भनेदेखि बजार निरन्तर ओह्रालो लाग्दा लगानीकर्ताले करिब 5.5 खर्ब गुमाएका छन्। नागरिकको यो खबर। कान्तिपुर दैनिकले बैंकमा पैसाको थुप्रो बढेको बढी सुस्त आर्थिक गतिविधि बढ्न नसकेको बजारमा 42% मात्र क्षमतामा उद्योग सञ्चालन र उकालो लाग्न नसकेको शेयर बजारले कर्जा प्रवाह बढेन शीर्षक राखेर खबर छापेको छ। यज्ञ बजारको बाइलाइनमा चालू आर्थिक वर्ष सकिने 1 साता मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थामा 15.60 खर्ब रुपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिटेन्सका कारण निक्षेप चुलिएकाले चालू वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढेको देखिन्छ। बढ्न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन भइरहेको, उकालो लाग्न नसकेको शेयर बजार लगायतका कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी थुप्रिएको जानकार बताउँछन्। पछिल्ला 3 वर्ष तरलता बढी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा करिब 15.60 खर्ब रुपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82.67 खर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात 71.29% छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा 90% ऋण दिन पाउँछन्। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह 69.45 खर्ब छ। यो तथ्याङ्कका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा 15.60 खर्ब 26 करोड रुपियाँ ऋण दिन मिल्ने रकम देखिन्छ। तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको 20% रकम बैंकमा नगद राख्नुपर्छ। खबर कान्तिपुरले छापेको छ। कान्तिपुरले नै कांग्रेस एमालेको प्रदेश सरकार सहकारीमा ब्रेक शीर्षक राखेर खबर छापेको छ। एयरबसमा नेपाली इन्जिनियरको माग बढ्दो, यो वर्ष छानिए 21 जना शीर्षकमा सूरज कुवरको बाइलाइनमा अर्को खबर पनि छापिएको छ। विश्वकै अग्रणी विमान तथा एयरोस्पेस कम्पनी एयरबसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसका 21 विद्यार्थी छनौट भएका छन्। उनीहरूले छनौट भएर भारतको बेङ्गलुरु स्थित केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय करियर समेत शुरू गरेका छन्। मेकानिकल तथा एयरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख सुदीप भट्टराईका अनुसार यो वर्ष छनौट भएका विद्यार्थी हाल बेङ्गलुरुमा प्रारम्भिक अभिमुखीकरण तथा तालिममा सहभागी छन्। यो खबर कान्तिपुरले छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: Gorka Radio.
1: बिहानको सूर्यको लाली पानी माथि पर्दा कमलका पखुण्डीहरू झन् चम्किन्छन्। हल्का हावाले फूलहरू मन्द मन्द डुलाउँछन्। तालको किनारमा उभिएका मानिसहरू रोमाञ्चित हुन्छन्। प्रकृतिले आफ्नै हातले सजाएको यो दृश्य हेर्न अहिले दैनिक सयौं आन्तरिक पर्यटक कान्तिताल पुगिरहेका छन्। नेपालमा भन्ने बित्तिकै धेरैलाई सबैभन्दा पहिले सम्झना आउने नाम हो बागेश्वरी मन्दिर। पश्चिमी नेपालको प्रमुख शक्तिपीठका रूपमा परिचित बागेश्वरी मन्दिर दर्शन गर्न नेपालका विभिन्न जिल्लाका श्रद्धालु मात्र होइन, छिमेकी भारतबाट समेत वर्षेनी हजारौं भक्तजन नेपालगञ्ज आइपुग्छन्। तर पछिल्ला केही वर्ष यता नेपालगञ्जको पर्यटन नक्सामा अर्को आकर्षक गन्तव्य थपिएको छ, बागेश्वरी मन्दिरदेखि करिब 3 किलोमिटर पूर्वमा अवस्थित कान्तिताल। एक समय व्यवस्था र उपेक्षाको प्रतीक बनेको यही ताल अहिले गुलाबी कमलका फूलले ढाकिँदै नेपालगञ्जको नयाँ परिचय बन्दै गएको हो। सामाजिक सञ्जालमा तालका तस्विर र भिडियो भाइरल हुन थालेपछि यहाँ पुग्नेहरूको संख्या झन बढेको छ। देवी बस्नेत र सरिता रिजाल।
2: कमी ठाउँमा होला सायद, यो धेरै यो ठाउँमा हुनु भनेको धेरै राम्रो, यति भाइरल भएको छ कि कति कहाँ कहाँदेखि आइसक्यो मान्छेहरू है,
3: एकदम रमाइलो देखेर अनि फुलहरू।
1: तालको किनारमा पुग्ने बित्तिकै सबैभन्दा पहिले आँखामा पर्ने दृश्य हो पानी माथि फिजिएका अनगिन्ती गुलाबी कमल। तालको सौन्दर्यको चर्चा सुनेपछि नेपालका जस्तै सुभद्रा रोका पनि यहाँ आइपुग्नु भयो। तर प्राकृतिक सौन्दर्यसँगै उहाँलाई एउटा दृश्यले भने मन कुडिएको छ। केही आगन्तुकले सम्झनाका नाममा कमलका फूल टिपिरहेको देखेपछि उहाँको मन कुडिएको हो।
4: फूलहरू फुलेको हेर्न आएको आफ्नै ठाउँको पनि आइरहन्छु। अहिले धेरै राम्रो छ, तर अस्ति नै धेरै राम्रो थियो कि सबै फुल टिपेर भ्याइसक्यो। त्यही भनेको फुल नटिप्नु, सबैजनाले फुल नटिप्नु कि, यो जोगाउने हो नि त, यही हेर्न त आउने हो मान्छेहरू। अब यही नै टिपेर सबै सत्यानाश पारेपछि त के हेर्ने त, के हेर्न आउने।
1: वर्षौंसम्म व्यवस्थामा परेको कान्तिताल केही वर्ष अघिसम्म भैँसी आहाल खेल्ने ठाउँका रूपमा परिचित थियो। पानी प्रदूषित थियो, वरिपरि झाडी थियो र तालको अस्तित्व नै संकटमा परेको जस्तो देखिन्थ्यो। तर नेपालगञ्ज उपमहानगरपालिकाले यसलाई दीर्घकालीन पर्यटन योजनासँग जोडेर संरक्षण र सौन्दर्यकरण गर्ने निर्णय गरेपछि तालको मुहार फेरिन थालेको हो। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर 21 र 22 पर्ने कान्ति ताललाई करिब 10.5 करोड रुपियाँको लागतमा पुनः व्यवस्थित गरिएको छ। ताल वरिपरि 7 मिटर चौडा सडक, पक्की नाला, आकर्षक रेली, पार्किङ क्षेत्र, हरियाली विस्तार, वृक्षारोपण र विश्राम स्थल निर्माण गरिएका छन्। यी संरचनाले ताललाई व्यवस्थित मात्र बनाएका छैनन्, पर्यटक मैत्री वातावरण पनि सृजना गरेका छन्। बजारको भिडभाड र कोलाहलबाट केही पर रहेको यो क्षेत्र शान्त र प्राकृतिक वातावरणका कारण अझ आकर्षक बनेको छ। यहाँ पुग्ने अधिकांश मानिस केही समय बस्न, हिँड्न, फोटो खिच्न, प्रकृतिसँग एकाकार हुन चाहन्छन्। रिङ्कु सिंह र नरेन्द्र वर्मा।
5: यो फुलले नै गर्दा यहाँसम्म भाइरल भएको छ, सबै मान्छेहरू आउनु भएको छ, सबै यो चढ्न पाउनु भएको छ, धेरै नै खुसी नै छु। तर सबैजना होला यो कारण चाहिँ टिपेर नफाल्दिनु होला, जताभावी फाल्ने काम चाहिँ नगर्नु होला।
6: धेरै भिडले म पनि यहाँ सुनिरहेको थिएँ, तर म यहाँभित्र आएन, धेरै दिन मणिमासलाई आउँथेँ, तर अहिले पनि अब विचार दिनदेखि नाम सुनिरहेको थिएँ। तर मान्छे त टाढा टाढाबाट धेरै आउनु परेको थियो, दुईटा ढुङ्गा रहेछ, त्यो पनि पानीको एरिया अलिक थोरै मात्रै छ, यता अलिक खालि फुलहरू छ, तर यो साइडमा अलिक फुलहरू रोइन्छ, बरु अलिक पानी हालेर अलिक व्यवस्थित गराएको भए यहाँ पर्यटनलाई पनि फाइदा, यो क्षेत्रलाई पनि एकदमै आय स्रोत हुने र यो ठाउँको पनि एकदमै चम्किन्थ्यो।
1: तालको विकास भौतिक संरचनामा सीमित छैन, तालभित्र बोटिङको व्यवस्था गरिएको छ। पानीमाथि ढुङ्गा चढेर कमलका फुल बीच घुम्ने अनुभवले पर्यटकलाई छुट्टै आनन्द दिन्छ। तालमा माछा पालन समेत गरिएको छ, जसले यसको आर्थिक उपयोगितालाई पनि बढाएको छ। पर्यटकको बढ्दो चहलपहलले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्न थालेको छ। फोटो तथा भिडियो खिच्ने फोटोग्राफर, बोटिङ सञ्चालन गर्ने कर्मचारी, खाद्यान्न तथा पेय पदार्थ बिक्री गर्ने व्यवसायी सबैले यसको प्रत्यक्ष लाभ लिन थालेका छन्। राजेश यादव क्यामेरा बोकेर ताल वरिपरि भेटिनुहुन्छ। उहाँका अनुसार पर्यटकको संख्या बढेसँगै फोटो तथा भिडियो सेवाको माग पनि बढेको छ।
7: म चाहिँ यहाँ कान्तितालमा पार्ट टाइम जब गर्छु क्यामेरा चलाउने। हाम्रो यहाँ एउटा फोटोको रहेछ प्राइस 20 रुपियाँ, 50 रुपियाँ। आज अलिक खुसी लागिरहेछ, धेरैजना आउनु भएको मान्छेहरू, बोटिङमा पनि धेरैजना रमाउनु भएको, भिडियोहरू बनाउनु भएको, फोटो खिच्नु भएको छ, सबैले राम्रो लाग्छ, रमाइलो भएको छ। आज त लगभग 2500-3000 भयो। बिहान स्कुल जान्छु अनि साँझ एकछिन पार्ट टाइम यही क्यामेराको इन्ट्रेस्ट हुन्छ, अनि त्यसपछि साँझतिर एकछिन हल्का गेमिङहरू हुन्छ साथीहरूसँग गेममा खेल्ने।
1: बाल संरक्षणसँगै आसपासको क्षेत्रको स्वरूप पनि बदलिएको छ। सडक, हरियाली र पर्यटकको चहलपहलसँगै वरपरको जग्गाको मूल्य उल्लेख्य रूपमा बढेको छ। यसले स्थानीय बासिन्दामा आर्थिक आशा पनि जगाएको छ। हाल ताल वार्षिक करिब 22.5 लाख रुपियाँमा ठेक्कामा सञ्चालनमा छ। ताल व्यवस्थापन समितिका अनुसार यसको आय व्यवस्थापन, संरक्षण तथा थप विकासमा खर्च भइरहेको छ। समितिका सदस्य विकास थापा:
0: ठेक्का सुरुमा 22.5 लाख प्लस 13% ट्याक्स लिएको हो। यसमा फेरि प्रत्येक 2 वर्ष पछाडि 10% बढ्ने, नगरपालिकामा पनि प्लस 13% भ्याट आन्तरिक राजस्वमा पनि बढ्ने हो। अहिले चाहिँ हामीले माछा पालन र डुङ्गा पर्यटक हिसाबमा डुङ्गा चाहिँ एउटा काठको छ। काठको त खासै माछा यता सरकारको लागि हुन्छ, मान्छेको लागि चाहिँ एउटा अलिक मोटरबोट पनि छ।
1: प्राकृतिक सम्पदाको संरक्षण सरकारको जिम्मेवारी होइन, समुदायको पनि साझा दायित्व हो। स्थानीयको सक्रिय सहभागिता र पर्यटकको जिम्मेवार व्यवहारले मात्र यस्ता सम्पदा दीर्घकालसम्म सुरक्षित रहन सक्छन्। समितिकाहरूका सदस्य श्याम थारूका अनुसार कान्तितालाई अझ व्यवस्थित बनाउन थप पूर्वाधार निर्माण आवश्यक छ।
8: व्यवस्था त एकदम राम्रो छ, अब भन्नु केही छ, नगरपालिकाले अलिक व्यवस्थित गरिदिए भए अझै राम्रो हुन्थ्यो कि भनेर मात्रै हो। टुटे फुटेको यताउति हेरदेख गर्ने त्यति अरू त राम्रो छ। नगरपालिकाले यो कम्पाउन्डरलाई सुरक्षित गर्ने पहिलो कुरा त, दोस्रो कुरा यता पनि कम्पाउन्ड घेरिदिने, अनि रातिमा पनि यस्तो नगरपालिकाको नगर परेहरू दाईहरूले यसो सुरक्षित गरिदिने, यसो घुम्ने आउने हेरिदिने सुरक्षित गर्ने, यो बेचेति भयो रातमा पनि दिउँसोमा पनि। रातमा भयो दिउँसो भन्दा पनि रातमा अलिक मुस्किल भयो त्यति।
1: नेपालगञ्जको पर्यटन सम्भावना कान्तितालमा सीमित छैन। वडा नम्बर 1 रहेको वाटर पार्क पनि बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। भाग्यश्री मन्दिर, महेन्द्र पार्क, निजी क्षेत्रका फन पार्क, वाटर पार्क र कान्तिताललाई एउटै पर्यटन परिपथमा जोड्न सकिए नेपालगञ्जमा पर्यटकको बसाई अवधि बढाउन सकिने पर्यटन व्यवसायहरूको विश्वास छ। नेपालगञ्ज भारतसँग जोडिएको प्रमुख प्रवेशद्वार पनि हो। यही नाकाबाट नेपाल प्रवेश गर्ने धेरै पर्यटक सिधै लुम्बिनी, बर्दिया वा अन्य गन्तव्यतर्फ लाग्ने गरेका छन्। तर नेपालगञ्जमै 1-2 दिन बस्ने वातावरण बनाउन सके स्थानीय पर्यटन उद्योग, होटेल व्यवसाय, यातायात, हस्तकला र कृषि उत्पादनमा समेत लाभान्वित हुने अपेक्षा गरिएको छ। नेपालगञ्जबाट केही दूरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज अर्को आकर्षक गन्तव्य हो। दुर्लभ पाटेबाघ, चौका, हात्ती, विभिन्न प्रजातिका हरिण, चराचुरुङ्गी र समृद्ध जैविक विविधताले भरिएको निकुञ्ज हेर्न आउने पर्यटकको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छ। बाँके राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख वीरेन्द्र कडेलका अनुसार प्रकृति पर्यटन प्रतिको आकर्षण निरन्तर बढिरहेको छ।
9: सफारी लगायत हात्ती सफारी, पैदल यात्रा, अपचुरी हाइकिङ, यी आवत विभिन्न एक्टिभिटिज गर्दै गर्दा उहाँले वन्यजन्तुको अवलोकन जुन गर्न पाउने अवस्थाको सृजना हो। त्यसले गर्दाखेरि पनि यसको प्रचार प्रसार बढी भएर पर्यटक संख्या बढे जस्तो मलाई लाग्छ। तर अब सबभन्दा ठुलो कुरा पर्यटकीय गतिविधि वृद्धि गर्नको लागि बाहिर हाम्रो पब्लिक आउने, हाम्रो जुन जुन उपभोक्ताहरू हुन्छ, भोजनमा बस्ने अथवा त्योभन्दा बाहिर पनि जति एकदमै पर्यटकीय गतिविधि सञ्चालन गर्ने हाम्रो चाहिँ आदरणीय महानुभाव हुनुहुन्छ, उहाँहरूको जङ्गल सफारी, बाटेको सफारी, तपाईँको चाहिँ बर्ड वाचिङ, तपाईँको चाहिँ चुरी हाइकिङ, अनि जङ्गल वाक, राफ्टिङ लगायतका विभिन्न क्रियाकलाप गर्न गराउनको लागि आफ्ना पाहुनाहरूलाई मलाई चाहिँ प्याकेज पनि हुनु पर्यो। एउटा आफ्नो प्रत्येक होटलले, प्रत्येक होमस्टेले आफ्नो प्याकेजमा त्यसलाई पनि राख्नु पर्यो र त्यो अनिवार्य रूपमा चाहिँ जान लान सकियो भने हामीले चाहिँ बर्दियामा भन्दा बढी चितवनमा भन्दा बढी राम्रो चाहिँ साइटिङ गर्न सक्छौँ, वन्यजन्तुको अवलोकन गर्न सक्छौँ र पर्यटकलाई चाहिँ भरमग्दो सन्तुष्टि दिन सक्छौँ भन्ने मलाई लाग्छ। भने सँगसँगै हामीले बाहिरपट्टि सांस्कृतिक क्रियाकलापबाट हामीले प्रमोसन गर्नु पर्यो र हामीले दिने एकोमोडेसनको स्तरलाई पनि सुधार गर्नु पर्यो। यसो भयो भने पटक पटक पनि माथि निकुञ्जको वरिपरि र निकुञ्जमा चाहिँ पर्यटकको संख्या वृद्धि हुन्छ भन्ने मलाई लाग्छ।
1: यस्ता सम्पदालाई संरक्षण गर्दा त्यसले कसरी पर्यटन, रोजगारी, वातावरण संरक्षण र स्थानीय अर्थतन्त्रलाई एकैसाथ जीवन्त बनाउन सक्छ भन्नेतर्फ सरकारवाला निकायको ध्यान जान आवश्यक छ। यसको दिगो बनाका लागि पूर्वाधार विकाससँगै संरक्षण संस्कृतिलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ।

0: SBS Gorkha Radio.
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: एसबीएस गोर्खा रेडियो।
1: नेपालको एकमात्रै शिकार आरक्ष धुरपाटन जिल्ला सदरमुकाम बागलुङ बजारबाट 90 किलोमिटर बुर्तिबाङ बजार र बुर्तिबाङ बजारबाट झन्डै 30 किलोमिटर यात्रा गरेपछि धुरपाटन उपत्यका पुगिन्छ, जहाँ पुगेपछि प्रकृतिसँग भलाकुसारी गर्दै घन्टौं हराउन सकिन्छ। कलकल बग्ने उत्तरगङ्गा नदी, आँखामा राख्दा नबिझाउने फूलहरू, चरिचरणमा उक्राउँदै गरेका वस्तुभाव, धार्मिक आस्थाको धरोहर ढोर बराहा थान, ढुङ्गे र काठका फ्ल्यागले छएका मौलिक घर, समुद्र सतहदेखि 2900 मिटरको उचाइमा रहेको ढोरपाटन उपत्यकामा यी जम्मै कुराले आगन्तुकलाई निष्कपट र निश्चल रूपमा स्वागत गरिरहेका हुन्छन्। उसो त ढोरपाटनलाई नजिकबाट चिन्न यति मात्रै कुरा काफी छैन, त्यसका लागि बुकीपाटनमा भुर्कुसी मार्नुपर्छ, घुस्तुङ, सुन्ध, सुर्तिबाङ, दोगाडी लगायतका ब्लक चहार्नुपर्छ, पुथा चुरेन्द्र गुर्जा हिमालको काखमा लडीबुडी खेल्नुपर्छ। शिकार पर्यटनको पहिचान बनाएको ढोरपाटनमा पछिल्लो केही वर्ष यता प्रकृति, कला संस्कृति र जैविक विविधता निहाल्ने पर्यटकको संख्या बढ्दै गएको छ। यही मौकामा ढोरपाटनको दिगो पर्यटन विकासका लागि बहस प्रारम्भ भएको छ। ढोरपाटन नगरपालिकाको आयोजना र जीवन्त मिडिया प्रणालीको सहजीकरणमा गत बिहिबार मात्रै ढोरपाटन उपत्यकामा ढोरपाटन समिट आयोजना गरी ढोरपाटनको दिगो पर्यटन विकास बारेमा छलफल गरिएको छ। पछिल्लो समयमा पर्यटकीय गतिविधि बढ्दै जाँदा ढोरपाटनको मौलिकता जोगाउने चुनौती थपिँदै गएको ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत कल्याण बताउनुहुन्छ।
2: ढोरपाटनलाई अझै व्यापक रूपमा चिनाउन सकेका छन्। यसलाई अझै व्यापक रूपमा अगाडि बढाउनको लागि आर्थिक, सामाजिक लगायत रोजगारी क्षेत्रलाई अझै अगाडि बढाउनको लागि, उत्पादन मुखीलाई जोड्नको लागि र हामीले गर्नुपर्ने कामहरू धेरै बाँकी छन्। जनघनत्व अहिले कम छ, तर बाहिरी मान्छेहरूको नजर ढोरपाटनमा छ। किन छ भने ढोरपाटन एकदमै बोकेको छ, यो आफैमा एकदमै मिनी स्विजरल्यान्ड जस्तो छ। हामी माथि बुकी तर्फ जाने गर्दा, बुकी क्षेत्रहरूको हिमालहरू अवलोकन गर्दै गर्दा, माथि जलजला पुग्दै गर्दा, त्यहाँका हिमालहरू अझै व्यापक रूपमा हामीले अवलोकन गर्दै गर्दा, लाली गुराँसदेखि लिएर हरेक यहाँका फुलहरू, जुन ढोरपाटन उपत्यकामा अहिले भर्खरै फुलहरू फुलिरहेका छन्, ती रङ्गी चङ्गी फुलहरू ढोरपाटनका महान गहनाहरू हुन्। यिनलाई पनि हामीले जोगाउनु पर्छ, यिनलाई हामीले संरक्षण गर्नुपर्छ र पर्यटन क्षेत्रलाई अझै व्यापक रूपमा प्रचार प्रसार गर्न जरुरी छ।
1: समिटमा ढोरपाटनको दिगो पर्यटन कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी सागर सुवेदीले विदेशमा समेत नेपालको पहिचान गराउने ठाउँ ढोरपाटन भएको बताउनु भयो।
3: शौखिन व्यक्तिहरूलाई नेपालमा ल्याउने एउटा माध्यम भनेको शिकार पर्यटन पनि हो, जसले गर्दा ग्लोबल रूपमा ढोरपाटन शिकार आरक्ष भनेपछि नेपालको नाम पहिला आउँछ, ढोरपाटनको नाममा पहिला आउँछ, त्यसपछि बल्ल अन्य क्षेत्रहरूको चाहिँ पहिचान हुने हुँदा नेपालको पहिचानको एक माध्यम शिकार पनि हो। शिकार पर्यटनको माध्यमबाट धनाढ्य व्यक्तिहरूलाई नेपालमा भित्राउन सकियो भने केही न केही रूपमा चाहिँ नेपालको आर्थिक हिसाबले पनि शिकार पर्यटनको माध्यमबाट राज्यलाई चाहिँ केही टेवा पुग्छ र उनीहरूको माध्यमबाट अन्य व्यक्तिहरूलाई पनि नेपालमा भ्रमण गर्नका लागि चाहिँ लालायित बनाउँछ। शिकार र पर्यटनलाई सँगसँगै लैयो भने यो क्षेत्र विकासमा अझ टेवा पुग्छ।
1: ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने योजना अहिले पनि सफल हुन सकेको छैन। मध्यवर्ती क्षेत्र घोषणा नहुँदा ढोरपाटनको कमाई स्थानीय विकासमा लगाउन नसकिएको उहाँ बताउनुहुन्छ।
3: अझै पनि नेपालीले शिकारमा चाहिँ खर्च गर्ने अवस्थाहरू त्यति मैले देख्दिनँ। एउटा त आर्थिक हिसाबले 60 लाख 70 लाख रुपियाँ यहाँ तिरेर चाहिँ शिकार गर्न आउनुहुन्छ, त्यो खालको चाहिँ प्रतिस्पर्धामा हामी जान नसकेको हो कि
4: मध्यवर्ती क्षेत्र भइसकेपछि ऐनमै व्यवस्था भएको 30-50% रहेछ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा आउने कानुनी व्यवस्था छ। अहिले ढोरपाटन शिकार आरक्षण भन्दा नभए एउटा मात्रै मध्यवर्ती क्षेत्र नभएको भनेको संरक्षित क्षेत्र ढोरपाटन शिकार आरक्षण कार्यालय मात्रै हो। विगतलाई हेर्दा पनि झन्डै 5-6 करोड राजस्व ढोरपाटन शिकार राज्यले राज्यको राजस्वमा योगदान पुर्याएको देखिन्छ। तर यता फिर्ता हुने अवस्थामा हेर्दा हामीसँग मध्यवर्ती क्षेत्र नभएको हुनाले लिगल्ली बोडी छैन। डाइरेक्टली 30-50% हामीसँग लिगल्ली बोडी नभएको कारणले पनि राज्यलाई शिकार आरक्षणले दबाब दिन सकेको अवस्था पनि छ।
1: शिकार पर्यटन लामो समयसम्म चल्ने सम्भावना कम भएकाले पदयात्रा पर्यटनमा जोड दिनुपर्ने पर्यटन पत्रकार अमृत भादगाउलेको मत छ।
5: ग्लोबल्ली जुन शिकारको विरोध, त्यसमा चाहिँ आवाजहरू उठिरहेछ, यसले गर्दा लामो समय हामीले चाहेर पनि अब शिकार पर्यटन गन्तव्यको रूपमा केही वर्षमा हटाउनै पर्ने अवस्थामा हामी पुग्छौँ। हामीले हाम्रो सम्भावनाहरू, बढीभन्दा बढी सम्भावनाहरू के छ त्यसको चाहिँ खोजी गरेर अनि प्लान गर्ने हो नि, प्लान गरेर अनि पर्यटन विकासलाई अगाडि बढाउनु पर्छ।
6: 4 करोड होइन 10 करोड ल्याउन सक्ने चाहिँ पदयात्रा पर्यटनबाट सम्भावना देख्छु। तपाईँहरू पनि हिँड्नु भयो होला, यहाँ डोल्पा जाने रुटहरू छ नि, डोल्पा जाने रुटहरू होला, रुकुमको अरू क्षेत्रहरू होला, होला अरू अहिले बुकी पाटन जसरी चम्किया छ अरू पाटनहरू पनि चम्किने ठाउँहरू छ नि ती ठाउँमा हामीले प्रवर्धन गर्नु पर्यो पदयात्राको हिसाबले र आरक्षीहरूले चाहिँ के छ भने एनमा सेवा सुविधा दिने पर्यटकलाई भनेर त लेखा छ त्यो होटल बनाउनु पर्यो नि होटलहरू नबनाएसम्म त मान्छे बस्दैन त्यो वातावरण चाहिँ आरक्षीहरूले निकुञ्जहरूले गर्नु पर्यो त्यो भयो भने शिकार चाहिँदैन जनावर देखाउने हो देखाएर पैसा कमाउने मारेर होइन
1: प्राकृतिक र सांस्कृतिक कुरालाई जोडेर ढोरपाटनलाई पर्यटकीय हब बनाउनु पर्ने ट्रेकिङ एसोसिएसन नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ
0: नेपाल सांस्कृतिक प्राकृतिक र विविधताले भरिपूर्ण छ तैपनि यति नजिकको यति सुन्दर ठाउँ हुँदा हुँदै नि हामीले सरसरी हेर्ने भने अहिले भर्खरै हामी डेटा हेऱ्यौँ भने कमसेकम एकदम नगन्य रूपमा यहाँ पर्यटन आएको जस्तो लाग्छ हामीलाई चाहिँ वर्षमा केही दर्जन विदेशी मङ्गा पर्यटन आउँदैमा यो ठाउँको विकास हुने कुरा चाहिँ हामी कल्पना गर्न सक्दैनौँ यसलाई चाहिँ समग्र रूपमा सांस्कृतिक प्राकृतिक रूपमा जोड्न सकिएन भने यसले चाहिँ सधैँ हिँड्ने अवस्था हुन्छ त्यही भएर अब यो पोखरा धेरै कुराले चलायमान भइसकेको छ पर्यटनको राजधानी पनि छ यसलाई चाहिँ कमसेकम यसलाई हब चाहिँ गर्नु पर्छ
1: टान नयाँ पर्यटकीय गन्तव्यको खोजीमा रहेको र ढोरपाटन त्यसका लागि उपयुक्त हुने उहाँले बताउनुभयो
0: केही दर्जन विदेशी पाहुनाहरूलाई जमान एउटा व्यक्तिले 30-40 लाख तिर्नुहुन्छ होला उहाँहरू हेलिकप्टर आउनुहुन्छ स्थानीय उत्पादनसँग कुनै नजोडिकन गएको विकासले त्यसले चाहिँ अब चाहिँ रोक्न सक्नु लाग्दैन हामीले यसलाई फ्युजन गरेर अगाडि बढ्न सक्यो भने यसको भविष्य अति नै राम्रो छ किनभने गण्डकी क्षेत्रका भएका धौलागिरी सर्किट अझै पनि भर्जिन्छ त्यसलाई संरक्षण गर्न आवश्यक छ त्यसलाई सहित जलजला हुँदै जोड्न सक्यो भने यो 10-12 दिनको ट्रेकिङ ट्रायल यता बन्न सक्छ भने पूर्व रुकुम हुँदै दुनियासम्म जाने अर्को सुन्दर यो ट्रेकिङ ट्रायल छ यहाँ विविध रूपमा भएका यो अल्पाइन माडोहरू छन् यति सुन्दर छ कि अब हाम्रो प्रधानमन्त्रीज्यूले भने जस्तो यो बडीमालुको बाउ भन्नुभएको थियो त्योभन्दा अझै सुन्दर ठाउँ यहाँ हामी पनि धेरै ठाउँमा सुन्दर यात्रा गऱ्यौँ गर्दाखेरि अहिले बिहान हेर्दा सरसरी हेर्दाखेरि अस्ट्रियादेखि स्विजरल्यान्ड भन्दा त यति सुन्दर ठाउँ जति पनि पदमार्गहरू गण्डकी प्रदेश जुन सर्किटदेखि लिएर अन्नपूर्ण बेस क्याम्पका यी सबै बिग्रिसकेका छन् अब यसको विकल्पको रूपमा चाहिँ योलाई संरक्षण गर्दै अगाडि बढ्न सकियो भने शिकार आचरणलाई नियमित गर्ने र यसलाई पनि संरक्षण गर्दै स्थानीय निकायसँग जोडेर स्थानीय उत्पादनसँग जोडेर अगाडि बढ्न सकियो भने यसको सुन्दर छ हामी यस्तैको खोजीमा छौँ
1: ढोरपाटन पुगेपछि प्रकृतिसँग हप्तौसम्म हराउन सकिने अवस्था रहेको ट्राभलर सृजना स्विजुको भनाइ छ
7: ढोरपाटन आइसकेपछि हामीले 10-15 दिनसम्म हामी हराउन सक्छौँ कुनै पनि ठाउँको प्राकृतिक हिसाबले पर्यटनको हिसाबले चाहिँ एउटा पर्यटकलाई मात्र नभएर बाहिरबाट 2-3 दिन घुम्न आउनेलाई पनि धेरै दिनसम्म घुमाउन सक्ने क्षमता त्यो ठाउँले राख्छ भने त्यो बेस क्याम्प बन्छ र त्यति मात्र होइन जहाँ जानलाई सहज छ यहाँबाट हामी म्याग्दी निस्किन सक्छौँ जलजला हुँदै त्यसपछि हामी तक्सेरा हुँदै रुकुम पूर्व निस्किन सक्छौँ यहाँबाट हामी यता बुटोल हुँदै रिडी हुँदै तानसेन पाल्पा घुम्न सक्छौँ यो चाहिँ एउटा केन्द्रबिन्दु जस्तो बनेको छ अहिले र त्यति मात्र नभएर सहजताको हिसाबले होटेल व्यवसायहरू घोडा बेसिक लेभलमा चाहिँ जुन पर्यटकले खोज्ने सेवा सुविधा हो त्यो ढोरपाटनसँग छ त्यति मात्र नभएर सांस्कृतिक हिसाबले पनि ढोरपाटन उत्तिकै सुन्दर छ यति धेरै धनी छौँ प्राकृतिक हिसाबले हामीसँग यो ठाउँ यति नजिक तल बुर्तिबाङमै गर्मी छ तर 1 घन्टामा यति चिसो ठाउँमा हामी आइपुग्छौँ भने त्यो पनि त हामी धनी छौँ नि त्यही भएर हामीले हाम्रो धनलाई चिन्नुपर्छ
8: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् फ्लाइ बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो गोर्खा रेडियो हो
9: श्रेष्ठज्यू के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष
10: छोटकरीमा भन्नुपर्दा यहाँलाई सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि चाहिँ व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने जहाँ होल इकोसिस्टमले चाहिँ महिलालाई सपोर्टिभ इकोसिस्टम हुनु पर्यो भन्ने कुरा राखे र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा अर्को कुरा चाहिँ यही बजार पाउने कुरामा चाहिँ सार्वजनिक खरिद नीति जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू सङ्घ संस्था विद्यालय हस्पिटल जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूको लागि चाहिँ अलिकति राहत मिल्थ्यो बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यानाकर्षण गरायौँ र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने लिएर जुन सहुलियत पूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि क्रेडिट ग्यारेन्टीका कुराहरू यो फाइनेन्सियल डिफ्रेन्ट प्रडक्ट्सहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनुपर्छ भन्ने सल्लाह सुझाव पनि भयो त्यस्तै गरेर महिला उद्यमीमा सँगले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको क्षमता अभिवृद्धिको डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ अर्को कुरा भनेको यो भ्याटमा अलिक सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ र अर्को महिला उद्यमी महासङ्घलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ
9: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई
10: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु 7 प्रदेशमै कतार राख्न सकिन्छ यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासङ्घले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ उहाँले चाहिँ के भन्नुभयो भने ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो महत्त्वपूर्ण एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु
9: प्रधानमन्त्रीज्यूको आश्वासनपछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई
10: हामी यस्तो एम्पावर्ड भयो
11: उन्नाइस वर्ष अघि युनिसेफको एउटा कार्यक्रमका लागि लियोनल मेसीलाई अनुबन्ध गरिएको थियो त्यति बेला स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग भेट गराइयो मेसी र माटारो गाउँका एकजना शिशुलाई बार्सिलोनाको केम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो त्यहाँ 5 महिनाका बच्चालाई आधा पानी भएको प्लास्टिक बाटामा राखिएको थियो ती बच्चालाई मेसीले नुहाइदिएर काखमा राख्नुभयो त्यो बेला पनि मेसीले बालकलाई नुहाइदिएर काखमा राखेको फोटोले चर्चा पाएको थियो मेसीले नुहाइदिएका तीनै बालक आउँदो आइतबारको फाइनलमा मेसी विरुद्ध मैदान उत्रन लागेका छन् 19 वर्ष अघिका ती बच्चा हालका स्पेनी फुटबल स्टार लामिन यामाल 19 वर्ष अघि लिइएको त्यो तस्विर फेरि पनि भाइरल बनेको छ नेपाली समयको सोमबार बिहान 1:15 हुने विश्वकप फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भेट्दैछन् यही खेलमा यामाल र मेसी बीच प्रतिस्पर्धा हुँदैछ उपाधिका लागि फुटबल इतिहासकै दुर्लभ संयोगले फाइनल खेललाई थप रोमाञ्चक बनाएको छ सन् 2024 युरोकपका बेला यमलका बाबुले सामाजिक सञ्जालमा दुई लेजेन्डको सुरुवात भन्दै पुरानो फोटो सेयर गरेपछि विश्वभर चर्चा भएको थियो त्यो फोटो सन् 2007 डिसेम्बरमा बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा खिचिएको हो यमलका बाबु मुनिर नासरुई मेसी भन्दा 5 वर्ष कान्छो हुनुहुन्छ सन् 2007 20 वर्षे मेसीले क्याटलान दैनिक डियरियो स्पोर्ट र युनिसेफले आयोजना गरेको परोपकारी क्यालेन्डरका लागि फोटोसुट गर्नुभएको थियो त्यही कार्यक्रमका लागि बार्सिलोना नजिकैको माटारो बस्ने यमलको परिवारले स्थानीय चिट्ठा प्रणाली मार्फत मेसीसँग फोटो खिचाउने अवसर पाए
12: सघाएपछि यो ऐतिहासिक तस्विर

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

SBS गोर्खा रेडियो. तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं.

0: pe Line Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: संरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा चार वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइसकेको छ। सम्झौता अनुसार 25,92,000 भन्दा बढी लाइसेन्स छापिए पनि एक वर्षभन्दा कम म्याद भएका करिब 3 लाख लाइसेन्स पनि तत्काल नछापिने भएको छ। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र संरक्षण मुद्रण केन्द्रबीच दुई चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतेभित्र 12 लाख सवारी लाइसेन्स छाप्ने काम पनि समयमै पूरा भएको छ। त्यसै दोस्रो सम्झौता अनुसार थप 17 लाख थान लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने थियो। दुवै सम्झौता अनुसार विभागले 29 लाख लाइसेन्सको डेटा केन्द्रलाई दिएको थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरण मध्ये 25,92,417 थान लाइसेन्स छाप्ने काम सकिएको छ। बाँकी 3,07,583 लाइसेन्सको म्याद एक वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय भएको हो। अब एक वर्षभन्दा कम म्याद भएका लाइसेन्स भने सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिनुभयो। प्रिन्ट भएका लाइसेन्स भने विभागमा साउन 1 गतेसम्म आउने पनि खतिवडाको भनाइ छ। सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाएको छ। अस्तिको मन्त्री परिषद बैठकले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा ऐन सम्बन्धी 2073 अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। सुशीला कार्की नेतृत्वको सरकारले गएको असोज 5 गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था खारेज गरेको थियो। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1,54,00,000 जरिवानाको फैसला भएको छ। पौडेल विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय तोकेको हो। अख्तियारले पौडेल सहितका प्रतिवादीले 3,08,50,400 रूपियाँ भ्रष्टाचार गरेको दावी सहित मुद्दा हारेको थियो। विशेषका सदस्यहरू न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले कसुर ठहर गरे पनि वादी गरे जति घुस रकम बरामद नभएको र घुस रकम के कुन स्थानमा वा ब्याङ्कमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको पनि फैसलामा भनेको छ। तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बमोजिम हुने रकम बराबर दामा शाहीले हुने 1,54,25,200 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। दुवैजनालाई 8 वर्षका दरले कैद सजाय तोकिएको छ। सुनिल पौडेलले कसुर गरेको बेला राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा रहेकाले थप 6 महिना कैद तोकिएको छ। दुवै प्रतिवादीबाट जनहित 6,17,008 रूपियाँ पीड़ित संरक्षण कोषमा भराउन समेत अदालतले आदेश दिएको छ। सरकारले मिटर ब्याजबाट प्रभावित नागरिक कुमाग सम्बोधन गर्न वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने लगायत 7 वटा निर्णय गरेको हो। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा,
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने निर्णय नम्बर 2, रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने।
3: देशका विभिन्न स्थानबाट लागू औषधसहित 25 जना पक्राउ परेका छन्। नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई पक्रेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट 6, झापारा मोरङबाट 3, नुवाकोट सुर्खेत र स्याङ्जाबाट 2 तथा सिराहाबाट 1 जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ब्रुपोनिफेर र डाइजोपाम बरामद गरेको छ। असार मसान्तसम्ममा देशभर 61.62% धान रोपाई सकिएको छ। कृषि मन्त्रालयका अनुसार 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफलमध्ये 8,42,068 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी 8% रोपाई सकिएको छ। गण्डकीमा 65.9, कर्णालीमा 60.2, लुम्बिनीमा 59.6, मधेसमा 57.9, बागमतीमा 57.1 र कोशी प्रदेशमा 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा देशभर 72.14% धान रोपाई भएको थियो। यस वर्ष राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका कारण प्रदेश अनुसार रोपाईको प्रगति
2: यो BFBS गोर्खा रेडियो हो।

FBS गोर्खा रेडियो सुन्नेहरुन श्रोता कार्यक्रम हल्का फुल्कामा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सेनेको तर्फबाट आजको यस दिनमा दुई घण्टाको कार्यक्रम हरेक हप्ता सुन्न सक्नुहुनेछ कार्यक्रम हल्का फुल्कामा पनि हामी अवश्य पनि राख्ने नै छु तपाईँको माझमा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू नै छ इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको समीक्षामा म राख्ने गर्दछु र यसै क्रममा अहिलेको यस समय यो दुई घन्टाभरि यस्तै जानकारीमूलक कुरा हुनेछ तपाईँले हामीलाई फोक्सटोनबाट सुन्नको लागि 105.4 मेगाहर्ज ट्युन गर्नुहोस् र तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली बिएफएस एप डाउन गर्न सक्नुहुन्छ तपाईँको मोबाइल फोनमा अथवा एनी डिभाइसेसहरूमा र यसै अनुसार तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ सेलेक्ट गरेर बिएफएस गोर्खा र यसै गरी तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा रद्द गर्नुहोस् आज पनि म इन्ट्रेस्टिङ फ्याक्टको साथै इन्फर्मेटिभ पनि हुन्छ यो बारेमा जानकारी राख्ने नै छु तर त्योभन्दा अगाडि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता. यो समय हल्का फुल्काको पहिलो घण्टा र पहिलो कुरा म राख्नेछु तरकारीहरूलाई विषादी रहित कसरी बनाउने धुने तीन तरिका सही तरिकाको बारेमा म जानकारी राख्ने नै छु. अब बिक्रीमा राखिएका चम्किलो देखिने तरकारीहरू वास्तवमा विषले लपेटिएका हुन्छन्. यसलाई सामान्य पानीले हल्का धोएर खाँदा पनि शरीरमा विषादी प्रवेश गर्छ. यी रासायनिक विषादी हुन् जसले दीर्घकालीन रूपमा क्यान्सर, स्नायु प्रणालीको क्षति, प्रजनन समस्या र प्रतिरक्षा प्रणाली कमजोर बनाउने खतरा बढाउँछ. फर्सीको मुन्टा, रायोको साग, कोलभेडा, काँक्रोच जस्ता दैनिक खाने तरकारीमा विषादी मात्र अत्यधिक प्रयोग गर्ने प्रचलन बढ़िरहेको छ. यसले गर्दा हाम्रो दैनिक भान्सा विषादीयुक्त बनिरहेको छ. अब किन यो गम्भीर छ त? तरकारीमा विषादी छर्ने चलन अत्यन्तै भयावह छ. यो उल्लेखित कुराहरूमा चाहिँ जस्तै विषादी प्रयोग हुने भएकाले तरकारीहरू स्वास्थ्यका लागि अत्यन्तै खतरनाक हुन्छन्. बजारमा राख्दा हरियो आकर्षक देखिए पनि यसमा तरकारीले बिस्तारै शरीरलाई विषाक्त बनाउँछ र विभिन्न रोग निम्त्याउँछ. बजारबाट ल्याइएको तरकारीलाई वैज्ञानिकले सिफारिस गरे बमोजिम पखालेर खाँदा धेरै मात्रामा सुरक्षित हुन सकिन्छ. अब यसमा कसरी धुने भन्ने विषयमा म यो सबैभन्दा मेन कुरा राख्ने नै छु. तर त्योभन्दा अगाडि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: पीएफपीकर्का रेडियो सुन्ने अनुसार कार्यक्रम हल्का फुल्कामा छौ र म चर्चा गरिरहेको छु तरकारीलाई विषादी रहित बनाउने कसरी त यसलाई धुने तीन तरिकाको बारेमा रहेको छ कुरा या र यसैमा चाहिँ अब कसरी धुने त तरकारी पकाउनुभन्दा अगाडि तपाईँले तरकारीहरूलाई मजाले बगेको पानीमा मिचेर पखाल्नुहोस्। यसरी पखाल्दा चिसो पानीको मात्र प्रयोग गर्नुहोस्। विज्ञानले प्रमाणित गरेका तीनवटा भिजाउने विधिहरू अप्नाउनुहोस् जसले तरकारीहरूको सतहमा रहेर विषादी तथा रसायनलाई निष्क्रिय पार्ने गर्दछ। र पहिलो रहेको छ नुन पानीमा डुबाउने। चिसो पानीमा प्रति लिटर एक चम्चाको दरले नुन हालेर मजाले घोल्नुहोस्। त्यसमा पहिले नै पखालेको तरकारीलाई करिब 10-15 मिनट भिजाउनुहोस्। नुन पानीको घोलले यो अस्मोटिक प्रेसर र आयोजनिक यो अन्तक्रिया कारण यी विषाक्त तरकारीहरूबाट अलग भएर पानीमा पखालिन्छ। यो नुनले नुन पानीले हटाउन सक्ने विषहरूमा जस्तै ऑर्गेनोफोस्फेट त्यसै गरी कोलेरोपाइरिफस मालाथियन र सिन्थेटिक यो पाइरो थ्रोबेस भन्ने खालको चाहिँ यसले साई परमेथेनहरू चाहिँ आदि परिवर्तन गर्दछ। अब यो विधिले जति पनि सम्पर्कमा आउने कीटाणुहरू छन् त्यसलाई हटाउन एकदमै मद्दत गर्ने पाएको छ र यो विधि काउली बन्द ब्रोकली र विभिन्न सागपात आदिमा प्रयोग गर्न सकिन्छ। र यो थियो पहिलो तरिका र दोस्रो चाहिँ भिनेगरको घोलमा डुबाउने। यो बारेमा नि म चर्चा गर्नेछु तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।
1: अब सुन्नुहोस् मूल शब्द संगीत अनि स्वर जनकवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र तारा श्री मगरको स्वरमा।

पीएफपी सरकार रेडियो सुन्नुहुन्छ। कार्यक्रमले हामी छौँ श्रोता हल्का फुल्काको पहिलो घण्टामा र म चर्चा गरिरहेको छु अहिले समय तरकारीहरूलाई विषादीरहित कसरी बनाउने धुने तीन तरिका सहीवाला म यो जानकारी राखिरहेको छु। र पहिलो रहेको थियो तरिका नुन पानीमा डुबाउने र अब भने दोस्रो रहेको छ भिनेगरको घोलमा डुबाउने। यसका लागि करिब तीन भाग चिसो पानीमा एक भाग भिनेगर मिसाउने अनि यसमा तरकारी तथा फलफुल 10-15 मिनट डुबाएर राख्ने अनि निकालिसकेपछि मजाले पखाल्ने। भिनेगर एसिडिक हुन्छ जसले एसिड हाइड्रोलाइसिस गराउँछ र कीटनाशक र ढुसीनाशक औषधिको रासायनिक संरचनामा हुने यसले इस्टर वोन्डलाई चाहिँ आक्रमण गरेर टुक्रा टुक्रा पारिदिन्छ र निष्क्रिय बनाउँछ। भिनेगर पानीको घोलले टल्किने खालको फलफुलहरूमा हुने मैन आवरणहरू पनि पगाल्ने काम गर्दछ। त्यो भित्र रहेका बीज आदिहरूलाई पनि यसले हटाउन मद्दत गर्छ। यसै गरी भिनेगर पानीको घोलले हटाउन सक्ने केमिकलहरूमा चाहिँ डाइफियो कार्बामेट म्याक्नो क्वेक र यसै गरी ग्लाइफोसेटहरू जस्ता रहेका छन्। यी विधिबाट गोलभेडा काँक्रो भिडे खोर्सानी अङ्गुर स्याउ आदिलाई विषादीरहित बनाउन सकिन्छ। र तेस्रोमा रहेको छ बेकिङ सोडा, यो बारेमा पनि म जानकारी राख्नेछु। अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोरखा रेडियो हो।

पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको श्रोता. हामी अहिले यो पहिलो घण्टामा सौरमा चर्चा गरिरहेको छु तपाईँको समीक्षामा भने तरकारीहरूलाई विषादीरहित बनाउने कसरी र धुने तीन सही तरिका बारेमा चर्चा गरिरहेको छु र तेस्रोमा भने लिइरहेको छ यो चाहिँ बेकिङ सोडाको प्रयोग. यो खाने सोडा हो, यसको रासायनिक नाम सोडियम वाई कार्बोनेट हो. यो बनाउन प्रति लिटर पानीमा एक चम्चा बेकिङ सोडा हालेर राम्ररी गोल्नुहोस्. त्यसपछि मात्र त्यसमा तरकारीहरूलाई 10-15 मिनट डुबाउनुहोस्. सोडियम वाई कार्बोनेट अल्कलाइन प्रकृतिको हुन्छ जसले गर्दाखेरि अल्कलाइन हाइड्रोलाइसिस गराउँछ. यी रसायनहरूको इस्टर वोन्ड साथसाथै फस्फेट वोन्ड्सहरू एसिडिटी यो हाइड्रोलोसिस भन्दा अझ प्रभावकारी ढङ्गले यसले चाहिँ तोड्ने काम गर्दछ. खाने सोडाको घोलले विभिन्न कडा विषहरूलाई पनि हटाउन मद्दत गर्छ, जस्तै यसले विभिन्न खालका किटाणुहरूलाई चाहिँ मार्ने गर्दछ. यो विधि वायुयामिक विधि हो जुन तरकारीका लागि पनि प्रयोग गर्न सकिन्छ, जस्तै गोलभेडा, भान्टा, पिन्डी, करेला, गाजर, मुला, काउली सबैका लागि यो विधि सर्वोत्तम मानिएको छ. त अवश्य पनि यी तिनवटा जुन नुन पानीबाट पनि हामीले यो क्लेन्स गर्न सकिन्छ, बेकिङ सोडा अनि भिनेगर, यी तिनवटा विधिको सतहमा रहेको विषादी मात्रा नष्ट गर्न मद्दत गर्दछन्. प्रणालीगत रूपमा जराबाट भित्र पसेका विषादी जुन फलभित्र नै पसिसकेका छन् यस्ता विषादीहरूलाई विधिहरूबाट हटाउन सकिँदैन. त्यसैले सर्वोत्तम उपाय भने विषादीरहित तरकारीले उत्पादन गरेका तरकारी तथा फलफुल सेवन गर्नु नै राम्रो हो. त यो थियो एकदमै जानकारीमूलक तपाईँको माझमा जानकारी र अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले हामी छौँ श्रोता हल्का फुल्काको यो पहिलो घण्टामा र तरकारीहरूलाई विषादी रहित कसरी बनाउने धुने तीन सही तरिका बारेमा मैले जानकारीमूलक कुरा राखेको छु. र अहिलेकै समयमा हामी एकदमै माइन्डफुल हुनुपर्छ कस्तो खालको खानेकुरा हामी कन्ज्युम गरिरहेका हुन्छौँ र एकदमै टक्सिक अहिले इन्भाइरोमेन्टहरू छ, पोल्युसनहरू जताततै हामी पाउँदछौँ र यसमा एकदमै जानकारी चाहिँ प्राप्त हुन महत्त्वपूर्ण पनि छ. र यसले अन्डा बिग्रेको छ कि छैन कसरी गर्न सकिन्छ घरमै जाँच भन्ने विषयमा पनि म जानकारी राख्ने नै छु. केही क्षणमा कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा सुन्दै गर्नुहोस् पीएफपी सरकार रेडियो र केही क्षणमा हामी भेट्ने नै छौँ.

0: AM FM online apps तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने यो BFBS
1: गोरखा रेडियो हो
0: सैन्य समुदाय मा
1: बेलायन भरि
0: on air
1: app मा
0: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोरखा रेडियो हो
3: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भेटवार्ता गर्नु भएको हो। भेटबारे जानकारी दिँदै महिला उद्यमी महासंघ नेपालका अध्यक्ष दर्शना श्रेष्ठज्यू,
4: के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
5: छोटकरीमा भन्नुपर्दा यहाँलाई, सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि चाहिँ व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने, जहाँ होल इकोसिस्टमले चाहिँ महिलालाई सपोर्टिभ इकोसिस्टम हुनु पर्यो भन्ने कुरा राखे, र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा, विभिन्न क्षेत्रमा, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामा चाहिँ सार्वजनिक खरिद नीति, जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू, संघ संस्था, विद्यालय, हस्पिटल, जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूको लागि चाहिँ अलिकति राहत मिल्थ्यो, बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ, र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने, र जुन सहुलियतपूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ, र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीका कुराहरू, यो फाइनेन्सियल डिफरेन्ट प्रडक्ट्सहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनु पर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमी महासंघले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको, क्षमता अभिवृद्धिको, डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो, र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ, र अर्को महिला उद्यमी महासंघलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
4: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
5: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो, विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कता राख्न सकिन्छ, यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो, र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासंघले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने, ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो, महत्त्वपूर्ण, एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
4: प्रधानमन्त्रीज्यूको आश्वासन पछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
5: हामी यस्तो एम्पावर्ड भयौँ नि जुन जुन कुरा हामीले राखेको, र उहाँहरूलाई हामीले समस्या राख्न सँगसँगै समस्याको समाधान पनि उहाँहरूले भनिदिनु भयो कि, सो त्यो बाटोमा चाहिँ पोजिटिभ ऊर्जाका साथ काम गर्ने पनि हामीले सोचेका छौँ।
3: स्वास्थ्य मन्त्रालयले विदा स्वीकृत नगराई 60 दिनभन्दा बढी गैर हुने 23 जना स्वास्थ्य कर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै गैर हुनुको चित्त बुझ्दो कारण नदिएमा स्वास्थ्य सेवा ऐन अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले उनीहरूलाई 15 दिनभित्र सफाई पेश गर्न भनेको छ। वीर अस्पताल, क्षयरोग नियन्त्रण केन्द्र, टेको अस्पताल, कान्ति बाल अस्पताल र आयुर्वेद चिकित्सालयका 23 कर्मचारी कार्यवाहीको दायरामा परेका हुन्। स्वास्थ्य सेवाका 9 तहका रेडियोलोजिस्ट डाक्टर अमित रौनिया र पेडियाट्रिक सर्जन डाक्टर मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट र स्टाफ नर्स विदा स्वीकृत नगराई गयल भएको पाइएको छ। विश्वकपको सेमी फाइनलमा इङ्ल्याण्ड विरुद्ध दुई गोल गर्न पास मिलाएपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको छ। खेलको 85 मिनटसम्म 1-0 पछि परेको अर्जेन्टिनाले मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्नु भए। इन्जुरी समयको दोस्रो मिनटमा पनि मेस्सीकै क्रममा लौटारो मार्टिनेजले हेडर गोल गर्दै जित सुनिश्चित गर्नुभयो। खेलमा 2 असिस्ट गरेसँगै मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको हो। मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको दौड़मा शीर्ष स्थानमा पुग्नु भएको हो।
1: यो BFBS गोर्खा रेडियो हो।

BFP स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी यो सेकेन्ड आवरमा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का सुन्न सक्नुहुन्छ. यो दुई घन्टाको कार्यक्रम तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर सुन्नुहोला. फोक्सटोनवासीले तपाईँको एरियामा रेड एक्सेस छैन भने सिम्पली बिएफपिएस एप डाउनलोड गर्न सक्नुहुन्छ तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा. र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ. र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ. र कार्यक्रमको अब भने यो दोस्रो घन्टामा चाहिँ म इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्य राख्नेछु. र इन्ट्रेस्टिङ हुनुको साथसाथै चाहिँ एकदमै एजुकेसनल इन्फर्मेटिभ कुरा पनि रहन्छ जुन हाम्रो लाइफमा हामीलाई डेली बेसिसमा निकै नै मद्दतहरू पुग्छ र साथै कति कुराहरूमा हामीलाई एजुकेसन पनि प्राप्त हुन्छ. यसै क्रममा अन्डा बिग्रिएको छ कि छैन, कसरी गर्न सकिन्छ त घरमै जाँच भन्ने विषयमा पनि म जानकारी राख्ने नै छु. तर त्योभन्दा अगाडि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ। म सेनेको साथमा हुनुहुन्छ र यसै गरी अहिलेको यस समयमा जानकारीकै क्रममा हामी राख्ने नै छौँ यो अन्डा बिग्रिएको छ कि छैन, कसरी गर्न सकिन्छ त घरमै जाँच भन्ने विषयमा जानकारी। अब अन्डा धेरैको नियमित खानेकुरामा पर्छ, धेरै थरी पोषक तत्त्वले भरिपूर्ण अन्डा बालकदेखि लिएर वृद्धसम्मका लागि उपयोगी आहार हो। दिनदिनै एकदेखि दुईवटा किन्नुभन्दा एकैपटक किन्दा सस्तो र सजिलो हुने भएकाले धेरैजसोले केही दिन वा एक महिनालाई नै पुग्ने गरी एक क्रेट र त्योभन्दा बढी अन्डा किनेर ल्याउने गर्छन्। अन्डा घरमा ल्याएर धेरै दिन राख्दा बिग्रिने सम्भावना हुन्छ, गर्मीको समयमा त झन् छिट्टै बिग्रने जोखिम धेरै हुन्छ। बिग्रेको अन्डा सेवन गर्दा त्यसमा प्राप्त हुने पोषण पाइँदैन, त्यति मात्र नभएर त्यस्तो अन्डा खाँदा विभिन्न स्वास्थ्य समस्या पनि निम्तन सक्दछ। अब अन्डा खान योग्य छ कि छैन भन्ने प्रयोगशाला लगेर गुणस्तर जाँच गर्न त सकिन्छ, तर आम पहुँच भन्ने कुरा भएन, सधैँ त्यसरी जाँच गर्न सम्भव पनि हुँदैन। त्यसो भए अन्डा बिग्रेको छ कि कसरी थाहा पाउने त, यसलाई केही घरेलु उपाय प्रयोग गरी आफै जाँच गर्न पनि सकिन्छ। र यसको लागि कसरी जाँच गर्ने भन्ने विषयमा म जानकारी राख्ने नै छु। अहिलेको लागि आउनुहोस् लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा सौरमा चर्चा गरिरहेको छु. अन्डा बिग्रेको छ कि छैन यसरी गर्न सकिन्छ घरमै जाँच भन्ने विषयमा. पानीको प्रयोग गर्ने एक गिलास तथा अलि गहिरो कचौरामा पानी राख्नुहोस्. त्यसपछि अन्डालाई त्यसमा डुबाउनुहोस्. यदि अन्डा तेर्सो परेर बस्यो वा सुत्यो भने यो ताजा छ भनेर बुझ्नुहोस्. यदि अन्डा ठाडो गरी उभिएर भने पनि त्यो पुरानो भएको छ भनेर बिग्रेको भनेर तपाईँले जान्न सक्नुहुन्छ. र अर्को रहेको छ हल्लाएर जाँच्ने. अन्डालाई कानको नजिक लगेर बिस्तारै हल्लाउनुहोस्. यदि भित्रबाट कुनै आवाज आएन भने त्यो ताजा छ. यसरी हल्लाउँदा आवाज आयो भने केही खराबी छ भनेर जान्नुपर्छ. यो भयो अन्डा नफुटाइकन जाँच गर्ने तरिका. यसपछि अन्डा साँच्चै खराब हो कि होइन भनेर फुटाएपछि पनि जाँच गर्न सकिन्छ. र यसको लागि यसको प्रकृति अवलोकन गर्ने कुरामा पनि रहेको छ. तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको सेकेन्डरमा हुनुहुन्छ। म सुनेको साथमा र अन्डा बिग्रेको छ कि छैन, कसरी यसलाई घरमै जाँच गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिरहेको छु र विशेष गरी अन्डाको प्रकृति अवलोकन गर्ने, अन्डालाई फुटाएर कौचरा यसको भित्रको भाग खन्याउने, त्यसलाई राम्रोसँग नियाल्ने, अन्डाको सेतो भाग र पहिलो भाग एउटै ठाउँमा गोलेको हुनुहुँदैन, अन्डाको सेतो भागको बीचमा पहिलो भाग गोलो आकारमा स्पष्टसँग बसेको हुनुपर्छ, सेतो भाग र पहिलो भाग छुट्टिएको स्पष्ट देखिनुपर्छ। यदि अन्डाको सेतो भाग धेरै पातलो भएको छ र पहिलो भाग फैलिएको छ भने अन्डा धेरै पुरानो भइसकेको हुन्छ। अन्तमा गन्धमा पहिचान गर्ने, बिग्रेको अन्डाको गन्ध नराम्रो हुन्छ र यदि सडेको खाना जस्तो गन्ध आउँछ भने त्यो अन्डा प्रयोग नगर्नुहोस्। गर्मीको समयमा अन्डा अलि दिनसम्म बिग्रन नदिन फ्रिजमा राख्नुहोस्। यदि अन्डालाई फ्रिजमा सही तापक्रम राखिएको छ भने सामान्य 3-5 हप्ता टिक्न सक्छन्। यसबाट पाउने उचित पोषण सकेसम्म छिटो प्रयोग गर्नु नै राम्रो हुँदछ। र कार्यक्रममा रद्दै गर्नुहोस्, अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू म तपाईँको माझमा राख्दै गर्नेछु। अहिलेको लागि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफ पीच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा छौँ। र अब पनि पाँच कुरा जसले मस्तिष्कको कार्यक्षमता बढाउँछ भन्ने यो विषयमा म जानकारी राख्ने नै छु। अब कुनै कुरामा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरू पनि छिट्टै बिर्सनु जस्ता सामान्य लाग्न सक्छ, तर त्यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या चाहिँ प्रभावित हुन्छ। र यसैमा चाहिँ समस्या चाहिँ बालबालिका, किशोर र युवा उमेर सबैमा देखिन सक्छ। अब यसबाट कसरी जोगिने त पहिलो रहेको छ मल्टिभिटामिन। अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनको एक अध्ययन अनुसार दैनिक एक मल्टिभिटामिन सेवन गर्दा मस्तिष्कमा लागि लाभदायक हुन्छ। यसले मस्तिष्कको कार्य सञ्चालनमा सहयोग गर्छ। पढ्ने, लेख्ने, सिक्ने, स्मरण गर्ने क्षमताहरू बढाउँछ। दोस्रो रहेको छ गहिरो निन्द्रा। पर्याप्त वा गहिरो निन्द्रा लिनु एकदमै जरुरी छ। अमेरिकन एकाडेमी अफ न्युरोलोजीका शोधकर्ताहरूले के पाएको भने जीवन र मस्तिष्कको कामकाज उत्कृष्ट बनाउन निन्द्राको गुणवत्ताले महत्त्वपूर्ण भूमिका खेल्छ। राम्रो वा गहिरो निन्द्राले मस्तिष्कलाई ताजा र चुस्त राख्न सहयोग गर्छ। तेस्रो रहेको छ व्यायाम। डेनमार्कको कोपेनहेगन विश्वविद्यालयका शोधकर्ताले 18 35 वर्ष समूहका पुरुषहरूमा एक प्रयोग गरेका थिए। त्यस क्रममा उनीहरूले के पाए भने जसले दिमागी काम गर्नु अघि व्यायाम गरेका छन् उनीहरूको कार्यकुशलता पनि बढेको थियो। र जानकारी राख्दै गर्नेछु अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

पीएफपी सरकार भेटी सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ र यी पाँच कुरा जसले मस्तिष्कको कार्यक्षमता बढाउँछ भन्ने विषयमा तेस्रो यो चौथोमा रहेको छ कफी. कतिपय अध्ययनबाट के पाएको छ भने कफी पिउँदा पनि मस्तिष्कको कार्य सञ्चालन राम्रो हुन्छ. जोन्स हपकिन्स युनिभर्सिटीको एक अध्ययन अनुसार प्रतियोगीलाई चाहिँ 200 मिलिग्राम क्याफिन ट्याब्लेट दिएपछि उनीहरूको स्मरण क्षमता तुलनात्मक रूपमा राम्रो देखिएको थियो. र पाँचौँमा रहेको छ केही अरू खानेकुरा, च्याउ, यसै गरी डार्क चक्लेट, दालचिनी जस्ता केही प्रकारका खानेकुराले पनि मस्तिष्कको कार्यक्षमतामा सुधार ल्याउँदछ. त अवश्य पनि श्रोता, आज कार्यक्रम हल्का फुल्कामा मैले धेरै नै इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू राखेको थियो र इन्ट्रेस्टिङको साथसाथै यो एकदमै जानकारीमूलक कुराहरू पनि रहेको थियो. एजुकेसनल इन्फर्मेटिभ जुन हाम्रो लाइफमा पनि हामीलाई एकदमै चाहिएको हुन्छ होइन अहिलेको समयहरूमा, र निकै नै जानकारी पाइसक्नु भएको छ भने म आशा गर्दछु. यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउने नै छु र जाँदा जाँदै एउटा मिठो गीत पनि राख्नेछु. इन्जोय गर्नुहोस्. अहिलेको लागि म सुन्या पनि बिदा लिने छु. नेक्स्ट विक भेट्ने नै छौँ. नमस्ते. बाई.

0: AM, FM,
1: online
0: apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
0: यो
1: BFBS
0: गोरखा रेडियो हो।
2: सैन्य समुदायमा
0: लाइन भरि
2: on air
0: एपमा
2: अनि स्मार्ट स्पीकरमा भन्नुहोस्
3: play BFBS
0: यो BFBS गोरखा रेडियो हो।
2: गोरखा रेडियो
4: संघीय सरकारले निजामती कर्मचारीहरूका लागि निर्धारित पोशाक र परिचय पत्र अनिवार्य गरेको छ।
5: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोसाक र परिचय पत्र लगाउन निर्देशन दिएको हो। राष्ट्रिय सतर्कता केन्द्रको ताकेतापछि मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय साथै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै स्थानीय तहलाई पत्राचार गरेको हो। यो व्यवस्थाको पूर्ण पालना गर्न र गराउन मन्त्रालयले सबै निकायलाई निर्देश गरेको छ। नियम पालना भए नभएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने र यसको विवरण मन्त्रालयको वेबसाइटमा समेत राखिने जनाइएको छ।
4: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका दर्जन बढी स्कूलमा सयौं विद्यार्थीले सहज तरिकाले अध्ययनको अवसर पाएका छन्। त्योसँगै ती विद्यालयहरू वर्षायाममा बाढ़ी पहिरोबाट विस्थापित घर परिवारका लागि आश्रय स्थल समेत बन्दै आएका छन्। बुटवलबाट छवि पाण्डे।
6: गुल्मीको सत्यवती गाउँपालिका तीन स्थित धरमपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुखबहादुर थापा 76 सालमा ठूलो लुम्पेकमा आएको ठूलो पहिरोबाट 13 जनाको मृत्यु भएको र सयौं विस्थापित भएको बताउँदै विस्थापित भएका घर परिवारलाई ट्रस्टले बनाइदिएको विद्यालय भवनमा आश्रय दिएर राखिएको सम्झनु भयो।
7: हाम्रो विपदको बेलामा चाहिँ मनकानमा पराबी यहाँ पनि सहयोग गर्नु भएको थियो भवनको लागि। धानपुरमा यहाँ त अब 12 कोठे भवन टोयलेटहरू सबै सहयोग भएको थियो। 76 सालमा पहिरो जाँदा पनि त्यही नै राखेको हामीले स्कुल। त्यति बेला यहाँ ठुलो मानवीय क्षति भएको छ हाम्रो लिङ्गा र लुम्पेकमा। हजुर, स्कुलमा राखेको सर, कोही स्कुलमा राख्यो अनि धानपुरमा एकछिनको लागि, त्यसपछि के अरे त्यो बस्ने व्यवस्था नमिलासम्म स्कुल राखेको छ।
6: गोर्खा वेलफेयर ट्रस्टले पहिरो विस्थापितहरूलाई मानवीय सहयोग पनि गर्दै आएको छ। विपदमा परेकाहरूलाई राहत सामग्री वितरणदेखि विपदबाट प्रभावित वेलफेयर पेन्सनरहरूको नयाँ घर समेत बनाइदिएको छ। पूर्व अध्यक्ष थापाले विपदमा आवश्यक पर्ने उद्धारका सामग्री समेत ट्रस्टले सहयोग गर्दै आएको बताउनु भयो।
7: गर्यो सर, गर्यो हामीलाई चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ अब धेरै सहयोग भएको थियो सर। तङ्गसबाट चाहिँ हाम्रो गम सरहरू आउनु भएको थियो, राहतहरू लिएर भर्की स्कुललाई चाहिँ स्कुल बनाइदिनु भयो। अनि फेरि यो वेलफेयरमा चाहिँ पेन्सन खानेहरूको लागि चाहिँ कति घर बनाइदिनु भयो, 2-3 जनाको घर बनाइदिनु भयो। त्यो त्यस्तो भयो भने सर अब स्कुलमा तत्कालको लागि अन्त व्यवस्थापन नगरसम्मलाई राख्न सके गरेको गत साल।
6: ट्रस्टले गुल्मीकै कालीगण्डकी गाउँपालिकामा समेत विद्यालय भवन बनाइदिएको छ। ती विद्यालय भवन बाढी पहिरो प्रभावितहरूलाई आवश्यक परेको बेला राख्न सकिने भएका छन्। वडा नम्बर 4 वडाध्यक्ष होमबहादुर थापा ट्रस्टले खानेपानी र विद्यालय भवनमा सहयोग गर्दै आएको बताउँदै विपदको बेलामा विद्यालय भवन आश्रय स्थल समेत बन्न सक्ने उल्लेख गर्नुभयो।
7: इमर्जेन्सी आकस्मिक त्यस्तो विपद आइपऱ्यो भने हुन्छ, विद्यालय त बनाएको छ कि सर, होइन कोर्डिनेसन गरियो भने अब भनौँ न विपद परे बेला त सहज गरौँ।
6: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका सरकारी विद्यालय भवन र खानेपानी आयोजनाबाट अहिलेसम्म हजारौं विद्यार्थीले सहज अध्ययनको अवसर पाएका छन्। त्यसै गरी सयौं घर परिवारले खानेपानीको अभावबाट मुक्ति पाएका छन्।
4: अब खबर फटाफट।
8: चितवनमा एक वर्षभित्र 10,500 जनाको परीक्षण गर्दा 58 बाहिरी जिल्लाका सहित 274 जनामा डेङ्गी संक्रमण पुष्टि। रत्नगर नगरपालिकामा मात्रै 87 जनालाई डेङ्गी लाग्यो। केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदै मेलामा 50 लाख भक्तजन आउने र 1 करोड भन्दा बढी भेटी संकलन हुने अनुमान। चितवनको भरतपुर महानगरका 29 वडामा सिसी क्यामेरा जडान। हरेक वडामा 8-10 वटाका दरले 418 ठाउँमा सिसी क्यामेरा जडान गर्दा 5,58,00,000 खर्च। इलाम कारागारका नाइकी, चौकीदार र एकजना कैदीबाट 48 लाख रुपियाँ भन्दा बढी स्रोत नखोलेको रकम बरामद। जेलका 3 जनासँग त्यत्रो रकम कसरी जम्मा भयो भन्ने बारे खोजबिन हुँदै। 8 वाणिज्य बैंकमा ब्याज दर घट्ने क्रम जारी। ती बैंकमा बचत गर्नेले साउनमा 2.75% देखि 4.55% मात्रै ब्याज पाउने। दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवनतिर रुख काट्न सुरु। भरतपुर 1 सतञ्जुली, भरतपुर 29 अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 रुख ढालिने। म्यागदीको दर खोला दोस्रो जलविद्युतको उपकरणमा चट्याङले क्षति। धवलागिरी 2 लुलाङका 400 घरधुरीमा 10 दिनदेखि बिजुली बन्द। र गएको साउन यता रसुवागढी नाकाबाट 6,500 बढी साना ठुला विद्युतीय गाडी आयात, विद्युतीय गाडीको जाँच पास र भन्सार महसुल बापत मात्रै 15 अर्ब रुपियाँ भन्दा बढी राजस्व संकलन।
4: सुकुम्बासीका सामान दशरथ रङ्गशालामा अलपत्र परेका छन्। नदी किनारबाट होल्डिङ सेन्टरमा पुर्याइएका सुकुम्बासीका सामान रङ्गशालामा अलपत्र
1: भेटिएका हुन्। यो बीएफबीएस गोर्खा रेडियो हो।

0: श्रेष्ठज्यू, के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
1: छोटकरीमा भन्नुपर्दा यहाँलाई, सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि चाहिँ व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने, जहाँ होल इको सिस्टमले चाहिँ महिलालाई सपोर्टिभ इको सिस्टम हुनु पर्यो भन्ने कुरा राखे, र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तौरमा, विभिन्न क्षेत्रमा, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामै चाहिँ सार्वजनिक खरिद नीति, जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू, संघ संस्था, विद्यालय, हस्पिटल, जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूकोलाई चाहिँ अलिकति राहत मिल्थ्यो, बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ, र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने, र जुन सहुलियतपूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ, र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीको कुराहरू, यो फाइनेन्सियल डिफ्रेन्ट प्रडक्टहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनु पर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमी महासङ्घले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको, क्षमता अभिवृद्धिको, डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो, र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ, र अर्को महिला उद्यमी महासङ्घलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
0: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
1: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो, विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कता राख्न सकिन्छ, यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो, र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासङ्घले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने, ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो, महत्त्वपूर्ण, एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
0: प्रधानमन्त्रीज्यूको आश्वासन पछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
1: हामी यस्तो एम्पावर्ड भयो।
2: उन्नाइस वर्ष अघि युनिसेफको एउटा कार्यक्रमका लागि लियोनल मेसीलाई अनुबन्ध गरिएको थियो। त्यति बेला स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग भेट गराइयो। मेसी र माटारो गाउँका एकजना शिशुलाई बार्सिलोनाको केम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो। त्यहाँ 5 महिनाका बच्चालाई आधा पानी भएको प्लास्टिक बाटामा राखिएको थियो। ती बच्चालाई मेसीले नुहाइदिएर काखमा राख्नुभयो। त्यो बेला पनि मेसीले बालकलाई नुहाइदिएर काखमा राखेको फोटोले चर्चा पाएको थियो। मेसीले नुहाइदिएका तीनै बालक आउँदो आइतबारको फाइनलमा मेसी विरुद्ध मैदान उत्रन लागेका छन्। 19 वर्ष अघिका ती बच्चा हालका स्पेनी फुटबल स्टार लामिन यामाल। 19 वर्ष अघि लिइएको त्यो तस्विर फेरि पनि भाइरल बनेको छ। नेपाली समयको सोमबार बिहान 1:15 हुने विश्वकप फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भेट्दैछन्। यही खेलमा यामाल र मेसी बीच प्रतिस्पर्धा हुँदैछ उपाधिका लागि। फुटबल इतिहासकै दुर्लभ संयोगले फाइनल खेललाई थप रोमाञ्चक बनाएको छ। 2024 युरोकपका बेला यमलका बाबुले सामाजिक सञ्जालमा दुई लिजेन्डको शुरूआत भन्दै पुरानो फोटो सेयर गरेपछि विश्वभर चर्चा भएको थियो। त्यो फोटो 2007 डिसेम्बरमा बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा खिचिएको हो। यमलका बाबु मुनिर नासरुई मेसी भन्दा 5 वर्ष कान्छो हुनुहुन्छ। 2007 20 वर्ष मेसीले क्याटलान दैनिक डियरियो स्पोर्ट र युनिसेफले आयोजना गरेको परोपकारी क्यालेन्डरका लागि फोटोसुट गर्नुभएको थियो। त्यही कार्यक्रमका लागि बार्सिलोना नजिकैको माटारो बस्ने यमलको परिवारले स्थानीय चिट्ठा प्रणाली मार्फत मेसीसँग फोटो खिचाउने अवसर।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज शुक्रबार 17 जुलाई 2026 साल तदनुसार साउन 1 गते 2083 विक्रम सम्बत आज श्रावण संक्रान्ति र श्रावण संक्रान्तिको यो पावन अवसरमा टुकर लाइन्सको मन्दिरमा आज पूजा आजाको कार्यक्रम छ हुन त बिहान 7 बजेदेखि सुरु भइसकेको छ र तपाईँहरू अझै पनि त्यसतर्फ लाग्दै हुनुहुन्छ भने ढिला नगरौँ सुरु भइसकेको छ पूजा म त गोर्खाली महेश अधिकारीले गाउनुभएको गीतबाट आजको कार्यक्रमको उठान भइसकेको छ र ब्रुनाईको समय अहिले बिहानको 7 बजेर 12 मिनट गएको छ अनि म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु मलाई साथ दिँदै गर्नुहोला यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला टेलिफोन नम्बरहरू छन् 2 स्टुडियोमा ती नम्बरहरू हुन् 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट फोन गर्न परे पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ शुक्रबारको प्रभातकालीन आवाज कार्यक्रममा अब आजको थॉट फर द डे चिनिया दार्शनिक लाओ त्सुको यो भनाइ हो काइन्डनेस इन वर्ड्स क्रिएट्स कन्फिडेन्स काइन्डनेस इन थिङ्किङ क्रिएट्स प्रोफाउन्डनेस Kindness in giving creates love. शब्दमा हुने दया अथवा शब्दमा प्रकट गरिने दयाले आत्मविश्वास जगाउँछ र सोचमा पाइने दयाले तपाईँलाई गहिराईमा पुर्याउँछ अनि दान गर्ने कार्यमा देखिने दयाले प्रेम सिर्जना गर्दछ र दया तपाईँले भिन्न तरिकाले प्रकट गर्न सक्नुहुन्छ यदि शब्दमा मात्रै प्रकट गर्नुहुन्छ भने त्यसले आत्मविश्वास जगाउँछ अनि सोचमा दयाभाव आउँछ भने त्यसले तपाईँलाई गहिराईमा पुर्याउँछ अनि दान गर्ने कार्यमा दया तपाईँले देखाउनुहुन्छ भने त्यसले प्रेम सिर्जना गर्दछ टुडे इन हिस्ट्री सन् 2014 साल 17 जुलाईको कुरा हो मलेसिया एयरलाइन्स फ्लाइट 17 इज शट डाउन ओभर इस्टर्न युक्रेन बाई अ बक सर्फेस टु एयर मिसाइल लन्च्ड फ्रम प्रो रसियन सेपरेटिस्ट कन्ट्रोल्ड टेरिटोरी किलिङ अल 283 प्यासेन्जर्स एन्ड 15 क्रु अन बोर्ड बडो दुःखद घटना मलेसिया एयरलाइन्स फ्लाइट 17 खसालिएको थियो पूर्वी युक्रेनमा सन् 2014 सालमा त्यति बेला रसियन प्रो रसियन सेपरेटिस्ट कन्ट्रोल टेरिटोरीमा त्यो भएको हो दुर्घटना 283 यात्रु अनि 15 क्रु मलेसियन एयरलाइन्सका

Petra Sulaiman. अब हेल्थ टिप्स, बम्प अप फाइबर. तपाईँले आफ्नो खानेकुरामा फाइबर समावेश गर्नुभयो भने त्यसले तपाईँलाई धेरै फाइदा पुर्याउँछ. त्यो कुरो विचार गर्नुहोला. तपाईँको डाइजेस्टिभ हेल्थ मेन्टेन गर्नु छ भने अनि लामो समयसम्म एकदम अघाएको महसुस गराउन सक्ने क्षमता राख्दछ फाइबरले, र तपाईँको ब्लड सुगर कन्ट्रोल गर्छ अनि कोलेस्टेरोल लेभल पनि घटाउँछ यसले. फ्रुट्स, भेजिटेबल्स, होल ग्रेन्स, नट्स, सिड्स आदिमा धेरै फाइबरको मात्रा पाइन्छ. र कसरी खाने भन्ने कुरा हो. र भेजिटेबल्स स्लाइस गरेर क्विक स्न्याक्सका रूपमा लिन सक्नुहुन्छ, अनि होल ग्रेन, सिरियल, ओटमिल तपाईँले आफ्नो डेली ब्रेकफास्टमा पार्न सक्नुहुन्छ. अनि होल ग्रेन सिरियलमा बेरिज, पम्पकिन सिड्स, आमन्ड्स आदि हालेर खाने गर्नुभयो भने तपाईँलाई प्रचुर मात्रामा फाइबर प्राप्त हुनेछ. त्यसर्थ फाइबर युक्त खानेकुरा खाऊ अनि स्वस्थ बनाऊ. अब मौसम. सेरिया ब्रुनाईबाट सुरु गरौँ. 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम. दिन त्यति राम्ररी खुल्न सकिरहेको छैन. अधिकतम तापक्रम आज 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ र मौसमी अवस्था उल्लेख्य सुधार हुँदै जानेछ. र आज सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै घाम लाग्ने, बदली हुने यो क्रम चलिरहनेछ सेरियामा. अब नेपाल. काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. काठमाडौँमा त्यति उत्साहप्रद मौसम छैन. मेघ गर्जनका साथ अपराह्नतिर पानी पर्ने सङ्केत छ. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था त्यहाँ सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स, घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ दिनभरि जसो नै लन्डनमा, अनि हल्का हावा चल्ने बताइएको छ. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब गीत सुनौ सुजन चापागाईको फुल.

हजुर, मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो सृजन चापागाईको फुल। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय बिहानको 7:24 गएको छ र तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। ब्रिटिस फोर्सेस ब्रुनाईमा अहिले हिज म्याजेस्टी द सुल्तान्स कप चलिरहेको छ, फुटबल टुर्नामेन्ट, र हिजो सुरु भएको हो। हिजो प्रिलिमिनरी राउन्डका खेलहरू भए र आज क्वार्टर फाइनल अनि सेमी फाइनल खेलहरू हुनेछन्। अनि भोलि मुख्य दिन हो, शनिबार 18 तारिक दिनको 2:30 बेलुकी 6:30 हिज म्याजेस्टी द सुल्तान्स कपको फाइनल अनि ब्रिटिस फोर्सेस ब्रुनाई ओपन डे हुने भएको छ ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा। र आज बिहानैदेखि फुटबल खेल सुरु भइसकेको छ र हिजोको नतिजा यहाँहरूले सुन्नुभयो होला। पहिलो दिनको प्रिलिमिनरी राउन्डको खेलमा विनर पुल एबाट ब्रिटिस फोर्सेस ब्रुनाई अनि तेम्बुरोङ र पुल बीबाट रोयल ब्रुनाई ल्यान्ड फोर्सेस अनि रोयल ब्रुनाई एयरफोर्स, हजुर, अनि बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाई र रोयल ब्रुनाई एयरफोर्सले बाई पाएको छ। र आज क्वार्टर फाइनल खेल तेम्बुरोङ भर्सेस रोयल नेभी हुनेछ बिहान, अनि त्यो पुल एको तर्फबाट, पुल बीबाट रोयल ब्रुनाई ल्यान्ड फोर्सेस भर्सेस टुटोङको खेल हुनेछ। बिहान 7 किक अफ भइसकेको छ र तपाईँहरू ब्रिटिस फोर्सेस ब्रुनाईवासी गएर खेल हेर्न सक्नुहुन्छ अनि इन्करेज गर्न सक्नुहुन्छ। र आज नै सेमी फाइनल खेलहरू हुनेछन्। 4:30 to 6:30 सेमी फाइनल खेलहरू आजै हुनेछन् अनि भोलि फाइनल खेल मात्र हुनेछ शनिबारको दिन, मेलाको दिनमा।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। EFBS गोर्खा रेडियो।

देराजराय एन्ड जात्रा ब्यान्डको गीत इन्द्रजाल, निकै जोसिलो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। आज ब्रिटिस फोर्सेस बुनाईवासीका लागि फोर्सेस पोस्ट अफिस बन्द रहेको छ। याद गर्नुहोला, हिजो अनि आज दुई दिनका लागि फोर्सेस पोस्ट अफिस बन्द रहेको छ र सोमबार मात्रै खुल्नेछ। अब आज विशेष गरी जिएसटीको गार्सन सपोर्ट ट्रुप्सको एक्सर्साइज जङ्गल सफारी 26 परेकाले र त्यहाँका स्टाफहरू एक्सर्साइजमा आबद्ध भएकाले यस्तो हुन गएको हो। आज फोर्सेस पोस्ट अफिस ब्रुनाई बन्द रहेको छ।

BH-ko Mai Chang. अब समर लिभ सुरु भयो श्रोता, बिस्तारै बिस्तारै सुरु हुन आँट्यो भनौँ। नानीहरूको स्कुलको बिदा त सुरु भइसकेको छ। अब ब्रिटिस फोर्सेस बनाईवासी यदि मिरितिर जान चाहनुहुन्छ यसो रमाइलो गर्न, छुट्टी मनाउन, अलिकति रिल्याक्स गर्न भने मिरीका होटेलहरू विशेष गरी ब्रिटिस फोर्सेस बुर्नाईका लागि डिस्काउन्टेड रेट दिने होटेलहरू याद गर्नुहोला। जस्तै मिरी म्यारियट, इम्पेरियल होटल आदि इत्यादि पर्दछन् र यहाँ ग्यारिसनको डिस्काउन्टेड रेट छुट्टै छ। सोझै होटेलमा सम्पर्क गरेर तपाईँले बुक गर्न सक्नुहुन्छ। अरू बुकिङ डट कम, अगोडा आदिबाट जानुभन्दा सोझै होटेलमा फोन गरेर तपाईँले ग्यारिसनको डिस्काउन्टेड रेट प्राप्त गर्न सक्नुहुनेछ। त्यो याद गर्नुहोला। अनि त्यसका लागि डिटेल हेर्न चाहनुहुन्छ भने हाइभ वेबसाइटमा प्राप्त हुनेछ। केयर सिंह लिम्बूको गीत सरर सरर अब हामी सुन्छौँ।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

हल्का हल्का टिका भम्जन र अभिनय यादवको गीत सुन्दै हुनुहुन्थ्यो। अब आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर युएस डलर एकको खरिदर 153.86 रुपियाँ, बिक्री दर 154.46 रुपियाँ, युरो एकको खरिदर 176.40 रुपियाँ, बिक्री दर 177.09 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिदर 207.80 रुपियाँ, बिक्री दर 208.61 रुपियाँ, स्विस फ्रांक एकको खरिदर 190.57 रुपियाँ, बिक्री दर 191.32 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिदर 107.69 रुपियाँ, बिक्री दर 108.11 रुपियाँ, कनेडियन डलर एकको खरिदर 109.58 रुपियाँ, बिक्री दर 110 रुपियाँ, सिङ्गापुर डलर एकको खरिदर 119.37 रुपियाँ, बिक्री दर 119.83 रुपियाँ, जापानिज यन 10 को खरिदर 9.49 रुपियाँ, बिक्री दर 9.52 रुपियाँ, चाइनिज युआन 1 को खरिदर 22.74 रुपियाँ, बिक्री दर 22.82 रुपियाँ, साउदी अरेबियन रियाल 1 को खरिदर 40.97 रुपियाँ, बिक्री दर 41.13 रुपियाँ। कटारी रियाल 1 को खरिदर 42.21 रुपियाँ, बिक्री दर 42.37 रुपियाँ, थाई भाट 1 को खरिदर 4.58 रुपियाँ, बिक्री दर 4.60 रुपियाँ, यूएई डिरहम 1 को खरिदर 41.89 रुपियाँ, बिक्री दर 42.06 रुपियाँ, मलेसियन रिंगित 1 को खरिदर 37.78 रुपियाँ, बिक्री दर 37.93 रुपियाँ, साउथ कोरियन वान 100 को खरिदर 10.40 रुपियाँ, बिक्री दर 10.45 रुपियाँ। स्वीडिश क्रोनर 1 को खरिदर 16 रुपियाँ, बिक्री दर 16.07 रुपियाँ, डेनिस क्रोनर 1 को खरिदर 23.60 रुपियाँ, बिक्री दर 23.69 रुपियाँ, हङकङ डलर 1 को खरिदर 19.63 रुपियाँ, बिक्री दर 19.70 रुपियाँ, कुवेती डिनार 1 को खरिदर 500.36 रुपियाँ, बिक्री दर 502.31 रुपियाँ, बारेन डिनार 1 को खरिदर 408.09 रुपियाँ, बिक्री दर 409.68 रुपियाँ, र अन्तमा ओमानी रियाल 1 को खरिदर 379.62 रुपियाँ, बिक्री दर 401.17 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ रोहित जोन छेत्री र सितुसित बस्नेतको, हेर्दै जाउँ।

हजुर, मिठो गीत सुन्दै हुनुहुन्थ्यो रोहित जोन छेत्री र सितुसित बस्नेतको। भोलिको दिन ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि स्पेसल दिन हो। हिज म्याजेस्टी द सुल्तान्स कपको फाइनल खेल हुनेछ र आज यतिखेर क्वार्टर फाइनल खेलहरू चलिरहेका छन् ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा। यदि फुर्सदिलो हुनुहुन्छ भने हेर्न जानुहोला। र आजै आफ्टरनुनमा 4:30 बजेदेखि 6 बजेसम्म सेमी फाइनल खेलहरू हुनेछन् अनि भोलि 18 तारिक फाइनल खेल। र भोलि ब्रिटिस फोर्सेस ओपन डे पनि हो र यो रमाइलो कार्यक्रममा थुप्रै झाँकीहरू देख्न सक्नुहुन्छ। र भोलि मुख्य अट्र्याक्सनहरूमा मिलिट्री इक्विपमेन्ट डिस्प्ले, पाइप्स एन्ड ड्रम्सको पर्फर्मेन्स, कल्चरल पर्फर्मेन्स हुनेछन्, फुड स्टलहरू, फेस पेन्टिङ, आइसक्रिम, बाउन्सी कासल्स, पिआरआई सप, बिएफएसको राफल ड्र आदि आदि। र रमाइलो कार्यक्रममा सपरिवार पाल्नु भई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। भोलि हिज म्याजेस्टी द सुल्तान्स कपको फाइनल अनि ब्रिटिस फोर्सेस ब्रुनाई ओपन डे। हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र एउटा गीतले कार्यक्रमको पहिलो घण्टालाई समापन गर्दैछु। प्रशान्त शिवाकोटी र शान्ति श्री परियारको स्वरमा रहेको गीत छ यो, न्याउली बनाईमा। इन्जोय।

सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा 4 वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइसकेको छ। सम्झौता अनुसार 25,92,000 भन्दा बढी लाइसेन्स छापिए पनि 1 वर्षभन्दा कम म्याद भएका करिब 3 लाख लाइसेन्स भने तत्काल नछापिने भएको छ। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच 2 चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतेभित्र 12 लाख सवारी लाइसेन्स छाप्ने काम पनि समयमै पूरा भएको छ। त्यसै दोस्रो सम्झौता अनुसार थप 17 लाख थान लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने थियो। दुवै सम्झौता अनुसार विभागले 29 लाख लाइसेन्सको डेटा केन्द्रलाई दिएको थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरण मध्ये 25 लाख